0: यति मान्छे चाहियो भन्छु म त्यो त्यो ग्रुपमा गएर एपमा गएर. अब काम खोज्ने मान्छेले त्यो एपमा मलाई यो म काम गर्न तयार छु भन्दाखेरि त रोजगार दिने र रोजगार लिने मान्छेको त सम्पर्क भयो नि त
1: हजुर. जो सम्पर्कमा आएका छन् सम्पर्कमै आएकाहरू चाहिँ जस्तो कामै छोडेर त्यसो भए किन विदेशिन्छन्?
0: अब अहिले जुन ट्रेन छ नि त पल्लो घरको मेरो साथी गयो मेरो काकाको छोरा गयो भने म पनि जानुपर्छ भन्ने जुन ट्रेन छ नि त त्यसमा त हामीले सूचना दिनु पर्यो कि सूचना विदेश जाँदाखेरि के हुन्छ नेपाल बस्दाखेरि के हुन्छ सूचना चाहिँ सूचनाको त्यस्तो पत्तो छैन नि त. विदेश जाँदाखेरि उहाँहरूको केही मात्रामा उहाँले बढी तलब पाउनुहुन्छ. नेपालमा आज हामी नेपालमा पाउने जुन हाम्रो व्यवसायको छ नि हामी चाहिँ हाम्रो क्षमताको 30% हाइटमा चलिरहेको हुन्छौँ. अब राम्रो आम्दानी हुँदैन भने हामीले सेवा सुविधा दिने जुन पर्ने दिनुपर्ने हो नि त. हो हामी चाहिँ नेपाल सरकारले तोकेको न्यूनतम वेतन हुन्छ नि सरकारले तोकेको न्यूनतम बेसिक स्यालेरी भन्दा कम दिन पाउँदैनौँ होइन त्यो लिगल्ली नै हामीले दिनु मिल्दैन त्यति त्यो दिन्छौँ. त्यसमा सेवा सुविधा त्यसमा ग्रेड त्यसमा अब भत्ता यी कुराहरू हुन्छ. टुरिज्म सेक्टरमा होटेलमा त्यो त्यो चाहिँ हुन्छ. यो कुराहरूको सूचना चाहिँ राम्रोसँग प्रभाव गर्नु पर्यो. अब यो त विभिन्न अब सरकारको विभिन्न फोरमहरू हुन्छ होइन श्रम मन्त्रालय श्रम विभागको यो कुरा हामीले धेरै पटक सरकारलाई निवेदन गरेको कुरा हो.
1: अहिले यहाँहरूको तथ्याङ्कमा हेर्दाखेरि चाहिँ सामाजिक सुरक्षामा आबद्ध हुने विशेष गरेर होटल क्षेत्रमा काम गरिरहेका श्रमिकहरूको संख्या ती रोजगारदाताहरूको संख्या कतिको सन्तोषजनक पाउनुहुन्छ?
0: एकदम बढेर गएको छ होइन. अब जुन ठुला होटेलहरू जुन तारे होटेलहरू छ अधिकांश त्यहाँ गइसक्नु भएको छ. अब त्यहाँ एउटा के हुन्छ भन्दाखेरि अब नेपालमा त फर्मल इन्फर्मल हुन्छ नि त होइन तपाईँलाई थाहा छ नि. अब कति ठाउँमा चाहिँ काम गर्दाखेरि अब त्यहाँ सँगै बसिया हुन्छ अनि बिहान बेलुका उहाँले त्यहीँ खानुहुन्छ अनि केही स्कुल कलेज गएर पढ्न जानुहुन्छ र काम पनि गर्नुहुन्छ. अब त्यो बेलामा उहाँहरूको यो त इन्फर्मल सेक्टरको कुरा गरिरहेको छु मैले जस्तो धेरै छ. अब अफिसियली बिहान अब 9 बजी आउने 5 बजी जाने भन्दा पनि यस्तो इन्फर्मलको धेरै सेटअप छ होइन. यसलाई व्यवस्थित गर्नलाई हामीले अगाडि काम गर्नुपर्छ. त्यस कारणले अब दुवै पक्ष हो नि हामीसँग काम गर्ने हाम्रो कामदारहरू हाम्रो परिवार सर हुन्छ होइन हामीसँग काम गर्ने भाइ बहिनीहरू र हाम्रो एउटा आपसी व्यवहार राम्रो भएसम्म अगाडि बढेकै अवस्था छ. अब त्यस कारणले अब यो एकले अर्कालाई दोष लाउने भन्दा पनि समस्या समाधानतिर हामी अगाडि बढ्नुपर्छ. यसले देशलाई राष्ट्रलाई सबैलाई फाइदा हुन्छ नि त त्यसरी जान्ने पर्ने कुरा हो यो. नत्र फेरि हाम्रो त्यो ट्रेड युनियनको कुराहरू हुन्छ होइन ट्रेड युनियनले पनि त यो आफ्नो हक हित त हेरेकै हुन्छ नि. उहाँहरूसँग पनि हामीले सहकार्य गरेर काम गरेकै हुन्छौँ.
1: हजुर
0: ब्रेन
1: ड्रेनको समस्यालाई रोक्न के गर्न सकिएला? हामीसँग प्राविधिक शिक्षा सिकाउने शिक्षालय सिटिभिटी छ विभिन्न इन्स्टिच्युटहरू छन् अहिले त स्थानीय स्तरमा पनि विभिन्न प्राविधिक शिक्षाका तालिमहरू हुन्छन् तैपनि यो ब्रेन ड्रेनको समस्या त बढी नै रहेको छ. हामीले हाम्रो सिकाइलाई के गर्न सकिएला?
0: यहाँले जुन कुरा उठाउनु भयो संसारभरिकै ट्रेन हो होइन. जस्तो अब साउथ कोरियाकै कुरा गरौँ भारतकै कुरा गरौँ अब यो चिनकै कुरा गरौँ पहिला त विदेश गएर काम गर्ने त्यहाँ के कमाउने त्यहाँको आर्जन ज्ञान सिप आर्जन गरेर स्वदेश फर्किया पनि त कैयौँ छन् त. हाम्रो यो कुराहरू कैयौँ यसको प्रतिवेदनहरू तयार छ. अब स्वदेशी विदेशी डोनर एजेन्सीहरूले पनि धेरै बनाइदिएको छ होइन. त्यो कुराहरू हामीले एक सबै कुराहरू त्यसमा लेखिया पनि छ. त्यो इम्प्लिमेन्टेसनतिर हामी जानुपर्छ. यसपालि के भनौँ न यो सरकारले त्यसो गरेको नीति कार्यक्रम भन्नुहोस् न नीति कार्यक्रम छ हाम्रो राष्ट्रिय बजेट छ त्यसको कार्यान्वयन पक्ष के भयो त तपाईँले उठाएको कुराहरू त्यसमा पनि धेरै कुराहरू इङ्गित भएको छन् क्या. त्यहाँ श्रममा शिक्षामा यो कुराहरू इङ्गित छ. यसको पालना त्यसको कार्यान्वयन पक्ष त हामी कहाँ कमजोर छ नि त. अब कुरा अब घोषणा गरिदिने चुपलाएर बस्नु पनि त भएन नि. यसमा हजारौँ पेज प्रतिवेदनहरू तयार छन् क्या. यो एकदम एक्सपर्टहरूले बनाएको इन्टरनेसनल लेबर अर्गनाइजेसन आइएलओ शिक्षा मन्त्रालय श्रम मन्त्रालयमा धेरै रिपोर्टहरू छ. त्यसको अक्षर छ पालना कार्यान्वयन गर्यो भने तपाईँले भनेको कुराहरू बिस्तारै सहज हुँदै जान्छ भन्ने देखेको कुरा. हामी आफैले हामी होटलवालाहरू होटल सङ्घ नेपालले हामी के गर्छौँ भने हामी बजारको फ्रेस भाइ बहिनीहरूलाई ल्याएर हामी तालिम दिन्छौँ भने मैले भने नि एक दिन कक्षा कोठामा गएर सिक्नुहुन्छ सैद्धान्तिक कुराहरू होइन थ्योरिटिकल क्लास हुन्छ एक दिन 5 दिन त उहाँहरू हामीसँग आएर काम गर्नुहुन्छ होटेलमा काम गर्नुहुन्छ किचनमा काम गर्नुहुन्छ कोठामा गएर हाउसकिपिङ गर्नुहुन्छ. यस्तो कुराहरू त हामीले सिकाइरहेछौँ भने मैले फेरि तपाईँलाई निवेदन गरेँ हाम्रो समस्या कहाँ रह्यो भने हामी उहाँहरूलाई सिकाउँछौँ दक्ष बनाउँछौँ तर उहाँको कोर्स सिद्धेपछि उहाँहरू नेपालमा बस्नुहुन्न उहाँहरू विदेश जानुहुन्छ भनेपछि हामी व्यवसायी पनि हामी तालिम गर्ने संस्था त होइनौँ होइन. हामी त होटल चलाउने हामी त होटल चलाउने व्यवसाय गर्ने मान्छे हो नि त. हामी त्यति काम त हामीले गरिरहेछौँ. यसलाई अझ सुदृढ बनाउनलाई चाहिँ सहकारी हामी गरेर अगाडि बढ्नु पर्यो. अब हामी तालिम त दिन्छौँ उहाँहरूलाई.

0: अब तालिम हामीसँग बस्नुहुन्न, उहाँहरू विदेश जानुहुन्छ भनेपछि हाम्रो पनि त लाचारी भन्छ, हाम्रो पनि लिमिटेसन त भयो त होइन, हामीले गर्न खोजेका कामहरूले रिजल्ट त्यति रिजल्ट त दिइरहेको छैन, यो समस्या हो नि त।
1: जो वैदेशिक रोजगारीमा अथवा विदेश जानुभयो, यो सेक्टरमा काम गर्नुभयो, राम्रो कमाइ गर्नुभयो, तर स्वदेश फर्किसकेपछि यो क्षेत्रमा काम गर्दा आफूले भने जस्तो तलबको तुलना गर्दा त्यो अनुसारको नहुँदाखेरि उहाँहरूले गर्न नचाहनु होला, तर यसमा सरकारले सहजीकरण कसरी गरिदिनु पर्ला, के गरी यो सेक्टरमा अझ राम्रा मान्छेहरू उत्पादन गर्न सकिएला जो विदेशमा गएर यही सेक्टरमा काम गरेर फर्किनु भएको छ?
0: तपाईँले जुन सोध्नु भने मलाई त्यो एकदमै सैद्धान्तिक कुराहरू हो होइन, त्यो हामीले गरि नै रहेको कुरा हो। त्यसको व्यवहारिक पक्ष चाहिँ के हुन्छ भन्दाखेरि, अब यहाँले जुन भन्नुभयो यसमा त स्टार्टअप पनि सरकारले सुरु गरेका छन् त होइन, अब त्यो आफ्नो देश भयो भने त ब्याङ्कहरूले पनि त लगानी गर्छ नि अहिले त हो। मैले फेरि पनि दोहोऱ्याउँछु यहाँलाई सूचना, हाम्रो देशमा के कस्ता व्यवहार छन्, के कस्ता अवस्था छन्, के गर्न सक्छन् उहाँहरूले विदेशबाट फर्केको रिटर्नीहरूले भन्ने कुराहरू त त्यो सूचना सम्प्रेषण हुनु पर्यो नि त। सूचना सम्प्रेषण गर्ने त हामी निजी क्षेत्रले त गर्न सक्दैनौँ, सरकारले गर्ने हो होइन। मैले भने नि यो कुराहरू यसपालिको नीति कार्यक्रम मैले अहिले भनिहालेँ, बजेट लगायतका कुराहरूमा यो प्रष्ट रूपमा अगाडि आएको छ, त्यसको कार्यान्वयन हुनु पर्यो। तपाईँ जस्तो पावरफुल रेडियो नेपालले बाट भनेको आवाज जस्तो सुनिन्छ नि होइन, सरकारका सम्बद्ध अधिकारीहरूले सुन्नु पनि भएको हुन्छ, उहाँहरूले त्यो कुराहरू जुन कुरा अनाउन्स भएको छ सरकारको तर्फबाट त्यो त कार्यान्वयन हुनु पर्यो नि त। कार्यान्वयन पक्ष हामी कहाँ कमजोर छ कि, अब घोषणा त भयो, अब त्यहाँ बसिरहेको हुन्छ होइन, कागजमा मात्रै बसेर त्यो व्यवहारमा यस्तो कुरा लागु हुँदैन। तपाईँले भने सही हो कि विदेशबाट जुन सिकेर आउनुभएको हुन्छ उहाँहरूले काम गर्न चाहनुभयो भने, काम गर्नु पर्यो भने पनि आफै सेल्फ इम्प्लोइड पनि हुन सक्नुहुन्छ नि, उद्यमशीलता पनि त यो देशमा चाहिन्छ नि हामीलाई, उद्यममा अगाडि आउनु पर्यो उहाँहरूले। अब हुन त कतिले गर्नु पनि भएको छ, गाउँघरमा गएर कुखुरा पाल्ने, अब च्याउ खेती गर्ने, चिया पसल खोल्ने त धेरै देख्छौँ नि हामीहरू, त्यो भएको छ नभएको होइन होइन। त्यसलाई अझ मजबुत, अझ व्यवस्थित गर्नलाई सरकारी नीति नियम कानुन, अब यो ब्याङ्कले पनि त फाइनेन्स गरिदिन्छ अहिले, यी कुराहरू सूचना सम्प्रेषण हुनु पर्यो। अब हाम्रो अब कतिजना विदेशबाट फर्किनु भएको छ, उहाँसँग के सिप छ भन्ने कुराहरू हामीलाई जानकारी छैन नि त। उहाँहरू फर्किँदाखेरि त्यसको डेटाबेस हुनु पर्यो कि, एउटा उहाँहरू फर्किँदाखेरि चाहिँ त्यो एउटा, अब आजकलको जमानामा गाह्रो छैन, एउटा डेटाबेसमा चाहिँ उहाँहरूले आफ्नो नाउँ इन्ट्री गरिदिनु भयो भने अनि सरकारलाई पनि सहज, नीति निर्मातालाई पनि सहज हुन्छ, अब हामी व्यवसायीलाई पनि उहाँहरूसँग काम गर्ने सहज हुन्छ। यस्ता कुराहरू व्यवहारमा काम गर्नु पर्यो, नत्र अब नीतिगत कुराहरू, सैद्धान्तिक कुराहरू जति गरे पनि घन्टौँ कुरा गर्न सकिन्छ, अनि हामीले हिजो पनि त्यहीँ थियौँ, आज पनि यहीँ हुन्छौँ, भोलि पनि त्यहीँ त हुनु भएन नि त, भोलि त फरक हुनु पर्यो। जिन्जी आन्दोलन भएको एक वर्ष हामीले हिजो मनायो, एक वर्षसम्म त केही न केही त हुनु पर्यो त, त्यत्रो त्याग त बसिया दिएछ युवा पुस्ताले भनेपछि त, अब यही कुरा कति गर्ने भन्नुहोस् न। अब तपाईँले पनि त्यही कुरा गर्नुभएको छ, मैले पनि त्यही कुरा गर्छु।
1: यी नीतिगत कुराहरू जे व्यवस्था गरिएका छन् यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्ने हो भने हामीले यो क्षेत्रमा आन्तरिक रोजगारी सिर्जना गर्न, सुरक्षित रोजगारी सिर्जना गर्न अझ सक्छौ, सम्भव छ होइन?
0: एक मजाले छ, किन यो हाम्रो देश हो, हेर्नुहोस् यति सम्भावना छ यो देशमा, यो अब हाम्रो अब त्यहाँ पुर्खाले धेरै काम गरिरहेको छ, हामीले पनि धेरै गर्न सक्छौँ, त्यति समृद्धि दिन सक्ने ठाउँ छ कि हाम्रो। अब त्यसमा त हामी लाग्नु पर्यो, हेर्नुहोस् एकले अर्काको कुरा गरेर पुरै मात्रै गर्नु भने काम पनि गर्नु पर्यो नि। हाम्रो यो टुरिज्म सेक्टर अथवा यो होटेल सेक्टर चाहिँ आर्थिक समृद्धि दिने एउटा एकदम सशक्त माध्यम हो के। कुनै पर्यटक तपाईँको एयरपोर्टमा ल्यान्ड गर्ने बित्तिकै उसले त हाम्रो इकोनोमीलाई कन्ट्रिब्युट गर्न थालिहाल्यो, उसले अब पैसा लिन्छ, पैसा तिर्छ, ट्याक्सी चढ्छ, पैसा तिर्छ, खाना खान्छ, पैसा तिर्छ, होटेलमा बस्छ, पैसा तिर्छ, भनेपछि त इकोनोमीलाई उसले प्रत्यक्ष रूपमा उसले योगदान गर्न थालिहाल्छ के। त्यो त अब हामीले कुर्नु पनि पर्दैन, उद्योग खोल्यो भने 3 वर्ष कुर्नु पर्ला, 5 वर्ष कुर्नु पर्ला। पर्यटनबाट त डे 1 पर्यटक नेपालमा आउने बित्तिकै उसले खर्च गर्न सुरु गरिहाल्यो होइन त। हो यो कुराहरू सम्भावना छ, हामीसँग आइडिया पनि छ, यसलाई एकत्रित रूपमा गएर हामीले सँगै काम गर्न पायो भने, सरकार र निजी क्षेत्र र सँगै काम गर्यो भने हामी धेरै कामहरू एकदम 1-1.5 वर्षमा नै देखाउन सकिने गरेर काम हुन सक्छ।
1: होटल क्षेत्रमा काम गरिरहनु भएका यो क्षेत्रका उद्यमी व्यवसायीहरूलाई अहिलेको यो परिस्थिति जुन सिर्जना भइरहेको छ, कति हतोत्साहित हुने अवस्था पनि होला। यहाँ होटल सङ्घ नेपालको अध्यक्ष हुनुहुन्छ, के भन्न चाहनुहुन्छ नि?
0: अब गाह्रो अप्ठ्यारो समस्या छ होइन, यसमा संयम राखेर अब जो जति नोक्सानी भएको छ भइसकेका छ होइन, अब कसरी अगाडि बढ्ने भन्ने कुराहरूमा सरकार पनि लागि परेको छ। यसमा यहाँहरूलाई चाहिने साथ सहयोग जे गर्नुपर्छ, हामी होटल सङ्घ नेपाल हामी छौँ, होटेल क्षेत्रमा काम गर्ने, पर्यटन क्षेत्रमा काम गर्ने साथीहरू, खास गरी त्यो क्षेत्रका रसुवाका, नुवाकोटका, धादिङका साथीहरू के कस्तो, हाम्रो साथीहरू त्यहाँ अलिक स्किलमै हुनुहुन्छ, त्यहाँ बसेर अलिक त्यहाँ तथ्याङ्क सङ्कलन के गर्न सकिन्छ, स्थानीय निकायसँग, अब प्रदेश सरकारसँग, केन्द्रीय सरकारसँग सहकार्यमा हामी छौँ, के गर्नुपर्छ कसो गर्नुपर्छ भन्नु होला, हामी सदा तपाईँहरूको तत्परमा छौँ, यो समस्या छ, समस्याबाट हामी माथि उठ्नुपर्छ। योभन्दा अगाडि पनि हामीले त्यस्तो कुराहरू धेरै गरेका छौँ, मैले भनिहालेँ, हाम्रो महाभूकम्पको बेलामा, कोभिडको बेलामा, हामीले बेला बेलामा यस्तो आपत्ति आउँदाखेरि हामी माथि उठेको छौँ, यसपालि पनि उठ्छौँ, हामी सँगै अगाडि बढेर यसको अनुहार हामीले फेर्न सक्छौँ।
1: अन्तिममा, जो रोजगारीको खोजीमा रहनुभएका नेपाली युवाहरू हुनुहुन्छ, उहाँहरूको लागि नेपालको ठुलो आन्तरिक रोजगारी सिर्जना गर्ने होटल व्यवसाय होटल सङ्घ नेपालको यहाँ अध्यक्ष हुनुहुन्छ, ती नयाँ युवाहरूको लागि यहाँको सन्देश?
0: अब यो हाम्रो पर्यटन क्षेत्र, होटल क्षेत्र चाहिँ एउटा यस्तो क्षेत्र हो, उहाँले सिकेको ज्ञान चिप चाहिँ संसारभरि जहाँ पनि बेच्छ, नेपालमा उहाँले सिक्नुहुन्छ, होटलमा काम गर्नुहुन्छ, उहाँले सिकेको चिपहरू अमेरिकाको होटलमा अथवा जापानको होटलमा जहाँ पनि त्यही नै हो, बेसिक कुरा त्यही नै हो, उहाँले गर्न सक्नुहुन्छ। आफूले जे काम गर्नुहुन्छ त्यसमा एकदम तत्पर भएर, कमिटेड भएर काम गर्नुभयो भने भविष्य उज्जवल हुन्छ। यहाँलाई जुन कुरा चाहिने सेवा सुविधा हामीले के गर्नुपर्छ, तालिमका कुरा होला, अब इन्ट्रेन का कुराहरू, अब होटेलमा आएर काम गर्ने, व्यवहारिक ज्ञान सिक्ने, सैद्धान्तिक ज्ञान सिक्ने कुराहरूमा हामी सधैँ अगाडि छौँ। यहाँहरूसँग के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर आउनु होला। हाम्रो चाहिँ देशैभरि शाखा प्रशाखा हुनुहुन्छ, प्रदेशमा हुनुहुन्छ, हामी छौँ, त्यस कारणले हामी अगाडि हातेमालो गरेर अगाडि बढ्न सक्छौँ, यही नै मेसेज भन्न चाहन्छु।
1: कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धेरै धन्यवाद, नमस्कार।
2: श्रोतावृन्द, आजको रोजगारी र अवसर कार्यक्रममा हामीले नेपालको होटल उद्योगमा उपलब्ध रोजगारीका अवसर र यस क्षेत्रको भविष्यबारे छलफल गर्यौं। हामीसँग हुनुहुन्थ्यो होटल सङ्घ नेपाल हानका अध्यक्ष विनायक शाह। यससँगै आजलाई कार्यक्रमबाट मनुका कुँवर विदा हुन्छु। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ स्वदेश गान, जसमा स्वर हो नारायण गोपालको, रचना सिद्धिचरण श्रेष्ठको र सङ्गीत सङ्कलन पनि नारायण गोपालकै रहेको छ। गीत पछाडि केही बेर सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 91.3 MHz अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले यो वर्षको 40 वर्ष मुनिका उत्कृष्ट युवा पर्न सफल एक युवाको चर्चा र कुराकानीलाई जोड्दैछौ। नेपालमा 40 वर्ष मुनिका उत्कृष्ट तथा प्रभावशाली युवाहरूको पहिचान र सम्मानका लागि अनलाइन खबरले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर 40 मुनिका 40 युवा सूची सार्वजनिक गर्ने गर्दछ। समाजमा विभिन्न क्षेत्रबाट सकारात्मक परिवर्तन र महत्वपूर्ण योगदान पुर्याइरहेका कर्मशील युवाहरूलाई उजागर गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर हालै प्रभावशाली युवाहरूको सूची तयार गरिएको हो। देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीचमा पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइन खबरले 40 युवाहरूको सूची सार्वजनिक गर्ने गर्दछ। 40 मुनिका 40 को सूचीले समर्पण, लगनशीलता र आआफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्वपूर्ण योगदानलाई पहिचान दिने र समाजलाई प्रगतिको दिशातर्फ डोहोर्याउन मदत गर्ने लक्ष्य यस कार्यक्रमले लिएको छ। यो नेपाली युवाका सपना, संघर्ष, सृजना र सम्भावनाको अभिलेख पनि हो। सपना देख्ने, साहस गर्ने, कठिनाईसँग जुझ्ने र आफ्नो काम मार्फत समाजमा अर्थपूर्ण प्रभाव छाडिरहेका युवाहरूलाई खोजी गर्ने प्रयास स्वरूप यो कार्यक्रमको आयोजना हुने गर्दछ। हाम्रो वरिपरि यस्ता धेरै युवा छन् जो चुपचाप आफ्नो क्षेत्रमा परिवर्तनको काम गरिरहेका छन्। कतिपय युवाहरू भने स्थापित सार्वजनिक वृत्तमा देखिन्छन्, कतिपय अझै मूलधारको नजरभन्दा बाहिर रहेका छन्। उनीहरूको यात्रा फरक छ। राजनीति, साहित्य, उद्यम, खेलकुद, विज्ञान प्रविधि तथा कला, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा आदि आदि, तर एउटै साझा विशेषता छ उनीहरूको आफ्नो समय र परिवेशसँग प्रश्न गर्दै केही नयाँ बनाउने हुटुटी। यही हुटुटीलाई सफल बनाएका हुन् हालै सार्वजनिक भएका 40 युवाको सूचीमा परेका जाजरकोट स्थित नलगाड नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष बद्री पन्त। आजको कार्यक्रममा हामीले बद्री पन्त हालै कसरी बन्नुभयो त 40 वर्ष मुनिका 40 उत्कृष्ट युवाको सूचीमा, यो बारे उहाँसँगै बसेर कुरा गर्दैछौ। सबैभन्दा पहिले त यहाँलाई स्वागत गर्दछु।
3: हजुर, धन्यवाद।
2: बद्री पन्त जाजरकोट जिल्ला स्थित नलगाड नगरपालिका वार्ड नम्बर 4 को वडा अध्यक्ष पनि हुनुहुन्छ यहाँ।
3: हजुर,
2: सामाजिक क्षेत्रमा पनि काम गर्नुहुन्छ, राजनीति क्षेत्रबाट पनि एउटा जनप्रतिनिधि भएर यहाँले प्रतिनिधित्व गर्नुभएको छ आफ्नो नगरपालिकामा। साथसाथै देशभरिका 1600 प्रतिस्पर्धी मध्ये 40 वर्ष मुनिका काम गर्न सक्ने होइन जोस, जाँगर, उमङ्ग र सामाजिक सेवामा पनि उत्प्रेरित भएका युवाहरूको एउटा सूची तयार पारिएको, त्यसमा तपाईँ पहिलो नम्बरबाट तपाईँ पुरस्कृत पनि हुनुभएको छ। यो सुशासन पक्षमा र सामाजिक क्षेत्रमा काम गर्दै गरेका कुराबाट हामी अगाडि बढ्न चाहन्छौँ। सबैभन्दा पहिले त आफू देशभरिका युवाहरूमा 40 वर्ष मुनिका युवाहरूले गर्न सक्ने कामको आधारलाई मूल्याङ्कन गरेर तपाईँ एउटा जनप्रतिनिधिको रूपबाट चाहिँ पहिलो नम्बरमा पर्नुभएको छ, पुरस्कृत हुनुभएको छ, कस्तो लागिरहेको छ आफूलाई?
3: एकदम खुसी छु। अनलाइन खबर .com जो देशैभरिबाट
2: हजुर
3: सम्मान गर्यो 40 अन्डर 40 को पहिलो नम्बरमा, अब जाजरकोटको एउटा विकट ठाउँको एउटा वडाको एउटा जनप्रतिनिधिको रूपमा मलाई लाग्छ होइन, मैले आफूले गरेको सार्वजनिक पदमा हुँदा गरेको मैले गरेको काम कार्यको मूल्याङ्कन गरेर यो सम्मान जो राष्ट्रपतिज्यूबाट ग्रहण गर्ने अवसर मिल्यो, यसको लागि एकदम खुसी छु।
2: जाजरकोट जिल्ला भन्दा बित्तिकै कर्णाली प्रदेशको एउटा जिल्ला, भूगोलको हिसाबले पनि हामी कठिन भूगोलमा बसेर काम गर्नुपर्ने अवस्था छ होइन, कठिन भूगोल छ, जनप्रतिनिधि पनि हुनुहुन्छ तपाईँ होइन, अनि सुशासन र सार्वजनिक सेवा प्रवाहका लागि कसरी काम गर्नुभयो एउटा वडा तहबाट र अहिले पछि यो पुरस्कृत हुनुभन्दा अगाडि यहाँलाई चाहिँ त योभन्दा अगाडिका क्रियाकलापहरूलाई पनि मूल्याङ्कन गरेको छ
3: होइन,
2: त्यसो गर्दाखेरि कस्ता कामहरू गर्नुभयो सुशासनको क्षेत्रमा र सार्वजनिक सेवा प्रवाहको रूपमा?
3: मेरो सन्दर्भमा मैले वडा कार्यालय अब म कहीँ मानु बाहिर जिल्ला बाहिर अन्त कतै गएपछि पनि अब मान्छे कोही पोखरा हुन्छ, कोही काठमाडौँ हुन्छ, सुर्खेत हुन्छ होइन, उहाँहरूलाई कागज चाहिने सिफारिस चाहिएको हुन्छ, महत्वपूर्ण अहिलेको अहिले चाहिएको हुन्छ, त्यो कुरालाई मैले 5 मिनट भित्रै मैले
2: समाधान गर्नुहुन्थ्यो,
3: समाधान हुन्छ,
2: सेवा दिने गरी,
3: सेवा दिने गरेर
2: उहाँहरूको सेवा र सहयोग दिने गरी
3: काम हुन्छ होइन। अब सानो कामले गर्दाखेरि मान्छेको समस्या नहोस् होइन, काम नरोकियोस् भनेर हामी त्यसरी गरेका छौँ। र अर्को कुरा के छ भने हामीले पञ्जीकरणको काम हुन्छ,
2: पञ्जीकरण,
3: पञ्जीकरण भनेको अब घटन दर्ता होइन, जन्म दर्ता, मृत्यु दर्ता, पैसा छरा, यस्ता कामहरू पनि हामीले
2: यो ढङ्गबाट गर्नुभयो।
3: एउटा मानव बच्चा जन्मिन्छ, अब वडा कार्यालय आउनलाई 2-3 घन्टा लाग्छ होइन, अब त्यो विषयमा अब मैले के गर्छु भने त्यहाँ फोन गरेर, अहिले त अनलाइनको जमाना छ, उहाँहरूको आवश्यक कागजातहरू जस्तै बच्चाको जन्म दर्ता बनाउनु पर्यो भने आमा बुवा दुइटैको नागरिकता चाहियो, अनि स्वास्थ्यमा एउटा रेकर्ड हुन्थ्यो त्यो कागज चाहियो होइन, त्यो गरेर अनि जन्म दर्ताको प्रमाण पत्र बनाएर अनि पछि उहाँहरूको घरमै गएर त्यो काम घरमै गएर दिने गरिन्छ। भनेपछि अब म किनभने वडा कार्यालयमै बसिरहेको छौँ होइन, वडा कार्यालय बसेर हामी मलाई लाग्छ 24 घन्टा सेवा गराएहरू जतिखेर आउनुहुन्छ छैन भन्ने होइन, 24 घन्टा
2: सेवा दिइरहनु
3: सेवा पर्व त्यसरी हुन्छ। हामी कहिले 1 बजेसम्म पनि हामी काम गर्छौँ वडा कार्यालयमा।
2: बडो राम्रो यो कार्यक्रम जुन चाहिँ आयोजना गर्यो नि, 40 वर्ष मुनिका देशभरिका युवाहरूलाई होइन संग्रहित गरेर जसले राम्रो काम गर्नुभएको छ उहाँहरू चाहिँ मूल्याङ्कनको आधारमा पर्नुहुन्छ होइन, र यो जुन चाहिँ आयोजक संस्थाले यो कार्यक्रम आयोजना नगरेका भए पनि तपाईँले गर्दै गरेको काम हो कि होइन, यो कार्यक्रम हुँदैछ भनेपछि अनि तपाईँले आफ्नो कामलाई चाहिँ अलिक चुस्त दुरुस्त अझ पारदर्शी ढङ्गबाट गर्दै आउनुभएको के हो?
3: यो विषयमा त हामीलाई थाहा थिएन होइन, अब मैले अब आफ्नो कामहरू निरन्तरता अगाडि बढाउने क्रममै थिएँ म, किनभने अब म बाटो बिग्रिन्छ मानु, विद्यालय आउने बाटो, वडा कार्यालय आउने बाटो मानु बिग्रियो, काहीँ ढुङ्गा खस्यो, बाटो बलोक भयो भने म आफै कुटो कोदालो होइन सप्पल बिल्छ्या लगाएर मैले त्यो बाटो क्लियर गर्ने। अब समुदायहरू कोही अब भएपछि उहाँहरूले साथ दिनुहुन्छ, नत्र म आफैले 3-4 घन्टा लाएर सब कामहरू क्लियर गर्ने, त्यसरी निरन्तरता अगाडि बढेको छु।
2: अब तपाईँबाट मात्र त सम्भव छैन नि, तपाईँको साथमा को को हुनुहुन्छ त्यति बेला, जो जुन चाहिँ काम तपाईँले सम्पन्न गर्दै हुनुहुन्छ नि, आपतकालीन अवस्थाका कामहरू, छिटो सेवा दिने कामहरू, एक्लै सकिँदैन फेरि, त्यसभित्र पनि कोही व्यक्तिको सहयोग लिएर काम गर्नुपर्ने हुन्छ होला।
3: अब यस्तो छ, अब अलिक ठुलो कामहरू अलि मानव ठुलो अलिक पहिरो खोज्यो अलि समय लाग्ने भयो भने मैले आह्वान गर्छु सबै छिमेकीहरूलाई, ल है आउनुहोस् भनेर, मानव 50 जनालाई खबर गर्यो भने 30 जना आउनु, 30 जना आएपछि हामी त्यसरी हामीले कामहरू गर्ने।
2: हजुर हजुर
3: त्यो छ। पहिला के थियो भने एउटा अब मान्छेहरूले सार्वजनिक कामहरू हुन्छ नि,
2: हजुर,
3: त्यति बेला एउटा कटवाले भन्ने हुन्थ्यो, कटवाले कराएपछि सबै गाउँ आएर त्यस्ता कामहरू समस्या हल गर्ने हुन्थ्यो भने, अहिले त्यो बिस्तारै यो छ नि अब समुदायमा त्यो एउटा सहयोगको भावना बिस्तारै हट्दै गइरहेको छ होइन। यो के छ भने मैले अब यो आफैले गर्नुपर्ने कामहरू, मैले एउटा अब म सार्वजनिक क्षेत्रैबाट आया भएर अब मैले मेरो आँखाले देखेको उसलाई होइन, हृदयदेखि नै अब त्यो कामलाई सफल गर्नुपर्छ होइन, त्यहाँ लाग्नुपर्छ, अब मैबाट पनि अरू युवाहरूले अन्य क्षेत्रका मान्छेहरूले पनि सिकौँ भनेर होइन, जसै तहान अब वडा अध्यक्ष मजाले कोट लगाएर वडा कार्यालय मजाले बसेर चस्मा ठोकेर होइन बसे पनि हुन्थ्यो, त्यो मलाई त्यसरी बस्न आउँदैन, किनभने
2: काम गर्नुपर्छ भन्ने मान्यता हुन्छ।
3: तपाईँको बिहान 4 बजेदेखि फिल्डमै हुन्छ,
2: सेवा राम्रो कुरा। जाजरकोट जिल्ला स्थित नलगढ नगरपालिकाको वडा नम्बर 4 को अध्यक्ष हुनुहुन्छ। अब यो नलगढ नगरपालिकाले पनि गौरव गर्ने विषय रहेछ नि त, जस्तो वडाबाट चाहिँ प्रवाह हुने सार्वजनिक सेवाका जति कामहरू हुन्छन् नि, त्यसलाई पनि तपाईँको आधारबाट केही छिटो गरेको देखिन्छ?
3: यसो छ, हाम्रो कामलाई उ गरेर पालिकाले मलाई 2 पटक त पालिकाले सम्मान गरे हो,
2: पालिकाबाट
3: सम्मान गरेको छ, अनि पालिकाले के छ भने हाम्रोमा यो हुन्छ नि राजस्व सङ्कलन गर्ने, पालिकाले एउटा दायरा तोकेको हुन्छ,
2: आधार बनाएको हुन्छ,
3: आधार हुन्छ, त्यो आधारमा रहेर हामीले पालिकाको राजपत्रमा प्रकाशित अनुसार होइन काम गर्नुपर्छ। हामीलाई सुरुको वर्ष झन्डै 1,49,000 को वर्षभरि राजस्व टार्गेट त्यति उठाउने दिएको थियो भने हामीले लगभग 6 लाख टार्गेट पुरा गरेर हाम्रो 13 वटा वडामा पहिलो नम्बरमा हामी त्यसरी काम गर्न सफल भएका थियौँ। दोस्रो वर्ष पनि हामीले त्यसरी गर्यौँ होइन, अहिले पनि हाम्रो निरन्तरता त्यो नै छ।
2: अनि यो आयोजक संस्थाले नेपालभरिका 40 वर्ष मुनिका युवाहरूले के कति काम सबल ढङ्गबाट अर्थात चाहिँ अलिक परिणाम आउने गरी गरेका छन् भन्ने मूल्याङ्कन चाहिँ कसरी गरेको थियो त? तपाईँ त त्यो प्रतिस्पर्धाभित्र पनि हुनुहुन्छ।
3: अब उहाँहरूले मलाई लाग्छ 6 महिना अगाडिदेखि अब त्यहाँ फोटो भिडियो है तपाईँहरूले गरेका कामहरू त्यसो हामीलाई पठाउनुहोस् होइन, हामी समाचार बनाउँछौँ भन्नुहुन्थ्यो, अनि मैले त्यही अनुसारले उहाँहरूको मेलमा व्हाट्सएपमा मैले प्रत्येक उसमा गरेका गतिविधिहरू त्यसमा
2: उहाँलाई पठाइदिने, आयोजकलाई पठाउने,
3: आयोजकलाई पठाइदिने, त्यसमा पनि अब मलाई लाग्छ 5 जनाको एउटा समितिले 6 महिना त्यो भने लगभग 3 महिना त त्यो सिलेक्ट गर्ने,
2: सिलेक्ट गर्ने
3: त्यसरी
2: काम गरेको आधारबाट,
3: काम गरेको आधारमा होइन त्यसरी सिलेक्ट गरेको रहेछ।
2: अनि जस्तो सिलेक्ट चाहिँ त त्यसरी गर्यो होइन, 40 वर्ष मुनिका देशभरिका युवाबाट तपाईँ पहिलो नम्बरमा आएर पुरस्कृत हुनु भनेको सामान्य कुरा होइन, फेरि हेर्दाखेरि पनि यसो हेर्दा सरल पनि देखिनुहुन्छ होइन, एकदम सरल लाग्छ, कुराकानी पनि सरलै ढङ्गबाट गर्नुभएको छ। अब तपाईँलाई धेरै गौरवको विषय पनि यसै भयो र साथसाथै नगरपालिकाले पनि र जिल्लाको तहबाट पनि हेर्दाखेरि तपाईँ एउटा जाजरकोटले पनि हामी यस्तो भूगोलमा बसेर पनि हामीले यस्तो व्यक्ति पाएका छौँ भन्ने अर्को किसिमको एउटा गौरवको विषय पनि बनेको छ।
3: कर्णालीकै शान भयो,
2: कर्णालीको शान भयो, फेरि कर्णाली प्रदेशकै शान भयो होइन,
3: सधैँ हुन्छ नि अब पिछडिएको अर्को भनेको छ, अब रहेछन् नि मान्छेहरू होइन, राम्रो काम गर्ने मान्छेहरू, एउटा देशभरि विश्वभरि होइन, एउटा बद्री पन्त भन्ने अब आयो नाम
2: जता सबैतिर सर्वत्र छ, बद्री पन्त भन्दा बित्तिकै एकदम 40 वर्ष मुनिका युवा भित्र पहिलो नम्बरमा पुरस्कृत हुनेमा, यो सुन्दाखेरि पनि युवाहरूलाई अब हामी केही कर्म गर्नुपर्दछ, केही सामाजिक क्षेत्रमा कार्य गर्नुपर्दछ जसले गर्दाखेरि नागरिकबाट पनि वाइवाई पाइन्छ होइन, र त्यसलाई पुरस्कृत गर्ने संस्थाहरू पनि हामीसँग जति पनि छन् र त्यसमा आफ्नो नाम पनि एक नम्बरमा सूचित गर्न सकिन्छ, नेपाल आइकन बन्न सकिन्छ कामको आधारबाट भन्ने कुरा पनि रह्यो होइन। अब यसैमा स्वास्थ्य सेवामा पनि त काम गर्नुपर्छ होला नि त, यो मूल्याङ्कनमा पर्नको लागि चाहिँ त स्वास्थ्य सेवामा पनि केही काम गर्नुभयो यहाँले,
3: एकदम स्वास्थ्य
2: काम गर्नुभयो महत्त्वपूर्ण।
3: मैले छोटोमा भन्छु, हाम्रो स्वास्थ्य चौकी लहाँ छ, म सुरुमा आउँदाखेरि त्यहाँ अब सुत्केरी हुन्छ नि बर्थिङ सेन्टर छ, अब त्यहाँ सुत्केरी गराउनको लागि बेड नभएको अवस्था रहेछ, त्यो कुरा त्यहाँको अयव इन्चार्जले पालिकामा पटक पटक लगभग 3-4 वर्षदेखि त्यो एउटा माग राख्नु भएको रहेछ होइन, अब त्यो कुरा मैले थाहा पाएपछि भोलिपल्टै म सदरमुकाम आएँ, जिल्ला अस्पतालमा आएँ, त्यतिखेर नवराज कडेल हाकिम साहब हुनुहुन्थ्यो, अनि पछि एउटा मैले एउटा सिपाहीले यसो समस्या भएको होइन भनेर पछि हाकिम साहबले तोक लानु भयो, उति बेलै एउटा बेडलाई लिएर त्यसपछि कोइन भन्छ 3 नम्बरको कोइन, अनि त्यसबाट माथि स्वास्थ्यमा पुर्याउनको लागि झन्डै 2 घन्टा लाग्छ, त्यहाँ गाडीमा त्यहाँसम्म लगेर अनि त्यहाँबाट मैले आफैले बोकेर त्यहाँ पुर्याएको, मान्छेले कल्पनै गर्दैन होला क्या,
2: तपाईँ आफैले बोकेर,
3: मैले आफैले
2: सुत्केरी गराउने बेडलाई तपाईँ आफैले,
3: मैले आफैले बोकेर स्वास्थ्य संस्थामा, त्यसपछि गएर औषधि अभाव हुन्छ अनि औषधि पनि जिल्लामा आएर मागेर अनि लिएर आफैले बोकेर स्वास्थ्यमा, मैले कहिले पनि मलाई लाग्छ हाम्रो स्वास्थ्यमा औषधिको कमी हुन दिएन,
2: औषधि चाहिँ निरन्तर रूपमा चलिरहेको छ,
3: खलङ्गा त्यसपछि गएर अब दल्ली सुर्खेत आए पनि अब म त्यहाँ स्वास्थ्य शाखाहरू अन्य उसमा गएर म त्यहाँ पस्ने अलिअलि सहयोग गर्नु पर्यो भनेर अनि औषधिहरू आवश्यकतामा लिने त्यसरी काम गरिरहेको छु।
2: नगरपालिकाको प्रशासनिक भवन भएको त दल्लीमै हो,
3: त्यो दल्ली हो, त्यहाँ आउनलाई हामीलाई 2 घन्टा लाग्छ,
2: 2 घन्टा लाग्छ,
3: 2 घन्टा लाग्छ,
2: त्यसरी पनि सेवा दिनुभयो,
3: सेवा हामीले पालिकामा औषधि नहुँदाखेरि पनि हामीले हाम्रो स्वास्थ्यमा औषधि स्टोर हुन्थ्यो, त्यसरी व्यवस्था गरिन्थ्यो, सुत्केरीहरू अहिले जो छ नि होम डेलिभरी एकदम न्यून लगभग शून्यमा झरिसकेका छ,
2: घरमै सुत्केरी गराउने,
3: यसभन्दा अगाडि के हुन्थ्यो, घरमै सुत्केरी हुने, स्वास्थ्य संस्थामा कुनै रेकर्ड केही पनि नहुने, अनि हामी आइसकेपछि प्रत्येक कुन घरमा सुत्केरी छ, कुन घरमा के छ होइन, सबै डाटा, अनि मान्छेहरू सुत्केरी हुन हस्पिटल आउनु पर्यो, अब त्यहाँ इमर्जेन्सी त्यति नसकिने भयो भनेपछि उहाँहरूलाई अब हुन्छ नि पालिका दल्ली नगर अस्पताल त्यसरी जिल्लामा सुर्खेत पठाउने त्यहाँसम्मको पनि काम हुन्छ, र एउटा हामीले स्वास्थ्यलाई मध्यनजर गरेर एउटा युवाहरूले अभियान चलाएर अहिले वडाको एउटा एम्बुलेन्स हामीले सञ्चालन गरेका छौँ,
2: स्वास्थ्य एम्बुलेन्स,
3: स्वास्थ्य भनेको हामीले स्वास्थ्य चौकी लहा मार्फत सञ्चालन छ, अहिले खबरको एम्बुलेन्स हामीले झन्डै 20,10,000 रुपियाँ पर्यो,
2: एम्बुलेन्स ल्याउनु पर्दछ भने सुरुवात चाहिँ आवाज निकाल्ने त्यसलाई पहल गर्ने काम चाहिँ तपाईँहरूले गर्नुभयो,
3: पहिला सुरुमा हाम्रो पालिकामा एम्बुलेन्स थिएन होइन, पालिकामा एम्बुलेन्स नहुँदाखेरि अब युवाहरूले एउटा अभियान चलाएर पैसा सङ्कलन झन्डै 7,20,000 रुपियाँ युवाले सङ्कलन गरेको, त्यो पैसा मलाई लाग्छ 5 वर्षसम्म त्यहाँ खातामा रह्यो,
2: हजुर
3: पैसा छैन, अनि त्यसपछि म यता सुर्खेत गएर प्रदेश सरकारसँग होइन त्यति बेलाको सामाजिक विकास मन्त्रालयमा गएर ल अब हामी एउटा उ गर्न पैसा हामीसँग यति छ, यहाँबाट पनि थोरै केही व्यवस्था गर्नु पर्यो भनेपछि त्यहाँबाट 12 लाख रुपियाँ प्रदेश सरकारले दिएको थियो, र बाँकी नपुगेको रकम हामीले झन्डै 4.5 लाख जति वडामा गएको बजेटबाटै मेन्टेन गरेर हामीले चैत 1 गतेदेखि अनि सेवा गरेका छौँ,
2: त्यसरी गर्नुभएको छ।
3: अब अर्को त्यसैमा एउटा महत्त्वपूर्ण के छ भने हामी जसै अब कोही एकदम सुत्केरी अलि ज्येष्ठ कोही अब आर्थिक कम भएकाहरूलाई पनि अब त्यो निशुल्क लिने त्यो व्यवस्था गरिएका छौँ।
2: भनेपछि पहिला अस्पताल चाहिँ सुरुवात हुनुभन्दा अगाडि घरमै सुत्केरी गराउने अनि त्यसले गर्दाखेरि बच्चा आमा दुवैलाई खतरा हुन्थ्यो भने
3: मान्छेहरू कति आमाहरू
2: स्वास्थ्य चौकी अर्थात् अस्पतालमै लगेर सुत्केरी गराउने यो किसिमको परम्पराको विकास भएको छ नि, यसबाट अलिकति शिक्षित भएका छन्।
3: अहिले पछिल्लो समय त एकदम सबै स्वास्थ्यमा आउनुपर्छ होइन, लगभग 9 पटक गर्भ जाँच गर्नुपर्छ भन्ने छ नि, त्यो मापदण्डमा रहेर
4: आइरन चक्की खानुपर्छ,
3: आइरन चक्की खानुपर्छ,
4: गर्भ जाँच गर्नुपर्छ।
3: अब तिनजना स्वयंसेवकहरू हुनुहुन्छ होइन, प्रत्येक टोलमा कहाँ के समस्या हुन्छ त्यसको अब स्वास्थ्यमा अनमी अयव त्यसरी गरेर उहाँहरूलाई अब स्वास्थ्यको एउटा दायरामा ल्याउने। र अर्को कुरा अब हामीले गर्न खोजेको, अब हामीले वडालाई एउटा हुन्छ नि पोषण मैत्री वडा तयारीमा छ, त्यसै गरेर पूर्ण सरसफाई वडाको तयारीमा छ। र एउटा महत्त्वपूर्ण कुरा हजुरलाई म यहाँ स्मरण गरौँ, हामीले यो गएको माघ 1 गतेदेखि मदिरा प्रतिबन्ध यो मान्छेले सुन्यो भने पनि यो के गरे होला नि भन्ने लाग्दो होइन, हामीले गरेपछि हुँदो रहेछ
4: वडामा कि नगरपालिकामा,
3: वडा पुरै वडामा
4: नलगाड नगरपालिकाको वडा नम्बर 4 मा चाहिँ यो मदिरा प्रतिबन्धित गरिएको छ, बिक्री पनि गर्न पाएन, खान
3: पनि पाएन। नलगाड नगरपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन जो कार्यविधि 2076 टेकेर हामीले वडा समिति त्यसै गरेर गाउँको राजनीतिक दल सम्पूर्ण सबै लगभग 200 भन्दा बढीको रुवर छलफल चलाएर
4: समिति यस्तो बनाएर
3: निर्णय हामीले माघ 1 गतेदेखि
4: गएको माघ 1 गतेबाट
3: आयातित हुन्छ नि बजारबाट जाने आयातित त्यो मदिरा प्लास्टिक जन्ने सिसाका तिनीहरू टोटल बन्द। गाउँमा पनि अब खासै हाम्रोमा त्यति जनजाति बस्तीहरू छैन होइन, त्यसले गर्दाखेरि अब त्यहाँ धेरै लोकल रक्सी घरेलु
4: उत्पादन
3: हुँदैन, त्यसले गर्दाखेरि त्यो कम गरेका छौँ। र मदिराको कारणले गर्दा झन्डै झन्डै हाम्रो लगभग दर्जन भन्दा बढी गाउँको युवाहरू बुढापाकाहरूले ज्यान गुमाउनु पर्यो, अब यसलाई रोक्नु पर्छ है भनेर
4: यसलाई अभियान चलाइसकेपछि
3: अहिले एकदम सुनसान छ, एकदम गाउँको वातावरण होइन, वडा वडाको पेरिफेरीमा त्यहाँ के हुन्थ्यो भने मान्छेले अब सधैँखेरि त्यो मदिरा सेवन गर्यो, त्यसले ल्याएर सिसाका बोतलहरू प्लास्टिकका ल्याएर वडाकालेको भिर्त फाल्यो, अब यहाँ वडाकाले खान्छ नि भन्ने अब मान्छे बाहिरबाट आउँदा पर्ने हो नि, त्यस्तो भयो। अब धेरै त्योलाई उ गरेर होइन त्यसलाई एकदम कडाइका साथ त्यो गर्यौँ। र अर्को अब हामीले यातायात सञ्चालनमा जो गाडी भयो पसलहरूलाई पनि हामीले पत्र पठाएर तपाईँले मदिरा नपठाउनु होला, गाडी व्यवसायीहरूले पनि मदिरा बोक्ने काम नगर्नु होला तपाईँले
4: भनेर
3: तपाईँले गरेपछि हामीले त्यो तोक्या छ जरिमाना लगभग 500 देखि 5000 जरिमाना तोक्या छ,
4: त्यस्तो जरिमाना पर्ने अवस्था
3: अहिलेसम्म छैन।
4: छैन, एकदम राम्रो कुरा होइन। युवाहरूलाई कसरी मोटिभेट गर्न सकिन्छ होइन, उनीहरूलाई कसरी उत्प्रेरणा थप्न सकिन्छ भने गाउँबाटै सुरु गर्नुपर्छ, हामीले वडा तहबाटै गर्नुपर्दछ। तपाईँ एउटा वडाको जनप्रतिनिधि होइन, नलगाड नगरपालिका वार्ड नम्बर 4 जनप्रतिनिधि वडा अध्यक्ष हुनुहुन्छ, नेपालभरिको यतिका धेरै काम गरेकोमा तपाईँ नेपाल आइकन पनि 40 मुनिको युवाभित्र पर्नुभयो, पुरस्कृत पनि हुनुभयो, राष्ट्रपतिबाट पुरस्कार पनि थाप्नुभयो, निकै गौरवको कुरो। म तपाईँसित कुरा गर्दाखेरि पनि म आफूलाई पनि के किसिमको अनुभव भइरहेको छ भने ए युवाहरूले गरे त धेरै हुँदो रहेछ नि त, एउटा दूरदराजमा रहेको एउटा युवाले यतिका धेरै काम गरेर राष्ट्रव्यापी रूपमा प्रतिस्पर्धामा आएर पनि पुरस्कार हात पार्न सक्दो रहेछ काम गरेदेखि चाहिँ त त्यसको संस्कारको विकास त हुँदो रहेछ नि त, पुरस्कारको माध्यमबाट वा सम्मानको माध्यमबाट वा कदरको माध्यमबाट भन्ने कुराको अनुभूत भइरहेछ क्या, अहिले मलाई पनि खुसी लागिरहेछ होइन। अब स्वास्थ्यको कुरा यो गरिरहँदाखेरि अब शिक्षालाई सँगै छोड्नु मिल्दैन होइन, विद्यालय क्षेत्रको स्तर उन्नतिको लागि विद्यालय सुधारका लागि पनि त केही कामहरू गर्नुभयो होला नि त।
3: हजुर, हामीले हाम्रो वडामा 7 विद्यालय मावि छ, प्लस 2 झन्डै झन्डै माविमा 400 विद्यार्थी छ, त्यसपछि गएर अन्य उसमा साना बाल विकास गरेर 7 विद्यालय थियो। अब अलि शैक्षिक अवस्था अलिक नाजुक भयो, विद्यार्थी विद्यालय सङ्ख्या धेरै भयो होइन, अब एउटा उसमा 15 विद्यार्थी छ, त्यहाँ परिचर कार्यालय सहयोगी छ, बाल विकास छ, अर्को टिचर, राज्यको खर्च अनावश्यक अनि पालिकामा नगरपालिकाको कार्यपालिकाबाट निर्णय गराएर नगर त्यहाँ एउटा शिक्षा समिति छ, शिक्षा समितिले पनि एउटा प्रतिवेदन तयार गरेर सबैभन्दा बढी 4 वडाको हाम्रो 4 विद्यालय
4: हजुर
3: 4 विद्यालय समायोजन गरेर अहिले हामीले एउटै छातामुनि ल्याएका छौँ। र त्यहाँ जो पहिला रहेका जो 4 ठाउँमा सानो बाल कक्षा मात्रै राखिएको छ, सानो बाल बालिकाहरू त अहिले आउन सक्दैनन् होइन, बाल बालिका अलिक ठुलोलाई त उसमा एउटै उसमा जो भानुभक्त मावि छ त्यो माविमै आउने, सबैलाई त्यहाँ क्याटिङ गर्ने र विद्यालयलाई एउटा राम्रो बनाउने शैक्षिक गुणस्तर सुधारको लागि हामी लागिरहेका छौँ। अब भूकम्पको बेला एउटा कुरा जोडौँ, एउटा ज्ञानोदय प्रावि बाबुसे खोला भन्छ, त्यहाँ झन्डै झन्डै 100-150 विद्यार्थीको सङ्ख्या रहेको एउटा लामो 7 भवन थियो, त्यो भूकम्पको बेला भवन ध्वस्त भयो। एउटा संस्था पाँतारा युवा संरक्षण मञ्च जाजरकोटले एउटा अस्थायी TLC निर्माण गर्यो, तत्काल त्यो काठले तिनले जस्ताले छाएर त्यो
4: अस्थायी रूपमा
3: गर्यो, अब त्यहीले पुगेन, अनि पछि मैले यसो एउटा सामाजिक सञ्जालमा एउटा अपिल गरेँ होइन, त्यो गरेपछि जा उता गएर आएपछि नेपाली सङ्घ बेल्जियम त्यति बेला सीता सापकोटा अध्यक्ष हुनुहुन्थ्यो होइन, पछि अनि उहाँहरू कहाँ त्यो पुगेर
4: पुगेपछि
3: उहाँहरूले अनि पछि आउनुभयो, सम्पर्कमा आएपछि झन्डै झन्डै
4: 30 लाख रुपियाँ
3: क्यास पैसा 30 लाख पठाएर हामीले पक्की 3 कोठे विद्यालय भवन बनायौँ, अनि शौचालय बनायौँ दुई कोठे होइन, त्यो गरेर मलाई लाग्छ हामीले गएको मङ्सिरमा बेल्जियमको टोली, त्यसै गरेर जिल्लाबाट प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण होइन समन्वय प्रमुख सबैलाई लिएर हामीले विद्यालय हस्तान्तरण गर्ने कार्यक्रम त्यो गऱ्यौँ। त्यसपछि गएर यो वर्ष मात्रै पूर्वाधार कार्यालय यता प्रदेश सरकारले पनि 50 लाख बजेट हालिदिएको छ, त्यहाँ पनि अहिले भवन त्यहाँ निर्माण भएको छ। स्वास्थ्यको पनि भवन थिएन, भवन भत्केको थियो, त्यहाँ पनि झन्डै झन्डै 50 लाख बजेट व्यवस्था गरेर अहिले त्यहाँ पनि भवन बनेको छ। त्यो पूर्वाधारहरू अहिले मलाई लाग्छ हाम्रोमा कमी छैन। अब त्यसले गर्दाखेरि एउटा शिक्षामा स्वास्थ्यमा एउटा राम्रो काम गर्न सजिलो भएको छ,
4: धेरै राम्रो काम गर्नुभएको छ। अब तपाईँ जाजरकोट वासी र जाजरकोट जिल्लाकै जनप्रतिनिधि पनि भएको कारणले गर्दाखेरि, जस्तो 2080 सालको कार्तिकमा एउटा ठुलो भूकम्प आएको थियो जाजरकोटमा, त्यति बेला भूकम्पको बेलामा धेरै परिवारहरू हतात हुनु पर्यो, कतिपयका चाहिँ घरहरू होइन घर बस्तीहरू पनि भत्किन पुगे होइन, त्यसमा अब रात संकलनदेखि लिएर अब उनीहरूलाई चाहिँ पुनर्स्थापना गर्ने कार्यक्रम पनि राज्यले चाहिँ त सञ्चालन गरेको थियो होइन, कति पूरा गर्यो कति पूरा हुन बाँकी पनि छन् होला अझ होइन, त्यो चराइरहेको घाउहरूमा यहाँको सहयोग पनि रह्यो
3: एकदम, हामी त एकदम लाग्यौँ होइन, किनभने हामीले हाम्रो अभिभावक उपमेयरलाई गुमायौँ, हाम्रो पालिकामा मात्रै झन्डै 56 जनाले ज्यान गुमाउनु भयो भने झन्डै 150 व्यक्तिहरू घाइते हुनुभयो
4: भने,
3: अनि जिल्लाभरि झन्डै 101 जनाले भूकम्पबाट मृत्यु हुनु पर्यो, 600 भन्दा बढी मान्छेहरू
4: प्रभावित भयो,
3: घाइते हुनु पर्यो भनेपछि अब गाउँको अवस्था गाह्रो माटोले बनेका घरहरू त्यति बेला
4: पुरानो शैलीका घरहरू
3: सबै ड्यामेज भयो, पुरै भत्केर बस्न नमिल्ने अवस्था भयो, मान्छेको दैनिक जनजीवन एकदम अस्त व्यस्त पुरै होइन एकदम गाह्रो अवस्था भएपछि अब हामीले त्यति बेला मैले ओडाबाट अब बजेट नहुँदाखेरि पनि 200 तिरपाल भूकम्प गएको 300 दिनमा त्यहाँ लिएर तत्काल को कोलाई समस्या पर्छ होइन उहाँहरूलाई त्यसरी हामीले राहत सामग्री गर्यौँ।
4: तिरपाल कहाँबाट जो गर्नुभयो?
3: तिरपाल पसलमा
4: उहाँहरूले
3: पसल होइन, हामी पछि पैसा हामी पछि दिउँला अहिले दिनु पर्यो भनेर
4: ओडाले गर्यो,
3: ओडाले आफैले पछि अब बजेट कतै केही गरेर हामी तिरौँला।
4: नलगाड नगरपालिकाको वार्ड नम्बर 4 समन्वय गर्यो
3: ओडाले 200 पालहरू पहिला सुरुमा कतैबाट राहत नपुग्दाखेरि हामीले पहिला सुरुमा हामीले त्यसरी गर्यौँ, अनि त्यसपछि बिस्तारै राहतहरू जाने कुरा भयो, त्यसले पनि पुगेन, अनि मैले बाहिरबाट बाहिरी सहयोग हामीलाई यता धादिङको खनियाबास गाउँपालिकाबाट धेरै सहयोग भयो, त्यहाँको गाउँपालिका अध्यक्षदेखि लिएर सबै टिमहरू लेखा अधिकृत होइन सबै टोलीहरू एक गाडी राहत लिएर जानुभयो, त्यसपछि गएर उता तिलोतमा नगरपालिका त्यहाँबाट पनि सहयोग भयो, त्यहाँबाट मेयर साहबले आफूले चढ्ने गाडी, त्यहाँपछि एम्बुलेन्स, चौथो दिनमा हाम्रो वडामा मात्रै हामीले 3 ठाउँमा क्याम्पिङ गरे स्वास्थ्य
4: हजुर,
3: त्यति बेला 1200 व्यक्तिहरूले स्वास्थ्य परीक्षण अनि मनो सामाजिक परामर्श अब हुन्छ नि त्यो सम्मको सेवा दिएर तिलोत्तमा नगरपालिकाले सहयोग गर्यो, त्यसै गरेर विभिन्न संघ संस्थाहरू
4: जुटाउने कार्य चाहिँ
3: बाहिरबाट बाहिरी सहयोग हाम्रोमा झन्डै 450 घर दुरीमा
4: हजुर
3: मैले झन्डै एक घरमा 2 बोरा चामल कोही मान्छे
4: राहतको रूपमा
3: त्यो बाहिरी सहयोग, अब पालिकामा जाने सहयोग त कहीँ त चामलै पाएन।
4: अझ यसलाई अझ बुझिने गरी भन्नुपर्दा नलगढ नगरपालिकाको वडा नम्बर 4 जुन किसिमको क्षतविच्छेद 2080 सालको भूकम्पले गरेको थियो नि,
3: त्यसमा
4: पुनर्स्थापनाको कार्यक्रम पनि तपाईँको अगुवाईमा सम्पन्न गरिसकिएको छ, राहत वितरण पनि त्यति बेला गरियो होइन, अहिले चाहिँ स्थिति भनौँ न परिवारको स्थितिहरू सामान्य अवस्थामा आइसक्यो,
3: अहिले पनि अवस्था एकदम जटिल छ, त्यति बेला 50,000 रुपियाँ सरकारले त्यो अस्थायी टहरा बनाउनको लागि पैसाहरू दियो
4: हजुर,
3: त्यो पैसाहरू पनि मान्छेले कतिले अब सदुपयोग गरेर राम्रै बनाए, त्यति बेला मैले सार्वजनिक अपिल के गरे हौ भने यो 50,000 कम्तीमा पनि तपाईँले 5-10 वर्ष टेक्ने त्यो असाई टहरा बनाउनु पर्छ है, जस्ता पाताले छुने अलि राम्रो बलियो खाले बनाउनु पर्छ है भनेर त्यो भनियो, कतिले राम्रै बनाउनु भयो होइन भनेको भन्दा पनि राम्रो बनाउनु भयो भने, कतिले अब त्यो सानो लगभग बनाएकै 2-4 दिनमै त्यसरी जाने त्यो झारा टान्ने हुन्छ नि त्यसो गर्नुभयो, त्यसले गर्दाखेरि अहिले दुःख भइरहेको छ, अहिले पुननिर्माणको कामहरू ठप्प छ, मान्छेहरू अब पानी चुहिन्छ टहरामा, अब त्यसरी कष्टगर जीवन,
4: यसका लागि अब तपाईँको अगुवाईमा कस्तो किसिमको प्रयत्न गर्यो भने उनीहरू पुनर्स्थापित हुन सक्दथे, उनीहरूको घर छैन घर निर्माण हुन सक्दथ्यो, कति नभए नि अस्थायी रूपमा 5-7 वर्ष बस्न योग्य घर बनाउन सक्यौं, अर्थात चाहिँ हामी आफैले बनाएर उनीहरूलाई हस्तान्तरण गर्ने वा चाहिँ उनीहरूले बनाए पनि हाम्रो निरीक्षणमा चाहिँ गर्न सक्ने अर्थात चाहिँ अनुगमनमा गर्न सक्ने मिलाउन सकिन्थ्यो नि,
3: अब त्यो के छ भने अब बजेट अब वडासँग त बजेट हुँदैन, अब वडासँगै 2-3 करोड बजेट जाने भए त हामी अलिक विपन्न त्यस्ता सीमान्तकृत व्यक्तिहरूको घर बनाएर हस्तान्तरण गर्ने हुन्थ्यो होइन, त्यो छैन। किनभने अब भूकम्प पुनर्निर्माण प्राधिकरणबाट डिडिए को काम सम्पन्न भइसकेको छ।
4: हजुर,
3: मलाई लाग्छ अब लाभग्राही कायम गराएर के भएर अट्किराखेको छ होइन, यो कम्तीमा पनि अब धेरै छैन, 4 लाख रुपियाँ दिने कुरा हो। अब 4 लाख दिने कुरामा अब त्यो धेरै जनतालाई दुःख पनि दिनु हुँदैन, त्यसले गर्दाखेरि अब यो उसलाई पुनर्निर्माणको कामलाई जति सक्दो छिटो अगाडि बढाउनु पर्छ भन्ने हो।
4: अब लागिरहनु भएको छ
3: तपाईँ, हामी लागिरहेका छौँ, मेयर साहब लाग्नु भएको छ होइन, अब हाम्रो सँगै माननीय सदनमा सधैँ कराइरहनु भएको छ। अब रिम्नामा, जाजरकोटको रिम्नामा रुकुम यता सल्यान 3 जिल्ला हेर्नेर एउटा अफिस खडा गरेको छ त्यहाँ, त्यो अफिस लगभग 3 वर्ष बितिसक्यो, अब त्यहाँ कर्मचारी पनि छैन, त्यति ताला लागेको छ, अब त्यहाँ गर्नुपर्ने जो कामहरू हो अहिलेसम्म अगाडि बढ्न सकेको छैन पुनर्निर्माण काम। मैले कता कता सुन्दैछु फेरि पुनर्निर्माणको सबै जिम्माहरू प्राधिकरणले लिने,
4: हजुर हजुर,
3: अनि त्यसपछि गएर प्राविधिक सहयोग उसले शहरी विकासले गर्ने भन्ने कुराहरू मैले
4: राज्य नै किन लागेको भन्दाखेरि दोहोरो खर्च पनि नहोस् र त्यसमा चाहिँ दुरुपयोग पनि नहोस् भन्ने अर्थले चाहिँ एकदर प्रणालीबाट काम गरौँ भन्ने हिसाबले राज्यले त्यसरी काम गरेको हो होइन। अब कतिपय ठाउँमा पूर्ण भयो होला, कतिपय ठाउँमा अपूर्ण छ, तर पूर्ण गर्ने तर्खरमा छ होला होइन। अब यसैबाट जस्तो विद्यालय क्षेत्रको कुरा पनि गऱ्यौँ हामीले, भूकम्पमा तपाईँले गरिदिइरहेको कामको कुरा पनि गऱ्यौँ, अर्को महत्वपूर्ण पाटोको रूपमा पनि लिइन्छ के होइन, तपाईँ जनप्रतिनिधि पनि, फेरि 40 वर्ष मुनिका युवा देशभरिको तपाईँ प्रथम नम्बरमा पर्नु भएको छ, तपाईँको कामलाई मूल्याङ्कन गरेर होइन, सडक खाने पानी यो महत्वपूर्ण छ नि होइन, सडक नभइकन हामी कुनै ठाउँमा पनि पुग्न सकिँदैन, यातायातको साधनलाई पनि त्यो ठाउँमा पुर्याउन सकिँदैन, हामीले उत्पादन गरेका वस्तुहरूलाई पनि अर्को ठाउँमा चाहिँ पुर्याउन सकस पर्दछ, अनि खाने पानी, पिउने खाने पानी चाहिँ त घरमा चाहियो, धेरै टाढा गएर चाहिँ खानेपानीको व्यवस्थापन गर्दाखेरि पनि टाढाबाट खानेपानी ल्याउनु पर्ने अवस्था रह्यो भने पनि हामीलाई असहज हुन्छ, त्यसको लागि कसरी काम गर्नुभयो यहाँले?
3: खानेपानीको क्षेत्रमा जो भूकम्प गइसकेपछि झन्डै झन्डै 8-10 वटा त मुहानै सुक्यो पानीको, अहिले पनि छैन,
4: छैन
3: पानीको, यति चरम समस्या भयो होइन, त्यसले गर्दाखेरि अब मलाई लाग्छ अब जाजरकोटमा भूकम्प गएपछि गइरहेको छन् नि यो संघ संस्थाहरू, दार्ति निकायहरूले ठुलो सहयोग गरेको छ,
4: वैदेशिक
3: सहायता ठुलो सहयोग भएको छ, र त्यही वैदेशिक सहयोगको कारणले गर्दाखेरि अहिले मलाई लाग्छ सबै वडामा एकदम सहयोग, खाने पानीदेखि लिएर अन्य पूर्वाधारको कामहरू सबै कामहरू भएको छ। जस्तै मानु विश्व खाद्य कार्यक्रमले भूकम्पको 6 महिनामा झन्डै 24 करोड पैसा खर्च गर्यो, सडकमा गर्यो, खानेपानीमा गर्यो होइन, तटबन्ध जाली लगाउनेमा गर्यो, त्यसले गर्दाखेरि एकदम ठुलो राहत पुग्यो। त्यसै गरेर अन्य सुसुवा जो अहिले पनि चलिरहेको छ, सुसुवाले पनि अब धेरै वडाको सबै क्षेत्रमा लगभग 1.5 करोडसम्म पनि गरेर त्यसरी काम गर्यो, र हाम्रो वडाको सन्दर्भमा हाम्रो वडामा झन्डै 450 घर छ, र त्यसमा हाम्रो 4-5 वटा बस्ती छ,
4: हजुर,
3: हामीले एउटा क्लस्टर बनाएर हाम्रो गुवा र पिपलचौर बस्ती छ, त्यहाँ झन्डै हाम्रो 91 घर दुरी रहेको छ, त्यहाँ हामीले विश्व खाद्य कार्यक्रमलाई ल त्यहाँ हजुरहरूले खानेपानी बनाउनु पर्यो भनेर त्यहाँ विश्व खाद्यको जिम्मा लाउँदाखेरि उहाँहरूले एक गरे एक धारा त्यहाँ बनाउनु भयो, त्यहाँको एउटा सक्यो। त्यसपछि गएर उता बाबुसे खोला साबीको 5 नम्बर वडा, त्यहाँ 75 घर दुरी रहेको त्यहाँ थियो, त्यहाँ हामीले यता सँगै बजेट थियो, सँगै सरकारको कर्मगत थियो, पहिलो वर्ष 30 लाख थियो, पछिल्लो वर्ष 20 लाख गरेर 50 लाखमा त्यहाँ सबै घरमा खानेपानीको व्यवस्था गरियो। र त्यसपछि अर्को एउटा महत्वपूर्ण कुरा के थियो भने हाम्रोमा आइएनएफ नेपाल जो पोखरामा रहेको संस्था छ, सन् 2000 मलाई लाग्छ 28 सम्म 3 वर्षको लागि त्यहाँ कार्यक्रम सञ्चालन भएको छ, हामीले त्यहाँ खानेपानीको कामलाई निरन्तरता दिएका छौँ। त्यसपछि गएर यो आवास 5-6 वटा त घर बनायो, जो विपन्न एकदम सीमान्तकृत अपाङ्ग व्यक्तिहरू त्यस्ता थिए उहाँहरूको घर पनि निर्माण गरेर हस्तान्तरण गरेको छ। त्यसपछि गएर अपाङ्गमा यति शौचालय, जो शौचालय बनाउन नसकेने भूकम्पले भत्काएका होइन त्यस्ता असहाय व्यक्तिहरू तिनीहरूको पनि पक्की शौचालय बनाइदिएको छ। त्यसपछि गएर अन्य सरसफाइको गतिविधिको कामलाई अगाडि बढाएको छ। त्यसपछि गएर आय आर्जनको कामलाई अगाडि बढाएको छ। त्यो सँगसँगै त्यसले गर्दाखेरि एकदम हुन्छ नि एउटा ओडालाई अब सरकारको उसमा एउटा संस्थाले एउटा राम्रो काम गरेको छ, त्यो काम एकातिर परेको छ। र एउटा अर्को यो सडकको कुरा गर्यौँ हामीले, सडक हाम्रो एउटा छोटो दूरीको सडक कालीमाटी पिपलचौर औला हुँदै माथि वडा कार्यालय भएर 6 नम्बर जोड्ने एउटा सडक छ, त्यो सडक मलाई लाग्छ झन्डै 11 वर्षदेखि त्यो सडक बन्द थियो, ट्र्याक्ट ओपन भएको, अब त्यो गाडी सञ्चालन नहुने, पछि त त्यो मान्छे हिँड्न नमिल्ने भयो अवस्था त्यस्तो थियो, अनि पछि त्यो सडकलाई पनि मैले गएको वर्ष मङ्सिर असौतिर
4: निरन्तर
3: त्यसलाई कसरी सञ्चालन गर्न सकिन्छ भनेर, किनभने हाम्रो बजेट पनि थिएन फेरि, अब यो कसरी काम गर्ने मैले सोचे होइन, अनि पछि नगरपालिकासँग हाम्रो जेसिबी छ,
4: हजुर,
3: नगरपालिकाको जेसिबीलाई
4: उपयोग गर्ने गरी
3: त्यहाँ प्रति घण्टा 1800
4: एक घण्टाको जस्तो तिर्ने गरी
3: पालिकाको मेसिनले त्यो लिने, र उता तेल त्यति बेला त सस्तै हुन्थ्यो, झन्डै झन्डै 6-7 दरम तेल खर्च गरेर मलाई लाग्छ 200
4: पुनर्निर्माण गर्नुभयो,
3: 209 घण्टा जति नगरपालिकाको मेसिन सञ्चालन गरेर हामीले त्यो बाटोलाई सञ्चालन, अहिले पनि गाडी चलिरहेको छ, र यो बर्खामा मलाई लाग्छ अलिअलि पहिरोले गर्दा रोकिएको छ, मौसम खुल्ने बित्तिकै हामी त्यो बाटोलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौँ। अन्य ठाउँमा पनि अब सडक कृषि सडकहरूले गाउँतिर जोड्नेलाई अब गाउँको उत्पादनलाई बजारसम्म ल्याउने त्यसरी हामीले काम गरिरहेका छौँ।
4: वडा तहमा एम्बुलेन्सको सेवा पनि प्रवाह गर्नुभएको छैन, चार नम्बर वडामा
3: एम्बुलेन्स सेवा छ, एम्बुलेन्स छ। अहिले हामी नगरपालिकाबाट तलै त्यसको सेन्टर पालिका र वडामा दुई ठाउँ राख्ने गरेर त्यसरी बिरामीहरूलाई हुन्छ नि तत्काल रेस्क्यु गरेर सुर्खेत लैजाने, नेपालगञ्ज लैजाने, अब जनतालाई जति सक्यो बिरामीलाई सेवा दिनको लागि हामीले एम्बुलेन्स सञ्चालन गरेका छौँ।
4: यतिका धेरै

0: छ। अब देशभरिका युवाहरूलाई हामीले संगठित गरेर यति धेरै राम्रा कामहरू पनि हामीले चाह्यौँ भने, हामीले प्रयत्न गर्यौँ भने गर्न सकिन्छ भन्ने उत्प्रेरणा कसरी थपिदिनुहुन्छ त?
1: अब यस विषयमा अब एउटा के छ भने, अब यो खास युवाहरूमा एउटा आत्मदेखि नै एउटा उत्प्रेरणा आउनुपर्छ होइन। अब मानौ मैले अब कुटो कोदालो गर्दै गर्दाखेरि कतिपय मान्छेहरू यो किन गरिराखेको होला, यो खुर्को बस्नुपर्ने हो भन्ने त्यतातिर जान्छ नि। अब त्यो मेरो मनले त मान्दैन, किनभने अब त्यहाँ एकदम समस्या हुन्छ, बाटो होला, अन्य खानेपानीको समस्या होला, अब त्यहाँ आफू लाग्ने, अरूलाई पनि त्यहाँ परिचालन गर्ने होइन। त्यसरी गरेपछि अब एउटा अब समुदायमा पनि अब त्यसको एउटा राम्रो काम हुने भयो, अब वडाको पनि एउटा काम हुने भयो, अब वडा राम्रो भयो भनेपछि नगरपालिका राम्रो हुन्छ, नगरपालिका हुने हो, त्यसै गरी नगर हुँदै जिल्ला, जिल्ला हुँदै प्रदेश आएर सङ्घ आउने हो, एउटा गरेको कामले होइन त्यसरी हुन्छ। हामीले गरेको एउटा महत्त्वपूर्ण काम मैले हजुरलाई जानकारी गराउँछु, हाम्रोमा यो घट्ट हुन्छ नि, पानी घट्ट,
0: पानी घट्ट
1: उटाली पिस्ने गर्ने, पिठो पिस्ने, गहुँ जौँ पिस्नको लागि एकदम समस्या रहेको दुईटा क्षेत्र थियो, एउटा बाबुसे खोला, एउटा माथि भाचिउरा। त्यो ठाउँमा 2 वर्ष अगाडि हामीले बाबुसे खोलामा हामीले ओडाबाटै त्यसको घट्ट निर्माण गर्यौँ, त्यहाँ केन्द्रीय लाइन पनि पुगेको छ, ओडाको सबै टोलमा सबै बस्तीमा केन्द्रीय लाइन पुर्याएको छ। एउटा यो महत्वपूर्ण काम हामीले गरेको एउटा त्यो विद्युतीय क्षेत्रमा, त्यो एउटा सबै घर घरमा
0: पानीबाट चल्ने घट्ट भन्नुभयो कि बिजुलीबाट चल्ने घट्ट भन्नुभयो?
1: पानीबाट चल्ने घट्टहरू हुन्थे, अब पानी सुकिसक्यो,
0: पानीको मुहानहरू
1: अहिले अब त्यसलाई कसरी के गर्न सकिन्छ होइन भनेर कन्भर्ट गरेर अहिले हामीले विद्युतबाट सञ्चालन गर्यौँ। बाबुसे खोलामा हामीले 2 वर्षदेखि सञ्चालन गरेका छौँ, त्यहाँ हाम्रो 4 नम्बर र 5 नम्बरको जनताले त्यहाँ सेवा पाइरहनु भएको छ। जस्तै बाबुसे खोलाबाट कालीमाटी जानको लागि झन्डै 4 घन्टा मान्छेले पिसान बोकेर त्यहाँ जानुपर्छ भनेपछि अहिले त्यो समस्या हल भयो, हल भयो। र अहिले हामीले भर्खरै मा आउनुभन्दा अगाडि माथि भाचेउरा टोल भन्छ, त्यहाँ पनि एकदम घट्ट पुग्नको लागि 3-4 घन्टा लाग्ने ठाउँ हो, त्यहाँ पनि घट्ट सञ्चालनमा ल्यायो भर्खरै। यो गरेका कामहरू दुई ठाउँमा यो एकदम महत्त्वपूर्ण छ। र अब हामीले गर्नुपर्ने कामहरू के छ भने, एउटा तोरी पेल्नको लागि मिल, अब त्यसको एउटा परिकल्पना गरिएको छ। मलाई लाग्छ अब सम्भव भयो भने हामी अर्को वर्ष त्यहाँ
0: सञ्चालनमा ल्याउनुहुन्छ,
1: त्यो मिल, तोरी पेल्ने मिल सञ्चालन गरेर अब त्यसलाई एउटा राम्रोसँग त्यसलाई दिगो रूपमा व्यवस्थापन गर्ने त्यो काम गर्छौँ। र जस्तै हामीले खानेपानीको सन्दर्भमा यो एउटा हामीले एउटा नीति बनाएका छौँ, नियम बनाएका छौँ। के गरिएको छ भने, खानेपानी आयोजना यो वर्ष आयोजना बन्छ होइन, अर्को वर्ष गयो भने त्यसको नाम निशानै हुँदैन, धारै हुँदैन,
0: कि त आधा काम गरेका हुन्छौँ भत्केर जान्छ।
1: अब त्यसलाई हामीले अब हुन दिनु भएन, त्यसलाई अब लामो समय दीर्घकालीन कसरी सञ्चालन गर्न सकिन्छ भनेर त्यहाँ एउटा समिति बनाइएको छ, खानेपानीको उसमा एउटा 9-10 जनाको समिति बनाउने। मानव 30 घरमा खानेपानी पुगेका छ भने 30 घर परिवार सङ्कलन गर्ने, उनीहरूलाई बैठक राखेर ल खानेपानीमा मिटर जोडिएको छ धारामा, मिटर अनुसारले पैसा तिर्ने कि मासिक तपाईँले 150 कति तिर्नुहुन्छ
0: मिनिमम,
1: अनि समुदायले नै छलफल गर्छ। एउटा मर्मत कोष राखिएको छ त्यहाँ उसमा ब्याङ्कमा, मर्मत कोष हुन्छ, मानव 100 पाइपलाइन
0: टुट्यो भनेदेखि तुरन्तै मर्मत हुने व्यवस्था मिलाउनु भएको छ।
1: 100 रुपियाँ उठाउँछन् एक घरले, 100 रुपियाँ उठायो भनेपछि 50 रुपियाँ त्यो हेरालुले लिन्छ, प्लम्बरले 50 रुपियाँ गएर खातामा जम्मा हुन्छ। अब त्यो किन गरिएको भनेपछि, अब कहीँ बारी पहिरोले अब धारा जाला, कहीँ टुटी फुट्ला होइन, पाइपै जाला, अब त्यसको फेरि सिधैमा त्यो मर्मत सम्हार गर्नको लागि पनि अब वडाको प्राविधिकले त्यसलाई निरीक्षण गर्ने, वडा समितिले त्यसलाई हेर्ने, के सामानहरू चाहिन्छ अनि त्यसलाई हामीले सञ्चालन गर्ने। अहिले वडाभरिलाई त्यो नीति ल्याइएको छ, सबै जति 6 वटा आयोजना बनेको छ त्यसमा सबैमा त्यो गरिएको छ,
0: प्रभावकारी
1: बन्नको लागि त्यो गरिएको छ।
0: हजुर, अब हामी कुराकानीको अन्त्यतिर पनि आएका छौँ होइन, अब युवाहरूलाई उत्प्रेरणाका कुराहरू केही कुराहरू यहाँले गर्दै हुनुहुन्थ्यो, तपाईँ आफै पनि युवा, 40 वर्ष मुनिको एउटा युवा होइन, नेपालकै एउटा आइकनको रूपमा अहिले परिचित हुनुभएको छ, काम गरे बापत तपाईँ मूल्याङ्कनमा पर्नु भएको छ। धेरै जसो नेपाली समाजका युवाहरू वैदेशिक रोजगारमा जाने बाध्यताले, कोही रहरले, थोरै रहरले, धेरै जसो बाध्यताले होइन, अनि कतिपय चाहिँ आफ्नो गाउँमा नबस्ने र बसाई सरेर चाहिँ सहर प्रवेश गर्ने, यो किसिमको चाहिँ समस्या पनि हामी कहाँ छ होइन। अनि अर्कोतिर गाउँमै बसेर पनि रोजगार नमिल्ने अवस्था पनि छ फेरि होइन, रोजगारका सम्भावनाहरू केही पनि देखिँदैन, त्यो रोजगारलाई कसरी बढाउन सकिन्छ भनेर युवाहरूले पनि सोच्नुभन्दा बरु त्यो गाउँबाट आफै निस्केर अर्को रोजगारमा प्रवेश गर्न पाए हुन्थ्यो भन्ने यस्तो अवस्था सिर्जना भएको छ। यस्तोमा एउटा तपाईँ नेपालकै 40 वर्ष मुनिको आइकनको रूपमा प्रतिनिधित्व गरिरहँदाखेरि ती युवाहरूलाई बसाई सराईबाट पनि रोक्नु पर्यो, वैदेशिक रोजगारमा जाने युवाहरूलाई पनि घरमै काम छ, घरमै पनि हामीले खेती किसान गरेर हामीले कृषिमा उद्यम गरेर पनि जोडिन सक्दछौँ, रोजगार हामीले घरमै पनि स्वरोजगारको रूपमा प्रवर्धन गर्न सक्दछौँ, अर्थात् गाउँमै बस्यो भने पनि परिवारसँग रमाएर पनि हामीले जति सकिन्छ त्यतिमा पनि चित्त बुझाएर पनि हामी अरू थप कामहरू गर्न सकिन्छ, के भन्न चाहनुहुन्छ त? यस्ता समस्याहरू छन् नि त, कसरी जाने?
1: यो सन्दर्भमा के छ भने, अब गाउँमै आफ्नै बारीमै सुन फलाउन सकिन्छ होइन, गाउँमा थुप्रै

0: रोजगारीको थुप्रै अवसर सम्भावनाहरू छ, जस्तै मौरीको राम्रो सम्भावना छ, बाख्रा पालनको त्यति छ, खसी बोका होइन, अहिले कति हो कति काठमाडौँ टरक आइरहेका छन्। त्यसरी गरेर अब कुखुरा, लोकल कुखुरा पाल्यो एउटा फमै गरेर गर्यो भने चाहिँ त्यसको कति माग आइरहेको छ। त्यसपछि गएर फलफुल, सुन्तला, कागती, टिमुर, अदुवा, बेसार, त्यसपछि गएर अहिले पछिल्लो उसमा यो किवी खेती, अब यो थुप्रै सम्भावनाहरू छ गाउँमा।
1: अनि गाउँमै रहने वातावरण त्यो काम पनि गाउँमै गर्नु पर्दछ र उब्जनी उत्पादन पनि गाउँमै गर्ने र त्यसलाई बजारीकरण पनि गाउँबाटै गर्नुपर्दछ भन्ने वातावरण कसरी मिलाउनु, कसले मिलाइदियो?
0: अब बजारीकरणको मलाई लाग्छ समस्या छैन, किनभने अहिले ठाउँ ठाउँमै गाउँमै पुरै रोड पुगिसकेको छ, गाडी गइरहेका छन् होइन, त्यतातिर त्यो समस्या छैन। मेन समस्या के छ भने युवाहरूको इच्छा शक्ति जाग्नु पर्यो। इच्छा शक्ति भएन भनेपछि मानव एउटालाई 10 लाख लिए व्यवसाय गर भने त्यसले 6 महिना पनि गर्दैन, हुन्छ नि ल गर यसरी भन्यो भने भएन। आफ्नो इच्छा शक्तिबाटै भित्रैबाट मनैदेखि आउनु पर्यो। अब काम गरेर कुनै पनि मान्छे सानो हुँदैन,
1: सानो
0: होइन। अब आफूले गरेको कामलाई, जस्तै मैले अब मेरो स्वभाव के छ भने अब गाउँमा अब कोही मान्छे घाँस खान लाग्नु भएको हुन्छ, बुढा वृद्ध बुवा आमाहरू होइन, घाँस काटिदिने, अब कोही दाउरा फुटाल्न लाग्नुहुन्छ दाउरा फुटालिदिने होइन, अब नसक्ने त्यस्तो कामहरू गर्न म त्यो देख्यो भने म आफै त्यहाँ गएर उहाँहरूलाई सघाउने। त्यस्तो
1: तपाईँलाई त त्यो मनमा आएर त्यही काम गर्दा गर्दै तपाईँ पुरस्कृत भयो होइन, अरू गाउँमा रहेका युवाहरूलाई पनि हामीले त्यसरी परिचालन गर्नको लागि एउटा वातावरण त पक्कै पनि दिनुपर्दछ होला होइन। अब परिवारले दिनुपर्ने हो कि स्थानीय तह सरकारले दिनुपर्ने हो कि जनप्रतिनिधिले दिनुपर्ने हो कि अथवा चाहिँ सामाजिक क्षेत्रमा लागेर काम गर्ने अगुवाई भनेका त्यस्ता प्रतिनिधिले गर्नुपर्ने हो कि भन्ने कुरा रह्यो क्या यहाँनिर।
0: अब त्यो विषयमा यस्तो छ, अब मलाई लाग्छ स्थानीय तह, अब पालिका स्तरमा, पालिकामा एउटा उप बनाएर होइन, पालिका भरिको अब एउटा युवाहरूको डाटा कलेक्सन गर्नु पर्यो।
1: हजुर,
0: पालिकालाई त्यो सम्बन्धी एउटा हुन्छ नि नीति ल्याएर युवालाई रोजगारी दिने कार्यक्रम
1: दिनु पर्यो, पहिला
0: सिप दिनु पर्यो, तालिम दिनु पर्यो होइन। तिनी कुराहरू गर्यो भनेपछि कम्तीमा पनि 100 लाई एउटा तालिमको उसमा ल्यायो भने कम्तीमा 50 त्यो भएन 25 जनाले चाहिँ त्यो काम गर्छ। त्यो हुँदै हुँदै अब बिस्तारै सुरु गर्ने भयो त। अब हाम्रो के छ भने अब तालिम गर्यो, 100 जनालाई तालिम दिन्छ, त्यो भएका छन् क्या उदाहरणहरू, तालिम दिन्छ अनि तालिम लिए त्यो व्यवहारमा लागू भएन अनि मान्छेहरू
1: राज्यको पैसा पनि
0: गएको छ
1: अनि उपयोगिता
0: पनि भएन। अब जसै हजुरको हामी अब जसै यो भूकम्प पुनर्निर्माणको लागि होइन मिस्त्री जो तालिम छ नि, सङ्घ संस्थाले एक घरमा लगभग 2-3 जनालाई तालिम दिइहाल्छ। अब त्यहाँ पुनर्निर्माणको एउटा नमुना घर बनाउने भन्यो भने त्यहाँ मान्छे पाउँदैन, एकदम समस्या भइरहेको छ।
1: अब युवाहरूलाई परिचालन गरेर देशभित्रै स्वरोजगार जस्ता कार्यक्रमहरू ल्याउनु पर्यो होइन, अब हामीले छिटो गतिमा कमाउन खोजेको कारणले गर्दाखेरि पनि यो समस्या र चुनौती आएको होइन। हामीले आफूले गरेको काममा आफैले आत्मसन्तुष्टि बढाउँदै अगाडि बढ्न सक्यो र लगानीलाई पनि बढाउन सक्ने र शिव क्षमता विकासलाई पनि बढाउँदै जाने र जनशक्तिलाई पनि निर्माण गर्न सक्यौँ भनेदेखि चाहिँ त कति नभने 5-7 वर्षको अन्तरालमा हामीले आफूले गरेको कामप्रति पनि माया जाग्दछ, आफ्नो गाउँठाउँमा पनि बस्न रहर अझ बढी जाग्दछ होइन, अनि सबैप्रति चिनाजान हुन्छ, परिचय हुन्छ र व्यापार, सामाजिक कार्य यी कुराहरू सँगसँगै हिँडाउन सकिन्छ, जसले गर्दाखेरि गाउँमै रहने बस्ने वातावरण दिलाउने अवसर पनि मिल्दछ होइन। हामीले यति भन्न सकिन्छ ल, तपाईँ नेपाल आइकन बन्नुभयो, 40 वर्ष मुनिका युवाहरूले के काम गर्न सक्दछन् खानेपानी क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, विद्यालय सुधारको क्षेत्रमा होइन, जनप्रतिनिधि मात्र होइन कि अरू क्षेत्रबाट पनि हामी प्रवेश गरेर पनि अरू कामहरू गर्न सकिन्छ भनेर एउटा चिनारीको रूपमा तपाईँलाई अहिले नेपाल आइकनको रूपमा चाहिँ होइन परिवर्तित गरियो, यो वर्षका लागि होइन पुरस्कृत हुनुभएको छ। तपाईँलाई यो कार्यक्रमको तर्फबाट धेरै धेरै बधाई पनि दिन चाहन्छु भने साथसाथै हाम्रो कार्यक्रममा आएर यी विषयमा तपाईँ कसरी पुरस्कृत हुनुभयो, के काम गर्नुभयो भन्ने कुरा होइन आम श्रोताहरूलाई हामीले जुन किसिमको जानकारी आज दिलाउन सक्यौं यसका लागि तपाईँले गर्नुभएको कुराकानी र तपाईँले प्रदान गर्नुभएको समयका लागि धेरै धेरै धन्यवाद छ।
0: हजुर धन्यवाद। मलाई अब रेडियो नेपालको स्टुडियोसम्म यहाँसम्म ल्याएर होइन आफूले गरेको कुराहरू युवाहरूको केही प्रेरणादायी, युवाले केही गर्न सकुन् होइन भन्ने जो यहाँ मेरो आफ्नो भनाई एउटा राख्ने वातावरण यहाँ एउटा अवसर दिनुभयो यसको लागि म रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: त्यसो त युवाले गर्न धेरै छ, देशमा केही भइरहेको छ, जबकि धेरै गर्न बाँकी पनि छ। हामी आशा गरौं यी युवा अनि धेरै युवाहरूले गर्ने योगदान नै अबको समृद्धि उन्नतिको बाटो हो। राज्य र समाजका कतिपय सीमित हुँदाहुँदै युवाहरूले जे जति गरिरहेका छन् यो अत्यन्तै सराहना गर्न लायक छ। आजको समय नै युवा पंक्तिको हो। समाजका सबै क्षेत्रमा युवा पुस्ताको पहल र नेतृत्वलाई हामी खुला हृदयका साथ आत्मसात गर्न सक्दछौ र उनीहरूलाई सहयोग पनि गर्न सक्दछौ। हामी कहाँ सामाजिक, राजनीतिक र आर्थिक भूमिका बलियो बनाउनु पर्ने चुनौती पनि उत्तिकै ठूलो रूपमा देखिन्छ। अवसरको अभाव, बेरोजगारी, असमान पहुँच, कमजोर पूर्वाधार र भविष्य प्रतिको अनिश्चितता बीच नेपाली युवाले पार गर्नुपर्ने थुप्रै अवरोधहरू पनि रहेका छन्। तापनि 40 वर्ष मुनिका उत्कृष्ट 40 युवाले जे जति रूपमा यो वर्ष उत्कृष्टताको ठूलो कदले उभिएका छन्, त्यसरी नै अन्य युवाले पनि घर समाज गाउँ नगर हुँदै सिङ्गो देशको नेतृत्वदायी भूमिकामा रहन सक्ने गरी काम गर्न सक्ने हो भने पक्कै पनि हामीले सोचेको सुशासन र हामीले खोजेको समृद्धिलाई हाम्रै आँखा अगाडि प्रकट हुने गरी अनुभूत गर्न सक्ने थियौं। आजको कार्यक्रममा हामीले हालै सम्पन्न 40 वर्ष मुनिका 40 उत्कृष्ट युवाको सूचीमा पर्न सफल जाजरकोट स्थित नलगाड नगरपालिका वडा नम्बर 4 का जनप्रतिनिधि एवं वडा अध्यक्ष बद्री पन्तसँग कुरा गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को सुशासन र समृद्धिको पक्षमा चर्चा लिएर आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्य सँगै कार्यक्रम संचालक म हरिगिरी पनि बिदा हुन्छौ। अवस्था नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब सुनाउँदैछौ स्वदेश गान, जसमा सुर हो प्रकाश श्रेष्ठ र साथीहरूको भने रचना आर कटुवाल, संगीत कमल परियारको। गीत पछाडि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ बिहान 9 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकौ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
6: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
5: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
6: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढी प्रभावितहरूको पुनस्थापना र पुनर्निर्माणमा तीव्रता दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। भोटेकोसी बाढीमा थुनिएका जलविद्युत आयोजनाका सुरुङहरू खुलाउने कार्य तीव्र। सुरुङमा फँसेकाहरूको जीवितै उद्धार हुने सम्भावना। र अमेरिकाद्वारा इरानका विभिन्न सहरमा आक्रमण। अमेरिकाको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढी प्रभावितहरूको व्यवस्थापन, सडक यातायात सञ्चालन, पुनर्निर्माण र पुनस्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा हिजो छुट्टा छुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवं बाढी पीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यानाकर्षण गराउनु भएको हो। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा क्षमताले नभए ठुला बेलीब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभयो। साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने सुझाव पनि दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज उद्धार तथा राहत वितरण र उपचार लगायतका विषयमा छलफल गर्नु भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलपछि आवश्यक निर्देशन समेत दिनुभएको मन्त्री परिषदको कार्यालयले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1372 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 178, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 227 र नवलपरासी पश्चिममा 222 गरी जम्मा 1372 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 शव व्यवस्थापन अर्थात् माटोमुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। भोटेकोसी बाढीका कारण थुनिएको चिलिमे जलविद्युत केन्द्रको सुरुङ खुलाउने कार्य तीव्र रूपमा अगाडि बढेको छ। कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको प्वाल खोल्न थालिएको हो। चिलिमे जलविद्युत केन्द्रका केन्द्र प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पन्छाउने काम भइरहेको र निरन्तरको प्रयासपछि हालसम्म करिब 100 मिटरको सुरुङको लेदो हटाइसकिएको उहाँले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण चिङको केरुङ नाकामा अल्पत्र परेका 670 नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चिन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उहाँहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड सहयोग गरेको छ। टेलिकमले रसुवा स्थित भोटेकोसी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले उक्त रकमको चेक अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेलाई हिजो हस्तान्तरण गर्नुभएको हो। रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पहिलो चरणको पुनस्थापना कार्य सम्पन्न भएको छ। हालसम्म प्रभावित मध्ये 1093 एफटिटिएच लाइन पुनः सञ्चालनमा ल्याइएको र बाँकी लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने कम्पनीका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो।
बाढीले अवरुद्ध मनासलु पदमार्ग पुनः सञ्चालनमा आएको छ। मनासलु पदमार्ग अन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनः सञ्चालनमा ल्याएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदको समयमा जलवायु न्यायका लागि विश्व समुदायमा सबै राजनीतिक दलहरू एक ढिक्का भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपदको समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एक हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी कटाक्ष र साइबर बुलिङ नगर्न पनि आग्रह गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धित समितिको प्रतिवेदन सभामा पेश भएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर वकायाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि दफावार छलफलसहितको प्रतिवेदन सभामा पेश गर्नुभएको हो। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको हिजोको बैठकले रसुवाबाडीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 गतेसम्म सुझावसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। समितिले सुझावसहितको प्रतिवेदनका लागि सांसद सुनिल खड्काको संयोजकत्वमा 7-सदस्यीय उपसमिति गठन गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई हिजो निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले उक्त निर्देशनको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। नेपाल वायु सेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ। निगमले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त निर्णय गरेको प्रष्ट पारेको छ। भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी नेपाल ल्याइएका 15 नेपाली बालबालिका मध्ये 10 जनालाई हिजो भैरवाहामा अभिभावकको जिम्मा लगाइएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको विशेष पहल तथा प्रहरी महानिरीक्षकको समन्वयमा भारतीय प्रहरी, नेपाली दूतावास तथा सम्बन्धित सामाजिक संस्थाको समन्वयमा उनीहरूको उद्धार गरी स्वदेश ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानको सिरिक क्षेत्रमा क्षेप्रास्त्र प्रहार भएको र तटीय क्षेत्रमा विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्। मिनाब काउन्टी र केसम टापु सहितका क्षेत्रमा पनि विस्फोटका आवाजहरू सुनिएको बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्ध अमेरिकामा हुने नोभेम्बरको मध्यावधि निर्वाचनपछि तत्काल अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले युद्ध अन्त्यसँगै तेलको मूल्य घट्ने अनुमान समेत गर्नुभएको छ। ट्रम्पले वासिङटनले हाल सक्रिय रूपमा सम्झौताको प्रयास नगरे पनि तेहरानसँग वार्ताको सम्भावना भने कायम रहेको बताउनु भएको छ। इरानको विदेश मन्त्रालयले क्षेत्रीय मुलुकहरूसँग संवाद गर्न तेहरान तयार रहेको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी तथा मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेको सिबाडी प्रभावितहरूको पुनःस्थापना र पुननिर्माणमा तीव्रता दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। भोटेको सिबाडीमा थुनिएका जलविद्युत आयोजनाहरूका सुरुङहरू खुलाउने कार्य जारी। सुरुङमा फँसेकाहरूको जीवितै उद्धार हुने सम्भावना। र अमेरिकाद्वारा इरानका विभिन्न सहरमा आक्रमण। अमेरिकाको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको कार्यक्रम नागरिक शिक्षामा यहाँहरूलाई हार्दिक स्वागत छ। यही भदौ 10 गते रसुवाको भोटे कोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति गर्यो। बाढीको कारणबारे विभिन्न कोणबाट चर्चा भइरहेका छन्। हिमताल विस्फोट, अत्यधिक वर्षा, पहिरो तथा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम, यी सबै विषय हिजो आज बहसमा रहेका छन्। तर एउटा महत्त्वपूर्ण प्रश्न छ, यस्ता विपदबाट हामीले के सिक्ने? आगामी दिनमा यस्ता जोखिम न्यूनीकरण गर्न सरकार र नागरिकको भूमिका के हुनुपर्दछ र नेपालको जलवायु तथा विपद नीतिमा अब के परिवर्तन आवश्यक छ?
3: यिनै विषयमा आज हामी छलफल गर्दैछौँ। हामीसँग हुनुहुन्छ डाक्टर प्रेम नारायण कडेल। डाक्टर कडेल नेपालको जलवायु नीति, वातावरण र सरकारी प्रशासनका क्षेत्रमा लामो अनुभव भएका विज्ञ हुनुहुन्छ।
4: सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
5: धेरै धेरै धन्यवाद छ।
4: सबभन्दा पहिले अब यो हिमताल भनेको के हो र नेपालमा हिमाली क्षेत्रमा यस्ता ताल कसरी बन्छन् र पछिल्लो समय हिमतालको संख्या तथा आकार बढ्नुको कारण के हो, कुराकानी यहीँबाटै सुरु गरौँ न सर।
5: नेपाल चाहिँ हिमाली भूभाग हो र यसको उत्तरपट्टि हिउँ र हिमतालहरू चाहिँ छन् र आज हामी चाहिँ हिममण्डलै भन्छौँ। सबै चाहिँ उत्तरी क्षेत्र जहाँ चाहिँ 0 डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम वर्षैभरि हुन्छ त्यस्तो ठाउँमा चाहिँ हिउँ जमेको छ र हिम नदी अझै ठुलो भूभागमा हिउँ जमेको र त्यसले ढाकेको क्षेत्र चाहिँ हिम नदी भयो। हिमताल भनेको कुनै एउटा खण्डमा अथवा एउटा चाँगुरो पोखरी जस्तोमा हिउँ चाहिँ जमेको तालको आकार लिएको विषय हो। हिममण्डल भनेको अर्कै अझै ठुलो शब्द छ, त्यो भनेको हिउँ, हिम नदी र जमेको जमिन, फ्रोजन ल्यान्ड भन्छौँ। नेपालको उत्तरी भूभागमा ती सबै छन् र पहाडी भूखण्ड छ र त्यसले ढाकेको छ।
4: जुन हामीले यो सन्दर्भ किन जोड्दैछौँ भने जस्तो रसुवाको भोटेकोशी क्षेत्रमा भदौ 10 गते आएको विनाशकारी बाढीलाई हिमताल विस्फोटसँग पनि जोडिएको छ र यो हिमताल विस्फोट हुँदाखेरि तल्लो तटीय क्षेत्र अत्यन्तै बढी प्रभावित भएर अहिले हामीले धेरै धनजनको क्षति बेहोरेका छौँ। उक्त बाढी हिमताल फुटेर आएको हो कि अन्य कुनै कारणले आएको हो कि, अहिलेसम्म यसबारेमा पनि खोज अनुसन्धानहरू पनि भइराखेका छन् र विभिन्न कुराहरू पनि बाहिर आइराखेका छन्, यसको बारेमा हामीले के भन्न सक्छौँ? यसको वैज्ञानिक तथ्य चाहिँ के छ सर?
5: जुन भोटेकोशीको माथि भनौँ न लाङटाङको लिरुङ हिमालमा के भयो, कसरी भयो भन्ने विषयमा थुप्रै समाचार थुप्रै वैज्ञानिक खोजहरू थुप्रै चाहिने संस्थाहरूले यसको विषयमा बोलिसकेको विषय छ। यसको विषयमा इसी मोडले पनि बोलिसकेको छ र यो खास के हो भने हिम नदी र जमिन एकैसाथ फुटेको, हिम नदी ठुलो भूभाग हिउँले ढाकेको चाहिँ हिम नदी र त्यस मुनि भएको जमिन फुटेको श्रृङ्खलाबद्ध चाहिने ढङ्गमा तल बग्दै जाँदाखेरि त्यसले बाढी गेग्रयान डेब्रिजहरू सबै ल्याएर चाहिँ त्यसले हानि नोक्सानी गरेको भन्ने विषय लगभग अब त्यो चाहिँ न्यारो डाउन नै भएको छ र त्यही नै हो भन्ने स्थिति भइसकेको छ। त्यसरी फुटेको 5200 मिटर जति माथिबाट त्यो लाङटाङ हिमालको टुप्पोलाई चाहिँ लिरुङ भनिन्छ, त्यसको अलिक तल्लोपट्टि लाङटाङ लिरुङ चाहिँ नि 7200 मिटर भन्दा माथि छ र यो फुटेको भूभाग त्यसको तल यसो तल्लोपट्टि 5200 मिटरमा जमिनै फुटेको, हिम नदी सहित जमिनै फुटेर होइन त्यसको ठुलो भूभाग तल झन्डै 1.5 किलोमिटर जति तल लेहेन्द्रे खोलामा होइन पुगेर त्यसले ठुलो शक्ति पनि पैदा गरेको, त्यसले साथमा हिउँ पनि ल्याएको, त्यसमा पानी पनि भएको, ठुलो भूभाग सहित आएको र तलको नदी चाहिने जुन खोला छ लेहेन्द्रे खोला त्यसमा भएको पानी सहित एकदम चाहिने द्रुत गतिमा तल आएको भन्ने हेर्दाखेरि पनि बुझिन्छ र चाहिने अध्ययनहरूले पनि त्यो पुष्टि गरिसकेको।
4: उच्च हिमाली क्षेत्रमा त हिउँका ठुला ठुला ढिक्काहरू छन् त्यो जमेको अवस्थामा छ। यदि ती हिउँका जमेका टुक्राहरू एक आपसमा जो टक्राएर सरले भन्नुभयो जस्तै जमिनै फुटेर त्यो खालको विनाशकारी बाढी आयो हामीले भन्छौँ, तर त्यो हिउँका ती ढिक्काहरू पग्लिने त समय लाग्यो होला नि सर, त्यो पहिरो जाँदाखेरिमा पनि त्यो बाढी त्यो गतिमा त्यो स्तरमा कसरी आयो भन्ने एउटा जिज्ञासा पनि छ नि, यसलाई कसरी हामीले बुझ्न सक्ने?
5: तपाईँले ज्यादै राम्रो कुरा गर्नुभयो, खास कुरा चाहिँ त्यस्तै छ। पहिलो विषय चाहिँ तपाईँले भनेको हिउँका ठुला ठुला ढिक्काहरू मिलेर त्यहाँ त्यो सतहमाथि पुरै चाहिँ नि जमेको छ, त्यसलाई हामीले हिमनदी भन्ने ग्लेसियर भन्छौँ हामी। अर्को भाषा के हो भने त्यो हिमनदी जुन चाहिँ ढिक्का ढिक्का मिलेर बनेको मुनि जमिन पनि छ, त्यो जमिन पनि चाहिँ नि फ्रोजेन भएको हुन्छ अथवा त्यो पनि के हो भने ढिक्का हुन्छ एक खालको, र त्यो पनि चाहिँ जमेको हुन्छ कि, र त्यो चाहिँ नि कस्तो छ भने एकदमै स्लोपमा ढुङ्गाहरू पनि भएको हिमनदी भएको त्यही त्यही मिलेर बनेको सबै चिजलाई हामीले हिमनदी र हिममण्डल भन्छौँ होइन, क्रायसोस्फियर भन्छौँ। त्यो प्रभाव कसरी पर्यो, त्यो किन कसरी फुट्यो भन्ने विषयमा सूचनाहरू आइसकेका छन्। अहिले चाहिँ नि त्यो क्षेत्रको अथवा हिमालको तापक्रम एकदमै बढेको छ, संसारको तापक्रम चाहिँ नि 1.1 डिग्री सेल्सियस बढेको छ 1850 तुलनामा, भने हाम्रा हिमालहरूको तापक्रम चाहिँ नि 1.8 डिग्री सेन्टिग्रेड भन्दा बढी बढेको छ। र मैले बिहान एकजना अमेरिकनको चाहिँ नि पढेँ उनको अध्ययन, यतिखेर त्यो चाहिँ नि लाङटाङ लिरुङ हिमालको वरिपरिको टेम्परेचर चाहिँ नि 5.8 डिग्री भन्दा बढी छ। भन्नुको मतलब के हो भने अब त्यहाँ चाहिँ नि जमेको हिउँको चाहिँ नि पनि पग्लन सक्ने भयो, तलको जमिन पनि धाजा धाजा परेर कमजोर हुने भयो। त्यो भएपछि माथिको चाहिँ नि जुन लोड छ त्यो लोडले तलको चाहिँ नि जमिनलाई चाहिँ नि स्लो फेलियर भयो भन्छौँ हामीले, त्यो भएर चाहिँ नि ठुलो भूभाग आयो र त्यसले चाहिँ नि पानी पनि साथमै हुने भयो। त्यति ठुलो अहिले यति नै ठुलो भनेर चाहिँ नि अझै फाइनल्ली कुरा भएको त छैन, तर चाहिँ त्यो 2000 फिटसम्म लम्बाइ भएको अथवा कतिपयले 1.5 किलोमिटरसम्म पनि लम्बाइ भएको भन्ने पनि सूचनाहरूमा आइरहेको छ। अध्ययनले त्यहाँको समय चाहिँ नि एनालिसिस गर्दा 7 मिनटमा तल नेपाल चाइनाको चेक पोइन्टमा पुगेको छ, जुन चाहिँ नि 20 देखि 22 किलोमिटर भनेको छन्, अब लगभग 20 किलोमिटर 7 मिनटमा त्यो त्यो गतिमा आएको छ। त्यो भनेको चाहिँ 180 किलोमिटर प्रति आवर भन्दा बढी हो, त्यसको स्लोप पनि बढी छ। स्लोप बढी हुनु माथिबाट झर्दाखेरि पनि ठाडो स्लोप भएर त्यहाँ खोलामा झऱ्यो, ठुलो तल झर्दाखेरि पनि त्यो खोलाको पनि स्लोप छ, त्यो स्लोपबाट आउँदाखेरि सबै चिज लिएर एकदम शक्तिका साथ तल आयो, र तल तल तल त्रिशुलीतिर आउँदाखेरि त अलिक कम पनि भएको थियो, गेङ्ग्रेटेहरू चाहिँ बाटो बाटोमा पनि अडियो होला। तल आउँदाखेरि 45-50 किलोमिटर प्रति आवरका दरले थियो, त्यहाँसम्म आउँदाखेरि तपाईँले रियल पनि हेर्नुभयो होला, अकल्पनीय खालको बाढी ढुङ्गा गेङ्ग्रेटो सबै चिज छ।
4: संसारको जुन तापक्रम बढी राखेको छ त्यसको प्रभाव स्वरूप हामीले यस्तो खतराहरू बारम्बार झेल्न सकिने सम्भावना अझै पनि प्रचुर मात्रामा छ होइन सर? त्यसो भए यो जोखिम चाहिँ वर्षाको समयमा अलिक बढी हुने हो कि जुनसुकै समयमा हुन सक्छ कि के छ यो हिमाली क्षेत्रमा हुने हलचल र त्यसले उत्पन्न गर्न सक्ने खतरा चाहिँ?
5: तपाईँले हेर्नुभयो भने हामीले हेर्यौँ कि यो कोही बाढी आएर भएको होइन, कोही पानी आकाशबाट पर्दा आएको होइन। जस्तै हामीले बाढी आउँछ भनेपछि के कल्पना गर्छौँ भन्दाखेरि पानी आउँछ, पानी अलि मुसलधारी पानी आयो भने अलिक बढी 1-2 मिटर जति खोलाको नजिकको किनारभन्दा माथि आउँछ र बाढी आउँछ, त्यो भोगिरहेको विषय हो। अर्को तपाईँले अघि सोध्नुभयो कि हिमतालहरू जो माथि तालको रूपमा छन् तिनीहरूको चाहिँ नि आकार बढेर हिउँ पग्लेर अनि तिनीहरू चाहिँ फुटेर बाहिर आउँछन्, त्यो हामीले भोगिरहेको पोहोर साल पनि हामीले सायद त्यही भोग्यौँ, र यता हामी थामेतिर पनि सगरमाथाको तल्लोपट्टि पनि त्यो भोग्यौँ होइन, त्यो हाम्रो अनुमान थियो र अनुभव पनि थियो। तर यो चाहिँ नि खालको पाहाडै हिमनदी सहित पाहाडै फुटेर आएको यति ठुलो चाहिँ नि बाढीको अनुभव हामीलाई थिएन। त्यस हुनाले प्राकृतिक रूपमा पनि हिउँ श्रृङ्खलाहरू हिमालहरू छन् त्यहाँभित्र चाहिँ पहिरो जाने यताउता हुनुहुन्छ। अब यो के भइदियो भने यो ठ्याक्क चाहिँ नि त्यो जहाँबाट खस्यो त्यसको तल्लो चाहिँ लेङ्ग्रे खोला थियो, त्यो खोलाले भोटोकेसीमा ल्याएर मिलाएर अनि त्यसको चुलीमा चाहिँ नि परिणत भएर चाहिँ यो घटना माथिदेखि तलसम्म श्रृङ्खलाबद्ध ढङ्गले चाहिँ अनुमान गर्न नसकिने, पूर्व सूचना दिन नभ्याइने, नियन्त्रण गर्न नसकिने, यो चाहिँ अनएभोइडेबल इम्प्याक्ट हो यो होइन।
4: जस्तो नेपाल लगायत विश्वभरि नै त्यस्ता ठुला हिमतालहरू छन् जो चाहिँ जतिखेर पनि फुट्न सकिने अवस्थामा छन् र नेपालमा त्यो जोखिममा रहेका तालहरूको संख्या हिमतालहरूको संख्या अत्यन्त धेरै छ भनेर पनि भनिएको छ अहिले पछिल्लो समयमा। अब यो हिमतालहरू जुन जोखिममा रहेका छन् फुट्ने अवस्थामा रहेका छन् भनेदेखि त्यस्ता तालहरू फुट्नु अघि केही सम्भावित संकेतहरू बुझ्न सक्ने देख्न सक्ने केही संकेतहरू हुन्छन् त्यसको, जसले गर्दाखेरि हामीले सावधानी सतर्कता अप्नाउन सकौँ?
5: मैले तपाईँलाई यो इसी बोर्डको इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट अन्तर सरकारी संस्था हो यो हिन्दकुश हिमालय रिजनको चाहिँ नि विषयमा यसले हेर्छ र यसले जुन चाहिँ सस्टेनेबल माउन्टेन डेभलपमेन्टको मूल उद्देश्य हो त्यसको लागि यसले सूचना अनुभव वैज्ञानिक आधारहरू एभिडेन्स दिन्छ त्यसको आधारमा सरकारलाई नीति निर्माण गर भनेर सुझाव पनि दिन्छ। यो 8 देशमा फैलिया छ यो हिन्दकुश हिमालय रिजनभित्रका सबै देशहरू होइन सबै अहिले भन्दिनँ
4: जसमा
5: चाइना इन्डिया नेपाल भुटान बङ्गलादेश अफगानिस्तान म्यानमार पाकिस्तान यी सबै देशहरू यसमा केही भागहरू पर्छन् र नेपाल र भुटानको चाहिँ सबै भाग हिन्दकुश हिमालय रिजनमा पर्छ। यसले चाहिँ नि गरेको अध्ययनको चाहिँ नि तपाईँलाई मैले केही समय लिन्छु। यसले भर्खरै चाहिँ ग्लेसियर आउटलुक 2026 भनेर चाहिँ नि हिन्दकुश हिमालयका चाहिँ नि ग्लेसियर भनेको हिमनदी हिमनदीको अवस्था के छ भनेर यसले अध्ययन गरेको छ र त्यसको रिपोर्ट बाहिर आएको छ। त्यसले के भन्छ भने हिन्दकुश हिमालय रिजनमा जहाँ नेपाल पनि पर्छ पहिला जति थियो त्यसमा 12% हिमनदीहरू कम भएका छन् भनेको त्यहाँ हिउँ परेर हिउँ जम्न छोड्यो त्यो राम्रो लक्षण मानिँदैन। 12% हराइरहेका छन् अथवा 12% क्षेत्रमा पहिला हिउँ जम्ने र हिमताल बनेका क्षेत्रहरू मा 12% चाहिँ श्रिङ्केज भएको छ घटेको छ त्यो टेम्परेचरको कारणले हिउँ जम्न नसकेर हिमताल नभएको अथवा हिम नदी नभएको अवस्था छ त्यस कारण त्यो भनेको छ। अर्को यसले के पनि भनेको छ भने 9% क्षेत्रमा हिन्दकुश हिमालय रिजनको 9% क्षेत्रमा हिउँ चाहिँ नि घटेको छ हिउँको रिजर्भ आयर चाहिँ नि घटेको छ अथवा त्यो छैन भनेपछि यो चाहिँ नि पानीका स्रोतहरू हुन् नि हिमताल के अरे हिमनदी हिउँ यी चाहिँ पानीका स्रोतहरू हुन् दक्षिणतिर बस्ने झन्डै हिन्दकुश हिमालय रिजनमा 2 अरबभन्दामा बढी मान्छेहरूलाई यसले पानी उपलब्ध गराउँछ अरू वातावरण सेवा उपलब्ध गराउँछ हिमालले ती घटेको छन् भन्ने अर्थ के हो भने जलवायु परिवर्तनको कारणले हिमालमा हिउँ पग्लदैछ भन्ने निचोड हो। र अर्को यसले के पनि भनेको छ भने सन् 2010 पछि हिमनदी घट्ने दर अघि भनेको जुन घटिरहेको छ त्यो 12% त्यसको घट्ने दर चाहिँ नि बढिरहेछ अथवा 65% दरले बढ्दैछ भनेको अब यही दरमा बढ्यो भने त्यसले एउटा के निचोड निकालेको छ भने 2050 उत्तर थर्पको सबै हिउँ हिमनदी र हिमतालहरू सबै चाहिँ नि फुट्छन् अथवा पग्लिन्छन् र दक्षिणतर्फ बाढी ल्याउँछन् भनेको छ। हेर्नुहोस् है
4: कुरा
5: मिलिहाल्छ नि यहाँ बाढी ल्याउँछ ठुलो बाढी आउँछ 2050 भनेको छ र 2050 पछि उत्तरमा चाहिँ नि हिमाली भूखण्डमा हिउँ हुँदैन हिममण्डल हुँदैन त्यसो भएपछि दक्षिणतर्फ बग्ने सबै नदीहरू सुक्खा हुन्छन् त्यसो हुनाले पानीको हाहाकार हुन्छ भनेर चाहिँ अहिले बाढी आउँछ यस्तै हुन्छ होइन पछि चाहिँ नि पानी नै आउँदैन त्यस कारण चाहिँ सुक्खा हुन्छ बस्तीलाई हुँदैन
4: जीवन अस्तित्व नै संकटमा पर्ने भयो हैन सर यसो हुँदाखेरि
5: हो नि जलवायु परिवर्तनको कारणले यो भनेर त्यो पुष्टि भइसकेको छ होइन हिन्दकुश हिमालय रिजनमा इसी मोडले चाहिँ नि गरेको अध्ययनको
4: निष्कर्ष
5: 2026 आएको रिपोर्ट हो। अब त्यसले चाहिँ नि तपाईँले अहिले भनेको हिमतालको विषयमा कुरा गरिरहनु भएको छ 47 हिमतालहरू चाइना र नेपालमा पर्ने ती चाहिँ सङ्कटमा छन् र त्यसमध्ये नेपालमा 21 तालहरू सङ्कटमा छन् अथवा तिनीहरू चाहिँ फुट्ने डर चाहिँ नि बढी छ भनेर त्यसले उल्लेख गरेको छ। त्यस्ता तालहरू हिमालमा धेरै छन् त्यो फुटेर चाहिँ आउने विषयको मात्रै कुरा भयो। अब त्यसलाई के गर्न सकिन्छ भनेर तपाईँले राम्रो कुरा गर्नुभएको छ। म बद्धता वातावरण मन्त्रालयमा सधैँ हामीले चाहिँ नि एउटा यो ग्रिन क्लाइमेट फन्डबाट पैसा ल्याएर थोरोल्पा ताल तालको चाहिँ नि ज्यादै संवेदनशील छ तालको गहिराई घटायो भने पानीको मात्रा घटायो भने तल बाढी आउन भनेर हामीले त्यसको गहिराईलाई चाहिँ नि 1.5-2-3 meter जति कति हो मैले अहिले ठ्याक्कै बिर्सेँ तर त्यो विधिबाट त्यसलाई घटाएर चाहिँ नि हामीले त्यसलाई सुरक्षित पारेका छौँ र अहिले भर्खरै ग्रिन क्लाइमेट फन्डको चाहिँ नि पैसा आएको छ म सधैँ त्यो चाहिँ फन्डिङको प्रोसेस सुरु भएको थियो अहिले स्वीकृति भएर अरू केही तालहरू मैले तालको नामै तपाईँलाई मैले पछि दिन्छु आज भन्न सकिनँ केही तालहरू चाहिँ नि 3-4 तालहरूको डेफ चाहिँ लोरिङ गर्ने तिनीहरूको डेफलाई चाहिँ घटाउने गरी प्रोजेक्ट आएको छ त्यसको विषयमा पनि वन तथा वातावरण मन्त्रालय अन्तर्गत काम भइरहेको कुरा म तपाईँलाई भन्न चाहन्छु। त्यस कारण निचोड के हो भने हिमताललाई चाहिँ घटाउन सकिन्छ सङ्कट छ भने होइन एकदम थ्रेटेन छन् भनेतिरलाई घटाउन सकिन्छ तर जो अस्ति आयो त्यो अस्ति त हिमाल फुटेर जमिन फुटेर होइन हिममण्डल सहित तल श्रृङ्खलाबद्ध ढङ्गले भएका चिजहरूलाई सोर्दै होइन पुरा चाहिँ वाइप आउट गर्दै तलसम्म आएको छ त्यो ठुलो शक्तिका साथ भिरालो पनि भएको होइन ठुलो बाँस पनि भएको र त्यो कारणले चाहिँ आयो त्यसलाई रोक्ने विषय कक्षालाई गाह्रो छ।
4: जस्तो अब यही प्रसङ्गमा अरू यससँग जोडेका अरू प्रसङ्गमा पनि हामी समय भएसम्म सरको अनुभव र विचारहरूलाई समेट्ने नै छौँ। यो बिचमा अहिले जुन भोटेकोसी बाढीपछि जुन खालको विनाश आयो, एउटा विश्वकै ध्यान आकृष्ट पनि भएको छ, र यसमा अहिले जलवायु सरले पनि भन्नुभयो जलवायु परिवर्तनको असर र जुन खालको विश्वव्यापी रूपमा तापक्रम बढिराखेको छ त्यसले गर्दाखेरि हिमाली क्षेत्रको एक खालको सन्तुलन खतरामा पर्ने, हिमनदीहरू सुक्ने, एउटा जीवन नै सङ्कटमा पर्ने स्थिति, पानीको हाहाकार हुने स्थिति, त्यो भोलिको चित्र इसिमोडको यो अध्ययनले देखाइरहँदाखेरि अहिले यो बाढीको सन्दर्भमा उठेको एउटा विषय यो जलवायु परिवर्तनको विषय पनि पेचिलो ढङ्गले उठिराखेका छ। अब जलवायु न्याय चाहियो हामीलाई, यसमा ऋण सहुलियत अथवा सहायताका कुराहरू मात्रै भएन, जलवायु परिवर्तनको असर हाम्रा कारणले भन्दा पनि विश्व विकसित राष्ट्रहरूका विभिन्न गतिविधिहरूका कारणले जुन जलवायुमा सङ्कट आएको छ त्यो सङ्कटको असर चाहिँ हामी जस्ता हिमाली क्षेत्रका कमजोर राष्ट्रहरूले बेहोर्नु परेको छ। यो जलवायु परिवर्तनको न्याय चाहिँ हामीलाई चाहिन्छ भनिएको छ, यो भनेको के हो सर? संक्षेपमा हाम्रो अपेक्षा चाहिँ के हो, यसमा के गर्न सकिन्छ?
5: अब यसलाई चाहिँ नि

0: स्रोत एभिडेन्टली नै त्यो पुष्टि भइसकेको विषय हो। त्यसमा नेपाल जस्ता कमजोर मुलुकहरूले हरित गृह ग्यासको उत्सर्जन गरेका छैनन्, कार्बन डाइअक्साइडको उत्सर्जन गरेका छैनन्, बरु जोगाएका छन्, होइन, मिथेनको उत्सर्जन कम गरेका छन्, बरु जोगाएका छन् भन्ने विषय र यो जलवायु चाहिँ नि न्याय क्लाइमेट जस्टिसको विषय चाहिँ नि सान्दर्भिक छ। अब त्यो भनेको के हो भने जलवायु परिवर्तनको प्रभाव त संसारभरि परेको छ, यो पृथ्वीको मुख्य सङ्कट हो, यो प्लानेटरी क्राइसिस हो। अहिलेको चाहिँ नि शताब्दीको पृथ्वीको मुख्य सङ्कट भनेको चाहिँ नि जलवायु परिवर्तन, जैव विविधताको ह्रास, होइन, प्रदूषण चाहिँ नि पृथ्वीका अहिले सङ्कट हुन् र जले चाहिँ नि कति लामो समयसम्म जीवन चाहिँ नि निरन्तर हुन्छ पृथ्वीमा, यो मान्छेको कारणले भएको। फेरि तपाईँले अघि पनि भन्नुभयो यो एन्थ्रोपोजेनिक क्लाइमेट चेन्ज भन्छौँ, मान्छेको कारणले मानवको क्रियाकलापबाट सृजित भएको जलवायु परिवर्तनमा न्याय चाहिन्छ भन्ने विषय के हो भने एउटा त हामी उत्सर्जन कम गर्छौँ, त्यो पुष्टि भइसकेको विषय भयो। विकसित देशहरूले चाहिँ नि आफ्नो विकास गर्नको लागि उनीहरूलाई एनर्जी चाहियो, ऊर्जा चाहियो, त्यसको प्रयोग धेरै गरे, त्यसले चाहिँ नि हरित गृह ग्यास उत्सर्जन बढी गर्यो भन्ने विषय हो। तर प्रभाव त सबै देशलाई पर्छ। तपाईँले हेर्नुभयो भने अमेरिकाको क्यालिफोर्नियातिर आगो लागि बढेको छ, अस्ट्रेलियामा बढेको छ, युरोप तातेको छ, होइन, भन्नुहोस् त सबैलाई परेको छ। तर उनीहरूको कारणले भएको र उनीहरूले त्यसलाई अनुकूलन गर्न सक्ने, एडाप्टेसन गर्ने क्यापासिटी छ। त्यस हुनाले हामी उत्सर्जन पनि गर्दैनौँ, उत्सर्जन गरेका पनि छैनौँ र विकसित भएका पनि छैनौँ, तर त्यसको प्रभाव हामी कहाँ पनि पर्यो र तपाईँले भने जस्तै सबैभन्दा बढी पर्यो। अब यो जलवायु परिवर्तनको प्रभाव सबैभन्दा बढी कहाँ पर्छ त भनेर यसो छलफल गर्ने हो भने सबैभन्दा बढी चाहिँ कमजोर भूभाग भएको मुलुकमा पर्छ। कमजोर भूभाग कहाँ हुन्छ भन्दाखेरि पहाड र हिमालमा सजिलै बग्ने खालको हुन्छ। हिमाल भएको दक्षिणतर्फ त्यस्तो चाहिने भूभाग नभएको ठाउँमा भइदिया भए त्यो बाढी नै आउँदैन थियो नि त, होइन, त्यतै हुन्थ्यो। त्यसमा कमजोर भूभाग भएको हुनाले नेपालमा त्यसको प्रभाव बढी छ। अर्को कमजोर समुदाय भएको क्षेत्रमा बढी पर्छ। भन्नुहोस् न तपाईँ हामी काठमाडौँमा बसेका छौँ, त्यो बाढीले हामीलाई प्रभाव पारेन। यो त्रिशुलीको अझै भित्रपट्टि बसे सभ्यता पनि हो, हाम्रो नदीको छेउमा बसे हाम्रो चाहिँ यो संसारभरिको ह्युमन सिभिलाइजेसन हो, तर त्यहाँका मान्छेहरूलाई त त्यसले चाहिँ एकदमै ठुलो चाहिने प्रभाव पार्यो। हामी त्यसमा संवेदना पनि भन्न चाहन्छौँ र त्यो अकल्पनीय चाहिने दुर्घटना भयो। त्यस हुनाले नेपालको भौगोलिक कमजोर छ, नेपालले उत्सर्जन गरेको छैन, नेपाल तर चाहिँ पीडित छ, प्रताडित छ। त्यस हुनाले त्यो चाहिँ नि संयुक्त राष्ट्र सङ्घबाट हुने चाहिँ सहयोग अथवा अरू देशबाट हुने सहयोगमा सबैभन्दा बढ्ता यिनै मुलुकहरूलाई चाहिँ गर्नुपर्छ भन्ने विषय चाहिँ नि क्लाइमेट जस्टिसको विषय हो। र त्यसो हुनाले नेपाल सरकारले पनि यो विषय उठाइरहेको छ। अहिले पनि नेपाल सरकारले नै यो लस एन्ड ड्यामेज भन्ने एउटा मेकानिजम छ, अघि भनेको मैले संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनको महासन्धिभित्र एउटा यो अनएभोइडेबल इम्प्याक्ट अफ क्लाइमेट चेन्जलाई कम्पेन्सेसन गर्ने, क्षतिपूर्ति दिने भन्ने एउटा मेकानिजम छ, लस एन्ड ड्यामेज भन्ने। त्यसबाट चाहिँ नेपाल सरकारलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने सन्दर्भमा वन तथा वातावरण मन्त्रालयले अथवा नेपाल सरकारले जुन चाहिँ रिक्वेस्ट गरेको छ त्यो ध्यानै जाहेर छ।
1: हजुर सर, जस्तो अब यहाँ त नेपाल सरकारको सचिव जस्तो जिम्मेवार भूमिकामा रहेर नीति निर्माणमा पनि काम गरिसक्नु भएको छ र अहिले इसिमोडमा रहेर पनि नीति सल्लाहकारको भूमिका निर्वाह गरिराख्नु भएको छ। यो विश्वव्यापी एउटा चाहिँ चासो र चिन्ताको विषय, जलवायु परिवर्तनको विषय, तापक्रम वृद्धिको कुरा, अब यसमा विश्वव्यापी रूपमा अब के कस्ता नीतिगत कुराहरू भइराखेका छन् अथवा ऐक्यबद्धताका कुराहरू के छन्? अत्यन्त जोखिममा रहेको हाम्रो देशले यसलाई हुन त यो जलवायु परिवर्तन र तापक्रम वृद्धिका कुराहरूलाई रोक्नेतर्फ हाम्रो भूमिका त्यति प्रभावकारी हुन नसक्ला, तर अब हामीले अनुकूलनका प्रयासहरू, सरले अघि पनि भन्नुभएको छ, अनुकूलनका प्रयासहरू गर्न सकेर जलवायु परिवर्तनलाई स्थिर राख्ने र हुनसक्ने सम्भावित क्षति र त्यो खालको त्रुटिहरूबाट हामी बच्न सकौँ भन्नका लागि अनुकूलनका प्रयासहरू गर्नेतर्फ यतातर्फ हाम्रा नीतिगत प्रयासहरू कसरी अगाडि बढेका छन् र अब विश्वव्यापी रूपमा कस्ता नीति बनेर अगाडि एकाकार भएर जानुपर्ने हो?
0: एकदमै राम्रो प्रश्न सोध्नुभयो। हामी वन तथा वातावरण मन्त्रालयमा छँदाखेरि जलवायु अनुकूलनको योजना 2021 2050 हामीले ल्याएका छौँ। त्यसले चाहिँ नि अनुकूलन कसरी गर्ने, किनभने नेपालको प्राथमिकता भनेको जलवायु परिवर्तनको प्रभाव पर्न थालिसक्यो, पहिरो जान थालिसक्यो, बाढी आउन थालिसक्यो, यस्तो चाहिँ नि अकल्पनीय दुर्घटना हुन थालिसक्यो। त्यस हुनाले यी सबै चिजलाई कसरी अनुकूलन गर्ने भन्ने सन्दर्भमा एक खालको रणनीति छ। अब त्यसलाई पनि अझै बढी चाहिँ नि उन्नत बनाउनलाई अहिलेको घटनाले त्यसलाई चाहिँ नि हामीले त्योसम्म अनुभव त्योसम्मको अनुमान नगरेको हदसम्म चाहिँ नि त्यसलाई उन्नत बनाउन जरुरी छ, एउटा विषय त्यो भयो। अर्को त्यतिखेरै हामीले चाहिँ यो अघि भनेको यो क्षतिपूर्तिको विषय पनि उठाएर हामीले नेपालको लस एन्ड ड्यामेजको फ्रेमवर्क पनि हामीले बनाइसकेका छौँ, त्यसलाई पनि समय सान्दर्भिक

0: बनाउँदै जानुपर्नेछ। 14-15 नीति कानुनहरू हामीले त्यतिखेर ल्याएर विश्व चाहिने समुदायमा प्रस्तुति गरेको विषय तपाईँलाई मैले सम्झाउन चाहन्छु र त्यसैलाई टेकेर अहिले नेपाल सरकारले धेरै थप कामहरू पनि अगाडि बढाइरहेको अवस्था छ। त्यस कारणले हामीसित चाहिने नीति नियम कानुनहरू अलरेडी छन् र त्यसलाई समयबद्ध बनाउँदै सुधार गर्दै संशोधन गर्दै लानुपर्ने देखिन्छ, प्रक्रिया नै छ। दोस्रो विषय हामीसित चाहिने अन्तर्राष्ट्रिय रूपमा तपाईँले सोध्नुभयो, अन्तर्राष्ट्रिय नीति त जलवायु परिवर्तनको कारणले तापक्रमलाई चाहिँ नि यो शताब्दीको अन्तसम्म 1.5 डिग्री सेन्टिग्रेडभन्दा माथि बढ्न दिनु हुँदैन, 2 डिग्रीभन्दा माथि लड्ने भने त प्रलय नै हुनसक्छ, धेरै चाहिँ नि हानि नोक्सानी धेरै क्षति पृथ्वीलाई हुनसक्छ। ग्लोबल पोलिसी छ, त्यसलाई हामी सिग्नेटरी कन्ट्री पनि हौँ, त्यही हिसाबले हामीले हाम्रो देशमा कार्यान्वयन गर्नलाई त्यसै अनुकूलन चाहिँ नि नीति नियमहरू बनाएका छौँ। पहिलो कुरा चाहिँ नि त्यसलाई चाहिँ नि हामीले आन्तरिकरण गर्नुपर्नेछ, मेन स्क्रिनिङ गर्नुपर्नेछ। त्यो भनेको तिन तहकै सरकारमा चाहिने लगेर त्यसलाई चाहिने नीति योजना कार्यक्रम कार्यान्वयनमा संस्थामा त्यसलाई इन्टिग्रेसन गर्नुपर्नेछ, त्यो काम सुरु भएको छ। हामीले चाहिने हिमण्डलको अनुगमन गर्ने प्रणालीको विकास गर्नु पर्यो उत्तरतर्फ। अर्को तेस्रो चाहिने यो हिमनदी चाहिने फुट्ने विषय चाहिने ट्रान्सबाउन्ड्री इस्यु पनि हो, त्यो भनेको खास गरेर नेपालको सन्दर्भमा चाइना र नेपालको विषयलाई सम्बोधन गर्ने गरी अन्तर्देशीय ट्रान्सबाउन्ड्री साझेदारी सहकार्य र पूर्व सूचना प्रणालीमा ज्यादै ध्यान दिनुपर्ने भयो, किनभने अस्ति त पूर्व सूचना दिन सक्ने अवस्था पनि थिएन र त्यति चाँडै भयो, त्यो खालको सायद हामीसित समयमै त्यो दिन सक्ने अवस्था चाहिँ नै नभएको हुनाले त्यसमा पनि अहिलेको जुन पूर्व सूचना प्रणाली छ त्यसलाई चाहिँ उन्नत गर्नु पर्यो, उत्तरतर्फ चाहिँ त्यो विषयमा चाहिँ अझै त्यसलाई इम्प्रुभ गरेर रिभ्यू गरेर रिफर्म गर्नेतिर लाग्न पर्यो। र चौथो चाहिने सबैभन्दा महत्त्वपूर्ण पाठ हो, जस्तै हामीले पूर्वाधार निर्माण गर्छौँ, जस्तै उदाहरणको लागि हाइड्रो पावर त पानीमा आधारित छ नि त, त्यो हाइड्रो पावरको चाहिने इन्फ्रास्ट्रक्चरहरू बनाउँदाखेरि, घरहरू निर्माण गर्दाखेरि र अरू चाहिने इन्फ्रास्ट्रक्चरहरू बनाउँदाखेरि माथि चाहिने कस्तो अवस्था छ, किनभने हामीले वरिपरिको इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट त गरिरहेको हो होइन, त्यो विषयमा हामीले काम पनि गरिरहेको छौँ, तर त्योभन्दा अझै माथि बियोन्ड त्यो बााउन्ड्रीभन्दा माथि चाहिँ नि बाढ पनि प्रभाव परेर यति ठुलो हानि नोक्सानी हुनसक्छ होइन। अहिले तपाईँले झन्डै झन्डै 750 मेगावाटभन्दा बढी विद्युतका चाहिने प्लान्टहरू विद्युतका चाहिने प्रोजेक्टहरूमा यसको इम्प्याक्ट परेको छ, त्यस हुनाले चाहिने त्यो गर्नु पर्यो। क्लाइमेट रेजिलियन्ट इन्फ्रास्ट्रक्चर चाहिने बनाउनेतिर ध्यान बढ्ता दिनु पर्यो र यो हानि नोक्सानीलाई कम गर्न सकिन्छ भन्ने लाग्छ।
1: अकल्पनीय रूपमा जुन खालको भोटेको कोशी नदीमा आएको बाढीले जुन धनजनको क्षति पुर्यायो, यस सन्दर्भमा सामान्य राष्ट्रपतिज्यूले स्थलगत रूपमा पनि त्यो क्षेत्र अनुगमन गर्नुभयो र उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दाखेरिमा पनि एउटा शब्द अरू धेरै विषयमा पनि उहाँले ध्यान आकर्षण गर्नुभएको छ, विषय राख्नु भएको छ, तर यो विकास मोडेलमा पनि अब हामीले सोचेर अगाडि बढ्नुपर्ने हो कि भन्ने चित्र चाहिँ यसले देखाएको छ भन्नुभएको छ। जस्तो यसमा मैले जोड्न खोजेँ सरलाई, जस्तो हाम्रो अहिले बस्ती मानव सभ्यताको विकास नै नदी किनाराबाट भएको र हाम्रा धेरै जस्तो बस्तीहरू पनि नदी किनारामै छन् र बाटोघाटो पनि नदी किनारै भएर अगाडि जाँदाखेरि विभिन्न खालको पहुँच अवसरको लागि मान्छेहरू तल झरेको छ, डाँडोको बस्तीहरू सतहतिर आइराखेका छन्, यसले गर्दाखेरि अचानक आउने यस्ता बाढीको जोखिमको क्षति अत्यधिक बढेर गएको छ। अब हामीले समग्र यी प्रयासहरूलाई कसरी हेर्नु पर्ला संक्षेपमा?
0: राष्ट्रपतिले भनेको कुरा पनि मैले सुने, ज्यादै जायज छ र अब पहिलो लिमिटेसनमा पनि हामीले कुरा गरौँ, नेपाल चाहिँ नि पहाडी मुलुक हो, पहाडी मुलुक भएको हुनाले पहाडमा पनि हाम्रो चाहिँ ठुलो जनसङ्ख्या छ र त्यो म त भन्छु त्यो लगभग मोर देन चाहिने कति होला 50%भन्दा बढी हाम्रा पहाडतिरका बसाइहरू बस्तीहरू जमिनहरू चाहिने जोखिममा छन् होइन, जहिले पनि पहिरो जान सक्ने, खोलातिर जहिले पनि बाढी आउन सक्ने त्यस्तो खालको जोखिममा छ। त्यस कारणले केही बाध्यताहरू छन् कि हामीले त्यहाँ चाहिँ विकास लानुपर्नेछ, त्यहाँ बाटो लानुपर्नेछ, त्यहाँ पुल बनाउनु पर्नेछ, फेरि पानी हाइड्रो पावर भनेको पानीका स्रोतहरू जहाँ हुन्छ त्यहीँ चाहिँ हाइड्रो चाहिने प्रोजेक्ट डेभलप गर्नुपर्ने हुन्छ, केही कुराहरूमा सुधार गर्नुपर्ने छ। हाम्रो बस्ती चाहिने बसाइ धेरै चाहिने नदीको किनारमा छ, जहाँबाट नदी हिँड्छ त्यहीँ हाम्रा घरहरू भवनहरू बनेका छन्। त्यो विषयमा चाहिने हामी सबै सजग भएर एउटा स्पष्ट मापदण्ड र स्पष्ट चाहिने सहयोग जनतालाई चाहिने त्यो विषयमा दिनुपर्ने र चाहिने मैले देख्छु। नम्बर दुई चाहिने हामीले डोजर चाहिने जता गयो त्यतै डोजर लिएर बाटो खन्ने जुन चाहिने छ त्यसले चाहिने भुछाइमा ल्यान्डस्लाइडमा बाढीमा ठुलो चाहिने कन्ट्रिब्युसन गरेको छ अथवा त्यसले ठुलो हानि हुनलाई पनि त्यसले गरेको छ। त्यस कारण विकासको चाहिने मोडलमा पनि तपाईँले भने जस्तै बाटो बनाउने कुरामा, हाइड्रो पावर बनाउने कुरामा, बस्ती बसाल्ने कुरामा, घर बनाउने कुरामा, स्कुल बनाउने, कलेज बनाउने यी इत्यादि हाम्रा इन्फ्रास्ट्रक्चरहरू पूर्वाधारहरू छन्, ती बनाउने विषयहरूमा र तिनीहरूको बनाउने चाहिँ मोडलहरूमा तिनीहरूको डिजाइनहरूमा पनि पुनर्विचार गर्नुपर्ने चाहिँ देखिन्छ।
1: हस्, समय दिनुभयो, अत्यन्तै महत्त्वपूर्ण विषयमा आज हामीले कुरा गऱ्यौँ, जलवायु परिवर्तनका असर र प्रभावहरू र अनुकूलनका प्रयासहरू के कसरी अगाडि बढ्नुपर्ने हो, सम्भावित जोखिम र क्षतिलाई कम गर्नको निमित्त। यस विषयमा महत्त्वपूर्ण विचार राखिदिनु भयो नेपाल सरकारका पूर्व सचिव समेत रहनुभएका जलवायु परिवर्तन र वातावरणविद इसी मोडका नीति सल्लाहकार प्रेम नारायण कणेल सर, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद सर, मलाई पनि यो अवसर दिनुभयो, धेरै धन्यवाद।
2: आदरणीय श्रोता, प्राकृतिक विपद रोक्न नसकिएला तर विपदबाट हुने क्षति घटाउन सकिन्छ। यसका लागि वैज्ञानिक अध्ययन, प्रभावकारी पूर्व सूचना, जोखिमयुक्त क्षेत्रमा सुरक्षित पूर्वाधार, जिम्मेवार विकास निर्माण, स्थानीय समुदायको सहभागिता र सबैभन्दा महत्त्वपूर्ण नागरिकको सचेतना र पूर्व तयारी आवश्यक हुन्छ। भोटे कोशीको बाढी एउटा दुःखद घटना मात्र होइन, भविष्यका लागि एउटा गम्भीर चेतावनी पनि हो। विपदलाई भाग्यको कुरा मानेर बस्ने होइन, जोखिम पहिचान गर्ने, पूर्व तयारी गर्ने र सुरक्षित समाज निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो। यही सन्देशका साथ आजको नागरिक शिक्षा कार्यक्रमबाट बिदा चाहन्छौँ। फेरि अर्को अङ्कमा अर्को महत्त्वपूर्ण विषयका साथ उपस्थित हुनेछौँ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वागडे, सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

0: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमेलसिनाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढी प्रभावितहरूको व्यवस्थापन, सडक यातायात सञ्चालन सहित पुनर्निर्माण र पुनस्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा हिजो छुट्टा छुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवं बाढी पीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नु भएको छ। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1372 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 178, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 227 र नवलपरासी पश्चिममा 222 जना गरी 1372 जनाको शव फेला परेको हो। भोटेकोसी बाढीका कारण थुनिएको चिलिमे जलविद्युत केन्द्रको सुरुङ खुलाउने कार्य तीव्र रूपमा अगाडि बढेको छ। कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको मुख खोल्न थालिएको हो। चिलिमे जलविद्युत केन्द्रका प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पन्छाउने काम भइरहेको छ। रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अल्पत्र परेका 670 नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड सहयोग गरेको छ। टेलिकमले रसुवा स्थित भोटेकोसी नदीमा गएको विनाश बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले उक्त रकमको चेक अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई हिजो हस्तान्तरण गर्नुभयो। रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पहिलो चरणमा पुनस्थापना कार्य सम्पन्न भएको छ। हालसम्म प्रभावित मध्ये 1093 FTTH लाइन पुनः सञ्चालनमा ल्याइएको र बाँकी लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने कम्पनीका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। बाढीले अवरुद्ध मनासलु पदमार्ग पुनः सञ्चालनमा आएको छ। मनासलु पदमार्ग अन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनः सञ्चालनमा ल्याएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदको समयमा जलवायु न्यायका लागि विश्व समुदायमाझ सबै राजनैतिक दलहरूलाई एक ढिक्का भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपदको समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा एक हुन आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको छ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको हिजोको बैठकले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 गतेसम्म सुझाव सहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई हिजो निर्देशन दिनुभएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। फौजी बोल्टे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ। भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी नेपाल ल्याइएका 15 नेपाली बाल बालिका मध्ये 10 जनालाई हिजो भैरवाहमा अभिभावकको जिम्मा लगाइएको छ। अन्तर्राष्ट्रिय समाचार। इरानको सिरिक क्षेत्रमा क्षेप्रास्त्र प्रहार भएको र तटीय क्षेत्रमा विभिन्न स्थान विस्फोटका आवाज सुनिएको इरानी सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। मिनाब काउन्टी र केसम टापु सहितका क्षेत्रमा पनि विस्फोटका आवाजहरू सुनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्ध अमेरिकामा हुने नोभेम्बरको मध्यावधि निर्वाचनपछि तत्काल अन्त्य हुने दावी गर्नुभएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फा

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा देश।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी रमा वाग्ले अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। नेपाली लोकगीतको कुरा गर्नुपर्दा हाम्रो सांस्कृतिक धरोहरको एक महत्त्वपूर्ण हिस्सा हो लोकगीत। एउटा भरियाले चौतारीमा भारी बिसाउँदाको सुस्केरा हो लोकगीत। वनपाखा मेलापात गर्दा मनभित्रबाटै निस्कने कथा व्यथाको उजागर गर्ने माध्यम हो लोकगीत, जसले आफ्नो परम्परा, अनुभव, अनुभूति र समाजमा भन्न नसकेका कुराहरू मेलापात, गोठालो, घाँस दाउरा गर्दा आफ्नो सुमधुर स्वरबाट अरूलाई सुनाउने कोसिस गर्दै आफ्ना मनभित्रका पीडा, समाजका घटना वा आफूले भोगेका कुराहरूलाई पोख्ने गर्दछन् र मनलाई हलुङ्गो बनाउँछन्। यसैले त लोकगीतको महत्त्व भनेको मनोरञ्जन मात्र होइन, बरु यसले त हाम्रो इतिहास, पहिचान र जीवनका मूल्यहरूलाई जगेर्ना गर्दछ। यति मात्र होइन, समाजमा लोकगीतले जनचेतना बढाउँछ, संस्कृति र परम्परालाई जीवित राख्दछ र मानिसहरूलाई आफ्नो जडहरूमा जोड्न मद्दत गर्दछ। यसैले नेपाली लोकगीत केवल गीत मात्र नभएर एक समाजको आत्मा, पहिचान र जीवनशैलीको प्रतिबिम्ब हुन्, जसले गर्दा कलाकारहरू यसरी गीत बनाउन सिपालु हुन्छन्। स्वर हो राजु आङदाम्बे, तिर्सना नेम्माङ र भीमकुमार ओझा।

श्रोता, प्रकृति र संस्कृतिको बीचको साइनो भनौँ कि एक आपसको सम्बन्ध जसले मानवलाई बाँच्न, हाँस्न र जिउन सिकाउँछ। हामी टेक्ने जमिनदेखि रमाउने संसार नै प्रकृतिले दिएको छ भने हामी जान्ने सुन्ने भएपछि हाम्रो रीति रिवाज र संस्कार हाम्रो संस्कृतिले दिएको छ र त सिलौटी डाँडाको कुरा, पूर्णिमाको जुनको कुरा अनि आफ्नो मायालुको सौन्दर्यताको कुरा, पालममा गएर पिरती लाउने दाउ गरेका यी कलाकारहरू माने भन्ज्याङ पुगेर एक आपसमा टाढा नहुने कुरा गरेर माया प्रेमलाई झनै प्रगाढ र आत्मविश्वास बाँधेर जुनी भरसँगै रहने कुरामा दृढ सङ्कल्प गरे भने अबको पालोमा थबाङ गाउँको शिर परो जलदला भन्दै हुनुहुन्छ यी गायिका केसरी घरती मगर।

तराई जहाँ बसु त्यही रमाइलो, जे खायो त्यही मिठो, जे हेरो त्यही सुन्दर, जहाँ टेको त्यही नै प्राणभन्दा प्यारो छ। हो, जलजला रोल्पा जिल्लामा पर्दछ, चाहे त्यो सिस्ने हिमाल होस् वा थवाङ गाउँ। यी यस्ता प्रकृतिले दिएको हिमाल, झरना, खोला, नाला, वन जङ्गल होस् वा मिलेर बसेको बस्ती अनि पुर्खौँदेखि चलिआएको हाम्रो रीतिरिवाज, संस्कार, संस्कृति, यिनैले मोहनी लगाएको छ नि हामीलाई। त्यसैले जलजला माईसँग होस् वा अरू देवी देवतासँग वर मागेर आफ्नो रहर पुरा गर्न खोजेको हो वा आफ्नो मायालुलाई मनभित्रको कुरा सुनाउन यो गीत बनेको, जे भए पनि माया प्रेम आफ्नो ठाउँमा छ, तर रोल्पा जिल्लालाई राम्रोसँग चित्रण गरिएको छ यस गीतमा। यसपछि प्रेम देउबा र रेखा जोशीको स्वर।

पहाडकी मैनालाई धनगढी भेटेर डोटी र अछामको वर्णन गर्दै चिन्जान नै नभएको बोल्ने मान्छे को हो पनि भन्ने अनि डुल्ने चरीलाई मुटुमा राखी लैजाने कुरा पो गर्दैछन् यी कलाकारहरू। यसैले त होला जन भए टाढा मन बसी गयो मैना आजबाट मेरो हात समाऊ भन्ने भावको गीत थियो। यस्ता गीतहरू वास्तविक र यथार्थ पनि हो। यस्तै यस्तै प्रकारले त चलेको छ हाम्रो समाज अनि बन्ने गर्दछन् नि यस्ता गीत भन्दै फेरि पनि कुमार अभि र शारदा रसाइलीको स्वर

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा गीतहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार राजु गुरुङको स्वर छाड्दै प्राविधिक साथी रमा वाग्ले अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते।

0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 3 बजे मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज उद्धार उपचार राहत र प्रभावित मानिसहरूको पुनर्स्थापनामा सरकार निरन्तर जुटिरहेको छ। सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज उद्धार राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि हिजो प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको थियो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1372 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 वटा शव व्यवस्थापन अर्थात् माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1616 गरी कुल 2902 वटा डीएनए नमुना संकलन गरिएको र पहिचान नभएको 1295 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यसै गरी हालसम्म बाढीका कारण प्रभावित 13583 जनाको उद्धार गरिएको छ भने बाढीपछि बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। भोटेकोसी बाढीका कारण थुनिएको चिलिमे जलविद्युत केन्द्रको सुरुङ खुलाउने कार्य तीव्र रूपमा अगाडि बढेको छ। कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको पुवाल खोल्न थालिएको हो। चिलिमे जलविद्युत केन्द्रका केन्द्र प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पछ्याउने काम भइरहेको छ। निरन्तरको प्रयासपछि हालसम्म करिब 100 मिटर सुरुङको लेदो हटाइसकिएको उहाँले जानकारी दिनुभयो। उद्धार कार्य यही गतिमा अघि बढे आज साँझसम्म सम्पर्क विहीन प्राविधिक कर्मचारी भेटिने आशा गरिएको छ। नियन्त्रण कक्षको लेदो हटाइएपछि ती प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदाय माझ सबै राजनैतिक दलहरूलाई एक ढिक्का भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्नुहुँदै सभापति लामिछानेले विपदको समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एक हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गर्नुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोसी हुँदै आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु अन्यायको परिणामका रूपमा लिएर विश्व स्तरमा प्रभावकारी पहल गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथिको दफावार छलफल सहितको प्रतिवेदन सभामा पेश गर्नुभएको हो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्दैछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। सङ्खुवा सभाको 5 खपन नगरपालिका 8 पोखराङमा चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। 5 खपन 8 पोखराङमा अलैची भट्टीमा अलैची केलाउँदै गरेका 28 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। हावाहुरी वर्षासँगै परेको चट्याङ लागेर सोही ठाउँका 64 वर्षीय पुष्पलाल कठुवाल र 62 वर्षीय छत्रबहादुर बहादुर दाहाल गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ आउन नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट 53,469 सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ। चितवन सहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर हिजो काठमाडौँ पठाइएको हो। नेपाल वायु सेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। इरानको सिरिक क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको र तटीय क्षेत्रमा विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्। मिनाप काउन्टी र केसम टापु सहितका क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्ध अमेरिकामा हुने नोभेम्बरको मध्यावधि निर्वाचनपछि तत्काल अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले युद्ध अन्त्यसँगै तेलको मूल्य घट्ने अनुमान समेत गर्नुभएको छ। इरानको विदेश मन्त्रालयले क्षेत्रीय मुलुकहरूसँग संवाद गर्न तेहरान तयार रहेको जनाएको छ। आपसी विश्वास बढाउने, दिगो सुरक्षा हासिल गर्ने र आर्थिक प्रगतिलाई अघि बढाउने उद्देश्यले संवाद आवश्यक रहेको मन्त्रालयको भनाइ छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै कार्यक्रम सुर सप्तक सुन्नुहुनेछ। 12 बजे समाचार सुनिसकेपछि सेरोफेरो कार्यक्रम सुन्नुहुनेछ। सेरोफेरो कार्यक्रम अन्तर्गत विश्व आत्महत्या रोकथाम दिवस विशेष सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:20 आधुनिक गीतहरू सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सुर सप्तक।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार। प्रत्येक बिहिबार ठिक यसै समयदेखि यहाँले सुन्दै आउनुभएको कार्यक्रम हो सुर सप्तक, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यहाँले सुन्दै आउनुभएको कार्यक्रम हो सुर सप्तक। हामी सङ्गीतको धुनमा, सङ्गीतको तालमा, सङ्गीतको मूर्छनामा प्रत्येक बिहिबार हामी कार्यक्रम प्रस्तुत गर्ने गरेका छौँ सुर सप्तक कार्यक्रम। आज पनि गीत सङ्गीतलाई जोड्दै यहाँहरू माझमा उपस्थित भइसकेका छौँ रेडियो नेपालको यो भव्य अनि सभ्य स्टुडियोमा। हामी प्रत्येक समय आउने गरेका छौँ जहाँ हामीले नेपाली गीत सङ्गीतका मूर्धन्य स्रष्टाहरूलाई निम्ताउँछौँ, कार्यक्रम सुरु गर्छौँ र उहाँका कालजय गीतहरूलाई पनि हामी सुन्दै आइरहेका छौँ। यो पटक सुर सप्तक कार्यक्रममा हामीले नेपाल आइडलमा विजेता घोषित भइसक्नुभएका दुईजना बहिनीहरूलाई हामीले आज कार्यक्रममा निम्ताएका छौँ। नेपाल आइडल सिजन 3 विजेता बन्नुभएकी सज्जा चौला गाई, यसै गरी नेपाल आइडल सिजन 6 विजेता बन्नुभएकी गङ्गा सोनामलाई लिएर आएका छौँ। हामी सोध्छौँ रेडियो नेपाललाई हेर्ने दृष्टिकोण अहिलेका जेनेरेसनले, अहिलेका कलाकारले कसरी बुझेका छन्, कसरी बुझ्छन्, त्यो पनि यसपालि हामीले बुझ्ने मौका पाएका छौँ र त्यही मौकालाई छोप्दै त्यो स्वर जुन उहाँहरूले गाउनु भएको छ त्यो स्वरलाई पनि आज प्रस्तुत गर्नेछौँ र उहाँहरूले रेडियो नेपाललाई हेर्ने दृष्टिकोण अर्थात् भनौँ अहिलेका पुस्ता, नयाँ पुस्ताले कसरी सम्झिनुहुन्छ रेडियो नेपाललाई, त्यो पनि आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ। मैले भन्नुपर्दाखेरि सज्जा चौलागाई भनौँ सिजन 3 विजेता बन्नुभयो। 2054 मङ्सिर 19 काठमाडौँमा जन्मिनु भएको, पुर्ख्यौली घर मोरङ पथरी भए पनि काठमाडौँमै जन्मेर हुर्केर उहाँ यतै बस्नुभयो र स्कुल पढ्दादेखि भनौँ बाल्यकालदेखि गीत सङ्गीतमा उहाँलाई एकदमै रुचि थियो र गीत सङ्गीत गाउँदा गाउँदै उहाँले भनौँ गाउने चाहना बोक्दा बोक्दै एउटा राम्रो कलाकार बनेको उहाँलाई पत्तै भएन। विभिन्न साथीहरूको समूह बनाएर उहाँले एउटा लोडिङ ब्यान्ड पनि खडा गर्नुभएको छ जहाँ धेरै साथीहरू, धेरै भनौँ उहाँसँग सङ्गीतबद्ध आबद्ध भएका साथीहरू हुनुहुन्छ। यसै साथमध्ये आज हाम्रो साथमा पेम्बा छिरिङ तामाङ पनि हुनुहुन्छ है। भन्नुपर्दाखेरि उहाँहरू दुईजना जीवनसाथी भन्दा पनि हुन्छ, फरक पार्दैन। हालसालै मात्र कोर्ट म्यारेज उहाँहरूले गर्नुभएको छ, हार्दिक बधाई पनि छ उहाँहरूलाई। र सज्जाको कुराकानी गर्दाखेरि चाहिँ विदेश जाने सोच बोक्दा बोक्दै कता कता उहाँलाई नेपाल आइडलमा जाने एउटा मनसायले उहाँ जानुभयो। बिस्तारै बिस्तारै अडिसन राउन्ड देख्न सुरु भएको उहाँको यात्रा, आखिर विनर बनेर उहाँ निक्लिनु भयो, विजेता बनेर उहाँ निक्लिनु भयो। पप आधुनिक लोकमा समेत आफ्नो स्वरलाई ढाल्न सक्ने एउटा भर्सटाइल गायिकाको रूपमा हामी सज्जा चौलागाईलाई चिन्छौँ। मिठा मिठा गीत उहाँले गाउनु भएको छ र त्यो गीतहरू आज हामी सुन्नेछौँ सुर सप्तक कार्यक्रममा। यसै गरी सिजन 6 विजेता हो गङ्गा सोनाम, सिन्धुपाल्चोकमा जन्मिनु भएकी 2061 उहाँको जन्म भएको रहेछ। उहाँ पनि बाल्यकालदेखि नै, स्कुल जीवनदेखि नै कमसेकम गीत गाउँदै आउने र आफ्नो स्वरलाई यहाँसम्म पुग्छु भन्ने, त्यो उचाइसम्म पुग्छु भन्ने उहाँले पनि कल्पना गर्नुभएको थिएन। यी दुईजना कलाकारको जीवनमा यस्तै घटेको छ, अर्थात् भनौँ सङ्गीतको ज्ञान नभए पनि उहाँको स्वरमा पहिलेदेखि मिठास थियो। गड गिफ्टेड भन्छौँ नि हामी, सब भगवान्ले दिएको स्वर भन्छौँ, त्यो स्वर दुईजनाभित्र थियो र त्यही दुईजना हामीले कलाकारलाई निम्ताएका छौँ, सज्जा चौलागाई र गङ्गा सोनाम। उहाँहरूलाई आजको हाम्रो यो सुर सप्तक कार्यक्रममा निम्ताउनु पाउँदाखेरि हामीले पनि धेरै खुसी लागेको, धेरै हर्ष लागेको छ। सर्वप्रथम नमस्कार है, स्वागत छ यहाँहरूलाई। ढिलै ढिलै भए पनि हार्दिक बधाई पनि छ है, नेपाल आइडलको एउटा विजेता बन्नुभयो। सज्जा बहिनीको त 4-5 भइसक्यो होइन, गङ्गाको हालसालै हो नि त है, दुईजनालाई बधाई दिने मिल्छ नि, मिल्छ है। यसै गरी हाम्रो पेम्बा छिरिङ जो गिटारिस्ट हुनुहुन्छ, भोकलिस्ट पनि हो, तपाईँ गाउनु पनि हुन्छ क्यारे है, भनौँ उहाँको साथले सज्जालाई पनि सपोर्ट भएको छ र सुनिन्छ कता कता आइडल बन्न पनि तपाईँको ठुलो हात थियो भन्ने सुनिन्छ है। सिकाउनु भएका धेरै कुराहरूले गर्दाखेरि उहाँलाई धेरै सफलता मिलेको थियो भन्ने कुरा हामीले सुनेका थियौँ। सज्जा र भनौँ गङ्गाको एकदम कस्तो भनेदेखि सम्बन्ध पनि एकदम प्रगाढ जस्तो लाग्छ है, दिदी बहिनीको अघि बुनु भन्दाखेरि यो पूर्वेली बुनी बुनु भनिन्छ बहिनीलाई, माया गर्ने शब्द हो है। भनेपछि आज हामी सुर सप्तक कार्यक्रममा यहाँ आउँदाखेरि दुईजनाको अनुभव हामी लिन चाहन्छौँ माइक हातमा लिएर है। सज्जा बहिनी त एकदम बोल्ने बानी छ क्यारे, त्यसले गर्दाखेरि आजको अनुभव कस्तो छ? हामी आज यो सबैजना वाद्यवादक सिनियर दाईहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ होइन, सबैजना बसेका छौँ र जीवनका केही अनुभव र अनुभूतिलाई हामी साटासाट पनि गर्छौँ भने चाहिँ कस्तो अनुभव भइरहेछ?
2: पहिलो कुरा त हजुरहरू सबैजनालाई नमस्ते अनि धेरै धेरै धन्यवाद हजुरलाई सम्झेर यहाँसम्म बोलाइदिनु भयो. हामीले बाल्यकालदेखि नै सुनेर आएको कुरा हो रेडियो नेपालमा यसरी गीत गाइन्थ्यो, रेडियो नेपालमा यस्तो यस्तो टेक हुन्थ्यो, हुन्छ नि लाइभ टेक हुन्छ रेडियो नेपालमा, वान टेक फिनिस टाइपको हुन्छ भनेर सुनिन्थ्यो. अनि आज हामीले हुन त प्र्याक्टिस गरेका थिएनौँ, पूर्व प्र्याक्टिस हाम्रो केही पनि थिएन, तर यहाँ आइसकेपछि सम्पूर्ण दादाहरूलाई भेटिसकेपछि हाम्रो गीत सुनाएर दादाहरूले एकैछिनमा बजाइदिइसकेपछि चाहिँ ए त्यो कुरा चाहिँ साँचो रहेछ है भन्ने पनि फिल भयो. अनि पहिलो कुरा त रेडियो नेपाल आफै नै एकदमै ठुलो भनिन्छ नि हाम्रो राष्ट्रको एउटा गहना नै हो रेडियो नेपाल होइन, अनि यहाँसम्म आएर पाइला टेक्न पाउनु नै हाम्रो लागि एकदम ठुलो कुरा हो, किनकि यो ठाउँ भनेको यो स्टुडियो भनेको एकदमै दिग्गज कलाकारहरूले आएर गाइसक्नु भएको ठाउँ भएको भएर हामी जस्तो भर्खरै उदाउँदै गरेको कलाकारहरू यसरी आएर यहाँ खुट्टा टेकेर यो माइक समाउनु भनेकै एकदमै सौभाग्यको कुरा हो, जुन चाहिँ हजुरले जुराइदिनु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद.
1: एउटा हामी पनि के भन्न चाहन्छौँ भनेदेखि अहिलेका जेनेरेसनले अहिलेका पुस्ताले पनि यसरी रेडियो नेपाललाई सम्झेर जुन हाम्रा पूर्व स्रष्टाहरूलाई सम्झेर जुन यहाँले जुन गर्नुभएको छ भन्नुभएको छ त्यो एउटा संस्कार पनि हो, सङ्गीतमा संस्कार चाहिन्छ भन्छौँ, त्यो संस्कार तपाईँहरूले बोक्नु भएको छ, खुसी लागेको छ. अनि गङ्गा बहिनीलाई कस्तो लागेको छ?
3: मलाई पनि एकदम खुसी लाग्यो, यहाँ अब यसरी आउँछु भनेर सोचेको पनि थिइनँ. अब पहिला पहिला बच्चा हुँदाखेरि रेडियोमा सुन्ने गरेको थियो रेडियो नेपाल, अनि त्यो बेलामा कस्तो अचम्म लाग्थ्यो, त्यहाँ त लाइभ हुन्छ अरे भनेको सुनेको थियौँ हामीले होइन, अचम्म लाग्थ्यो कसरी हुन्छ होला लाइभ, एकैचोटि कसरी गाउनुहुन्छ होला जस्तो लाग्थ्यो, तर रमाइलो हुँदो रहेछ, दादाहरू त्यस्तै मजाको हुनुहुँदो रहेछ यहाँ सबैजना, खुसी लाग्यो.
1: अनि तपाईँहरूले पनि आइडलमा जाँदाखेरि कमसेकम ती पुराना हाम्रा स्रष्टाले गायक गायिकाले गाउनुभएको गीतहरू गाउनुभयो, लोकगीत गाउनुभयो, आधुनिक गीत गाउनुभयो, त्यो गीत अझै बढी मात्रामा मान्छेले हेरे, तपाईँहरूलाई चिन्ने अवसर पनि प्राप्त गरे, हामीले त्यो अनुभव गरेका छौँ कि त्यो गीत गाइसकेपछि तपाईँहरूलाई बढी मात्रामा माया गरे होइन, त्यसले गर्दाखेरि एउटा विजेता बन्न पनि कमसेकम ती पुराना गीतले आफूलाई सपोर्ट गर्यो, त्यो ठान्नुहुन्छ नि यहाँले होइन. तर तपाईँहरूसँग जुन किसिमका वाक्य जुन किसिमको शब्दहरू तपाईँले भन्नुभयो त्यसको लागि हामी पनि आभार व्यक्त गर्न चाहन्छौँ, खुसी भएका छौँ. अब हामी कुराकानी गर्दै जान्छौँ है, कुराकानी गर्दै जान्छौँ, मिठा मिठा गीत सुन्छौँ तपाईँहरूका. र आज पहिलो गीत सजा बहिनीले म सजा बहिनीलाई आग्रह गर्न चाहन्छु, कुन गीत गाउँदै हुनुहुन्छ?
2: मेरो यो गीतको बोल रहेको छ सुस्तरी, र यस गीतका हाम्रो लिरिसिस रोहित साकेलाई यहीँबाट सम्झिन चाहन्छु, साथसाथै हाम्रो कम्पोजर पेम्बा छिरिङ यहीँ हुनुहुन्छ, उहाँलाई पनि यहीँबाट धन्यवाद भन्न चाहन्छु, र आदरणीय देव राणा देव लामा दादा हुनुहुन्छ एरेन्जरमा, अनि उहाँहरू सबैजनालाई सम्झिन चाहन्छु, अनि मेरो ब्यान्ड द लोडिङलाई पनि सम्झिन चाहे. सो गीतको बोल रहेको छ सुस्तरी
1: सुस्तरी सुस्तरी. ठिक छ, हामी त्यो गीत राख्न चाहन्छौँ. अहिले हाम्रो पेम्बा छिरिङ तामाङजी पनि सँगै हुनुहुन्छ, गिटारमा हुनुहुन्छ, उहाँले कम्पोज गर्नुभएको गीत आज हामी सुन्ने अवसर पनि प्राप्त भएको छ. सङ्गीतकारलाई हाम्रो स्टुडियोमा हामीले आज प्रत्यक्ष रूपमा देखिरहेका पनि छौँ, र उहाँसँग पनि केही कुराकानी हाम्रो गर्छौँ हामी कार्यक्रममा सायद. अहिले भनेदेखि सुस्तरी सुस्तरी बोलको गीत अब हामी सुरसप्त कार्यक्रममा पहिलो कोसेलीको रूपमा राख्दैछौँ, स्वीकार्नुहोला.

0: साह्रै मिठो गीत, यो गीत एकदम धेरै मिठो गीत आउनुहोस् सज्जाजी, यहाँलाई धेरै धेरै बधाई छ, खुसी लाग्यो है। नाम चाहिँ सज्जा तपाईँको, ब्युटिसियन हुनुपर्ने तपाईँ सज्जा भने, तर पनि के लाग्छ है,
1: भगवान्ले माथिबाट सजाएर पठाइदिनु भएको भएर होला,
0: गीत त पनि सजाउन सकिन्छ नि,
1: हजुर हजुर,
0: त्यही भएर होला। अब जस्तो त्यो आइडल बनिसकेपछि त धेरै खुसी, धेरैको समय त्यो मान्छेले धेरै प्रश्न पनि गरेको हुन्, कस्तो भयो आइडलको अनुभव के हो भन्ने कुरा, समय बित्दै गएको छ होइन, बित्दै गइसकेपछि आफ्नो जिम्मेवारी आइडल भन्छन् मान्छेले हो भन्ने एउटा दृष्टिकोण फरक हुन्छ, हेर्ने दृष्टिकोण। अहिले के लाग्छ, 5-7 वर्ष भयो होइन आइडल बनिसकेपछि, आफूले आफैलाई त्यो भनेपछि एउटा आइडल भन्दाखेरि अरूले पनि कमसेकम त्यसलाई फलो गर्छन् मान्छेले, अहिले कस्तो महसुस हुन्छ आफूलाई ती कुराहरू सुन्दाखेरि बुझ्दाखेरि?
1: सुरु सुरुको समयमा आइडल जितिसकेको केही समयमा चाहिँ एकदम नै के गर्ने के गर्ने कस्तो गर्ने त्यो अलमलमा परिया थियो, किनकि त्यो कुरा भनेको चाहिँ हामीले पहिल्यै भोगेको कुरा थिएन, अनि एकदम नौलो अनुभव भएको थियो, मनभित्र खुसी पनि थियो, सँगसँगै एकदमै जिम्मेवारी पनि थियो, हुन्छ नि एकदमै अब मैले जे पाए त गर्न मिल्दैन, मैले जे पाए त गरेर हिँड्न मिल्दैन भन्ने कुराहरू थियो, अनि त्यही चिजले आज यहाँसम्म आइपुगेकी छु, र आफ्नो सिर्जनाहरू पनि आफूले गर्नुपर्छ, आफ्नो गीतहरूलाई आफूले माया गर्नुपर्छ, अनि आफू के हो त भनेर अब चिनाउनु पर्छ भन्ने जिम्मेवारी पनि भयो, र समय बित्दै गइसकेपछि चाहिँ त्यो काँधबाट अलिकति बोझ घटे जस्तो, अलिकति बोझ भन्नाले अलिकति के भन्छ जिम्मेवारी घटे जस्तो फिल चाहिँ किन भयो भन्दाखेरि, समय बित्दै गएपछि म पछि करण भाइ आउनुभयो, करण भाइ पछि गङ्गा भुइँले आउनुभयो, साथसाथै हाम्रो भूपेन्द्र दादा पनि हुनुहुन्थ्यो होइन, सो उहाँहरूले गर्दाखेरि अब अलिकति मलाई खुल्ला सास लिने मौका भयो, जुन चाहिँ पहिला सुरुमा चाहिँ अब सज्जा सज्जा हुन्थ्यो अनि मलाई पनि डर हुन्थ्यो, ला अब मैले केही गरिहालेँ भने त उहाँहरूलाई चित्त दुख्छ होला, सबैले मलाई हेरिरहनु भएको छ भनेर, सो अहिले चाहिँ मलाई त्यस्तो केही पनि कुराको टेन्सन छैन, अहिले चाहिँ अब म निर्धक्कपूर्ण आफ्नो गीत आफ्नो तरिकाले गर्न पाइरहेको छु, सो त्यही नै छ।
0: तपाईँको पालामा चाहिँ हेर्दाखेरि त्यसमा एकदमै टप 5 भित्र कुरा गर्दै प्रवीण बेडवाल राम्रै गाएको,
1: एकदमै
0: त्योमा यस्तो थियो कि भनौँ कोर जित्छ अथवा कसले के गर्छ भन्ने धेरै ऊ थियो होइन, किन 100 गीत दिइरहेको थियो त्यो बेलामा होइन, त्यो थियो त्यो बेला तपाईँमा एउटा हामीले के सुन्थ्यौँ भनेदेखि सज्जाको चाहिँ आत्मबल एकदम बलियो छ है, एकदम बलियो उसी कमसे कम कहिले पनि म हार्दिनँ भन्ने सोचाइ पहिल्यैदेखि राखेको उनीहरूले,
1: हजुर हजुर,
0: त्यसले पनि काम गर्यो भन्ने सुन्छ, त्यो हो नि त,
1: हजुर हो, आत्मबल कन्फिडेन्ट चाहिँ हुनुपर्ने रहेछ, अनि कस्तो हुन्छ भने आफूमा कन्फिडेन्ट भइसकेपछि, ओभर कन्फिडेन्ट चाहिँ होइन तर कन्फिडेन्ट भइसकेपछि चाहिँ त्यहाँ स्टेजमा गएर आफू कसरी प्रेजेन्ट हुने भन्ने कुराले धेरै फरक पार्छ, किनकि हाम्रो त रियालिटी सो हो अनि केही समय दिएको हुन्छ, त्यो समयभित्रमा हामीले कस्तो पर्फर्म गर्छौँ को आधारमा जज हुने हो नि त, ताकि भोलिको दिनमा कस्तो गर्छ भनेर होइन, र अघिल्लो समयमा कस्तो गरेर आएको थियो भन्ने कुरामा पनि होइन, त्यो स्टेजमा कस्तो पर्फर्म गर्छ भन्ने कुराले आधार गर्थ्यो, सो मैले त्यतिखेर कन्फिडेन्टली गाएँ र विभिन्न तरिकाको गीतहरू पनि गाउने कोसिस गर्थेँ, सो त्यो कुराले मलाई मन पराइदिनु भएर, सबै दर्शकले मलाई मन पराइदिनु भएर म यहाँसम्म आइपुगेको छु, त्यसको लागि
0: सबैलाई धन्यवाद गर्नु भएको छत्रप्रताप अधिकारीको रचना थियो, मिठो गीत थियो, ठिक छ, एकदम राम्रो यात्रा तपाईँले तय गर्नुभयो, पार गर्नुभयो, खुसी लाग्छ। गङ्गा बहिनी दिदीले बोलेको मात्रै हेर्ने के बोल्ने हो,
2: मलाई
0: त बोलेको अब कसरी बोल्नु पर्छ भन्ने कुरा लाग्यो होला है, तपाईँ थोरै बोल्नुहुन्छ है, अलिक लजालु मान्छे हो, अनि त्यो यात्रा तय गरिसकेपछि भन्छ नि मान्छेले नेपाल आइडल, ओहो अरू अरू रियालिटी सो भन्दा पनि त्यो आइडलको भनेपछि नेपाल आइडल क्या नामै कति ठुलो छ नि त होइन, अब भन्दाखेरि अनि त्यो पार गरिसकेपछिको अवस्था कस्तो आफूले फिल भयो होइन, गाउँघरमा त कत्रो स्वागत भयो बहिनीको
2: होइन,
0: सबैतिर खुसी हुनुभयो होइन, त्यो समय सम्झिँदाखेरि र यतिखेरसम्म आइरहँदाखेरिको अवस्था हेर्दाखेरि चाहिँ आफूले आफैलाई म के रहेछु मैले के गर्नुपर्छ भन्ने त्यो बोध केही भइरहेछ
2: आइडल पछि चाहिँ ठ्याक्क भ्याइ नभ्याइ नै हुन्छ दिदी, कति गाह्रो हुन्छ होइन, अनि एकदम त्यो टाइम म्यानेज गर्नै गाह्रो हुने कि, त्यस्तो हुन्थ्यो होइन ठ्याक्कै, अब हाम्रो तर के भन्छ आइडल सकिने बित्तिकै लकडाउन भयो, अनि ला अब के गर्ने त, अघि दिदीले भन्नुभएको जस्तै भएको थियो क्या मलाई पनि, अब के गर्ने त, हजुर के गर्ने त भएको थियो, अब बानी पर्दै गयो, अब त यसैमा रमाउँदै रमाइलो भइरहेछ।
0: गङ्गा बहिनीले त लोकगीत पनि अब मसिनो स्वर भए पनि मिठो स्वर, सजाको चाहिँ ठुलो स्वर भए पनि अर्कै स्वर, है कस्तो फरक क्या होइन। त्यसले गर्दाखेरि विशेष गरी तपाईँले लोकगीतलाई पनि फेरि देउडा गीतलाई माया गर्ने
2: है,
0: सुन्दरपाल्चोक हिँड्दा घर सुदूरपश्चिमको भाकालाई पनि चट्ट टिपेर गाउन सक्ने खुबी राम्रो एउटा रहेछ होइन। अब सानोमा चाहिँ कमसेकम म गाउन सक्छु कि सक्दिनँ अथवा भनौँ त्यो ठाउँमा पुग्छु कि पुग्दिनँ भन्ने कल्पना पनि थिएन क्या अरे,
2: थिएन
0: थिएन। अनि त्यसलाई कसले तानेर लिएर गयो त?
2: आइडलमा तान्ने धेरै हुनुहुन्छ, धेरैजना हुनुहुन्छ, मलाई बहिनीको स्वर राम्रो रहेछ आइडल लग्नुपर्छ भन्ने धेरैजना हुनुहुन्छ,
0: दादा सपोर्ट पाइयो, सपोर्ट पाइयो, माया पाइयो, त्यसले नै गर्दाखेरि अगाडि बढ्न अहिले पनि त्यो चाहिन्छ,
2: अहिले
0: पनि त्यो चाहिन्छ, अगाडि बढ्नको लागि धेरै कुरा चाहिन्छ। जस्तो भनौँ अहिले भन्दाखेरि कसले ताने भन्दा खुट्टा तान्ने पनि बढी हुन्छ, त्यो कुरा पनि हुन्छ, तर त्यसलाई हामीले भनौँ त्यसलाई नहेरिकन आफू अगाडि बढ्नुपर्छ। तपाईँको जुन किसिमको दौड छ त्यो दौड पक्कै पनि सफल हुनेछ आगामी दिन, अझ फेरि मिठा मिठा गीत सङ्गीतमा तपाईँहरूका स्वरहरू सुन्न सक्छौँ हामीले। अब भन्ने गङ्गा बहिनीकै गीतलाई हामी राखौँ क्या अरे सुर सप्तकमा, कुन गीत राखौँ?
2: मेरो एउटा काजी मुभीको सङ छ, त्यही राखौँ।
0: भनेपछि सङ्गीत कसको, रचना कसको?
2: यसमा शब्द सङ्गीत सबै हाम्रो कालीप्रसाद बासकोटा सरको छ,
0: हजुर
2: सबै।
0: अनि त्यो गाउने मौका तपाईँले पाउनुभयो, हाम्रो सज्जा बहिनीले पनि ए मेरो हजुर चारमा होइन सुरुवात गरेको,
1: खासमा कुरा चाहिँ थियो तर त्यो भएन,
0: हजुर अब ठिक छ, कुरा नभए काम हुन्छ,
1: हजुर।
0: भनेपछि त्यो गीतको हामी सुन्दैछौँ चलचित्र काजीबाट, हाम्रो गङ्गा बहिनीले गाउनु भएको गीत छ, त्यो गीतको बोल के छ? पिपल भनेपछि यो लोक टाइपमा छ,
2: हजुर
0: एकदम मिठो। ल हामी त्यो गीत अब राख्न चाहन्छौँ सुर सप्तक कार्यक्रममा गङ्गा सोनामले गाउनुभएको यो मिठो गीत।

0: द्वार पारी पिपल चलचित्र काजीबाट यो गीत सुन्यौँ हामीले। कालीप्रसाद बास्कोटाको यो रचना सङ्गीत थियो, यसमा सुर थियो गङ्गा सोनामको, है
1: करण परियार पनि हो,
0: करण परियार पनि हो, उहाँ पनि नेपाल आइडल भनेपछि आइडल आइडल मिलेर त मिठो गीत गाइयो क्यारे है। भनेपछि आज हाम्रो सुर शब्द कार्यक्रममा सज्जा बहिनीको सुर पपतिर ढल्केको छ, गङ्गा सुनामको बहिनीको स्वर लोकतिर ढल्केको छ। आज हामीले रमाइलो गरिरहेका छौँ, इन्जोय गरिरहेका छौँ। पक्कै पनि आज हाम्रो सुर शब्द कार्यक्रम सुनेर बस्नुभएका आदरणीय श्रोता अनि हाम्रो युट्युब च्यानलमा हेर्नुभएका दर्शकहरूलाई पनि आनन्द आयो होला। अहिलेका पुस्तालाई हामीले निम्त्याएका छौँ, जो पुस्ताले लामो समय नेपाली गीत सङ्गीतलाई दोहोऱ्याउने छन्, लानेछन्। हामी भन्छौँ कालजै गीतको कहिलेकाहीँ कुराकानी गर्छौँ। नेपाली संस्थाले जुन किसिमको एउटा भण्डार भरिदिनु भएको छ, त्यो गीतको माध्यमबाट हामी अगाडि बढिरहेका छौँ। एउटा भनौँ विश्वविद्यालय छ जहाँ नेपाली गीत सङ्गीतको, त्यो विद्यालयमा हामी पढ्छौँ, सिक्छौँ र हामी पछाडि त्यो गीतलाई फलो गर्दै हामी अगाडि बढ्छौँ। आज त्यो क्रम चलिरहेको छ। सज्जा बहिनी, यो सङ्गीतमा लाग्ने सोच कुनै परिवारमा आफ्नो कोही हुनुहुन्थ्यो कि, यो सोच कहाँबाट आयो तपाईँमा चाहिँ?
2: खासमा चाहिँ अब मेरो फ्यामिली ब्याकग्राउन्डमा चाहिँ कोही पनि हुनुहुन्न सिङ्गर, तर फ्यामिली माहौल चाहिँ कस्तो छ भन्दाखेरि, यसो भेटघाट हुँदाखेरि, रमाइलो हुँदाखेरि चाहिँ मम्मी बाबाले अलिअलि गाउने चाहिँ गर्नुहुन्थ्यो मलाई थाहा भए अनुसार। अनि ग्यादरिङहरूमा पनि सबैले म्युजिक मन पराउने, रमाइलो गर्ने हुन्थ्यो, तर ब्याकग्राउन्डमा कोही पनि हुनुहुन्न सिङ्गर चाहिँ। सो मेरो फ्यामिलीकोमै पहिलो सिङ्गर हो। सो कहाँबाट आयो भने चाहिँ थाहा भएन, तर जे होस् सबैले म्युजिक मन पराउने भएको भएर नै म सिङ्गर बन्न पुगेँ होला।
0: हजुर, पनि यो सोच राखेपछि सबै कुरा पुरा हुन्छ पनि भन्छौँ हामीले, होइन, त निरन्तरता त्यसलाई दिनु पर्यो, त्यो कुरा हो। अनि गङ्गा बहिनीको नि परिवारमा कोही हुनुहुन्छ?
1: नै हुनुहुन्न, अब हुनुहुन्न भन्दाखेरि हुनुहुन्छ, यस्तो हो क्या, हाम्रो अब पहिलेदेखि बाबाहरू यस्तै साङ्गीतिक क्षेत्र यस्तै बाजाहरू बजाउने भएको भएर चाहिँ
0: त्यसको प्रभाव हुनुहुन्छ।
1: हजुर
0: हजुर,
1: नभए गीतै गाउने चाहिँ
0: सङ्गीतकी फिल्डमा थिएन भने कम सेकम लोकल आफ्नो स्थानीय ठाउँमा चाहिँ गर्नुहुन्थ्यो उहाँले, होइन। भनेपछि यो किसिमले हामी आयौँ, तर सङ्गीत कहीँ सिकेको मैले पाइनँ दुईजनाले, होइन होइन, सङ्गीत गुरु यहाँको हुनुहुन्न?
2: हजुर, मेरो चाहिँ हुनुहुन्न नै भन्नुपर्छ, किनकि स्कुलमा नर्मल टिचरहरूले नै सिकाउनुहुन्थ्यो।
0: हजुर,
2: अनि मैले अहिलेसम्म मजाले गुरु थाप्न चाहिँ पाएको छुइनँ।
0: हजुर,
2: अब होप।
0: तर तपाईँको स्वरको सम्भावना के देख्यो भनेदेखि वेस्टर्न प्याटर्नमा पनि छ, र तपाईँको क्लासिकल जाँदाखेरि त्यो फ्युजन भन्छ नि, त्यो किसिमको भइदियो भने अझ त्यसमा सुन्न सुगन्ध हुने जस्तो लाग्छ। गङ्गा बहिनीको पनि कमसेकम अलिकति स्वर निखार्न पाएदेखि, शास्त्रीय सङ्गीतको केही बेसिक ज्ञान लिन पाएदेखि, अथवा भनौँ दुई चार वर्ष सिक्ने, त्यो सिक्दा अझै निखार त आउँछ क्या। बेसी कमसेकम अलिकति केही सङ्गीतको नलेज बढोस्, राम्रो सिक्ने ठाउँमा गएर सिक्नुहोस्, हाम्रो पनि तपाईँहरूलाई त्यही कामना छ। र भविष्यमा तपाईँको स्वरले पक्कै पनि नेपाली सङ्गीतमा, चाहे तपाईँको वेस्टर्न प्रकारको पप गीत होस्, चाहे भनौँ आधुनिकमै होस्, त्यो स्वर दिने सम्भावना तपाईँले बोक्नु भएको छ। आधुनिक र लोक सङ्गीत स्वर दिने सम्भावना गङ्गाले बोक्नु भएको छ, त्यो सम्भावनाको हामी खोजी गरिरहेका छौँ। कस्तो लाग्यो कुरा?
2: एकदम मिठो।
0: भनेपछि आज हामी सुर शब्द कार्यक्रममा जसमा आज हामीले गङ्गा र हामीले सज्जालाई बोलाएका छौँ, उहाँले दुईवटा गीत गाउने हाम्रो तयारी पनि हो, र उहाँले पनि तयारी गर्नुभएको छ। र अन्त्यमा चाहिँ यो आउँदै गरेको तिज, हरितालिका तिज भन्छौँ, यो दिदीबहिनीहरूको यो ठुलो उत्साह, एउटा पर्व हो, चाड हो, जहाँ भन्छौँ हामी एउटा तिजमा व्रत लिइसकेपछि मनोकांक्षा भनौँ, हाम्रा मनका इच्छाहरू पुरा हुन्छन्। र साँच्चै भन्दाखेरि त्यो तिज व्रतको पनि ठुलो महिमा छ, त्यो पनि हामी आज यो तिजको अवसर आउँदैछ, नजिक आउँदैछ, त्यसलाई पनि हामीले ध्यानमा राख्दै उहाँले गाउनुभएको छ दुइटा, त्यो सँगै गाउनुभएको तिज गीतलाई पनि हामी सुन्नेछौँ। अब पालो आएको छ सजा बहिनीको, अब भने चाहिँ कुन गीत गाउने? अब अर्को गीत,
2: अर्को गीतको बोल चाहिँ रहेको छ तिमीसँग,
0: तिमीसँग।
2: हजुर, यो गीतको शब्द चाहिँ म आफैले लेख्ने प्रयास गरेकी छु, साथसाथै फेरि पनि कम्पोज उहाँले नै, छिरिङले नै गर्नु, पेमा छिरिङले नै गर्नुभएको छ भने, यो गीतमा म्युजिक पनि ओरिजिनल म्युजिक चाहिँ रिकेश गुरुङ दादाले गरिदिनु भएको छ। सो यो हाम्रो ब्यान्ड भर्जन पनि छ भन्न चाहिँ, तर रिकेश दादाकै
0: म्युजिक,
2: टिभी प्रोग्राम भन्नाले सानो पोडकास्ट,
0: हजुर भनेपछि
2: ठिक ठिकै यतिको भ्याइन भए त हुनुपर्छ।
0: आफ्नो गीत पनि लेख्न थालेपछि त्यो गीत लेखेपछि कसैलाई देखायो कि देखाइएन?
2: सुरुमा चाहिँ
0: गरिसकेपछि कमसेकम मैले गरेको यो संयोजन भयो कि भएन शब्दको भन्छौँ नि हामी कहिले लाग्छ गाउँदाखेरि मेरो स्वर ठिक छ कि सोध्छौँ सुर लागेको लाग्यो नि भन्छौँ विभिन्न कुरा आउँछ नि सँगसँगै होइन त्यो लेख्दाखेरिको चाहिँ के थियो अनुभव
2: खासमा यस्तो अब मैले लेख्छु नै भनेर लेखेको भन्नाले अब म लिरिसिस्ट नै बन्छु भनेर लेखेको चाहिँ होइन तर आफू सिङ्गर भइसकेपछि आफूले पनि कोसिस चाहिँ गर्नुपर्छ आफूले पनि प्रयास गर्नुपर्छ भनेर लेख्न सुरु गरेकी हुँ अनि धेरैजनालाई देखाउँदाखेरि चाहिँ धेरै क्रिटिसिजम हुन्छ अनि त्यो गीतै ननिक्लिने चान्सहरू धेरै हुन्छ मैले त्यो धेरै भोगेको छु अनि गीत बनाइसकेपछि चाहिँ अब आफूभन्दा ठुलोलाई सिनियरलाई देखाउँदा अथवा साथीभाइहरूलाई सुनाउँदा अब उनीहरूको आफआफ्नो तरिकाको उनीहरूको वर्णन हुन्छ नि त त्यो गीतलाई अनि आफूले जस्तो सोचेको छु त्यस्तो नभइसकेपछि कतिले अब गीतै यो मिलेन त्यो मिलेन भन्न थाल्नुहुन्छ अनि त्यो मिलाउँदा मिलाउँदा त्यो गीतै नआउने सम्भावना धेरै हुन्छ क्या त्यही भएर मैले चाहिँ धेरैलाई देखाउने देखाइनँ बरु सिधै निकाली अब निक्लिसकेपछि सबैले जज गर्नुहोस् भनेर निकालिदिए
0: होइन कहिले काहीँ अलिकता यो हाम्रो सङ्गीतमा पनि स्रष्टाहरूमा गायक गायिकामा पनि कमसेकम अलिकता गोपनीयता पनि राख्ने गरिन्छ क्या कहिले काहीँ तर तपाईँले जुन किसिमको एउटा रचना गर्नुभयो त्यो रचनाले पनि पक्कै पनि एउटा गर्न सकिन्छ ट्यालेन्ट मान्छेको अनेक हुन्छ होइन रचना पनि गर्ने कम्पोज पनि गर्ने गाउने पनि होइन एरेन्ज पनि गर्ने अहिले त धेरै मान्छेहरू छन् नि सबै गर्ने मान्छेहरू एउटै मान्छे हुन्छ नि होइन त्यसले गर्दा पक्कै पनि त्यो गीत तपाईँको आज हामी पनि जज गर्छौँ कस्तो लेख्नुभएको छ है त त्यो गीत सुन्छौँ अब

0: थ्याङ्क यू.
1: आकाशको तारा टिपी ल्याए पनि माया कहिले पुग्दैन. मिठो यो मायामा समर्पित गीत पक्रै सुन्यो. आज हाम्रो साथमा पेम्बा छिरिङ तामाङजी पनि हुनुहुन्छ, जो गिटार पनि बजाउनुहुन्छ, कम्पोज पनि गर्नुहुन्छ भनौँ होइन. सुनेअनुसार तपाईँ सज्जाजीको बाल सखा पनि हो. हो
2: हजुर हजुर.
1: युवा सखा पनि हो. हजुर हजुर भन्नु न.
2: हजुर
1: होइन, जीवन सखा पनि हो.
2: हजुर
1: हजुर हजुर. भनेपछि यो आज पनि तपाईँ नयाँ पुस्तामै हुनुहुन्छ, काम गरिरहनु भएको छ होइन, दुईजना राम्रो मतलब गीतहरू दिइरहनु भएको छ, सङ्गीतमै आबद्ध हुनुभएको छ. आज हाम्रो सुर शब्द कार्यक्रममा आउँदाखेरि यहाँको माहौल, यहाँको जुन किसिमको हामी एउटा वातावरण छ, जुन किसिमले कार्यक्रम गरिरहेछौँ, त्यो देख्दा कस्तो फिल भयो यहाँलाई?
2: ए एकदम खुसी लाग्यो मलाई पनि.
1: हजुर,
2: यहाँ आउँदै खुसी लाग्यो पहिलो कुरो त. अनि फेरि दाइहरू एकैचोटि आकस्मिक भेट भनौँ न, अनि एकैचोटि झ्यापझुप झ्यापझुप एक सुनेर उठाइदिनु भयो.
1: हजुर,
2: त्यसको लागि सबैजना दाइहरूलाई थ्याङ्क यू भेरी
1: मच. हजुर हजुर,
2: एकदम राम्रो खुसी लाग्यो, रमाइलो
1: लाग्छ. हजुर है, अहिले जुन किसिमको यहाँले काम गराउनु भएको छ, अगाडि बढाउनु भएको छ, जहाँसम्म सुनेअनुसार चाहिँ अब उहाँलाई पनि आइडल मा जुन सपोर्ट गर्ने कुरामा तपाईँको ठुलो हात थियो, राम्रो गर्नुभयो तपाईँहरूले भन्ने सुने मैले. कस्तो लाग्छ सज्जा बहिनीको स्वर सुन्दाखेरि, सज्जा बहिनीलाई पाउँदा कस्तो अनुभव गर्नुभएको छ?
2: स्वर खतरा लाग्छ,

0: म्यारेज गर्नुभएको छ, हामीले पनि सुन्यौँ होइन, न्युज सुन्यौँ, त्यसको लागि यहाँलाई हार्दिक बधाई पनि छ,
1: धन्यवाद।
0: यहाँको आगामी जीवन यहाँको सङ्गीतमय बनोस्, सुखमय बनोस्, त्यही कामना गर्छौँ। सज्जा पनि अलिक धेरै बोल्नु पनि, तपाईँ थोरै बोल्नुपर्ने, झगडा त हुँदैन नि,
1: हुँदैन
0: हुँदैन ल ठिक छ। र मैले सङ्ग बितेको छ यहाँको जुन पारिवारिक जुन किसिमको एउटा सङ्गीतमय एउटा भनौँ होइन, त्यो निरन्तर चलिरहोस्, हामी त्यही कामना पनि गर्छौँ।
1: हस् धन्यवाद,
0: आज यहाँसँग आइदिनु भयो, आफ्नो गिटारबाट भनौँ तपाईँले जुन किसिमको हामीलाई यहाँ साथ दिनुभयो, हाम्रो साथीहरूलाई पनि, त्यसको लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ।
1: धन्यवाद हजुर। हस्
0: अब फेरि हामी सुर सप्ताह कार्यक्रममा अघि यहाँलाई बताइसकेको छु कि आज हामीले गङ्गा बहिनीपछि हामीले सज्जा बहिनी आलो पालो गरिरहेको छौँ। अब पालो गीत सुन्ने पालो गङ्गा बहिनीको, अब अहिले के छ, बढी मात्रामा आइडल हुनेहरू अलिकता नाम चलेपछि प्रोग्राम पाउने, महोत्सवमा जाने, देश विदेशको टुर गर्ने होइन, अहिले जो किसिमको यो रेकर्डिङमै पनि 15-20 हजार रुपियाँ आफ्नो रेट बढिरहेकै छ कलाकारको होइन, त्यो पनि सुन्छौँ हामीले, अहिले के छ, अलिकता दैनिकी मतलब कसरी बितेको छ
2: अहिले? अहिले त ठ्याक्कै त्यसको माहौल छ नि त, अनि त्यसको माहौल भएको भएर चाहिँ स्टुडियो, लिपसिङ, भिडियो अनि यस्तै इन्टरभ्यू।
0: हजुर हजुर, बितेको छ, रमाइलो लागेको छ
2: एकदम।
0: ठिक छ, आगामी दिन तपाईँहरूको पनि एकदमै राम्रो व्यस्तताले बितोस्, सङ्गीतमय होस् है, हामीले सुन्दाखेरि ओहो गङ्गा बहिनी अस्ट्रेलिया, हाम्रो सज्जा बहिनी अमेरिका भन्ने सुन्न पाऊँ होइन, प्रोग्राम गर्दै गरेको सुन्न पाऊँ। भनेपछि अब गीत, अब कुन गीत गाउने हो, जस्तो बहिनी सिन्धुपाल्चोक, अब चाहिँ उता चाहिँ ढेउडा गीत गाउने, पट्टि पनि मिठो गीत हामीले सुनेका थियौँ आइडलमा पनि होइन, सबैले तारिफ पनि गरेका थिए, अनि यो गीत चाहिँ सुन्न मन लागेको छ
2: हुन्छ
0: होइन, झ्याम्मा झ्याम्मा भन्ने हामी सुन्दै आएको गीत थियौँ ढेउडामा, तपाईँले कुन सुन्नुहुन्छ आज हामीलाई होइन, यो मिठो गीत सुनौँ नि त।

0: खेल्यौँला देउडा,
1: यो मिठो गीत हामीले सुन्यौँ सुशब्द कार्यक्रममा। यो गङ्गा बहिनी, रोटेली भाषामा त्यो भाषा चाहिँ कसरी आयो?
2: मलाई राम्रो लाग्छ, पहिलेदेखि
1: सुन्दै आएको है।
2: हजुर,
1: त्यो भाषा आफूलाई आउँछ नि?
2: आउँछ, अलि
1: बोल्न पनि आउँछ।
2: आउँछ।
1: बड्डालाई के भन्छन्?
2: बड्डाई भन्छु होला, निकै छौ यस्ता यस्ता भन्नुहुन्छ।
1: अब पक्कै पनि यो मिठो गीत हामीले सुन्यौँ, कहिलेकाहीँ हामी भन्छौँ भाषाले बोलेको जुन भाषाको अर्थ अलिकति बुझ्न पाएदेखि यो भाषा, यो गीत अझै लोकप्रिय हुन्थ्यो। कुनै पनि भाषाको गीत गाउँदाखेरि त्यो भाषाको अर्थ के हो त्यसलाई अझ बुझाउन पाएदेखि अझै राम्रो हुन्थ्यो, आम मानिसले त्यो बुझ्ने थियो। प्रिय श्रोता अनि हाम्रो युट्युब च्यानल हेर्नुभएका आदरणीय दर्शकहरू, आज हामीले लोकसँग जोडिँदै पपसँगै जोडिँदै सुरशब्द कार्यक्रममा सञ्चालन गऱ्यौँ र अहिलेका नयाँ पुस्ताहरू सज्जा चौलागाई अनि यसै गरी गङ्गा सोनाम बहिनीहरू जो नेपाल आइडल सिजन 3 र सिजन 6 को विजेताहरू हुनुहुन्थ्यो, उहाँको साथमा आज हामीले मिठा मिठा गीत सङ्गीत सुन्दै उहाँका जीवनसँग जोडिएका अनुभव र अनुभूतिलाई पनि हामीले साथै कार्यक्रम सञ्चालन गऱ्यौँ। अब हामी जहाँ जाँदैछौँ हामी कार्यक्रम हामी पुरा गर्छौँ र मिठो तिजको गीत पनि हामी राख्न चाहन्छौँ। यो तिजको गीत म बहिनीहरूलाई सोध्न चाहन्छु है, यो गीत कसरी गाउनुभयो, कसले रचना गर्नुभयो, सङ्गीत के हो, होइन त्यो गीत हामी छोड्न चाहन्छौँ, अलिअलि बताइदिनुहोस् त।
3: यो गीतको शब्द
2: भोलानाथ पाठक,
3: हजुर बुढा भोलानाथ पाठक दादाले गर्नुभएको हो र लिखु सहयात्री दादाले चाहिँ यो गीतलाई एरेन्ज गर्नुभएको र हाम्रो स्वर चाहिँ हामी दुईजना दिदी बहिनीकै छ, गङ्गाको र मेरो, अनि त्यही हो
1: एरेन्ज मात्रै भयो, सङ्गीत चाहिँ
3: सङ्गीत नि लिखु सहयात्री दादाकै हो।
1: ठिक छ, हामी त्यो गीतलाई सुन्न चाहन्छौँ। तिजको माहौल आउँदैछ, तिजको माहौलमा दिदीबहिनीहरूले रमाइलो गर्ने पक्कै पनि हो, तर पनि यतिखेर अहिले हेर्दाखेरि पुरुष स्वर पनि सुन्न थालिएको छ तिजमा धेरै वर्षदेखि हामी भन्छौँ, र तरी र तिज चाहिँ महिलाहरूको लागि मात्रै हो, महिलाहरूले मात्रै गाउने भन्छौँ, तर पनि पुरुषहरूले यसमा स्वर प्रदान गर्नुभएको छ। आज पनि उहाँले भर्खरै गाउनुभएको गीत छोड्न चाहन्छौँ, यो तिजको गीत छ, त्यो गीतको राख्दै हामी बिदा हुन चाहन्छौँ र यहाँहरू जुन हामी यहाँहरू आइदिनु भयो हाम्रो सुरसप्त कार्यक्रममा सज्जा बहिनी र गङ्गा बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ है। आगामी दिन यहाँहरूको जीवन सङ्गीतमय बनोस्, राम्रो बनोस्, यहाँले नेपाली गीत सङ्गीतमा राम्रो राम्रो गीतहरू दिन सक्नुहोस्, हामी त्यही कामना पनि गर्छौँ र हामी पेम्बाजीलाई पनि धेरै धेरै धन्यवाद छ है, आज हाम्रो कार्यक्रममा आइदिनु भयो र हाम्रा वाद्यवादक साथीहरूलाई सहयोग गर्नुभयो, त्यसको लागि यहाँ धन्यवाद छ। र भन्नुपर्ने केही छ?
3: खासै धेरै भन्न त केही पनि छैन, तर हजुरलाई धेरै धेरै धन्यवाद, रेडियो नेपाललाई धेरै धेरै धन्यवाद र हाम्रो कार्यक्रमलाई पनि धेरै धेरै धन्यवाद, हामीलाई सम्झिएर यो स्टेज प्रदान गरिदिनु भएकोमा, अनि साथसाथै हामीलाई हेरिरहनुहुने सम्पूर्ण दर्शकलाई पनि धेरै धेरै धन्यवाद, यति धेरै माया दिनुभएको छ त्यसको लागि सदैव धन्यवाद दिएर पनि पुग्दैन, सो त्यही हो सबैलाई।
1: यहाँहरू पनि आइदिनु भयो, हामीले धेरै फेरि पनि हामी आभार व्यक्त गर्न चाहन्छौँ र नयाँ पुस्ताहरूलाई पनि रेडियो नेपालले जोड्न सकोस्, यहाँले पनि रेडियो नेपालप्रति गरिने माया सद्भाव जुन छ त्यो कायम रहिरहोस्, हामी त्यही कामना गर्छौँ।

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 3 बजे मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाउनु भएको बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ। सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि हिजो प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको थियो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष, तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्छेउट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा सभामुखले राष्ट्रसभाका पूर्व सदस्य शुक्रराज

0: दुईजना घाइते भएका छन्। 5 खपन नगरपालिका 8 पोखराङमा गएराती वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एकजनाको मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा एउटा फेरीमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ। 134 यात्रु र चालक दलका सदस्यहरू सवार फेरी मनिलाबाट कोरोनतर्फ जाँदै गरेको थियो। अचानक आगलागी भएपछि 43 जनाको उद्धार गरी अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्। दुर्घटनामा परि अझै 86 जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको तटरक्षकहरूले बताएका छन्। कोरोन पर्यटकहरूमाझ अत्यन्त लोकप्रिय स्थान हो। 7,100 टापुहरू भएको द्वीप समूह राष्ट्र फिलिपिन्समा समुद्री दुर्घटनाहरू सामान्य जस्तै मानिए पनि डुङ्गामा आगलागीको घटना अत्यन्त दुःखद भएको बताउँदै सञ्चार माध्यमहरूले जनाएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो 12:00 समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, रेडियो नेपालबाट विचार प्रधान कार्यक्रम सेरो फेरो सुनिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आजको यात्रामा पनि तपाईँलाई स्वागत छ। आज विश्व आत्महत्या रोकथाम दिवस। हरेक वर्ष सेप्टेम्बर 10 विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यो दिवस सन् 2003 इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सनले डब्ल्युएचओको सहकार्यमा स्थापना गरेको हो। सन् 2024 26 विश्वव्यापी मूल नारा रहेको छ, चेन्जिङ द न्यारेटिभ अफ अन सुसाइड, अर्थात् आत्महत्याबारे हाम्रो सोच र कुराकानी गर्ने तरिका परिवर्तन गरौँ। सन् 2026 यही अभियानको अन्तिम वर्ष भएकोले विशेष गरी

स्टार्ट द कन्भर्सेसन, कुराकानी सुरु गरौँ भन्ने आह्वान गरिएको छ। उद्देश्य मौनता र कलङ्क घटाएर सहानुभूति र सहयोगको वातावरण बनाउनु हो। डब्ल्युएचओका अनुसार विश्वमा प्रत्येक वर्ष 7 लाख भन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गर्छन्। 15-29 वर्ष उमेर समूहमा आत्महत्या विश्वमै मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ। डब्ल्युएचओले आत्महत्याको कारण एउटै हुँदैन भनेको छ। सामाजिक, मनोवैज्ञानिक, जैविक, सांस्कृतिक तथा वातावरणीय धेरै पक्षले भूमिका खेल्न सक्छन्। नेपालको सन्दर्भमा नेपाल प्रहरीको मिरर 2025 अनुसार आर्थिक वर्ष 2081-82 6852 जनाले आत्महत्याका घटना दर्ता भएका छन्। 6852 जनाका आत्महत्याका घटनाहरू दर्ता भएको पाइन्छ। सरकारी स्वास्थ्य प्रतिवेदनले नेपालमा आत्महत्या सम्बन्धी स्वास्थ्य क्षेत्रको भरपर्दो तथ्याङ्क प्रणाली अझै सुदृढ गर्नुपर्ने आवश्यकता औल्याउँदै सुसाइड रेजिस्ट्री विस्तारको काम भइरहेको पनि जनाएको छ। आज हामी आत्महत्याको चर्चा गर्न होइन कि जीवनको मूल्य र आशाको कुरा गर्न यहाँहरू सामु उपस्थित भएका छौँ। कसैको मौनताभित्र ठूलो पीडा लुकेको हुनसक्छ। त्यसैले आजको सन्देश के हो भने, दोष नदिऊँ, कुरा सुनौँ, साथ दिउँ, सुन्ने बानी बसालौँ, एक्लो नछोडौँ र आवश्यक पर्दाखेरि सहयोग खोज्न प्रेरित गरौँ, किनकि एउटा संवादले पनि कसैलाई सहयोग खोज्ने बाटो खोल्न सक्छ। आत्महत्या रोक्न सकिन्छ, कुरा गरौँ, सुन्ने बानी बसालौँ। आज हामी यसै सेरोफेरमा रहेर कुराकानी गर्नेछौँ तपाईँहरूसँग। साथसाथै भोलि कुसी औँसी, हाम्रो नेपाली परम्परा अनुसार बुवाको मुख हेर्ने दिन। सम्पूर्ण बुवाहरूलाई हामी कोटी कोटी नमन गर्छौँ। बुवाहरूको मुख हेर्ने दिनको तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई हार्दिक शुभकामना। सबै आफ्ना बुवा हुनेहरूले आफ्ना बुवालाई खुसी राख्नुहोला, अनुहार हेर्नुहोला, मिठो मिठो खानेकुरा खान दिनुहोला। तर 365 दिनै खुसी राख्न सक्नुभयो भने त्यो नै पिताजीको मुख हेर्ने दिनको सबभन्दा ठुलो सन्देश हुनसक्छ। त्यसै गरी भोलि युग कवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो। युग कवि मोतीराम भट्टप्रति पनि हामी हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छौँ। र कार्यक्रम सेरोफेरो अब तपाईँ सामु हामी भेट हुँदाखेरि तिज पनि सकिसकेका हुन्छ। त्यसैले मेरा सम्पूर्ण दिदीबहिनीहरूलाई तिजको अग्रिम शुभकामना दिन चाहन्छु। यो वर्षको तिज हामीले त्यति रमाइलो गर्ने वातावरण छैन। देशमा धेरै ठाउँमा बाढी पहिरो गइरहेको छ। आज पनि धेरै ठाउँका राजमार्गहरू अवरुद्ध भएका छन्। रसुवा बाढीले हाम्रा धेरै मनहरू बगाएको छ। हाम्रा धेरैका सयौँका सपनाहरू बगाएको छ। सयौँका वर्षौँदेखिको लगानी, मेहनत, कमाई, पसिना, माया, सपना, जे जे थियो आफ्नो, त्यो संसारभित्र एउटा जो हुन्छ मानिसहरूको आफ्नो सृष्टिमा, त्यो गुमाएका छन्। त्यसैले गर्दाखेरि हामी रमाउने अवसर छैन। तर पनि म शुभकामना दिन चाहन्छु, जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, यो बेलामा अझै हामीले रसुवालाई सहयोग साथ दिन जरुरी छ। राज्यले आफ्नो तर्फबाट गर्ने गरिरहेकै होला, तर हामीले पनि एकपटक राहत पुर्याएर पुग्दैन। उहाँहरूलाई अहिले पनि बस्ने बासको गाँसको हरेक दिन आवश्यकता पर्छ। त्यसैले गर्दाखेरि हामीले यो कुरामा अझै सहयोग गर्न जरुरी छ। यो वर्षको तिज मनाउने पैसा हामीले चाहिँ रसुवामा लगाउँ, रसुवा बाढी पीडितहरूको घाउमा मलम लगाऊ, म यही शुभकामना दिन चाहन्छु। र हामी एकछिनमा तपाईँहरूसँग कुराकानी गर्नेछौँ। हाम्रो फोन नम्बर सदा चाहिँ 42117 21 42117 36 हाम्रो फोन नम्बर, फोन गर्न सक्नुहुनेछ। आजको मुख्य विषय भने आज आत्महत्या रोकथाम दिवस हो, सेप्टेम्बर 10 तारिक। तपाईँ हाम्रो समाजलाई एउटा सकारात्मक सन्देश के दिन सक्नुहुन्छ? हाम्रा समाजमा यस्ता आत्महत्याका घटनाहरू बेला बेलामा हुने गर्छन् र यो नहोस्, यसमा हामी न्यायाधीश बन्न पनि हुँदैन, हामीले जज गर्न हुँदैन, हामीले सुन्ने बानी बसाल्ने हो, उहाँहरूको कुरा सुन्ने हो, साथ दिने हो, सपोर्ट गर्ने हो, प्रेरणा दिने हो। त्यसैले गर्दाखेरि आफ्नो विचारहरू हामीसँग सेयर गर्न सक्नुहुनेछ। अहिलेका लागि एउटा गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: यो गीतपछि तपाईँहरूलाई स्वागत छ फेरि पनि रेडियो नेपालको विचार प्रधान कार्यक्रम सेरो फेरोमा. तपाईँको साथमा छु म प्रज्ञा शरद अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल. हामीलाई फोन गर्ने नम्बर 42117 21 42117 36. आज सेप्टेम्बर 10 तारिक विश्व आत्महत्या रोकथाम दिवस. आज हामी आत्महत्याको चर्चा गर्न होइन कि जीवनको मूल्य र आशाको कुरा गर्न यहाँहरू माझ आएका छौँ. त्यसैले आज यसै सेरो फेरोमा रहेर आफ्ना विचारहरू राख्न सक्नुहुनेछ. त्यसै गरी भोलि कुसी औँसी बुवाको मुख हेर्ने दिन भएको हुनाले आफ्ना पिताजीलाई शुभकामना दिन पनि तपाईँहरूले सक्नुहुनेछ. आत्महत्या रोकथाम दिवसको अवसरमा तपाईँ हाम्रो समाजलाई एउटा सकारात्मक सन्देश दिनु पर्यो भने के सन्देश दिनुहुन्छ? आजको हाम्रो विषय. हामीलाई फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36. यति बेला कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो.
1: हेलो, म रामकृपाल ठाकुर जलेश्वर बाराबाट बोल्दैछु.
0: रामकृपालजी कार्यक्रममा स्वागत छ यहाँलाई.
1: धेरै धेरै धन्यवाद तपाईँलाई, एजुकेसन मित्रलाई. तपाईँले त सबै सङ्गीतमा नै सबै कुरा सुनाइदिनु भएको, लेकिन अन्तमा म एउटा के कुरा भन्न चाहन्छु. मान्छेको सन्तोष र विश्वास हुनु पर्यो कि हामी जब यस धरतीमा जन्म लिएछु त किन मर्नको लागि होइन, कर्म गर्नको लागि. तपाईँ सन्तोष भएर कुनै पनि चिन्ता नगर्नुहोस्, कुनै चिजलाई तपाईँ चिन्तन गर्नुहोस्, चिन्तन गरेर सोच्नुहोस् कि हाम्रो यो चाहिँ परिवार, हाम्रो बुबा, हाम्रो आमा, हाम्रो बहिनी कसरी माने यसलाई लिएर माथितिर जाने. जब तपाईँ आउनुभयो धरतीमा केही पनि हेर्नु भएन, तुरन्त ल फाँसी लाग्यो मरियो, यो त राम्रो कुरा भएन. त्यसै कारणले उहाँसित म के अनुरोध गर्न चाहन्छु कि तपाईँ संयम भएर बस्नुहोस्, कुनै डाक्टरसित सुन्नुहोस्, चाहे कुनै प्रवचन सुन्नुहोस्, कुनै कथा सुन्नुहोस्. तपाईँ जोगीमा जानुहोस्, 15 वर्षको केटा 29 वर्षको केटी केही पनि फरक छैन. बुढो बुढो मान्छे जान्छ वृन्दावन, अयोध्या प्रवचन, काठमाडौँमा, देवघाटमा, सबै ठाउँमा प्रवचन छ. मेरो कुरा त मेचीदेखि महाकाली सुनसम्म सुन्नुहुन्छ कि तपाईँ के गर्नुहुन्छ, किन आउनुभएको धरतीमा, यो कुरालाई सोच्नु. अब म केही पनि भन्दैन. तिजमा सबैको शुभकामना, यो चाहे यो चौरचन पब्लिकको लागि भने धेरै शुभकामना, जसको बुबा आमा जिउनुहुन्छ उहाँलाई पनि शुभकामना. राम्रोसित बस्नुहोस्, खानुहोस्, भगवान्को नाम पशुपतिनाथको लिनुहोस् ल. धन्यवाद है,
0: धेरै धेरै धन्यवाद. राम कृपाल ठाकुर हुनुहुन्थ्यो जलेश्वरबाट. हाम्रो जीवनको एउटा उद्देश्य के हो त्यो उद्देश्य सम्झेर बाँच्नुपर्छ, मर्नु भने कायरता हो भन्ने उहाँको भनाइरहेको थियो. कार्यक्रम सेरोफेरोमा फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म. कहाँबाट को हुनुहुन्छ? हेलो.
2: हेलो, नमस्कार.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला? इन्द्रजी कार्यक्रममा स्वागत छ यहाँलाई.
2: धेरै धन्यवाद. अनि हजुर धेरै आराम हुनुहुन्छ?
0: म सन्चै छु, अलिअलि रुगा लागेको छ.
2: हजुर, अचानक सताइरहेको छ त्यो, म यतापट्टि एकदम कहिले केही हुने, कहिले पनि गर्मी समय भोगेर
0: समय परिवर्तन हुने बेलामा रुगा खोकी अलिअलि भाइरल लागि नै हाल्छ सबैलाई. नआत्तिनु होला, किनभने हाम्रो शरीरमा एउटा यस्तो क्षमता हुन्छ त्यसले आफै केही समयपछि सन्चो पनि भइहाल्छ. सन्चो नभएपछि एक दुई हप्तापछि चाहिँ देखाउन जरुरी हुन्छ होला जस्तो लाग्छ मलाई,
2: होइन?
0: अनि इन्द्रजी, आजको विषय सुन्नुभयो तपाईँले?
2: हजुर, एकदम राम्रो विषय सुन्नु भएको छ. अब सबै भोलि अब बुवाको मुख हेर्ने औँसीको पनि सबैलाई शुभकामना. अब एक दिन भन्दा पनि 365 दिन जसरी हो भने हजुर भन्नुभएको त्यो एकदम सही हो. 365 दिन नै हेरौँ र भोलिको दिनको पनि शुभकामना. तिजमा चाहिँ तिजको पनि अब अग्रिम शुभकामना. यो कार्यक्रम तिजपछि नै आउने भावनाले र तिजमा पनि अब विशेष गरेर अब यता होइन आफ्नो इच्छा आफ्नो शक्ति गर्न पऱ्यो र अब सहयोग चाहिँ अहिले हालचालै अब भोटे खुसी भए दुःख चाहिँ त्यो चाहिँ धेरैजनाको ऊ भयो, धेरै दुःख लाग्छ. उहाँहरूलाई चाहिँ धेरै सम्झिन चाहन्छु र सबको सहयोग सबैबाट अवश्य हुनेछ. छिटोभन्दा छिटो बाटोघाटाहरू पनि बन्नेछन् भन्ने आशा छ. त्यसको साथसाथै अब आजको विषय चाहिँ हजुरले जो आत्महत्याको
0: कुरो
2: राख्नु भएको छ, अब यसमा चाहिँ अब यो आत्महत्या चाहिँ बढिरहेछ जतासुकै सुन्न पाइन्छ. अब यसमा कोही त्यस्तो पीडित हुनुहुन्छ भने पनि अब त्यस्तो निर्णय नगर्नु होला र अब अरूले पनि त्यस्ता व्यक्तिहरूको कुराहरू सुनिदिने, सम्झाउने, उहाँहरूलाई चाहिँ प्रेरणाहरू दिने के उहाँहरूको मनबल मनोबल बढ्ने कुराहरू चाहिँ सुनाउने सेयर गर्ने र सुनिदिने गऱ्यो भने पनि अलिकति त्यहाँबाट पनि राम्रो हुन्छ होला भन्ने लाग्छ र आफ्नो मनोबल चाहिँ बलियो गर्नु होला सानो नगर्नु होला कहीँ कतै केही नपाएपछि के एकदम निराशा भएर नै होला सायद त्यस्तो त्यही भएर अरूले पनि उहाँहरूको कुरा सुनिदिनुपर्छ भन्ने मलाई लाग्छ। यति भन्दै म अहिलेको भनाइबाट अलिकति बिताउन चाहन्छु, म यता कार्यक्रम सुनेर बस्छु।
0: धेरै धेरै धन्यवाद इन्द्र बुढा थोकी हुनुहुन्थ्यो बाँकेबाट आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
3: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: उमेश आचार्य कीर्तिपुरबाट।
0: कीर्तिपुरबाट उमेश के भन्नुभयो?
3: आचार्य।
0: आचार्य, कार्यक्रममा स्वागत छ हजुरलाई।
3: धन्यवाद।
0: आजको विषय सुन्नु भएको छ हजुरले?
3: सुने। सबभन्दा पहिले त तपाईँले अत्यन्त सान्दर्भिक विषयको रूपमा राख्नु भएकोमा तपाईँलाई बधाई र शुभकामना छ।
0: धन्यवाद।
3: अहिलेको बर्निङ इस्युको रूपमा यो उठेको छ, यसलाई हामीले समाधान गर्नको निम्ति हरेक ठाउँमा काउन्सिलिङ सेन्टर जुन त्रिभुवन विश्वविद्यालयमा साइकोलोजी विषय लिएर मास्टर्समा पढ्ने ब्याचलरमा पढ्ने विद्यार्थीहरू हुन्छन् नि, तिनीहरूलाई काउन्सिलिङको रूपमा हामीले लगाउनु पर्यो एउटा। अनि हामी त्यो देशमा जन्मिएका हौँ जहाँ बुद्ध जन्मे, जहाँ शिव र पार्वतीको यो साधना भूमि हो, तपोभूमि हो। त्यसकारण हामीले आफूलाई सदाचार सद्गुण र सद्व्यवहारबाट अगाडि बढाउने र लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै उद्देश्य के लिनु उडी छुनु चन्द्र एक, हरेक व्यक्तिले आफ्नो उद्देश्य प्राप्ति गर्नको लागि हामी जन्मिनुपर्छ र त्यही उद्देश्यको रूपमा अगाडि लानुपर्छ र यसमा प्यारेन्ट्सलाई पनि काउन्सिलिङ गर्नुपर्छ, हामीले अरूहरूलाई पनि सानो कुरामा विचलित नभइकन आफ्नो उद्देश्य जुन रूपमा भोलिको न्युटन बन्ने होस् चाहे सोक्रेटस बन्ने होस् त्यो रूपमा चाहिँ हामीले उद्देश्य लिनुपर्छ र रचनात्मक सोचका रूपमा हामीले ठाउँ ठाउँमा गएर चाहिँ मानिसहरूमा त्यस्तो प्रकारको भावनाहरू चाहिँ अगाडि बढाउन सक्यौँ भने बडो राम्रो हुन्छ। यसको लागि हामीले शैक्षिक चेतना जागरण उनीहरूमा ल्याउन सक्नु पर्यो। त्यसले गर्दा मात्र मानिसहरूमा अहिले जुन यो ड्रग खाने उ गर्ने जुन बानी छ त्यस्तो बानीलाई हटाएर हामीले एउटा रचनात्मक चिन्तनको माध्यमबाट अगाडि बढ्न सक्नुपर्छ र यो मेन्टल हस्पिटलहरू जुन ठाउँ ठाउँमा छ त्यसका चिकित्सकहरूलाई पनि हामीले यो कार्यक्रमको निम्ति यसको निम्ति चाहिँ ठाउँ ठाउँमा स्पिचहरू दिने उनीहरूलाई मोटिभेट गर्ने त्यो गर्न सक्यौँ भने अवश्य पनि समाधान हुन सक्छ भन्ने मेरो दृष्टिकोण छ।
0: हजुर, यहाँले यो कुरा भनिरहँदाखेरि अहिले यो आत्महत्यामा सबभन्दा बढी चाहिँ युवाहरू 15-29 वर्षसम्मकाले आत्महत्या गरेको तथ्याङ्कले देखायो। यो सामाजिक सञ्जालले युवाको मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ जस्तो लाग्छ अहिलेको समयमा हेर्दाखेरि यहाँलाई?
3: त्यसले के छ भने हामीले हरेक कुरालाई हेर्दाखेरि राम्रो कुरा मात्र ग्रहण गर्ने, हरेक कुराहरू सामाजिक सञ्जालमा आएको राम्रो कुरा ग्रहण गर्ने, नराम्रो कुरा ग्रहण नगर्ने। जस्तो इन्फर्मेसन टेक्नोलोजी अहिले मोबाइलको युज जुन छ ज्यादै बढेको छ त्यसले गर्दाखेरि, बट वी सुड ह्याभ टु लर्न वाट्स गुड जसले चाहिँ हामीलाई अगाडि बढाउन सक्छ भन्ने कुरालाई हामीले हेर्नुपर्छ। अनि त्यसले गर्दा हामीले पहिलो कुरा त हामीले के हुनु पर्यो त भन्दा परिवारबाट नै रचनात्मक रूपमा अगाडि बढ्न सकिन्छ, एउटा सृजनात्मक रूपमा अगाडि बढाउन सकिन्छ र हाम्रो चिन्तनलाई जुन छ मैले अगाडि पनि भने प्रसिद्ध दार्शनिक सोक्रेटसले भने जस्तो सदाचार सद्गुण र सद्व्यवहार नै मानव जीवनको लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसकारण हामीले ती कुराहरूलाई लिनु पर्यो र हाम्रो बसाइ उठाइ व्यवहारमा चाहिँ के हुनु पर्यो त भन्दा सकारात्मक सोच, जस्तो कतिपय व्यक्तिहरू जहाँसम्म नम्बर कम आयो भने डिप्रेसन भए देख्छु म, एन्जाइटी भए देख्छु नम्बर कम आयो भने, कतिले चाहिँ विषय राम्रो पढ्न पाइनँ फलानु विषय पढेँ फलानुले नराम्रो भनिदियो भन्ने क्रममा पनि म देख्छु, कतिपय माया प्रेमको कुराले पनि देख्छु। त्यसले गर्दाखेरि ती कुराहरू नराखेर आफूले एउटा लक्ष्य लिने, लक्ष्यबाट अगाडि बढ्न सक्ने त्यो रूपको अगाडि गरौँ र काउन्सिलिङको क्रम र मेन्टल हेल्थ सम्बन्धी जुन छ नि मेन्टल हेल्थको कुरालाई चाहिँ हाम्रो विभिन्न ठाउँहरूमा सबै जिल्लाहरूमा सदरमुकामहरूमा मेन्टल हेल्थको क्रम गरौँ। खास गरी मेरो बढी जोड चाहिँ त्रिभुवन विश्वविद्यालयमा ब्याचलर लेभलमा ह्युमेनिटिज एन्ड सोसल साइन्सेस अन्तर्गत साइकोलोजी पढाइ हुन्छ र मास्टर्स लेभलमा पनि साइकोलोजी पढाइ हुन्छ। अहिले त त्यो विषयमा बढी आकर्षण छ, तपाईँलाई थाहा नै छ। त्यस कारण त्यसका विद्यार्थीहरूलाई एउटा चाहिँ नेसनल डेभलपमेन्ट सर्भिस जस्तो ठाउँ ठाउँमा पठाउने र त्रिभुवन विश्वविद्यालयमा केही समय अगाडिदेखि काउन्सिलिङ साइकोलोजी भन्ने पनि पढाइ हुन्छ अहिले, त्यो कोर्सको माध्यमबाट पनि गर्ने र हामीले स्थानीय निकायमा पनि त्यस्तो काउन्सिलिङ सेवाको रूपमा अगाडि बढाउन सक्यौँ भने राम्रो हुन सक्छ भन्ने क्रम हुन्छ। म त स्वयं नै 15-29 मान्छेहरूसँग धेरै वर्ष सङ्गत गरेका मान्छे हुँ। म चाहिँ तपाईँलाई भन्छु, मैले 72 गरेपछि 5 सरलाई एउटा स्कुलमा पढाएँ माविमा, अनि त्यहाँबाट मलाई चाहिँ सोच सानैदेखि युनिभर्सिटी टिचर बन्ने, विश्वविद्यालयको टिचर बन्ने र मास्टर्सै लेभललाई पढाउने भन्ने सोच राखेको हो। अनि लिटल एन्जल्समा आएर 8 पढाएँ र त्रिभुवन विश्वविद्यालयमा रुरल डेभलपमेन्ट डिपार्टमेन्टको म फाउन्डर प्रोफेसर डाक्टर हुँ र भर्खरै 1 अगाडि रिटायर भए। तपाईँहरूको जस्तो यस्तो बौद्धिक कार्यक्रममा गर्न पाउँदा मलाई साह्रै खुसी लाग्छ। सर
0: जस्तो बौद्धिक मान्छेसँग हामीले पनि कुराकानी गर्न पाउँदा हामीलाई पनि खुसी लाग्यो। अब यो सर आइसकेपछि मैले चाहिँ केही कुरा जोड्न चाहेँ। यहाँ भर्खरै बाढीले रसुवालाई देशलाई धेरै नै दुखाएको छ, होइन? धेरै नेपालीहरूले आफ्नाहरू गुमाउनु भएको छ, आफ्ना सपना, आफ्ना लगानी, आफ्नो मेहनत, वर्षौँदेखिको एउटा संसारै बगेको छ त्यो बारेमा, होइन? यस्तो बेलामा चाहिँ नि सरले काउन्सिलिङको कुरा गर्दाखेरि, आज हामी आत्महत्या विरुद्धको रोकथाम दिवस पनि मनाइरहँदाखेरि चाहिँ नि यो बेलामा यस्ता गलत सोचहरू नआउलान् भन्न सकिन्न, धेरैमा यो आउन सक्छ, किनभने आफ्नाहरू बिछोडिनुको, एक्लै बाँच्नुको पीडा पनि त छ त्यहाँ कहीँ न कहीँ, होइन? होइन सर, यस्तो बेलामा त्यहाँ चाहिँ काउन्सिलिङ गर्न स्वयंसेवाको रूपमा काउन्सिलरहरू जान सक्नुहुन्छ कि सक्नुहुन्न, जानुपर्छ कि पर्दैन? यस्तो बेला
3: जानै पर्छ। यस्तो बेलामा हरेक, हुन त मैले के भन्छु भने यो मुलुक भनेको हाम्रो घर हो, यो मुलुकको कुनै भूभाग बन्नु नै हामी बन्नु हो। भीमनिधि तिवारीका यिनै भनाइका साथ म तपाईँका कुरालाई जवाब दिन्छु। यस्तो बेलामा हामीले राज्यले के गर्नुपर्छ भने पुरै रूपमा त्यहाँ चाहिँ त्यो मेन्टल हेल्थ सम्बन्धी चिकित्सकहरू पठाउनु पर्यो, अनि त्यहाँबाट गएर काउन्सिलिङसँग सम्बन्धित विद्यार्थीहरूलाई पठाउनु पर्यो, जसले गर्दाखेरि मानिस डिप्रेसनमा हुन्छ, एन्जाइटीमा हुन्छ, बाउ गुमाएका छन्, आमा गुमाएका छन्, तपाईँको कतिले छोराछोरी गुमाएका छन्, कतिपय ठाउँमा स्कुलहरू उभएको छ। त्यस्तो अवस्थामा अहिले चाहिँ राज्यले सबै पोलिटिकल पार्टिजहरूको ध्यान एक अर्काको यो छिना झप्टीमा नभएर काउन्सिलिङ गर्ने र मनोचिकित्सकहरूलाई चाहिँ ठाउँ ठाउँमा पठाउने, त्यो मनोचिकित्सकहरू बढीभन्दा बढी र काउन्सिलिङ सेवालाई बढी लानुपर्छ। दुःख त हेर्नुहोस्, 2072 मेरो पिताजी बित्नुभयो 78 उमेरमा, आज म तपाईँको 63 लागेँ। यो अवस्थामा पिताजीलाई सम्झदा पनि मलाई दुःख लाग्छ भने, जबकि उहाँ कालगतिले क्रममा स्वाभाविक जन्म र मृत्युको यो क्रमबाट बित्नु भएको हो, यो रूपमा म विश्वविद्यालयमा पढाएर त्यत्र उभएको मान्छे, मलाई त तपाईँको बुवाको भोलि तपाईँले
0: यो चाहिँ
3: दिन भन्न साथ मैले पिताजीलाई सम्झेँ। उहाँ काठमाडौँ मालको हाँकी हुनुहुन्थ्यो, मलाई सधैँ बेलुका बेलुका संसारका महान व्यक्तिहरूको जीवनीहरू मलाई सुनाउनु हुन्थ्यो, त्यसले मलाई इन्सपायर गर्यो यो रूपमा। र मलाई चाहिँ जहिले पनि टिचिङ र एनाउन्समेन्ट, अनि मैले 72 गरेपछि 2 एनाउन्स गरेँ नेपाल टेलिभिजनमा, 2 ती एनाउन्सरको रूपमा काम पनि गरेँ। तर मलाई चाहिँ लक्ष्य, द एम अफ माई लाइफ इज टु बी अ युनिभर्सिटी टिचर सिन्स माई चाइल्डहुड, त्यो रूपमा। त्यस कारण तपाईँको कार्यक्रम मैले हेरिराखेको छु, बडो राम्रो तरिकाले तपाईँले कार्यक्रम सञ्चालन गरिरहनु भएको छ। तपाईँलाई मेरो शुभेच्छा छ, सद्भावना छ, आशीर्वाद छ, र भोलि मेरो फादर्स डेको उपलक्ष्यमा मलाई यो अवस्थामा पुर्याउने मेरो पिताजी कृष्णप्रसाद आचार्यलाई पनि म धेरै धेरै सम्झिन चाहन्छु।
0: हस्, धेरै धेरै धन्यवाद, हजुरसँग कुराकानी गरेर हामीलाई पनि खुसी लाग्यो।
3: थ्याङ्क यू भेरी मच,
0: थ्याङ्क यू। हामीसँग हुनुहुन्थ्यो किर्तिपुरबाट टियुका प्रोफेसर, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर उमेश आचार्य, उहाँ चाहिँ सेवानिवृत्त भइसक्नु भएको छ। र यस्तो बेलामा चाहिँ एकदमै काउन्सिलिङको जरुरत पर्दछ, आत्महत्या रोकथाममा होस् या यस्तो विपदहरू पर्दाखेरि होस्, यस्तो बेलामा चाहिँ नि सोसियल काउन्सिलरहरू चाहिँ त्यो ठाउँमा पुग्न सक्नु भयो भने अति राम्रो भन्ने कुराहरू पनि आएको थियो। हामी आशा गर्छौँ सबैतिर यस्ता काउन्सिलिङहरू जहाँ जहाँ आवश्यक पर्छन् त्यहाँ चाहिँ तपाईँहरू यदि विज्ञ हुनुहुन्छ भने त्यो ठाउँमा पुग्नुहुनेछ र निःशुल्क रूपमा तपाईँहरूले सेवाहरू पनि दिन सक्नुहुनेछ र दिनुहुनेछ भन्ने अपेक्षा छ। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, फेरि पनि उहाँलाई स्वागत गर्छु। म कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो, नमस्कार बहिनी, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म जयालक्ष्मी श्रेष्ठ सतुङ्गलबाट।
0: जयालक्ष्मीजी, कार्यक्रममा स्वागत छ हजुरलाई।
4: धन्यवाद बहिनी।
0: सन्चै हुनुहुन्छ?
4: हजुर, आराम कुशलै छु।
0: हजुर, आजको विषय चाहिँ आत्महत्या रोकथाम दिवस हो आज।
4: हजुर,
0: त्यसै गरी भोलि बुवाको मुख हेर्ने दिन पनि पर्यो।
4: हजुर,
0: के भन्न चाहनुहुन्छ हाम्रो समाजमा?
4: सबैलाई, सबै साथीहरूलाई शुभकामना दिन चाहन्छु। जो जो जसको बुवा हुनुहुन्छ, उहाँ बुवा हुनुहुन्छ, टाढा हुनेलाई चाहिने अब फोटोमा भए पनि यसो दर्शन गर्नुहोला, अब होइन नजिक हुनुहुन्छ भने भेट्न जानुहोला, काठमाडौँ हुनुहुन्छ भेट्न जानु भन्न चाहन्छु।
0: हजुर
4: हजुर, अब यो आत्महत्याको रोकथाम गर्नको लागि त अब होइन, जो अब अलि होइन, अब कोही त गरिबीले पनि गर्छन्, कोहीलाई कोहीले ऋणले पनि ऋण लाग्यो मलाई भनेर होइन ऋण तिर्न नसकेर पनि गरेको सुनिएको छ है बहिनी।
0: हजुर,
4: अनि कोही घरको वातावरण अलिक राम्रो छैन, उसलाई कसैले यस्तो रहेछ ऊ त भनेर यस्तो, उसको त माइन्ड ठिक छैन, उसको दिमाग ठिक छैन, उसलाई अलिक अवहेलना गर्ने, हस्पिटलतिर नलैजाने, झट्टै हस्पिटल नलैजाने, यस्तै छ ऊ भनेर अलिक घरको मान्छेले पनि अवहेलना गर्ने, त्यसो गर्दा पनि मेन्टल हेल्थमा उसको नराम्रो असर पर्छ, त्यस्तो आत्महत्या गर्ने जस्तो छ उसको वातावरण, उसलाई जाने ठिक ठाउँमा लगेर होइन मनोचिकित्सामा लगेर देखाउनु पर्छ, जचाउनु पर्छ, त्यही अनुसार उसको दबाई दर्पणको त्यसरी सुधार हुँदै जान्छ। म चिकित्सकको सल्लाह अनुसार दबाई भयो भने उसको त्यो आत्महत्या गर्ने त्यो हटेर जान्छ। राम्रो सोच लिऊ, राम्रो विचार लिऊ, सकारात्मक सोच्नुपर्छ भनेर उसलाई त्यस्तो व्यक्तिलाई हामीले शिक्षा ज्ञान दिनु पर्यो।
0: हजुर
4: हजुर, त्यस शिक्षा ज्ञान उसलाई दिनु पर्यो। सधैँ सकारात्मक सोच, नराम्रो कुरा मनमा नराख, धेरै सोचेर नबस, पछि अहिले राम्रो छैन तिमीलाई, पछि राम्रो हुँदै जान्छ भनेर हामीले सम्झाउनु बुझाउनु पर्यो त्यस्तो व्यक्तिहरूलाई। राम्रो बाटोमा देखाउनु पर्यो, ध्यान गर, योगा गर, जस्तो आफूलाई चाहिँ कुनै किताबहरूमा पढ, गीताको पाठ गर, कुनै पाठ गर भनेर सिकाउनु पर्यो भने उसको त्यो जुन गर्ने त्यो हौसला हुन्छ नि, त्यो अलिक घट्दै जान्छ र ऊ एउटा राम्रो मान्छे बन्न सक्छ।
0: हजुर, पक्कै पनि। के कुरा गर्दा खुसी मिल्छ त्यो कुरालाई चाहिँ सबैले बुझिदिनु पर्यो, सुनिदिनु पर्यो,
4: सम्झाउनु बुझाउनु, घरको परिवारले अलिक त्यस्तोलाई अलिक बढी झन् माया गर्नु पर्यो कि,
0: सुन्ने बानी पनि गर्नुपर्छ। हामी सुन्दैनौँ, सुनाउँछौँ मात्रै के, हामी धेरै कुरा सुनाउँछौँ, अर्थ उपदेश धेरै दिन सजिलो छ।
4: तिमीले यो आज पाठ गर, यो हनुमान चालिसाको पाठ गर या गीताको पाठ गर, तिम्रो मन चाहिँ भित्रदेखि खुसी हुन्छ, तिमीले त्यो गर्न सक्यो भने तिमीलाई राम्रो हुन्छ भन्न सिकाउनु पर्यो हामीले।
0: धेरै धेरै धन्यवाद जयालक्ष्मीजी,
4: यो काठमाडौँ के नेपाल सबै सम्झाउन चाहन्छु,
0: धेरै धेरै धन्यवाद। जयालक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो, सतुङ्गल काठमाडौँबाट हामीसँग आफ्नो विचार धारणा राख्दै हुनुहुन्थ्यो। आज सेप्टेम्बर 10 तारिक आत्महत्या रोकथाम दिवस। आत्महत्याको जोखिममा रहेका व्यक्तिले प्राय आफूलाई एक्लो, निराश, असहाय र नबुझिएको महसुस गरिरहेको हुनसक्छ। त्यसैले यस्तो बेलामा यति सानो कुरामा पनि यस्तो गर्ने, तिमी त कमजोर रहेछौ, अरूलाई पनि समस्या हुन्छ नि, सहनुपर्छ, यस्तो सोच्नु हुँदैन, खालि तिमी यस्तो नेगेटिभ मात्रै सोचेर बस्छौ भनेर हामीले जुन किसिमको एक किसिमले ताना मार्ने टाइपले कुरा गर्छौ नि, त्यो एकदमै गलत हो। त्यस्ता कुराहरू गर्नु हुँदैन। यस्ता कुरा गर्दा उसले झन् लज्जित, दोषी वा एक्लो महसुस गर्न सक्छ र आफ्नो कुरा भन्न बन्द गर्न सक्छ। त्यसैले न्याय नगरौँ भन्ने यसमा शब्द राखिएको छ। न्याय नगरौँ भन्नुको उद्देश्य के हो भने उसको कुरा शान्त भएर सुनौँ, उसले पीडालाई गम्भीरता उसको पीडालाई गम्भीरतापूर्वक लिउँ र आवश्यक सहयोगतर्फ लैजाउँ भन्ने हिसाबमा न्याय नगरौँ भनेको हो। हामीले सुन्ने बानी बसाल्नुपर्छ, उनका कुरा सुन्नुपर्छ। कार्यक्रम सेरोफेरोमा अहिलेका लागि हामी एउटा गीत राख्छौँ। गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डो आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: यी सन्देशहरूपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको विचार प्रधान कार्यक्रम सेरोफेरोमा। आज सेरोफेरोमा हामी आज सेप्टेम्बर 10 तारिक विश्व आत्महत्या रोकथाम दिवसका सन्दर्भमा हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ। आज आत्महत्या रोकथाम दिवस तपाईँ हाम्रो समाजलाई एउटा सकारात्मक सन्देश के दिन चाहनुहुन्छ भन्ने सन्दर्भमा, साथै भोलि बुवाको मुख हेर्ने दिन खुसी औँसी, सम्पूर्ण पिताजीहरूलाई फेरि एकपटक बुवाको मुख हेर्ने दिनको शुभकामना, सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छु। र यति बेला भने हाम्रो टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, उहाँको विचार हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो हेलो, उहाँले मलाई सुन्नु भएको छैन, अर्को श्रोता कतातिर लाग्नु भएको छ। हेलो हेलो 42-11-21-42-11-736 हाम्रो टेलिफोन नम्बर, कोही साथी हुनुहुन्छ? हेलो नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ रे?
4: रूपबहादुर परियार हजुर, जोरपाटीबाट। हजुर,
3: रूपबहादुर परियार
4: हजुर,
3: जोरपाटीबाट है?
4: हजुर,
3: कार्यक्रममा स्वागत छ रूपबहादुरजी तपाईँलाई।
4: हजुर, धन्यवाद म्याम।
3: आजको विषय सुन्नु भएको छ?
4: हजुर, सुनेको छु म्याम।
3: हजुर, के भन्न चाहनुहुन्छ तपाईँ?
4: मैले दुई शब्द लेखेको छु म्याम यसको।

0: सहभागी गर्नुभएन भनेपछि धन्यवाद मेम। आज यो गङ्गा चुनाव भन्ने आउनुभयो हजुरलाई, त्यसलाई धन्यवाद, समावेश गराइदिनु भयो। अनि त्यस्तै दलित अभियन्ता जस्तो यो खगेन्द्र चुनाव भयो, यो डाक्टर मित्र परियार, विलेन्द्र पासी, यस्तै त नेताहरूलाई यसो कुनै पनि कार्यक्रममा सहभागी गरिदिनु अनुरोध गर्दछु मेम।
1: हजुर हजुर, त्यस्तो हाम्रा कार्यक्रममा मैले भनेको थिएँ तपाईँलाई, त्यो बेलामा पनि भनेको थिएँ, हाम्रो त्यो विषयसँग सम्बन्धित भएपछि हामीले सबैलाई समेट्छौँ भनेर, होइन पक्कै पनि। र तपाईँले जुन यो कुरा गर्नुभयो नि, दलितहरू आत्महत्या बढी गर्छन् भन्ने, यो के आँकडामा देखाएको छ र छैन नि?
0: होइन, अब सुन्नमा त्यस्तै आउँछ,
1: तर समयसँगै हरेक कुराहरू अब हामी जति शिक्षित हुँदै जान्छौँ त्यति यो विभेदहरू पनि हट्दै जान्छ जस्तो लाग्छ मलाई चाहिँ, होइन रूपबहादुरजी, जस्तो हामी अहिलेको युवाहरूमा चाहिँ छुवाछुत यस्तो हुन्छ भन्ने कुरा हामी विश्वास गर्दैनौँ क्या, तर पुरानो जेनेरेसन जो बाँकी हुनुहुन्छ नि, उहाँहरूको सोचमा चाहिँ त्यो भाव हुनाले त्यो कतिपय कुराहरू पुरानोमा चाहिँ अलिकति लागू गर्न गाह्रो हुने हो, होइन? नत्र भने चाहिँ नयाँ जेनेरेसनमा त अब यस्तो छुवाछुत हुन्छ, यो जात त्यो जात भन्ने छैन, अहिले त इन्टरकास्ट विवाहहरू पनि भइराखेका छन्, त्यसैले हामी त सबै मान्छे हो, सिर्फ एउटा मानिसमा हामीसँग दुईवटा रूप छ, एउटा महिलाको एउटा पुरुषको, त्यसैले गर्दा त्योभन्दा अरू जातभात केही पनि छैन हाम्रो। पहिला हामी नेपाली हो, त्यसपछि हामी चाहिँ महिला हो पुरुष हो, होइन? एक नम्बरमा मानव, त्यसपछि नेपाली, त्यसपछि महिला या पुरुष, त्यति मात्रै हो, होइन? ए हुन्छ हुन्छ, प्लिज
0: राख्नु, अनि अब लाखौँ लाख भेटी दान दक्षिणा दिने, यो त देखावट जस्तो भने मेम, बरु पाचनजेल बुवालाई आफ्नो सकिन्छ भने आफ्नो गच्छे अनुसार लाउन खाना दिने, रेखदेख गर्ने, त्यही नै राम्रो हुन्थ्यो नि मेम। होइन,
1: हो नि, एकदमै हो, एकदमै हजुर, मैले पनि देख्छु यो मान्छे बितिसकेपछि, होइन? मैले पनि भर्खरै मेरो फादर गुमाएको एक वर्ष पनि भएको छैन, बाचुन्जेलसम्म धेरै मान्छेहरूको देखिन्छ नि त, होइन? बाचुन्जेलसम्म चाहिँ उहाँहरूलाई राम्रो व्यवहार नगर्ने, मरेपछि दानमा चाहिँ खाट पनि ठुलो ठुलो सामानहरू पनि एकदम धेरै धेरै राम्रो, बसुन्जेलसम्म बाचुन्जेलसम्म त्यस्तो खाटमा सुत्न पाउनु भएको थियो कि थिएन? मर्दाखेरि मरिसकेपछि चाहिँ कत्रो कत्रो खाटहरू दिएको देखेको छु क्या मैले, अब बाँच्दासम्म राम्रो व्यवहार नगर्ने, राम्रोसँग उज्यालो बत्ती बाल्न नदिने, त्यसपछि चाहिँ मरिसकेपछि चाहिँ एकदम दान दक्षिणा चाहिँ धेरै गरेको देखाउने, त्यो सबै बेकार जस्तो लाग्छ। बाचुन्जेलसम्म एकदमै सम्मान गरौँ, आँखामा आँसु आउन नदिऊ, माया गरौँ। बुवा आमाहरूले के खोज्नुहुन्छ र? केही पनि खोज्नुहुन्न नि, उहाँहरूलाई सम्पत्ति पनि चाहिँदैन, केही खान पर्ने त्यस्तो उमेरमा एकदम खान सक्ने पनि होइन, सानो सानो कुरामा खुसी हुनुहुन्छ क्या बुवा आमा भनेको, त्यसैले एकदमै एक दिन भोलि बुवाको मुख हेर्ने दिन लगेर बेस गरी मिठाई लगेर फेरि बिरामी नबनाउनु होला, धेरै खुवाएर, होइन? सुगर पनि हुन्छ, औषधि पनि के भन्छ गर्नु पर्ला फेरि त्यसपछि, फेरि होइन? छोरीबेटीको बानी चाहिँ कस्तो हुन्छ भने, म पनि छोरीबेटी हुँ, त्यसैले चाहिँ अरू छोरीबेटीहरूलाई पनि तपाईँको माध्यमबाट यो चाहिँ म किन भनिरहेको छु भने अरूलाई पनि थाहा होस्, जानकारी होस् भनेर पनि भनिरहेको छु, होइन? छोरीबेटीको बानी के हुन्छ भने, एक दिन आउने मिठो मिठो यतिका ल्याएर बुवा आमालाई एकदमसँग कोचाइ कोचाइ खुवाउने, बिरामी भएपछि भोलि पर्छ त हेर्न पर्ने त छोरा बुहारीले हो, होइन? औषधि उपचार त छोरा बुहारीले गर्नु पर्यो नि, फेरि आएर एक दिन आउँछन्, खुवाइदिन्छन्, जान्छन्। त्यसैले गर्दाखेरि छोरीहरूले विशेष गरी, म पनि छोरी हुँ है, मैले कहिले मेरो बुवा आमालाई चाहिँ अनावश्यक अनहेल्दी चिज खान दिइनँ, खुवाइनँ पनि, त्यसैले एकदम स्वास्थ्य हेरेर आमालाई के मनपर्छ, बुवालाई के मनपर्छ, केले बिगार गर्दैन, स्वास्थ्यको लागि के उपयुक्त हुन्छ, त्यस्ता खानेकुरा लगेर मात्रै भोलि खुवाउन जानुहोला बुवालाई, हेर्नुहोला, बुवाको खुसी सबभन्दा महत्त्वपूर्ण कुरा हो, आज एक दिन भोलि खुवाएर मात्रै पुग्ने होइन, 365 दिनै एकदम हेल्दी खानेकुरा खान दिन सक्नुभयो भने त्यो चाहिँ एकदमै सच्चा रूपमा चाहिँ नि बुवाको मुख हेर्ने दिन हुन्छ, होइन त?
0: हालसालै बाढी पीडितबाट बित्नु भयो कतिको बुवाहरू, व्यक्त गर्दछु, साथै बाँच्ने बुवाहरूलाई पनि अरू छोराछोरीले पनि एकदम इज्जत साथ मनाउनु होला भन्ने अनुरोध
1: गर्दछु। जसका हुनुहुन्छ उहाँहरूले चाहिँ सधैँ सम्मान गर्नुहोस्, माया गर्नुहोस्, किनभने भोलि पर्सि न फादर्स डे आउँछ न मदर्स डे आउँछ, केही पनि बुवा आमा नभइसकेपछि कुनै डे पनि महत्त्व हुँदैन। धेरै धेरै धन्यवाद रूपबहादुर परियारजी, यहाँको विचारका लागि अहिले हामी छुट्टिन्छौँ। जोरपाटीबाट हुनुहुन्थ्यो रूपबहादुर परियार, हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि म सुन्छु, कहाँबाट को हुनुहुन्छ। हेलो, हेलो,
0: हेलो प्रकाशन दिदी दर्शन ढोगरे दिदी
1: नमस्कार कामडको बोल्दै

0: हुनुहुन्छ?
1: यसपालि दिदीलाई तिजमा बोलाइन, तिजको खर्च जति अब चाहिँ रसगढीमा हाल्दैछु दिदी, माइन्ड नगर्नु होला।
0: धेरै धेरै धेरै राम्रो, म कहिले कहिले माइन्ड गर्दिनँ, बोलाउँदैन, बोलाए पनि माइन्ड गर्दिनँ, तर यो वर्ष त झनै राम्रो गर्नुभएछ, उता रसुवा दिनुभएछ, खुसी लाग्यो, झन् खुसी लाग्यो।
1: एकदम दिदी, अब भन्नुभएको के छ भने यस्तो दुःख छ, दिदीलाई भेट पनि गर्न पाइएन भन्नु पर्यो, भेट नगरे पनि मैले यो शब्द राखेँ दिदी, माइन्ड नगर्नु होला।
0: तपाईँको शुभ नाम के हो त? खै त मैले त चिनिनँ।
1: मेरो गोविन्द हरियाल हजुर, वीरगञ्ज सिंह पर्सा जिल्लाबाट गोविन्द हरियाल बोल्दैछु।
0: गोविन्द हरियाल
1: हजुर हजुर,
0: कहाँ? चितवनबाट? वीरगञ्जबाट?
1: वीरगञ्जबाट हजुर।
0: कतिको गर्मी छ वीरगञ्जमा
1: दिदी? अब गर्मीलाई पनि के दुःख दिनु र अब चिसोलाई पनि के दुःख दिनु, अहिले त अब राम्रै राम्रै हुन थालेको छ।
0: यति बेला त म पानी परोस् भन्दिनँ, किनभने अस्ति अस्ति भन्थेँ यो बाढी पछि चाहिँ अब त्यतातिर यस्तो गाह्रो भइरहेछ नि, राहतको लागि बाटो छैन, होइन, अब भर्खर बेली ब्रिजहरू लाग्दैछन् ठाउँ ठाउँमा, अनि राहत पुर्याउन जाने गाडीहरू राम्रोसँग हिँड्न सकेका छैनन्, बालुवाले फसेका छन्, त्यही माथि पानी परेको परै छ, त्यसैले चाहिँ प्रकृति माता अब केही हामीलाई दया गर्नुहोस् र रसुवातिर चाहिँ छिटो राम्रो होस्, सबैले राम्रोसँग बस्न सक्न पाउनुहोस्, त्यही भन्न चाहन्छु म।
1: एकदम दिदी, अब अहिलेको तिज यो भन्नुभन्दा पनि अब जो छ जहाँ छ त्यो त सबैले राम्ररी गरिहाल्छ, होइन, अब चाहिँ सबैभन्दा ठुलो कुरो चाहिँ दिदी धेरै चिज हामी लाग्नु र त्यही नै छिटोभन्दा छिटो गर्नु, अघि दिदीले भनिहाल्नुभयो एकचोटि मात्रै गरेर हुँदैन, दुईचोटि मात्रै गरेर हुँदैन, उहाँको राजदास तयारी नहुनुजेलसम्म हामीले त्यही हो उतै नै लगाउनु पर्ने हुन्छ दिदी, होइन, त्यसले गर्दा अब आज मैले यति गरेँ अब भोलि त होइन भन्नु भन्दा पनि मैले त्यसको लागिरहँ, धेरै ठुलो एउटा यत्रो दिनदेखि नभएको घटनाहरू दिदी भएको छ, होइन, तीर्थमा अहिले हामी भएको भए के हुन्थ्यौँ, हामी नै छौँ भनेर, हामी तीर्थमा चाहिँ हामी नै छौँ भनेर दिदी गर्नु पर्यो सबैजनाले, होइन, एकजनाले मात्र गरेर पुग्दैन, र त्यहाँ जाउँ, विजय मान्छेहरू पनि जाउँ, अघि नै उहाँ एकजना सरले भन्नुभयो सही कुरा हो, यो खानपिन भन्दा पनि ठुलो कुरो त्यहाँ सम्झाउने बुझाउने मान्छे हाम्रो विज्ञहरू गरौँ, के गर्नुपर्छ उहाँहरूको लागि पनि हामी गएर सम्झेर हो त्यस्तो त्यस्तो व्यक्तिलाई राखेर एउटा शिक्षक एउटा कृपालै ओछ्याएर भए पनि होइन दिदी, उहाँहरूलाई राखेर त्यस्तै हो त्यस्तै नै हुन्छ के गर्ने यस्तो भनेर सम्झाउने एउटा विज्ञहरू पनि जाउँ र हेल्प गर्ने मान्छे पनि जाउँ र दिदी सबैले यसरी नै उहाँहरूको लागि एउटा भनौँ न यति मात्रै बोल्थे पनि कति आशा हुन्छ नि त होइन दिदी, जो हुनु त भइगयो, अब रोएर कराएर के आउने होला त छैन, अब भएको मान्छेहरूलाई चाहिँ अलिकति बलियो गरेर राख्नु भन्न चाहन्छु दिदी म, र अघि यो यही छ दिदी, अब आत्महत्या भनेको चाहिँ अघि त्यो राजजीले भने जस्तै हो, हामीले सबै हाम्रो जिन्दगी कसरी आयो के गर्नुपर्छ कसो गर्नुपर्छ गर्नु पर्यो, र हामी मोबाइलमा ध्यान दिनु त्यति भएन, राम्रो कुराहरूलाई ध्यान दिनु पर्यो, कसैले केही भन्दैमा पनि भयो म यस्तो भयो भन्नेतिर लाग्नु भएन, होइन दिदी, एकदम हिम्मत दिएर काम गरेर अगाडि बढ्नु पर्यो र सबैलाई साथ दिनु पर्यो, साथीहरू यति गर्नु सकियो भने आफ्नो
0: धेरै धेरै धन्यवाद गोविन्दजी, फोन काटिएर आज बुझिएन, धेरै धेरै धन्यवाद। गोविन्द अर्याल हुनुहुन्थ्यो वीरगञ्जबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। आज सेप्टेम्बर 10 तारिक विश्व आत्महत्या रोकथाम दिवस, यसै सेरोफेरोमा धेरै साथीहरूले आफ्नो विचार राख्नुभयो। आत्महत्या रोकथाममा तपाईँ हाम्रो समाजलाई एउटा सकारात्मक के सन्देश दिन चाहनुहुन्छ भन्ने सन्दर्भमा धेरै साथीहरूले आफ्नो विचार राखिसक्नु भएको छ। पक्कै पनि यति बेला हामी सबैको साथ सहयोग हरेक कुराका लागि चाहिएको छ, एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीको साथ सहयोग चाहिएको छ, त्यसैले गर्दाखेरि यति बेला हामी सबैको ध्यान नुवाकोट र यो रसुवा बाढीग्रस्त क्षेत्रमा चाहिँ हामी सबैको ध्यान जान जरुरी पनि छ। त्यसैले हुन त भोलि बुवाको मुख हेर्ने दिन हो, तर पनि बुवाको मुख हेर्ने दिनको खर्च, तिजको खर्च, जे जे खर्च कटाएर सकिन्छ हामीले यति बेला रसुवावासीहरूलाई सहयोग गर्न सकौँ म यही भन्न चाहन्छु, र सम्पूर्ण पिताजीहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छु। सबैलाई एकपटक फेरि पनि शुभकामना, तिजको पनि शुभकामना, र सबैले हाम्रो समाजमा यो आत्महत्या जुन किसिमको एउटा सोच मानिसमा आउँछ यो कसैलाई आउन नदिऊँ, र आत्महत्या रोकथाममा सबैको साथ सहयोगको अपेक्षा गर्दै आजका लागि हामी बिदा हुन्छौँ। कार्यक्रम सेरोफेरोबाट 1 बजे सुन्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अहिलेका लागि भने हामीलाई बिदा दिनुहोस्। टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते, शुभ दिन।

0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर।
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1372 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यसै गरी हालसम्म 13,583 जनाको उद्धार गरिएको छ भने बाढीपछि बेपत्ता भएका 4,077 जनाको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। भोटेकोसी बाढीका कारण थुनिएको चिलेमे जलविद्युत केन्द्रको सुरुङ खुलाउने कार्य तीव्र रूपमा अघि बढेको छ। कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको प्वाल खोल्न थालिएको हो। चिलेमे जलविद्युत केन्द्रका प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पन्छाउने काम भइरहेको छ। निरन्तरको प्रयासपछि हालसम्म करिब 100 मिटर सुरुङको लेदो हटाइसकिएको उहाँले जानकारी दिनुभयो। उद्धार कार्य यही गतिमा अघि बढे आज साँझसम्म सम्पर्कविहीन प्राविधिक कर्मचारी भेटिने आशा गरिएको छ। नियन्त्रण कक्षको लेदो हटाइएपछि ती प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास छ। विद्युत केन्द्र सञ्चालनमा रहेकोले सुरुङभित्र रहेका 3 प्राविधिक कर्मचारी नियन्त्रण कक्ष कन्ट्रोल रुममा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 3 मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाउनु भएको बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। भदौ 10 रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार खोज उद्धार उपचार राहत र प्रभावित मानिसहरूको पुनर्स्थापनामा निरन्तर जुटिरहेको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बस्नेछ भने राष्ट्रिय सभाको बैठक अहिले सभा 1 बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 12,43 करोड रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। आज बिहान 9 विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 9,14,39,00,000 रुपियाँ मौजदात रहेको छ। कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ आउन नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट 53,469 सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ ल्याइएको छ। चितवनस्थित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका 30 सिलिन्डर हिजो काठमाडौँ ल्याइएको हो। उपत्यकामा ग्यासको अभाव नहोस् भनेर बुलेट आउन नसकेपछि विभिन्न जिल्लामा रहेका उद्योगहरूबाट सिलिन्डर भरेर पठाउन थालिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: अब बाँकी समाचार. संखुवा सभामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। पाँच खपन नगरपालिका आठ पोखराङमा गएराती वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। अब अन्तर्राष्ट्रिय प्रसङ्ग. इरानको सिरिक क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको र तटीय क्षेत्रमा विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्। मिनाब काउन्टी र केसम टापुसहितका क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्ध अमेरिकामा हुने नोभेम्बरको मध्यावधि निर्वाचनपछि अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले युद्ध अन्त्यसँगै तेलको मूल्य घट्ने अनुमान समेत गर्नुभयो। रेडियो नेपालबाट एक बजेको समाचार सकियो. अब हाम्रो अर्को समाचार दुई बजे अङ्ग्रेजीमा र तीन बजे नेपालीमा हुनेछ. हस्त नमस्ते.
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद. कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद.
4: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु. म नरेश न्यौपाने. आजको कृषि संवादमा हामी रसुवाको भोटेकोसीमा गएको बाढीबाट त्यहाँको पशुवस्तु तथा समग्र कृषि प्रणालीमा कस्तो असर परेको छ, बाढी आइसकेपछि उत्पन्न हुन सक्ने नयाँ महामारी के कस्ता हुन सक्छन्, र सरकारले आफ्ना तर्फबाट समग्र पशुवस्तु तथा कृषि बाली प्रणालीको सुरक्षा अथवा जोखिम न्यूनीकरणका लागि कस्ता पहल कदमी अघि बढाइरहेको छ जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ. कुराकानीका लागि हामीसँग हुनुहुन्छ केही दिन अघि मात्रै रसुवाको बाढी गएको क्षेत्रमा अवलोकनमा जानुभएका पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवरा श्रेष्ठ. यहाँलाई कृषि संवादमा स्वागत छ.
5: धन्यवाद. नमस्ते.
4: यहाँहरू पशु सेवा विभागको टिम बाढी गएको ठाउँ रसुवा पुगेर आउनुभयो.
5: हजुर हजुर.
4: त्यहाँको समग्र अवस्था कस्तो छ?
5: पशु सेवा विभागबाट चाहिँ तत्कालै 11 गते नै, हामी जुन 10 गते बाढी गयो त्यस पछाडि 11 गते नै यहाँ एउटा उच्च स्तरीय मिटिङ बसिसके पछाडि पशु सेवा विभागबाट मुख्य गरी त्यतिखेर तत्कालको लागि दुईवटा टिम हामीले गठन गरेर परिचालन भएको थियो. म लगायत हामी 5 जना टिम चाहिँ रसुवामा गएका थियौँ. रसुवामा जाँदाखेरि चाहिँ अब सुरुमा जाँदाखेरि नै हामीलाई चाहिँ कुन बाटोबाट जाने भन्ने थियो, त्यहीबाट चुनौती सुरु भयो. तर हामी चाहिँ यो वैकल्पिक मार्गबाट यो नौकुण्ड गाउँपालिका हुँदै कालिका हुँदै हामी चाहिँ उत्तर गया, जहाँ बढी प्रभावित भएको क्षेत्र हो बेत्रावती, त्यहाँ हामी पुग्यौँ. पुग्दाखेरि चाहिँ अब हामीले पहिलो कुरा चाहिँ त्यहाँ रहेको भौतिक संरचनाहरू क्षति भएको अवलोकन भयो. त्यस पछाडि हामीले पक्कै पनि विभिन्न माध्यमहरूबाट त मानवीय क्षति भएको जानकारीहरू र यस्ता खालका भिडियोहरू पनि देखेको थियौँ. र अब हामी खास गरी पशु सेवा क्षेत्रसँग कार्यरत कर्मचारी र त्यो सेवा प्रदान गर्ने निकाय भएको हिसाबले पशु सेवा क्षेत्रमा कस्तो असर गर्यो भनेर हामीले चाहिँ त्यहाँ जानकारी लिन खोज्यौँ. सबैभन्दा पहिला हामीलाई कठिनाई के भयो त भन्दाखेरि, त्यहाँ अब यति धेरै मानवीय क्षति भएको छ, भौतिक क्षति भएको छ. हुन त सबै जीवित प्राणीको सबैको आफ्नो मूल्य मान्यता हुन्छ, यद्यपि मानवीय क्षति भएको स्थानमा हामीले पशु पक्षीको कुरा राख्नलाई हामीलाई सुरुमै त्यहाँबाट समस्या भएको थियो. त्यही पनि हामीले अब आफ्नो काम लिएर गइसके पछाडि हामीले पशु सेवा क्षेत्रमा के छ तपाईँहरूको त्यहाँ जो नजिकै, किनभने त्यहाँ चाहिँ स्थानीयवासीहरू पनि नजिकै खोलाको तटमा आइपुग्नु भएको थियो. अब त्यहाँ घरहरू मलाई लाग्छ एउटा घर बाहेक अरू सबै नै वारिपट्टि क्षति पुगेको थियो पूर्ण रूपमा नै. र त्यहाँ एक दुईजना जो स्थानीयवासीहरू हुन्छ उहाँहरूसँग भेट्दाखेरि हामीले अलिकति भनौँ न कुरा गर्दाखेरि उहाँहरूसँग भएको बाख्रा बिरालो र गाई बगायो भन्नुभएको थियो. र उहाँले तत्कालै के भन्नु भन्दाखेरि, मेरो आफ्नै आमा मेरो हातबाट यहीँबाट छुटिएको हो, म बाँचे मेरो आमालाई बचाउन सकेन भन्नुभयो. तसर्थ यसले के बुझाउँछ त भन्दाखेरि, वास्तवमा पशुको क्षति भएको छ त्योभन्दा बढी ठुलो चाहिँ मानवीय क्षति भएको हुँदाखेरि त्यहाँ गएर हामीलाई चाहिँ पशुसँग सम्बन्धित तथ्याङ्कको बारेमा सोध्न, कि पशु वस्तुहरू के कति बगायो भनेर हामीलाई चाहिँ सूचना सङ्कलन गर्न, तथ्याङ्क सङ्कलन गर्न र अवस्था बुझ्न नै हामीलाई चाहिँ एकदमै चुनौतीपूर्ण रह्यो. त्यस पछाडि हामीसँगै त्यहाँ कार्यरत गाउँपालिका गएका, किनभने त्यो गाउँपालिका उत्तर गएको गाउँपालिका भवनै पुरै केही पनि छैन, त्यहाँ अहिले नाम निशाना केही पनि छैन। तर कर्मचारीहरू त्यहाँको हामीले भेट्यौँ, गफ गर्यौँ, उहाँहरूले पनि आफ्नै दाय, कर्मचारीको आफ्नै दाय बित्नु भएको छ, बेपत्ता हुनुभएको छ। त्यहाँको वडा सचिव 5 नम्बर वडामा पर्दो रहेछ त्यो कार्यालय, 5 नम्बर वडाको वडा सचिव पनि उहाँको आफ्नै श्रीमती बित्नु भएको छ। तसर्थ त्यहाँ हामी चाहिँ भनौँ न पशुसेवा क्षेत्रको कुरा गर्ने हाम्रो पेसागत हिसाबले प्राथमिकता त त्यो, तर एउटा हामी नागरिकको हिसाबले चाहिँ त्यहाँ फेरि मानवीय क्षति बढी भएको हुँदाखेरि हामीलाई अलिकति यो अवस्था देख्दाखेरि चाहिँ हामीलाई अलिकति आफ्ना प्रश्नहरू खुलेर राख्न पनि समस्या नै भयो।
4: तथापि यहाँहरूले चाहिँ अगाडि बढाएका प्रयासहरू चाहिँ कस्ता छन्?
5: हामी जानु अगाडि चाहिँ त्यहाँ पक्कै पनि केही घाइते पशुहरू होलान्, उद्धार गर्नुपर्ने पशुहरू होलान्, मरेका पशुहरू होलान् भनेर हामीले चाहिँ तत्कालै उद्धार गर्नुपर्ने पशुलाई उद्धार गर्ने, आवश्यक छ भनेदेखि सेल्टरहरू हामीले त्रिपालहरू पनि लिएर गएका थियौँ, औषधिहरू पर्ने छ भनेदेखि औषधिहरू, घाउ चोटपटक लागेको छ भनेदेखि औषधिहरू उपचार गर्नुपर्छ कि, खुट्टा भाँचेको भएदेखि प्लास्टर गर्नुपर्छ कि भनेर हामीले सबै प्रकारका औषधि सामग्रीहरू तयार गरेर लिएर गएका थियौँ होइन। त्यही अनुसार हामीले प्राविधिक टोली पनि जो हस्पिटलमा बढी काम गर्नुहुन्छ उहाँहरूलाई पनि हामीले त्यो टिममा आबद्ध गरेर लिएर गएका थियौँ। तर त्यो नरहिसके पछाडि हामीले अब क्षति भएको छ तर पूर्ण रूपमा कहाँ पुग्यो गाईवस्तु छैन, तर उद्धार गर्नुपर्ने त्यहाँ कुनै पनि पशुवस्तुहरू देखेन, उपचार गर्नुपर्ने पनि हामीले देखेनौँ। र अब हामी अप्रत्यक्ष असर यसको के छ भनेर हामी त्यसको त्योतर्फ हाम्रो ध्यान केन्द्रित रह्यो र हामी केही त्यहाँ जो अलिकति माथिल्लो भेगमा रहेको कुखुरा फार्महरूमा हामी गयौँ, किनभनेदेखि गाई भैँसी भेडा बाख्राहरू भनेको घाँसहरू खाएर पनि बस्न सक्छ होइन, र त्यो गाउँ घरमा पाइन्छ। तर व्यवसायिक कुखुरामा चाहिँ आहारा जुन यो चाहिँ हजुरको दाना चाहिन्छ त्यो चाहिँ बजारबाट अथवा काठमाडौँ चितवन लगायतको क्षेत्रबाट जानुपर्ने, बाटो अवरुद्ध भइसके पछाडि त्यहाँ आहाराको अहिले चरम अभाव हामीले देख्यौँ। त्यहाँ चाहिँ अब हामीले बुझ्दाखेरि 6 बोरासम्म खान्थ्यो उहाँ एउटा किसानको भने अहिले उहाँले दैनिक 1 बोरा मात्रै खुवाउनु भएको छ। करिब 10-15% दाना खुवाएर विगत 3 दिनदेखि उहाँहरूले पालिरहनु भएको छ, त्यो एउटा अभाव देखियो। अर्को कुरा चाहिँ त्यहाँ कालिका गाउँपालिका जुन छ रसुवाको, त्यहाँ चाहिँ दुग्ध संकलन केन्द्र, दुग्ध विकास संस्थानको दुग्ध संकलन केन्द्र रहेछ, त्यहाँ दैनिक 1500 लिटर दुध संकलन हुँदो रहेछ, 300 जना बढी कृषकहरूको दुध त्यहाँ संकलन हुँदो रहेछ। तर अहिले किनभनेदेखि एक त त्यसको क्षमता पनि त्योभन्दा बढी छैन, उहाँहरूले चाहिँ दैनिक 1500 लिटर संकलन गर्नुहुने तर 4500 लिटर भइसके पछाडि 3 दिनमा एकचोटि ढुवाने गरेर काठमाडौँ लाने गर्नुहुँदो रहेछ। अब अहिले बत्ती पनि छैन, चिस्यान मेन्टेन गर्नुको लागि विद्युत चाहिने, त्यो नभएको हुँदाखेरि उहाँहरूसँग भएको गाडीको डिजेलबाट जेनेरेटर चलाएर उहाँहरूले चिसो बनाएर राख्नु भएको छ। अब त्यो कति दिनसम्म हो त्यहाँ चुनौती देखियो। अर्को कुरा चाहिँ किसानहरूबाट जुन दुध संकलन हुन्थ्यो त्यो दुध संकलन गर्न उहाँहरूले बन्द गर्नु भएको छ। त्यसले गर्दाखेरि त्यो कृषकहरू जसले दुध उत्पादन गर्नुहुन्छ, जो दैनिक रूपमा दुध उहाँहरूले त्यहाँ सप्लाई गर्नुहुन्थ्यो, सो यसले चाहिँ एउटा भ्यालु चेनमै पनि असर गरेको छ। जस्तो पोल्ट्री भ्यालु चेनमा असर गरेको देखियो, तपाईँको मिल्क डेरी भ्यालु चेनमा यसले असर गरेको देखियो। तर अरू जस्तो हाम्रो चाहिँ भैँसी बरू केही दिनसम्म पाल्दा पनि केही भएन, बाख्रा पनि केही समय पाल्दा केही भएन, सो यसले चाहिँ यस्ता खालका अप्रत्यक्ष असर पनि गरेको हामीले देख्यौँ। र अब विभागबाट हामी जुन ढङ्गमा हामीले उपचार गर्छौँ, रेस्क्यु गर्छौँ भनेर गएको थियौँ, त्यो अब आवश्यक नभइसकेपछि हामी त्यहाँ चाहिँ गाउँपालिकाको प्रमुख भेट भयो, हामीले उहाँहरूसँग भेट्यौँ, वडा अध्यक्षहरूसँग भेट्यौँ, र उहाँहरूलाई चाहिँ हामीले लिएर गएका सामग्रीहरू आवश्यक परेमा फेरि उहाँहरूले पुनः प्रयोग गर्न सक्नुहुन्छ भनेर हामीलाई चाहिँ यो खाद्य तथा कृषि संगठन एफओबाट पनि औषधि सामग्रीहरू सहयोग भएको थियो। हामीले संयुक्त रूपमा ती सामग्रीहरू औषधिहरू त्यहाँ बुझाएर हामी चाहिँ फर्क्यौँ।
4: प्राय नेपालमा कस्तो हुने गरेको छ भने बाढी आउँछ, बाढी आएपछि फरक खालका रोगहरूको चाहिँ संक्रमण बढ्ने पनि देखिएको छ।
5: हजुर,
4: यो बाढी पछि उत्पन्न हुने अन्य संकटहरू के कस्ता हुन सक्छन्?
5: प्रत्यक्ष रूपमा कुरा गर्ने हो भनेदेखि चाहिँ यसले अब पशुको क्षति गर्ने भयो, मृत्यु हुने भयो, घाउ चोटपटक लाग्ने भयो, त्यो त प्रत्यक्ष क्षति भयो। अप्रत्यक्ष रूपमा अब केही दिनमा रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। अब किनभनेदेखि केही जीवाणुहरू किटाणुहरू माटोमा बसेका हुन्छन्, वर्षौं दिनसम्म ती किटाणुहरू माटोमा जीवितै रहेर बस्न सक्छन्। अब त्यस्ता किटाणुहरू चाहिँ यो बाढीको कारणले गर्दाखेरि उत्खनन भएर अब यसले थप संक्रमण गर्न सक्ने सम्भावना रहन्छ। त्यसमा चाहिँ खास गरी तपाईँको यो हामीले एचएस भन्छौँ, यो भ्यागुते रोग, चरचरे रोग, त्यसै गरी तपाईँको चाहिँ यो अब लेप्टो स्पाइरोसिस भन्छौँ, जुन चाहिँ यो पानीमा अथवा पिसाबबाट गाई भैँसीको मुसाको पिसाबहरूको संक्रमणले गर्दा सर्न सक्छ, र यो लेप्टो स्पाइरोसिस चाहिँ मानिसमा समेत यो चाहिँ सर्न सक्ने जोखिम रहन्छ। त्यसै गरी खोरेत रोगहरू, यस्ता खालका रोगहरू फैलिन सक्ने जोखिम रहन्छ। र अर्को भनेको जुन यो अहिले पशुपालन व्यवसायमा, मत्स्य पालन व्यवसायमा संलग्न हुनुभएका जो कृषकहरू हुनुहुन्छ, उहाँहरूको त अब गोठै बगायो, खोर बगाएको छ होइन, र माछा फार्म, त्यहाँ चाहिँ एउटा नारको फार्म थियो, त्यो फार्म बगाएको छ, यसले चाहिँ उहाँहरूलाई अप्रत्यक्ष रूपमा अथवा अलि दीर्घकालीन रूपमा चाहिँ त्योबाट पुनर्स्थापना हुनुको लागि समय लाग्छ। र अर्को कुरा भनेको चाहिँ जुन अब जसलाई प्रत्यक्ष रूपमा असर गरेन, तर मैले अघि भने नि यसले चाहिँ एउटा मूल्य श्रृङ्खलामा नै असर गरेको र
4: समग्र देशको अर्थतन्त्रमा
5: नै यसले चाहिँ असर गर्ने खालको देख्छु।
4: अनि जस्तो यहाँ यहाँहरू त्यहाँ जानुभयो, अवलोकन गर्नुभयो, क्षतिको पनि अवलोकन गर्नुभएको छ होइन? कृषिसँग सम्बन्धित प्राय सबै कार्यालयहरू त्यहाँ नरहेको अवस्था छ। किसानका चाहिने कृषि फर्महरू विभिन्न खालका माछाका, कुखुराका, बाख्राका, बङ्गुरका, बदलका सबै फर्महरू नष्ट भएको अवस्था छ।
5: हजुर,
4: यस्तो अवस्थामा जो यहाँले संकेत गर्नुभयो नि विभिन्न खालका रोगहरूको संक्रमण बढ्न सक्छ भन्ने, यसमा विभागको पूर्व तयारी के छ?
5: अब हामीले चाहिँ यो रोगलाई थप संक्रमण हुन नदिनको लागि, फैलिन नदिनको लागि हामीले हिजो भर्खरै विभिन्न स्टेक होल्डर्सहरूलाई आमन्त्रण गरेर हामीले चाहिँ उहाँहरूलाई आह्वान गरेका थियौँ। र एउटा राम्रो पछि के देखियो त भन्दा, अहिले चाहिँ यो पशु कल्याणसँग आबद्ध रहनुभएका विभिन्न सङ्घ संस्थाहरू हुनुहुन्छ, निजी तथा गैर सरकारी संस्थाहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई दैनिक रूपमा फोन गरेर हामीले के सहयोग गर्नु पर्यो, पशु विभागले यसमा चाहिँ लिड लिइदिनु पर्यो भन्नु भएको थियो सुरुको दिनबाट नै। र अब हामीले पनि पहिला चाहिँ भनौँ न बैठक गर्ने, अन्तर्क्रिया गर्ने भन्दा पनि हामी पहिला रेस्पोन्समा, इमर्जेन्सी रेस्पोन्समा हामी गयौँ र फर्किसके पछाडि त्यहाँको अनुभवहरू साटासाट पनि हुन्छ र बाँकी आगामी दिनमा हामीले एउटा कार्ययोजना सहित अगाडि बढ्न सकिन्छ भनेर हामीले हिजो बैठक पनि राख्यौँ। र त्यहाँबाट हामीले के निष्कर्ष जस्तोमा हामी पुगेका छौँ भन्दाखेरि चाहिँ, अब हामीले चाहिँ भनौँ न उद्धार गर्नु नपर्ने अवस्था, उपचार गर्नु नपर्ने अवस्था भएको हुँदाखेरि रोगलाई थप संक्रमण हुन नदिन, फैलिन नदिनको लागि सबको व्यवस्थापन, किनभनेदेखि त्यो जुन नदीको किनारमा पशुका शवहरू भेटिएका छन् त्यो व्यवस्थापन गर्ने तयार भइरहेकै छ। फेरि हरेक जिल्लामा पशु विभागले सम्पर्क व्यक्ति तोकिएको छ, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी, पूर्व पश्चिम, यी सबै गोर्खा जिल्लामा सम्पर्क व्यक्ति तोकिएको छ।
4: एक नम्बरमा पशु शवको व्यवस्थापन
5: पहिलो प्राथमिकता, यो हाम्रो कृषि वन तथा पर्यावरण मन्त्रालयबाट पनि हामीलाई चाहिँ निर्देशन आएको थियो त्यहाँ छलफलबाट, कि पहिलो भनेको शव व्यवस्थापन गर्नु पर्यो। र हामीले पशु विभागले मलाई चाहिँ 2-3 दिन अगाडि चाहिँ हामीले पशुको शव व्यवस्थापन कसरी गर्ने त भनेर एउटा प्राविधिक विधि प्रोटोकल पनि हामीले सार्वजनिक गरेका छौँ, किनभनेदेखि त्यो यदि हामीले शव व्यवस्थापन पनि उचित ढङ्गले गरिएन भनेदेखि त्यसबाट पनि थप संक्रमणहरू हुन सक्छ। त्यसैले के सामग्री चाहिन्छ, कुन विधिबाट त्यसलाई चाहिँ नष्ट गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्छ भनेर त्यो हामीले सार्वजनिक रूपमा आह्वान त्यसलाई चाहिँ हामीले सेयर गरेका छौँ, जानकारी गराएका छौँ। र पहिलो भनेको शव व्यवस्थापन, र शव व्यवस्थापन गर्नको लागि चाहिँ खास गरी बढी भूमिका चाहिँ किनभने स्थानीय तहको रहने भएको हुँदाखेरि हामीले जिल्ला मार्फत स्थानीय तहलाई भनेका छौँ। र अर्को कुरा भनेको, अघि मैले भने नि जुन सङ्घ संस्थाहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले चाहिँ त्यहाँ उहाँहरूको इच्छा पनि र हामीलाई उहाँहरूको सहयोग पनि चाहिने भएको हुँदाखेरि विभिन्न पालिकामा उहाँहरूसँग समन्वय गरेर विभिन्न सङ्घ संस्थाहरूलाई हामीले शव व्यवस्थापनको लागि उहाँहरूलाई सँग सहयोग मागेका छौँ। र दोस्रो भनेको, अब हामी तत्कालै त जहाँ पशु पन्छीहरूमा क्षति पुगेको छ त्यहाँ तत्कालै भ्याक्सिन लगाउँदाखेरि अहिले बढी अहिले एनिमलहरू स्ट्रेस अवस्थामा हुन्छन् र खोप यस्तो तनाव अवस्थामा लगाउँदाखेरि त्यति प्रभावकारी नहुने भएको हुँदा हामी हप्ता 10 दिन जति वेट गरेर चाहिँ तत्कालै त्यहाँ चाहिँ
4: आसपासका
5: पशुमा खोप लगाउने योजना छ।
4: राहत तथा उद्धारमा
5: हजुर
4: याफ्यो लगायतका अन्य सङ्घ संस्थाहरूको, दात्री निकायहरूको तपाईँहरूसँग समन्वय कस्तो छ, फिल्डमा सक्रियता कस्तो छ?
5: हजुर, एफएओ लगायत अरू जुन तपाईँको निजी क्षेत्र भयो, औषधि व्यवसायी सङ्घहरू भयो, दाना उद्योग सङ्घहरू भयो, त्यसै गरी तपाईँको नेपाल भेटनरी एसोसिएसन भयो, नेभ्डा, नेल्टा, त्यसै गरी तपाईँको परिषदहरू छ, यी सबैजना सङ्घ संस्थाहरू चाहिँ सबैजना पुगिसक्नु भएको छ त्यहाँनिर। कि धेरैजनाको हाम्रो अहिले देखेको चाहिँ ट्रेन्ड के देखिन्छ त भन्दाखेरि औषधि सामग्रीहरू लिएर त्यहाँ पुग्नु भएको छ, अवलोकन गर्नुभएको छ, त्यहाँको अवस्थाबारे उहाँहरूले बुझ्नु भएको छ। तर मैले अघि नै भने अहिलेको अवस्थामा औषधि भन्दा पनि प्रायोरिटी शव व्यवस्थापनमा अलिकति बढी देखिन्छ, किनभने त्यहाँ घाइते अवस्थामा रहेको, उद्धार गर्नुपर्ने त्यति धेरै जनसङ्ख्या नदेखेको हुँदाखेरि अहिले सबैजनासँग एकदमै राम्रो समन्वय भएको छ, उहाँले सपोर्ट गर्नुभएको छ, एफएओले पनि र अरू सङ्घ संस्थाहरूले पनि आफ्नो तर्फबाट औषधि कतिजनाले त्यो उहाँहरूले चाहिँ यो जुन प्रधानमन्त्री राहत कोष छ त्यसमा पनि रकमहरू जम्मा गर्नुभएको छ, संस्थागत रकमहरू पनि उहाँले जम्मा गर्नुभएको छ।
4: अब त्यो आसपासका जति पनि समुदाय छन्
5: हजुर
4: जसलाई चाहिँ यहाँले अघि भन्नुभएको जस्तो त्यहाँका अब सम्भावित चुनौतीहरूको पछि प्रत्यक्ष प्रभाव पर्नेवाला छ, उहाँहरूले चाहिँ अब सम्भावित जोखिमहरूबाट बस्नका लागि चाहिँ ध्यान दिनुपर्ने कुरा के हुन् जस्तो लाग्छ यहाँलाई?
5: त्यो जो आसपासमा रहनुभएका छ उहाँहरू सबै प्रभावित हुनुहुन्छ र प्रभावित भइसक्यो उहाँहरू मानवीय अहिले चाहिँ समवेदना बढी उहाँहरूसँग जोडिएको छ होइन, तर साथसाथमा हामीले जे हुनु त भइसक्यो तर अब सतर्कता हुनुपर्नेछ होइन, रोगबाट सतर्कता हुनुपर्ने होला अथवा थप आर्थिक क्षति हुनुबाट उहाँहरू सतर्कता रहनुपर्ने होला। सो म चाहिँ आफ्नो एउटा पशु सेवा क्षेत्रको हिसाबले उहाँहरूको अहिले बाध्यता आफ्नै छिमेकी अथवा आफन्तको सब खोजिरहनु भएको हुनुहुन्छ, पीडामा हुनुहुन्छ, यस्तो बेलामा उहाँहरूलाई मैले चाहिँ पशु सेवा क्षेत्रमा यो योगदान गर्नुहोस् भन्ने त कुरा रहँदैन। यद्यपि उहाँहरूको एउटा समन्वय अथवा सहकार्यमा चाहिँ म के जोड दिन चाहन्छु भने
4: स्वास्थ्य सुरक्षित गर्नका निम्ति
5: सब व्यवस्थापन एकदमै महत्वपूर्ण छ। यदि कहीँ नजिकै मरेका पशुहरू देखियो भनेदेखि त्यो भोलि रोगको स्रोत हुन सक्छ होइन, त्यो हुन्छ नै भन्ने छैन, हुन सक्ने जोखिम रहन्छ र तपाईँहरूलाई नै भोलि त्यस्ता खालका खालका चुनौतीहरू रोगहरू संक्रमण हुन सक्ने भएको हुँदाखेरि यहाँहरूले चाहिँ त्यस सम्बन्धमा हामीलाई जानकारी मात्रै गराइदिनु भए हुन्छ। हामीले विभिन्न माध्यमहरूबाट सम्पर्क व्यक्तिहरूको नम्बरहरू हामीले सार्वजनिक गरेका छौँ। ती सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्नुभयो भनेदेखि हामीले समन्वय गरेर ती शवहरूको व्यवस्थापन गर्नलाई सहजीकरण गर्नेछौँ। र अर्को भनेको अब हामी छिट्टै नै त्यस्ता प्रभावित क्षेत्रहरूमा खोप कार्यक्रम सञ्चालन गर्नेछौँ। त्यतिखेर यहाँहरूले खोप कार्यक्रम सञ्चालनमा सहयोग गर्नुपर्ने अवस्था रहन्छ। मलाई लाग्छ यस्तै कुराहरूमा उहाँहरूले हामीलाई चाहिँ सहयोग गर्नुभयो भनेदेखि आगामी दिनबाट हुनै सक्ने थप क्षतिलाई हामीले कम गर्न सक्छौँ।
4: जस्तो अहिले जति पनि मानिसहरू इन्डिभिजुअल होइन सरकारका विभिन्न निकायका मानिसहरू दात्री निकायका मानिसहरू स्वयंसेवीहरू होइन स्वतन्त्र व्यक्तिहरू संस्थाहरू जसरी त्यहाँ राहत तथा उद्धारको काममा लागिरहनु भएको छ नि
5: हजुर
4: उहाँहरूसँग पशु सेवा विभागको अपेक्षा कस्तो काममा समन्वय गरिदिएको भए हुन्थ्यो तपाईँको केही छ त्यस्तो?
5: अब मैले भने हिजो पनि हाम्रो बैठक भएको थियो एकदमै धेरै संख्यामा मलाई लाग्छ 10-15 संस्थाहरू जोडिनु भएको थियो जुन निजी क्षेत्रमा उहाँहरू एउटा चाहिँ पशु कल्याणमा आबद्ध हुनुभएका संस्थाहरू होइन र उहाँहरूको मैले एउटा के देखेँ भन्दाखेरि तथ्याङ्क संकलनमा उहाँहरू सबैजना आफै लाग्नु भएको छ र यस्तो बेलामा तथ्याङ्क संकलन गर्दाखेरि उहाँहरूलाई इरिटेट हुन सक्छ। त्यसैले तथ्याङ्क संकलन जस्ता कामहरू चाहिँ पशु विभाग मार्फत भइरहेको हुँदाखेरि उहाँहरूले एउटा संस्थागत रूपमा भन्दा पनि हामीसँग समन्वय गरेर एउटा तथ्याङ्क संकलन चाहिँ हामी भनौँ न पशु विभागमा त रिपोर्टिङ भइरहेको छ, हाम्रो एउटा व्हाट्सएप ग्रुप छ, त्यहाँ हामीले चाहिँ दैनिक रूपमा आज कहाँ कति सब व्यवस्थापन
4: संरचनागत हिसाबले यहाँहरूको रिपोर्टिङ हुन्छ
5: हो संरचनागत रूपमा हामीलाई चाहिँ रिपोर्टिङ हुन्छ। त्यसैले तथ्याङ्क संकलनको कुरामा चाहिँ किनभनेदेखि भर्खरै सोधेको छ एउटा कुनै संस्थाले कति क्षति भयो भनेको छ, ती त्यहाँ अवस्थित कर्मचारीहरू सबैजना विक्षिप्त हुनुहुन्छ अहिले होइन, त्यस्तो बेलामा त्यो अनावश्यक रूपमा उहाँहरूसँग सम्पर्क गर्नुभन्दा विभागसँग सम्पर्क गर्नु राम्रो हुन्छ। र राहत सामग्रीको हकमा मलाई लाग्छ अहिले तत्काल त्यहाँ सामग्री औषधिहरूको आवश्यकता भन्दा पनि सब व्यवस्थापनको महत्वपूर्ण छ। त्यसैले उहाँहरू अब हामी छिट्टै नै उहाँहरूलाई आह्वान गरेर हामीले के विचार गरेका छौँ भन्दा पालिकागत रूपमा ती संस्थाहरूलाई हामीले उहाँहरूलाई पालिकागत रूपमा उहाँहरूलाई चाहिँ हामीले तोकिदिने ल फलानु संस्था तपाईँ यो पालिकामा जानुस् भनेर र त्यसमा स्थानीय तह प्रदेश सरकारको जिल्ला पशुसेवा कार्यालय र हामी पनि त्यसमा जोडिनेछौँ र त्यसमा उहाँहरूसँग सहकार्य गर्नको लागि हामी चाहिँ उहाँहरूलाई आह्वान गर्छौँ।
4: अन्तमा चाहिँ यहाँले जो तथ्याङ्कको कुरा गर्नुभएको छ नि मोटामोटी हुन त यो अहिले रियल तथ्याङ्क हुँदैन
5: हजुर
4: तर पशु वस्तुको क्षतिको आकलन के छ यहाँहरू?
5: हजुर अहिलेसम्म हामीलाई प्राप्त भएको प्रारम्भिक जानकारी अनुसार चाहिँ प्रत्यक्ष रूपमा जुन क्षति भएको मृत्यु भएको हेर्नुहुन्छ भने कुखुरा सबैभन्दा बढी किनभने संख्यात्मक रूपमा मलाई लाग्छ 1.5 लाख जतिको हारिमा नुवाकोटबाट बढी तथ्याङ्क प्राप्त भएको छ, रसुवाबाट खासै तथ्याङ्क प्राप्त भइसकेको छैन र त्यसै गरी पशु गाई र भैँसी करिब करिब 1200 जतिको पशु बगाएको भन्ने बेपत्ता भएको भन्ने तथ्याङ्क छ। त्यसै गरी 2000 भन्दा बढी बाख्रा 1500 भन्दा बढी बङ्गुरको क्षति भएको र नार्कको हाम्रो जुन नेपाल कृषि अनुसन्धान परिषदको एउटा हजुरको रिसर्च स्टेसन थियो नुवाकोटमा त्यहाँ करिब हजुरको 25,000 भन्दा बढी त्यहाँ चाहिँ यो विभिन्न जातका टिलापिया रेनबो ट्राउट जातका माछाहरूको स्टक रहेछ त्यहाँ त्यति क्षति भएको छ। हामीलाई आएको प्रारम्भिक जानकारी अनुसार चाहिँ यति संख्यामा चाहिँ तर योभन्दा अझै बढी संख्यामा पक्कै पनि पशु पन्छी तथा मत्स्यको क्षति भएको छ। बिस्तारै त्यो हामी अध्यावधिक गर्दै जान्छौँ सर।
4: हस् यहाँले रसुवाको बाढीसँग सम्बन्धित रहेर त्यहाँको क्षति पशु सेवा विभाग स्वयंको सक्रियता त्यहाँको आवश्यकता चुनौती र त्यहाँको स्थानीयले चाहिँ ध्यान दिनुपर्ने कुरा लगायत धेरै महत्वपूर्ण कुराहरू राख्नुभयो आफ्नो महत्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद।
5: हस् धन्यवाद नमस्ते।
4: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो पशु सेवा विभागमा कार्यरत वरिष्ठ पशु चिकित्सक डाक्टर नवरा श्रेष्ठ। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश देउपानी आज्ञा चाहन्छु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 2 बजेसम्म सुनाउँदैछौँ केही आधुनिक गीतहरू। सुनौ यति बेला विकास राणाको स्वरमा प्रभा बर्तौलाको रचना रहेको छ भने थानेश्वर गौतमको सङ्गीत।

अहिले सुन्नुभयो राजेश राईको स्वर, दुर्लभ जन्तरेको रचना, राजु सेन्चुरीको सङ्गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौँ स्वरूपराज आचार्यको स्वर, निरज कुमार सुनारको रचना रहेको छ भने ध्रुव खनालको सङ्गीत।

कति सुनायौँ मिलन विश्वकर्माको सुर, दीपक बस्नेतको रचना, शिव अनुरागको सङ्गीत। अब सुनाउँदैछौँ यो गीत सञ्जय खड्कीको सुरमा, विजयध्वज थापाको रचना रहेको छ भने सञ्जय खड्कीकै सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो बा?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
7: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
2: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
7: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निकटमा प्रहरी विकटमा प्रहरी जहाँ पनि जहिले पनि तपाईँको सेवा र सुरक्षामा नेपाल प्रहरी
1: नेपाल प्रहरीका कामकाज भाइसँगै सुरक्षा सूचना र चेतना समेटिएको प्रहरी कार्यक्रम हरेक सोमबार र बिहिबार साँझ 7:45 बजे रेडियो नेपालमा सुन्नुहोला।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झन्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेशनहरूबाट एफएम 98.1 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार। मिडियम वेभ 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 र 103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँमा यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी अब प्रस्तुत गर्दछौँ।

सेवाको आरम्भ गर्नेछौँ सुदेश गानबाट। सुदेश गान सुनिसकेपछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। 3 बजे समाचार सुन्नुहुनेछ। 3 बजेको समाचारपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ भने 3:25 राष्ट्रभाषाका गीतहरू सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 शेर्पा भाषाको कार्यक्रम सेर्बी डोलुकी ल्यारिम सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 स्वदेश गानहरू सुन्नुहुनेछ भने 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब राख्दैछौँ यो स्वदेश गान योगेश वैद्यको सुरमा रहेको छ। केशवराज राज भण्डारीको रचना, सुशील विश्वकर्माको सङ्गीतमा यो स्वदेश गान। पछि कार्यक्रम सम्झना र सन्देशमा आउन सक्नुहुनेछ 42 11 7 21 42 11 7 36।

हेलो हाय नमस्कार, कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोता हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि तपाईँहरूको सहयात्री म रुक्मिणी पोखरेल। उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्नो आफन्तको सम्झना। यति बेलाको यो समयमा तपाईँ आफन्तसँग हुनुहुन्छ या टाढा हुनुहुन्छ, घर परिवारसँगै हुनुहुन्छ या टाढा हुनुहुन्छ, देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, जहाँ भए पनि मनभरि सम्झना सन्देश हुनसक्छ। त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना सन्देशमा। कार्यक्रम सम्झना सन्देशमा आउनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ 42 11 721, 42 11 736। दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। आज यो टेलिफोन खुल्ला गरिराख्दाखेरि तपाईँलाई एउटा विषय छोडिदिन चाहन्छौँ। त्यो भनेको गर्मी बढ्दो, पानी बढ्दो भइरहँदाखेरि र लामखुट्टे पनि बढ्छ अनि डेङ्गुको समस्या पनि देखा परेको छ। हो, यसरी अब डेङ्गु हुनुभन्दा पहिला हामीले अप्नाउनु पर्ने विधिहरूका बारेमा हामी आजको बसाइमा कुराकानी गर्नेछौँ। डेङ्गु हुन नदिनको लागि हामी कसरी सचेत रहने त भन्ने कुरालाई जोड्नुहोला भन्न चाहे आज सहभागिता जनाउन चाहने आदरणीय श्रोताहरूको लागि यो विषय मैले छोडेको छु र सम्झना सन्देश त साथमा छँदैछ। सुरुवातमा साङ्गीतिक कोसेली, त्यसपछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु। राख्दैछु यो साङ्गीतिक कोसेली प्रकाश दुतराज र मेलिना राईको स्वरमा।

0: हजुर, हामी छौँ कार्यक्रम सम्झना र सन्देशमा। कार्यक्रम सम्झना र सन्देशमा अब भने हामी तपाईँका टेलिफोनतर्फ लाग्दैछौँ। कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो
1: हेलो, नवलपुरदेखि साजन महतो।
0: हजुर साजनजी, के छ हालखबर?
1: एकदम ठिक ठाक छ हजुरको कृपाले। हजुर है,
0: हजुर कहाँ हुनुहुन्छ तपाईँ अहिले?
1: अहिले म घटी चराउँदै अघि सुन्नु भएको छ घटी बजेको
0: हो नि, बजिरहेछ। अनि कतिवटा छन् गाई बस्तु भैँसीहरू?
1: भैँसी बन्नाले छवटा छ हजुर।
0: ए भनेपछि मजाले पाल्नु भएको छ?
1: हजुर हजुर
0: है, छवटा भैँसी छ। अनि दैनिक दुध बेच्नु चाहिँ यहाँले?
1: हजुर हजुर, डेरीमा दैनिक दिने हजुर।
0: ए डेरीलाई लगिदिनुहुन्छ?
1: हजुर
0: हजुर। भनेपछि मजासँग एउटा कृषि कर्ममा लागेर होइन?
1: हजुर।
0: कति जति लिटर दिनु छ यहाँले दिनमा डेरीमा?
1: तपाईँको चाहिँ तपाईँको बढीमा चाहिँ 250 जति
0: जान्छ। ए हजुर हजुर। अनि दिनभरि गाई यो भैँसीहरू चराएर गएपछि टन्न पुग्छ कि बेलुका फेरि हालिदिनुपर्छ घाँस पराल?
1: रातभरि नै खान्छन् हजुर, घाँस पालेको छ नि त हजुर
0: है। मजासँग गोठालो जाँदै रेडियो सुन्दै टेलिफोन गर्दै कस्तो मजा कस्तो छ मौसम त्यतातिर कहिले?
1: नलपुरतिर तपाईँको घाम लागेको छ अहिले
0: है। ए हजुर हजुर। साजनजी
1: हजुर,
0: हामीले आजको बसाइमा कार्यक्रममा हामीले के दिएको छौँ विषय भने डेङ्गु रोग अब देखा परेको छ ठाउँ ठाउँमा होइन? वास्तवमा गर्मी बढ्दै गर्दाखेरि लामखुट्टेको पनि उत्पादन बढी हुन्छ अनि अनेक थरी रोगहरू देखिन्छ, त्यो मध्ये एउटा डेङ्गु पनि हो। योबाट बस्नको लागि के गर्न सकिन्छ होला, उपाय के अप्नाउने?
1: उपाय भन्नाले घरको वरिपरि सफा हुनु पर्यो, घरको वरिपरि खाल्टा उल्टो जम्नु पानी जम्नु दिनु भएन है।
0: हजुर।
1: सुत्दाखेरि मजाले धुएर सुत्नु होला है। बाहिर काम गर्दाखेरि पुरा लम्बाउले लुगा लगाएर काम गर्न, यही नै मेरो।
0: हजुर हजुर। अब सम्झना सन्देश लागौँ है त।
1: ल सर्वप्रथम हजुरलाई है।
0: हजुर थ्याङ्क यू।
1: अनि तपाईँको रामबहादुर खड्का, ओमडी सापकोटा, नरेन्द्र रिमाल, भरत अधिकारी, उर्मिला राई, अनि तपाईँको कुमार पर्जा, अर्को वीर सन्त्याल, जमुना तामाङ, अनि तपाईँको मलाई अनि सुरज भण्डारी है। मलाई अगाडि आउने पछाडि आउने जमुजनालाई हजुर है।
0: हस् त छुट्ट्यौँ हस् भाइ भाइ। साजन महतो हुनुहुन्थ्यो नवलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। कार्यक्रम सम्झना र सन्देशमा छौँ। सम्झना सन्देशमा फेरि पनि तपाईँले हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ। हाम्रो साथमा को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो
2: हेलो रुक्मणीजी, नमस्कार नमस्कार। म त रहनुहोला, तपाईँ रहनुहोला, स्वस्थ पानी रहनुहोला। भोलि आइरहेको तपाईँको खुसी औँसी साथै बुवाको मुख हेर्ने दिनको पनि हजुरको बुवा लगाए। तपाईँहरू जति पनि कार्यरत आरजीहरू सबैलाई मेरो तर्फबाट मङ्गलमय शुभकामनामा ओमडी सापकोटा नवलपुरबाटै आएँ हजुर।
0: हजुर नमस्कार ओमडीजी।
2: भोलि
0: हजुर भोलि कुसी औँसी पनि छ, बुवाको मुख हेर्ने दिन पनि छ होइन?
2: हजुर हजुर, अब दुइटै परेको छ, त्यसो भएर तपाईँको फोन पनि लाग्यो, तपाईँलाई दिन नि पाइयो। तपाईँ तिजा आउने हो भने बाटो क्लियर छ, बरु यता काठमाडौँकै बाटोको विचार गर्नु होला, नारायणघाटबाट तपाईँ घरसम्मलाई क्लियर छ है त?
0: हजुर हजुर, उता नारायणघाटतिर सहज छ, तर यो कृष्णभीरको पहिरोले गर्दाखेरि यता आउने जाने बाटो अप्ठ्यारो छ, तर पनि निर्माण हुँदैछ, बन्ला आशा राखौँ एउटा कुरा।
2: हजुर आशा राखौँ, आउनै पर्यो भने तपाईँ हेटबाट भएर छिरेर आउनु होला सर, नारायणघाट आसियो भने तपाईँ तुफान पुग्नुहुन्छ क्या?
0: नारायणघाट आएपछि तुफान पुगिन्छ तपाईँको आएर खाना?
2: नारायणघाटको नारायण नदीको पुल तरेपछि तपाईँ पुग्नुहुन्छ सिधै कञ्चनपुर, जहाँ पनि पुग्न सक्नुहुन्छ।
0: हजुर हजुर हजुर, पक्कै पनि। अनि
2: मैले राखेको विषय सम्बन्धी आमा है त, म सुरुमै सुनिराखेको छु
0: कि। हस् हस् हस् हस्।
2: त्यो डाङ्गुको विषयमा त सर्वप्रथम गमलाहरूमा पानी अब जम्मा हुन दिनु भएन, अनि बढी मात्रामा झ्याम्म बनाएर तपाईँको त्यो कोचाकोच गरेर फुलहरू पनि नसार्ने, अलिक पातलो गराएर, अनि केही बिरुवाहरू घरको अगाडिपट्टि दायाँ बायाँ छ भने पनि त्यसलाई अलिक तल तलको हाँगाहरू काटेर, अनि सरसफाइमै बढी ध्यान दियो भने पनि तपाईँको त्यसबाट पनि बच्न सकिन्छ है त?
0: हजुर। अब सम्झना सन्देश लागौँ।
2: सर्वप्रथम त हजुरलाई नि मिठो सम्झना, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि पनि, अनि हाम्रो रेडियो नेपालमा जति पनि तपाईँहरू कार्यरत आरजीहरू हुनुहुन्छ सबैलाई भोलिको बुवाको मुख हेर्ने औँसी साथै कुसी औँसीको पनि मङ्गलमय शुभकामना। अनि मेरो साथीहरू भन्नुपर्दाखेरि नरेन्द्र रिमाल, सागर महतो, सुनि लिम्बू, पौथा पम्फा गौतम कञ्चनपुर भीमबस्ती विमला एम्पुर निशा लामा रामबहादुर खड्का गणेश श्रेष्ठ जीवन सहयात्री नगेन्द्र रिजाल रामपुकार राई राजाराम राय माझी गगन तेरथमी रत्नबहादुर थापा चन्द्र बस्ने झापाको वीरता मोड भन्दै म हजुरको रसाईबाट बिदा हुन्छु। रुक्मिणीजी नमस्कार है त।
0: हस् त बाई। ओम मणि सापकोटा हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ, कार्यक्रममा छौँ हामी। सम्झना सन्देश दिन चाहनुभएको छ भने टेलिफोन गर्नुलाई भन्न चाहन्छु 42 11 7 21 42 11 7 36 हाम्रो सम्पर्क नम्बर रहेको छ। फेरि पनि म टेलिफोन तर्फै लाग्छु, को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: नमस्कार हजुर, म चितवनबाट रामबहादुर खड्का।
0: हजुर रामबहादुरजी सन्चै हुनुहुन्छ?
3: हजुर
0: चितलाङमा हुनुहुन्छ।
3: चितवन चितवन
0: हजुर हजुर चितलाङ होइन
3: चितवन
0: ए चितवनबाट म त चितलाङ सुनिरहेको क्या चितवनमा हजुर हजुर अनि रेडियो नेपाल सुन्दै हुनुहुन्छ अहिले?
3: म त बिहान पौने पाँच बजी हो, बेलुका 10 बजी खोलेर राख्ने हो। म मेरो माझमा घर छ, वरिपरि बगैँचा छ,
0: हजुर
3: झाडी सफा गर्ने, मैले लामखुट्टेको लागि त्यो मार्ने ब्याट हुन्छ पटक्क पड्क त्यो पनि राखेको हुन्छु, बगैँचाहरू सरसफाई गरिरहन्छु
0: हजुर।
3: अनि लामा लामो ल्याउने साथमा आफ्नो घर पनि त्यही किसिमले चाहिँ रेख्दै गर्ने, झुला हाल्ने हरेक गर्नुपर्छ आफ्नो लागि
0: हजुर। पक्कै पनि घर घर हामीले बन्द बनाउँदैछौँ भने अलिकति हामीले जाली ढोका झ्यालमा जाली ढोकामा जाली हालेको खण्डमा पनि लामखुट्टेबाट बच्न सकिन्छ। भित्र पस्ने बेला बेलुकातिर भयो भने लामखुट्टेभित्र पस्छ, त्यो बेलामा नखोल्ने होइन,
3: त्यो अवस्था त काका जम्मा परेर लड्यो त्यो अहिले ब्याट जस्तो पाइन्छ ब्याटमिन्टन
0: हो प्याट प्याट भएर त्यो त्यसले पनि त्यो प्रयोग गर्दा पनि भयो अझ
3: धेरै राम्रो हुन्छ। अनि बाँकी बगत त्यही किसिमले हेर्नुपर्छ
0: हजुर। पक्कै पनि अब सम्झना छन् त्यसरी लाग है त
3: सम्बन्ध हजुरलाई हाम्रो चाहिँ देव भण्डारीज्यूलाई अनि ओम मणि साधन महतो सुकुराम लामा दक्षिणकाली इन्द्र बुढाथोकी कञ्चनपुर सीता बलामी मङ्गर सुर्खेत गणेश साक्ये लमजुङ अनि धेरै धेरै साथीहरू हुनुहुन्छ रेडियो सुनेर सम्पूर्णलाई भने हजुर।
0: हस् त छुट्यौँ, हस् बाई बाई। रामबहादुर खड्का चितवनबाट हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। अब भने साङ्गीतिक कोसेल राख्छु, यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु। हिमाल सागर र समीक्षा अधिकारको स्वरमा रहेको छ, तपाईँ सुन्दै गर्नुहोला, हामीलाई टेलिफोन पनि गर्दै गर्नुहोला 42 11 7 21 42 11 7 36 आउन सक्नुहुन्छ आफ्नो विचारसहित।

0: हजुर, हामी छौँ कार्यक्रम सम्झना र सन्देशमा। सम्झना र सन्देशमा तपाईँलाई मिठा मिठा साङ्गीतिक कोसेली पस्कदै टेलिफोन रिसिभ गर्दै तपाईँका ती सम्झना सन्देश आफन्तसम्म पुर्याइरहेका छौँ। हामीसँग कोही हुनुहुन्थ्यो, उहाँको टेलिफोन कटेको छ। एनिवे, जो हुनुहुन्थ्यो तपाईँको फेरि टेलिफोन लागोस् भन्न चाहन्छु। 42 11 721 42 11 736 हाम्रो स्टुडियोको सम्पर्क नम्बर हो। यदि कार्यक्रममा आउन चाहनुभएको छ भने यही फोन मार्फत तपाईँले आफ्ना सन्देश आफ्ना आफन्तलाई दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो, हजुर, नमस्कार।
1: नमस्कार, म यो प्रादेशिक प्रसारण केन्द्र धनकुटाको नम्बर दिनु सक्नुहुन्छ तपाईँले?
0: म लाइभमा छु अहिले, तपाईँले सम्झना सन्देश दिन सक्नुहुन्छ है। 42 11 721 42 11 736 हाम्रा आदरणीय श्रोताहरूको लागि आउन आग्रह गरिरहेका छौँ कार्यक्रममा। यदि सम्झना सन्देश दिन चाहनुभएको छ भने टेलिफोन गर्नुहोला भन्न चाहन्छु। कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो, हेलो, कार्यक्रम सम्झना र सन्देशमा तपाईँले आफ्नो आफन्तलाई सम्झना सन्देश दिनको लागि आउन सक्नुहुन्छ। मैले भनिरहँदाखेरि आजको विषय छोडेका छौँ तपाईँहरूलाई कि डेङ्गु

0: हेलो हेलो हजुर, हामी प्रयासमै छौँ। हेलो हेलो हजुर
1: हजुर,
0: हजुर, नमस्कार। को बोल्दै हुनुहुन्छ होला? शुभ नाम तपाईँको।
1: म यता पास्टरबाट हो आसु।
0: हजुर, पाँचथरबाट। शुभ नाम?
1: मेरो आसु हो पास्टरबाट।
0: पाँच थरमा हुनुहुन्छ अहिले तपाईँ? अन्त
1: हजुर
0: आसुजी, पाँच थरमा हुनुहुन्छ?
1: हजुर, म पास्टरमा छु, पानी पर्दैछ।
0: ए, पानी परिरहेछ?
1: हजुर
0: ए हजुर, ठुलै पानी छ कि सिमसिम परिरहेछ?
1: चुल्लै पानी परिरहेछ भन्नुपर्छ है।
0: ए हजुर, त्यही भएर अघिबाट हुनुहुन्छ तपाईँ, टेलिफोन आउने जाने गरिरह हो।
1: टेलिफोन चाहिँ केन्द्रबाट पनि हुन्छ।
0: हजुर, आजको बसाइमा डेङ्गुबाट बच्नको लागि के गर्न सकिन्छ भन्ने विषय छोडेका छौँ, त्यसपछि सम्झना सन्देश।
1: डेङ्गुको विचारमा हुँदाखेरि चाहिँ आफूलाई सबभन्दा आफूले सतर्कता अपनाउनु पर्यो है।
0: हजुर,
1: आफूले अब डेङ्गुबाट बच्ने पायो, अरू अब आफूले नै बचाउने, आफूलाई लागि चाहिँ आफैलाई सचेत गर्नु पर्यो है।
0: हजुर, अब सम्झना सन्देशतिर जाउँ है त।
1: हजुर, सम्झ सन्देश भन्दाखेरि
0: टेलिफोनले अलिकति धोका दिए जस्तो छ, किनकि प्रष्ट आवाज आइरहेको थिएन। फेरि पनि म तपाईँको टेलिफोन रिसिभ गर्नतर्फ लाग्दैछु। कहाँबाट को हुनुहुन्छ? कोही हुनुहुन्छ हाम्रो साथमा, कोही हुनुहुन्थ्यो, उहाँको टेलिफोनले पनि त्यति राम्रो काम गरेको अवस्था छैन। 42 11 721, 42 11 736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि सम्झना सन्देश छ भने तपाईँ आउन सक्नुहुन्छ हाम्रो यो बसाइमा। यो बसाइको पनि हामी अन्तिम अन्तिम प्रहरतिर प्रवेश गर्दैछौँ। कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो, हजुर नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम?
2: म शङ्कर ढकाल।
0: कुन ठाउँबाट शङ्करजी?
2: मोरङबाट।
0: मोरङदेखि तपाईँ हामीसँग हुनुहुन्छ, के छ हालखबर?
2: राम्रो छ, मोरङको रतवा माईबाट हो, एकदम राम्रो छ। अहिले भर्खर पानी आयो, दिउँसो एकदम कडा घाम थियो, अहिले भर्खरको अवस्थामा पानी आयो।
0: हजुर,
2: अनि अब ठिक ठिकै छ, शीतल शीतल भएको छ अहिले।
0: पानी पऱ्यो भने शीतल अनुभव हुन्छ है त?
2: हजुर हजुर
0: हजुर।
2: अनि हजुरलाई कस्तो छ, काठमाडौँको मौसम कस्तो छ?
0: ठिक छ, यहाँ पनि शीतल छ। आज हिजो अस्ति चर्को घाम थियो, तर आज बिहानदेखि शीतल शीतल छ, घाम पनि छ, शीतल पनि छ है त। हजुर शङ्करजी,
2: हजुर,
0: विषय थाहा पाउनुभएको भएन, आजको यो बसाइमा हामीले एउटा विषय छोडेका छौँ, जुन विषयमा तपाईँले आफ्नो विचार राख्ने सक्नुहुन्छ। डेङ्गु रोगबाट बच्नको लागि गर्न सकिने उपायहरू के हुन्छ होला, के गर्छौँ हामी
2: डेङ्गु रोगबाट बच्नका लागि? अब प्रायः अब झोल टाँगेर सुत्ने, अनि खाल्टा खुल्टी पुर्ने, अनि टायर हुँदो गमला हुँदो पानी जमेकोमा पानी जम्न नदिने, अनि घर वरिपरि सफा सुग्घर गर्ने, यही नै भन्नुपर्छ हो म्याम।
0: हजुर, अब सम्झना सन्देशतिर लागौँ है त।
2: हुन्छ, होल युनिटलाई शुभ दिनको कामना गरेँ। अनि आज बर्थडे मनाउँदै हुनुहुन्छ हाम्रो काठमाडौँको साथी अर्जुन थापा, उहाँलाई जन्मदिनको लाखौँ लाख शुभकामना। अनि कार्य सफलताको शुभकामना भन्नुपर्दा आशिष नयन, जीवन कार्की, सुमी थामी, सुमी लिम्बू, सुमी थामी, अनि श्रीराम दाहाल, अर्जुन थापा, माधव भण्डारी, कृष्णजी बलामी, मञ्जु थापा, अनि यतातिर हुनुहुन्छ रत्नबहादुर थापा, युवराज पोखरेल, रोशन फुलाङ लगायत जो जातिले कमला मुखिया, मुना मुखिया, सिर्जना मुखिया, वरुण चञ्चले लगायत जो जातिले कार्यक्रम सुन्नुहुन्छ, सबैलाई शुभ दिनको कामना गर्दै बिदा हुन्छु। अवश्य
0: हस् त, बाई। हामीसँग शङ्कर ढकाल हुनुहुन्थ्यो मोरङबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। हामी छौँ कार्यक्रम सम्झना सन्देशमा, कार्यक्रमको अन्तिम अन्तिम प्रहरमा प्रवेश गरिरहेका छौँ र मैले जानकारी गराइरहेको छु। एकजना श्रोतासँग टेलिफोन लिनेछु, त्यसपछि भने बिदा माग्नेछु। 42 11 721, 42 11 736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। कोही हुनुहुन्छ हाम्रो साथमा, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
3: नमस्कार हजुर, नमस्कार
0: हजुर, को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम?
3: म चाहिँ

0: जिल्लाबाट अरविन्द यादव हजुर सर।
1: अर्जुन यादव भन्नुभयो
0: हजुर सर। हजुर सर
1: रौतहटबाट हुनुहुन्छ
0: हजुर सर।
1: हजुर सन्चै हुनुहुन्छ नि रौतहटमा तपाईँ?
0: म त आरामै छु।
1: अर्जुनजी
0: सन्चै?
1: एकदम ठिकठाक छु। अर्जुनजी
0: हजुर सर,
1: कतिको गर्मी छ रौतहटमा?
0: गर्मी त मिलाएर ठिकै छ, अलि 35-36 टेम्परेचर होला।
1: भनेपछि अलिकति गर्मी गर्मी अलिकति कम कम जस्तो रहेछ, अझ बढी हुनु हुन्थ्यो होइन? अनि पानी परेको छ कि छैन त?
0: पानी त परेको छैन, 2-3 दिन भयो पानी पर्नु।
1: अर्जुनजी तराईको क्षेत्रहरूमा अझ बढी लामखुट्टे देखिन्छ, मच्छर देखिन्छ, योबाट बच्नको लागि जसले गर्दा डेङ्गु रोग सर्छ, योबाट बच्नको लागि के गर्ने उपायहरू?
0: ए त्यसोको लागि सबभन्दा हाम्रो चाहिँ वरिपरि सरसफाइ गर्ने, घरको वरिपरि सरसफाइ गर्ने, झ्याल डोकामा जाली लगाउने।
1: हजुर,
0: एउटा उखान छ नि, द प्रिभेन्सन इज बेटर देन केयर, रोग लाग्नु भन्दा बाटो छेक्नु नै राम्रो हुन्छ।
1: हजुर, अब सम्झना सन्देश धेरै लागौँ है त।
0: ए ल ल, सबभन्दा तपाईँको
1: हजुर
0: अनि तपाईँको होल टिमको मलाई चिन्ने नचिन्ने सबै सम्पूर्ण साथीहरूलाई नमस्कार हजुर।
1: हस् त छुट्टी है त।
0: हस्
1: बाई। अर्जुन यादव हुनुहुन्थ्यो रौतहटबाट, आजको अन्तिम कलर उहाँ हुनुभयो। अब पनि हामी तपाईँका माझबाट बिदा माग्ने बेला भइसकेको छ। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। यो गीत पनि तपाईँका माझमा सुम्पन चाहन्छु। रेडियो नेपाल सुनेर बस्नुभएका, टेलिफोन गरेर साथ दिनुभएका, लगायत प्रविधि कन्ट्रोल रुमबाट मलाई साथ दिने साथी देवकी भण्डारीलाई पनि थ्याङ्क यू सो मच भन्दै यो गीत छोड्छु। र अर्को हप्तासम्मको लागि कार्यक्रम सम्झना सन्देश यसबाट म रुक्मिणी पोखरेल पनि छुट्टिन्छु। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 3 बजे 3 बजेको समाचार सुन्नुहुनेछ। सबैको दिन शुभ बनोस्। हस्त नमस्कार।

0: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
4: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
3: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
4: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जो सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी कामलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले अहिले केही बेरमा मन्त्री परिषदको बैठक गर्नुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा मन्त्री पदबाट राजीनामा र रिपब्लिकन दलले मध्यावधि निर्वाचन जिते सबै वयस्क अमेरिकीलाई $5,000 दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। अब समाचार विस्तारमा। नेपाल सरकार मन्त्री परिषद बैठक अहिले केही बेरमा बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनु भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज उद्धार उपचार राहत र प्रभावितको पुनस्थापनामा निरन्तर जुटिरहेका छन्। सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज उद्धार राहत र स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनु भएको जनाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। आज उहाँले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाढीमा परि बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने, पैसाको अभावमा एउटी महिलाले अस्पतालको गेटमा बच्चा जन्माउनुपर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले भदौ 10 गतेको भोटेकोशी बाढीमा परि बेपत्ता भएका नागरिकका परिवारहरू अझै पनि आफन्त जीवित फर्किने आशामा रहेकाले खोजी कार्यलाई थप प्रभावकारी बनाउन माग गर्नुभयो। खाना पकाउने एलपी ग्यास अभावका कारण कैयौं नागरिक समस्यामा परेको, विद्यार्थीहरू विद्यालय जाने समयमा ग्यासका लागि लाइन लाग्नुपर्ने अवस्था आएको प्रति ध्यान आकर्षण गराउँदै सहज उपलब्धताको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। यसै गरी राष्ट्रिय सभाको बैठकमा पनि सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आजको बैठकको शून्य समयमा भाग लिँदै उहाँहरूले दैनिक उपभोग्य वस्तुको अभाव र बाढी पहिरो प्रभावितको राहत र उद्धारका विषयमा सदन मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको हो। भोटेकोशी बाढीका कारण थुनिएको चिलिमे जलविद्युत केन्द्रको सुरुङ खुलाउने कार्य तीव्र रूपमा अगाडि बढेको छ। कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको पुवाल खोल्न थालिएको हो। चिलिमे जलविद्युत केन्द्रका केन्द्र प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पन्छाउने काम भइरहेको छ। निरन्तरको प्रयासपछि हालसम्म करिब 100 मिटर सुरुङको लेदो हटाइसकिएको उहाँले जानकारी दिनुभयो। उद्धार कार्य यही गतिमा अघि बढी आज साँझसम्म सम्पर्कविहीन प्राविधिक कर्मचारी भेटिने आशा गरिएको छ। नियन्त्रण कक्षको लेदो हटाएपछि ती प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्र यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भदौ 17 गते प्रतिनिधि सभामा सम्बोधनका क्रममा बताउनु भए अनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो। कृष्णभीरमा पहाड काटिएर करिब 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न 10 वटा मेसिन र 30 जना कर्मचारी खटाइएको छ। सशस्त्र प्रहरी बल नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक 12 देखि 14 घण्टासम्म काम भइरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदका समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शव गृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न 12 वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा 50 शव अट्ने क्षमताको शव गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शव गृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढाइनेछ। त्यस्तै चिकित्सा विज्ञान प्रतिष्ठान बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपटकमा कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गरिनेछ। खाद्य स्वच्छता मन्त्री निशा मेहताले विपदका क्रममा शव व्यवस्थापनमा देखिएका कठिनाई र पछिल्लो भोटेकोशी बाढीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून तथा नीतिगत तहमा रहेका अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागि परेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा उहाँले फैसला कार्यान्वयनका क्रममा कतिपय विषयमा समस्या देखिएको र त्यसका लागि नीतिगत रूपमा स्पष्ट हुनुपर्ने आवश्यकता औल्याउनुभयो। मन्त्री गौतमले फैसला कार्यान्वयनलाई चुस्त दुरुस्त बनाउन सरकार गम्भीरतापूर्वक काम गरिरहेको र आवश्यक कानुनी सुधारका लागि कानुन सुधार समिति मार्फत अध्ययन भइरहेको जानकारी दिनुभयो। बैतडीमा निरन्तर वर्षाको कारण बाढी पहिरो र नदी कटानले 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। जिल्लाका सिगास गाउँपालिका, डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकाका नागरिक उच्च जोखिममा रहेका छन् भने त्यस्ता जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि स्थानीय तहहरूले काम गरिरहेको जनाएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
1: बैतडीका नदी तटीय क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेपछि बस्ती सार्ने तयारी भइरहेको छ। सिगास गाउँपालिका वडा नम्बर 5 र 6 पर्ने सेती नदी किनार ढुङ्गाड आसपासका तटीय क्षेत्रमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि उक्त क्षेत्रमा बसोबास गर्ने 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अरियाल। यस्तै जिल्लाको समलिया नदीमा समेत जलस्तर बढ्दै गएपछि डिलासनी गाउँपालिका वडा नम्बर 1 र 2 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। वडा नम्बर 1 का वडाध्यक्ष कृष्ण कुमार धामी,
2: अहिलेसम्म मैले
1: यस्तै पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दीपक कुमार राय,
2: पहिरो परेको कहीँ जोखिम नरहेको त्यस्ताहरू छ, तिनीहरूलाई चाहिँ अब सुरक्षित स्थानमा सार्नदेखि लिएर सबै हामीले गरिरहेका छौँ र निरन्तर सूचना पर्व हाम्रो चौकी लेभलदेखि लिएर सबै लागू गरेर
1: जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर 4, 8, 6 समेत पहिरोको उच्च जोखिम रहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: जर्मनीले रसुवाको भोटेको सी बाढी पीडितको राहत उद्धार तथा पुनस्थापनाका लागि 80 लाख युरो सहायता गरेको छ। सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्र मार्फत उक्त सहयोग प्रदान गरिएको नेपाल स्थित जर्मनी दूतावासले जनाएको छ। जर्मनीले यसअघि 5 लाख युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो। नेपाल सरकारको अनुरोधमा भान्साका सामग्रीका सेट, त्रिपाल, लामखुट्टेको जाली, खाना पकाउने आपूर्तिका उपकरण तथा क्याम्प बेड युरोपेली संघको नागरिक सुरक्षा संयन्त्र मार्फत नेपाल आउँदैछ। कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ आउन नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट 53,469 सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ ल्याइएको छ। चितवन सहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर हिजो काठमाडौँ ल्याइएको हो। उपत्यकामा ग्यासको अभाव नहोस् भनेर बुलेट आउन नसकेपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिन्डर भरेर काठमाडौँ पठाउन थालिएको हो। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका चुनौती र सङ्कटहरूको सामना गर्न भू राजनैतिक सहकार्य सहित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट कृषि तथा प्राकृतिक स्रोतमा ठूलो क्षति पुगेकाले नदी तथा पर्वत संरक्षणका विषयमा अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताउनुभयो। जेन्जी आन्दोलनको 1 वर्षमा बाँकेका 2 बाल सुधार गृह र 1 कारागारबाट फरार भएका 340 जना मध्ये 171 जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ। सो अवधिमा फरार भएका अझै 169 जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन्। गत वर्ष भदौ 23 र 24 राति उनीहरू फरार भएका थिए। कैलालीको टिकापुर नगरपालिकाको कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। नदी किनारका धेरैजसो वनलाई बर्सातको समयमा कर्णाली नदीले कटान गर्दै आइरहेको छ भने त्यसबाट नजिकका बस्तीहरू समेत जोखिममा परेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
3: कर्णाली नदी किनारमा रहेका सत्ती कर्णाली सामुदायिक वन, भैरवनाथ वन संरक्षण समिति, खोटेना भुराखानी सामुदायिक वन, रानी कर्णाली सामुदायिक वन लगायतका क्षेत्रमा अहिले पनि कर्णाली नदीले कटान गर्दै आइरहेको छ। नदी किनारमा रहेका सामुदायिक वनलाई नदीले कटान गर्दै गएपछि त्यसबाट यहाँका बस्तीहरू पनि जोखिममा रहेका छन्। भैरवनाथ वन संरक्षण समितिका अध्यक्ष केशर बहादुर रावल:
4: त्यहीबाट धेरै भएको छ। त्यहाँदेखि पानी राम्रोसँग पर्ने हो भने पार्कदेखि तलपट्टि 5 नम्बर वाडा 6, 7, 8, 9 एकदमै छिटो हुने सम्भावना देखिएको छ। अब माथि पहाडमा पानी परेन भने हामी सुरक्षित छौँ।
3: भैरवनाथ वन संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन्, तर अहिलेसम्म केही काम हुन सकेको छैन। अध्यक्ष रावल:
4: स्थानीय सरकार, केन्द्र, प्रदेश उहाँहरू आउने हेर्ने जाने मात्र हो। अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। 4-5 वर्ष अगाडिदेखि नै नदीको तलबाट काट्दै काट्दै आइसकेको छ।
3: त्यस स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टिकापुर नगरपालिकाको वडा नम्बर 5-9 क्षति पुगाउने देखिन्छ। त्यसका साथै सत्ती कर्णाली सामुदायिक वन क्षेत्र पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी:
5: वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा तीव्र कटान भइरहेको छ। सातुरा सत्ती वन गाउँको नजिक पनि कटान भइरहेको छ। डल्लो बस्तीको लागि एकदमै जोखिम रहेको छ। नियन्त्रणका लागि बारम्बार हामीले रानी जमरा कुमिरेतुका आयोजनामा पनि जानकारी गराएका छौँ। उहाँसँग तटबन्ध भइदिनुपर्छ भनेर माग गरेका छौँ। कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि जानकारी गराएका छौँ। विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका छौँ। पहल त अहिलेसम्म कहीँबाट भएको छैन।
3: यसका साथै अहिले कर्णाली नदीले टिकापुर नगरपालिका वडा नम्बर 8 को बनगाउँ, श्रीलङ्का, अर्नुवा लगायतका क्षेत्रमा पनि कटान गरिरहेको छ। त्यसबाट पनि कर्णाली नदी गाउँतिर पस्ने खतरा बढेको भन्दै त्यहाँका नागरिकहरू पनि चिन्तित भएका छन्। यस विषयमा सरकारवालाहरूले बेलैमा सचेत हुन जरुरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
6: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
7: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
6: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
7: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
6: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
7: र अझ रमाइलो कुरा,
6: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
7: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
6: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G बोल्टे नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा संसदको दुवै सदनमा आफ्नो दल रिपब्लिकनले जिते सबै वयस्क अमेरिकी नागरिकलाई प्रति व्यक्ति $5,000 दिने घोषणा गर्नुभएको छ। राष्ट्रपति कार्यकालको मध्यतिर आएर ट्रम्पले गर्नुभएको यस प्रकारको घोषणा विवादमा परेको छ। राष्ट्रपति ट्रम्पले $अरबौं खर्च हुने सो योजनाका लागि पैसाको जोहो कसरी गर्ने प्रश्न नपारे पनि पाउनेहरूले अमेरिकाभित्रै सो रकम खर्च गर्नुपर्ने बताउनुभयो। धेरैले ट्रम्पको योजनालाई गैर कानुनी भनेका छन्। अब खेलकुद। नेपालले ओमानलाई पराजित गर्दै एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। मलेसियाको बायोमास ओभरअल क्रिकेट मैदानमा आज भएको सेमी फाइनल खेलमा नेपालले ओमानमाथि 87 रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालले जितको लागि दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 28.1 ओभरमा सबै विकेट गुमाउँदै 60 रनमा समेटिएको हो। यससँगै नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स UAEसँगको भेट पक्का गरेको छ। आजै भएको अर्को सेमी फाइनल खेलमा UAEले हङकङलाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो। फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेको सिबाडी प्रभावित क्षेत्रमा जारी कामलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले अहिले केही बेरमा मन्त्री परिषदको बैठक गर्नुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा मन्त्री पदबाट राजीनामा र रिपब्लिकन दलले मध्यावधि निर्वाचन जिते सबै वयस्क अमेरिकीलाई $5,000 दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। उद्योग वाणिज्य तसो आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदकबाट राजीनामा दिइरहेले आज उही प्रधानमन्त्री बालेन्द्र शाहक आगु राजीनामा बुझाल हो। उद्योग मन्त्री यादवले प्रधानमन्त्री शाहक सामु राजीनामा बुझाल प्रधानमन्त्री सचिवालय जनाल रछिक। राष्ट्रिय सभाग सांसद लखे समसामयिक विषयमा सरकारक ध्यान कारा दिल रछात। राष्ट्रिय सभाग आज बैठकक सुन्न समयमा साराती उलखे दिनदिने चालालार वस्तु नै पाइते तसु बाढी पैरा प्रभावित राहत अंशो उद्धारक विषयमा सदनकबाट सरकारक ध्यान तान दिल हो। सांसद लखे बाजुरा जिल्ला बुढी गण्डकीमा अस्पताल बनाला सम्झौता अनुसार काम नयखल भएको स्वास्थ्य मन्त्रालय ध्यान काराती ग्यास नै पुग्ल देखाएको कार्तो बजारी भैधर्लामा चारो रोकेलै तसु बाढी प्रभावित ठाउँमा चारो मोटरगाडी पहुँच सहित राहत तसु उद्धारमा पनि चार चारो करेलै अंशो अधुरो कामलाई पुरा करै बाढीमा हेराला मानुस खोजी करेलाई बोल्टे सामाजिक सञ्जालमा पीडितलाई जथाभावी गार करलालाई कारवाही माग कर्लर छन्। बैठकमा सांसद लखे कानून बानालारमा राष्ट्रिय सभागबाट दिल बाधा विषयमा विरोध जनाती कछी काए कनिकु भैलिक बाईको स्पष्ट पारेलै अनुरोध गर्ती विपदकबाट अख्ल जन धनक नाशक न्यूनीकरण करेलै तसु पहिलाक तयारी अपनाएलाई जोड दिलर छत। प्रतिनिधि सभाभित्र कृषि तसु प्राकृतिक स्रोत समिति बैठकमा सांसद लखे हावापानी फेरन्जैला चुनौती तसु समस्या सामना करेलै भू राजनीतिक मिलीको करलार काम सहित अन्तर्राष्ट्रिय प्रयास चैल बाजिरेला। समिति आज बस्ल बैठकमा सांसद लखे भोटेकोसी तसु त्रिशुली लरीमा आइल बाढीबाटे कृषि तसु प्राकृतिक स्रोतमा बर्के नाश पुगेको लरी तसु पर्वत जोगालार विषयमा अन्तर्राष्ट्रिय तहमा पहल करे पर्लारमा बाजल हो। विपद पाचे वातावरणीय रूप फेरि बानालार सँगै अन्तर्राष्ट्रिय मञ्चमा हावापानी न्याय तसु नाशक क्षतिपूर्तिक मुद्दा बलियो रूपमा उठ्या पर्लारमा सांसद लखे जोड दिल रछत भने वातावरण विज्ञ लखे नेपालमा विपद पाचे कृषिमा किसान भर पर्ला तसु विपद जोखिम न्यूनीकरण तसु बानालार कामलाई आगु धरे पर्लार बाजलारमा जोड दिल रछत। मुस्ताङमा इए भदौ 30 गते तसु 31 गते अखलार घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 तयारी लास्ट चरणमा पुगिरहेलिक। विश्वक चिन्ता तसु चासोक विषय बनिधरला हावापानी फेरन्जैल प्रभाव तसु स्थानीय समुदायमा पुराला असर सहितक विषयमा एकता अवधारणा ठिक गरेलै स्थानीय घरबझोङ गाउँपालिकै हावापानी भेलाक तयारी गर्ल हो। हरित गृह ग्यास छार्ला कारण हावापानी फेरन्जैल पृथ्वी ढिप्टो बढीको नेपाल अग्नि हिमाली पहाडी तसु तराई जिल्लै भोगै पर्ला हावापानी सङ्कट तसु ओखरक सय व्यवस्थापनक विषयमा भेलामा गहिरो बहस हक्सिग। यीबीच नेपाली कम्युनिस्ट पार्टीक संयोजक तसु पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हावापानी फेरन्जैल विषयले अन्तर्राष्ट्रिय मञ्चमा सोलारी ढङ्गै उठ्या पर्लार बाजिरेलक। पार्टी कार्यक्रममा सहभागी अखेलै जनकपुर धाम पुग्ल संयोजक दाहाले हावापानी फेरन्जैल कारण हिमाल पग्ललार विषय वातावरणीय मात्र नयखेको मानुषक सभ्यता तसो अस्तित्वसँगै सिधा जोडन्जैल विषय अखेको नेपालले एक्लै अन्तर्राष्ट्रिय मञ्चमा सोलारी ढङ्गै उठ्या पर्लार बाजल हो। कानून न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून तसु नीतिगत तहमा रहल अस्पष्टता हट्यालै सरकार गैरीको लागि पर्ल बाजिरेली। प्रतिनिधि सभाभित्र कानून न्याय तसु मानव अधिकार समिति आज बस्ल बैठकमा उही फैसला लागू गर्ते कटका विषयमा समस्या देखन्जैल तसु ओखरक लागि नीतिगत रूपमा स्पष्ट अखै पर्लार आवश्यकता औँला रहेस। मन्त्री गौतमले फैसला लागू गरेलै स्पष्ट सो छर्लङ्ग बनाएलै सरकार गैरीको लागि धर्ल तसु चैलर कानुनी सुधारक लागि पनि कानून सुधार समितिबाट दिठाती बुस्ती करल जानकारी दिल रछात। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अख्नि 12,43,33,41,41 रुपियाँ जम्मा भएर लेख। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय अनुसार आज बिहानीसम्म विवरण अनुसार भिन्ने भिन्ने 9 ब्याङ्कमा नेपाली रुपियाँ तसु अमेरिकी डलरक जम्मा पैसा जोड्दै कोषक जम्मा 12,43,33,10,41 रुपियाँ पुग्ल कार्यालय जनाल रचिक। विवरण अनुसार भदौ 25 गते वा आज मात्रै नेपालीबाट 17,25,69,675 रुपियाँ तसु अमेरिकी डलरपट्टि 2,74,062 डलर थप जम्मा भएर लिक। यीबीच जर्मनीक रसुवाग भुटेकोसी बाढी पीडित राहत उद्धार तसु फेरि बनालाई 8 मिलियन युरो सहयोग गर्ल रछिक। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय विपदक समयमा बर्के समस्यामा
संख्यामा लास व्यवस्थापन करै पार्लारको लास थर्लार घर बनालार योजना आगु सारिरहे लिग मन्त्रालय देशक भिन्न भिन्न 12 संघीय अस्पताल तसो स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेक अस्पतालमा कम्तीमा पनि 50 लास आटालार क्षमता लास थर्लार घर बनालार भइरहे लिग कोशी नारायणी भरतपुर भेरी डडेलधुरा सहितक अस्पतालमा लास थर्लार घर बनालार तसु क्षमता बढा छिक। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहतै बित्ल समय विपद तसु भोटेकोशी बाढी कारण देखन जैला लास व्यवस्थापन कठिनाईले ध्यानमा धरती एनक पूर्वाधार जैला बाजले रहेस। मन्त्रालय अनुसार एना बाटे विपदक बेला लास व्यवस्थापनलाई जोगाको व्यवस्थित तसु मर्यादित बानालाई तसु फरेन्सिक अंशो मेडिको लिगल सेवा सोलारी बानालाई सहयोग पुग्छिक। झिन्जी आन्दोलनक 1 पुरा आख्ला अवसरमा सरकारले राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीतिलाई सोलारी बानाते लेख्ल जनाल र चिक सरकारले कुटनीतिक आचार संहिताक पालना गर्दी विदेशी कुटनीतिक प्रतिनिधिसँगै भेटघाटलाई व्यवस्थित बनाएर एकरिक लागि भारत तसु चीनसँगै नाता बढाले परराष्ट्र मन्त्री शिशिर खनाले दुवैटा देश घुमिरहेलक। यसनिकै अस्ट्रेलिया क्यानाडा सहितक मुलुककसँगै दुवैटा पक्षिक बैठक तसु बिमस्टेक भिन्न भिन्न बेहोरामा सहभागी जनाल र छिक। पासपोर्ट तसु कन्सुलर सेवालाई सोलारी बनाती विदेशमा रहल नेपाली उद्धार तसु लास व्यवस्थापनमा जोड दिती र सुवाग भोटेकोशी बाढी पाछे विदेशी नियोग अंशो अन्तर्राष्ट्रिय संस्थासँगै समन्वय गरेको उद्धार तसु राहतमा सजिलो भइधरल मन्त्रालय जनाल र छिक। रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङे गाउँपालिका 545 सर्वसाधारण बाढीमा परेको हेराधरल जानकारी दिल र छाट। अध्यक्ष तामाङ अनुसार गोसाईकुण्ड गाउँपालिका भवन नेपाल राष्ट्रिय आधारभूत स्कुल टिमुरे तसु स्याफ्रुबेसी स्वास्थ्य चौकी सहित कार्यालय तसु पर्लार स्कुल बाढी बगारे लिक गाउँपालिका दिनदिनै प्रशासनिक काम कर्लार हल जिल्ला सदरमुकाम धुन्चेकबाट चलिधरे लिक गाउँपालिकाको उपाध्यक्ष 2 ओडा अध्यक्ष तसु 3 ओडा सदस्य सम्पर्कमा भइकेन। आइलार असोज 3 सो काठमाडौँ उपत्यकामा 28 राति चल्लार बसे 6 नयाँ रुटकबाट सेवा दिलार भइरहे लिक काठमाडौँ महानगरपालिका कार्यवाहक मुख्य सुनिता डङ्गोलक अध्यक्षतामा बसल बैठके राति मोटरगाडी सेवा चल्लार नगरपालिका मुख्य उपप्रमुख तसु साझेदार अधिकारी बीच उसे निर्णय कर्ल हो। काठमाडौँ उपत्यकामा संविधान दिवसक अवसर पारिको आइलार असोज 3 सो उपत्यका 6 रुटमा 28 राति चल्लार बसक बाटे सेवा थप कर्लार निर्णय कर्ल काठमाडौँ महानगरपालिकै जानकारी दिल र छाट। बैठकमा काठमाडौँ महानगरपालिका ललितपुर महानगरपालिका चन्द्रगिरी नगरपालिका तसु बुढा नीलकण्ठ नगरपालिकै साझा मोटरगाडीसँगै समन्वय तसु जैल वैशाख 1 सो रातिक बस सेवा चालाते आइरहे लिग। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक करिनु।

भर्खरै यहाँहरूलाई सुनायौँ हरिराज राजवंशीको स्वरमा रहेको यो मैथिली भाषामा रहेको गीत, र यो गीतमा लय तथा शब्द सङ्कलन थियो रजनीकान्त दासको। यहाँहरूलाई अब करिब 4 बजेसम्म राष्ट्रभाषाका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब अर्को गीत राख्दैछौँ, दिपेन्द्र मान सिंहको स्वरमा रहेको यो गीत, र यो गीत नेपाल भाषामा रहेको छ भने यसमा शब्द तथा लय सङ्कलन कृष्ण गोपालको रहेको छ।

भर्खरै यहाँहरूलाई सुनायौँ माया निसानीको स्वरमा रहेको यो गीत, र यो गीत घले भाषामा रहेको थियो भने यसको लय तथा शब्द सङ्कलन थियो निमा दोर्जे लामाको। अब यहाँहरूलाई अर्को राष्ट्रभाषाको गीत राख्दैछौँ, लिम्बू भाषामा रहेको यो गीत। यो गीतमा स्वर रहेको छ अर्जुन कुमार थप्लुङको भने, यसमा शब्द तथा लय सङ्कलन गायक स्वयंकै रहेको छ।

भर्खरै यहाँहरूलाई सुनायौँ नारायण लामा र दलबहादुर बमजनको स्वरमा रहेको यो तामाङ भाषामा रहेको गीत र यो गीतमा लय तथा शब्द सङ्कलन थियो नारायण लामाको। अब यहाँहरूलाई अर्को राष्ट्रभाषाकै गीत राख्ने क्रममा भोजपुरी भाषामा रहेको यो गीत राख्दैछौँ। यो गीतमा स्वर रहेको छ प्रभु प्रसाद चौधरीको भने यसमा लय तथा शब्द सङ्कलन पनि गायक स्वयंकै रहेको छ।

तपाईँ यति बेला रेडियो नेपालमा राष्ट्रभाषाका गीतहरू सुनिरहनु भएको छ। यस क्रममा यहाँहरूलाई भर्खरै सुनायौँ सुदेश खवासको स्वरमा रहेको यो थारू भाषामा रहेको गीत, र यो गीतमा शब्द तथा लय सङ्कलन थियो गायक स्वयंकै। अब यहाँहरूलाई अर्को गीत राख्ने क्रममा गुरुङ भाषामा रहेको यो गीत राख्दैछौँ। यसमा स्वर रहेको छ रोशन गुरुङ, माया गुरुङ र साथीहरूको स्वरमा रहेको यो गीत, भने यसमा शब्द तथा लय सङ्कलन रहेको छ रोशन गुरुङको।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। प्रेम जिरेलको स्वरमा रहेको यो गीत र यो गीत प्रेम जिरेलकै शब्द तथा लय सङ्कलनमा रहेको छ भने यो जिरेल भाषामा रहेको गीत राख्दैछौँ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। त्यसपछि 4:05 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार। शेर्पा भाषाको समाचार पछाडि 4:15 सुन्न सक्नुहुनेछ शेर्पा भाषाको कार्यक्रम सेर्बी डोलुलगी ल्यारिम। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाढीमा परे बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, पैसाको अभावमा एउटी महिलाले अस्पतालको गेटमा बच्चा जन्माउनु पर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले भदौ 10 गतेको भटेकोसी बाढीमा परि बेपत्ता भएका नागरिकका परिवारहरू अझै पनि आफन्त जीवित फर्किने आशमा रहेकाले खोजी कार्यलाई थप प्रभावकारी बनाउन माग गर्नुभयो। सांसदहरूले बाढीले पुर्याएको क्षति अपूरणीय भए पनि बाढीमा परि अज्ञात अवस्थामा रहेकाहरूको खोजीका लागि सरकारले अन्य थप उपकरण, संयन्त्र, प्रविधि तथा जनशक्ति परिचालन गरी प्रभावकारी पहल गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले सप्तरीका गरिब, विपन्न तथा निम्न आय भएका नागरिकका लागि भरोसाको केन्द्रको रूपमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा पैसाको अभावका कारण उपचार नपाएर एउटी महिलाले अस्पतालको गेटमा बच्चा जन्माउनु पर्ने अवस्थाप्रति सरकारको ध्यान आकर्षण गराउँदै घटनाको सत्य तथ्य जानकारी बाहिर ल्याउन माग गर्नुभयो। खाना पकाउने एलपी ग्यास अभावका कारण कयौँ नागरिक समस्यामा परेको, विद्यार्थीहरू विद्यालय जाने समयमा ग्यासका लागि लाइन बस्नुपर्ने अवस्था आएको प्रति ध्यान आकर्षण गराउँदै सहज उपलब्धताको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। यस्तै सांसदहरूले विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण बाढीले बगाएर नागरिकहरू बेपत्ता भएको, पहिरोले घर भत्काउँदा कयौँ घर परिवार विस्थापित हुनु परेको, मुस्ताङको लोमानथाङमा भदौ 23 गते आएको भूकम्पले कयौँ घर तथा संरचनामा क्षति पुगेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै पीडितहरूको खोज उद्धार तथा उचित राहत र पुनस्थापनाका लागि पहल गर्न माग गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिनु भएको छ। बैठकको विशेष समयमा बोल्दै नेपाली काङ्ग्रेसका पार्टीका सांसद सुनिल बहादुर थापाले वर्षाको मात्र नभई हिमताल, हिमपहिरो, ग्लेसियर र अचानक आउने डेब्रिस पलु समेतलाई जोडेर पूर्व सूचना प्रणाली विकास गर्न आवश्यक भएको बताउनुभयो। भटेकोसीको बाढीपछि जलवायु परिवर्तन कारण पुगेको क्षतिपूर्तिको लागि सरकारले संयुक्त राष्ट्रसङ्घमा पठाएको पत्र सार्वजनिक गर्न पनि सांसद थापाले सरकारसँग माग गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद रामकुमारी झाँक्रीले जेएनजी आन्दोलनको छानबिन गर्न तत्कालीन सरकारले बनाएको कार्की आयोगको प्रतिवेदनमाथि वृहत छलफल हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय झण्डा ओढेर देश चलाउनेहरूलाई कानुनी कारवाही नभएको भन्दै सांसद झाँक्रीले गत भदौ 23 र 24 गतेको क्षतिको जिम्मा सरकारले लिनुपर्ने विचार व्यक्त गर्नुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। आज उहाँले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको हो। कृष्णफिरमा पहिरोको कारण ग्यासको बुलेट काठमाडौँ आउन नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट 53,469 सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ ल्याइएको छ। चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका 30 सिलिन्डर काठमाडौँ ल्याइएको हो। उपत्यकामा ग्यासको अभाव नहोस् भनेर बुलेट आउन नसकेपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिन्डर भरेर पठाउन थालिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र बनाएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भदौ 17 गते प्रतिनिधि सभामा भदौको अन्तिम सम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने बताउनु भएको थियो। कृष्णभीरमा पहाड काटेर करिब 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न 10 वटा मेसिन र 30 जना कर्मचारी खटाइएका छन्। सशस्त्र प्रहरी बल नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक 12 देखि 14 घन्टासम्म काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नयाँ ट्र्याकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ। यस मार्गका अन्य 5 स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम भइरहेको छ। भदौ 10 गते बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि फेरि भदौ 14 गते भटेकोसीको बाढीले सडक भाँसिएपछि सोही दिन सरकारी टोलीद्वारा स्थलगत निरीक्षण गरी प्रधानमन्त्री तथा पूर्वाधार मन्त्रीबीच मर्मतबारे छलफल भएको थियो। यसै क्रममा सडक विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकहरूले 4 दिनसम्म द्रुत अध्ययन गरी कृष्णभीरको पहाड काटेर 250 मिटर नयाँ ट्र्याक बनाउने पहिलो विकल्प सुझाएका थिए। कृष्णभीर क्षेत्रमा बाटो अवरुद्ध हुँदा उपत्यकामा ग्यास, चिनी सहितका अत्यावश्यक सामग्री कमी देखिएको छ।
रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा संसदको दुवै सदनमा आफ्नो दल रिपब्लिकनले जिते सबै वयस्क अमेरिकी नागरिकलाई प्रति व्यक्ति $5,000 दिने घोषणा गर्नुभएको छ। राष्ट्रपति कार्यालयको मध्यतिर आएर ट्रम्पले गर्नुभएको यस प्रकारको घोषणा विवादमा परेको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। अवस्थ नमस्कार।
4: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: दि रेडियो नेपाली आङ श्रिङ लामा शेर्पा ने सेरिकेकी साङ्गुर सेन्ड्रोनाङ प्रतिनिधि सभाकी आरिङकी सक्नुला सोक्मितुई सतोकला स्वर्ने तोरुप मितिओला स्वरूप लाका हुर्ता क्याने किगोला सुङला सुनाङ वाय सक्नुला सोक्मितुई बोटेकोसी सतोकला स्वर्ने तोरुप मितिओला लक्ष्यतियो तिरी लगलेन क्यान हुर्ता ख्याने सोलगोला तङ सुङक्योप लेचतपातियो फेन्चिन पोक्यान लगलेन क्याने कलेला स्वर्ने ओतुप मितिओला सुङक्योप किगोला सुङला सुवाय दुग्रा क्याने सोक्मितुई ट्याङ्गा मेने मेनखाङला मेन्जु कितुप माङ्यो हाम्पुम्की मेनखाङकी गोलारा आङा केगो नेताङ वाउ कोर्लासँग सुङला सुनाङिन ती घटनाकी कोर्ला ट्याङ्बु क्यान ङ्याम्सिप किगोला सुङला सुवाज्याक नाङसुङ दिपरलाराङ सोक्मितुई समाज सोतुप ग्यास माङ्यो मितियो कालेला स्वर्नो तुप तप्की सुङकी ग्यासकी टर्डिक जोलमु जोगोला ताङ कोर नासोकी कोर्ला सुङला सुनाङु सेनवाय राष्ट्रिय सभाकी सोक्मितुई नाम गिरुवाकी जोसालेन्सी रसुवाकी बोटेकोसिला शतक गलुप ताङ मिमाङतुई रक ताङ टङबाला सङबङ्गी क्योन फोकुतप्की नाम गिरुवाकी कोर्ला जम्बुलिङ मन्सला तम्य जोगो सुङवाय सक्दुला सोक्मितुई शतक तेमा क्योन फोकुतेवाला राहतकी टडिक्कीगो ताङ सुङक्योपकी तन्दोकला सुङला सुनाङवाय दुराङ क्याने तन्दा बजारला समाज ग्यास मेतुप नेताङ छतेने कालो बजारी कितुप लाका मेता जोगो शतक ताङ टोकपी तेमा क्योन फोकु सकुल्ला सर्क्याक तुइन ताङ लामकी टडिकी गौतङ साम्बातिव लाका साम्बातिव जप लाका हुर्था ज्ञाने कि गौला सोक्मितुई सुङला सुनाङ वाय सोक्मितुई सार्वजनिक कोसाला ओतुप मितुई ल्यागेन लाने लाका कि गौ सामाजिक सञ्जालला ट्याङ्बु मिदुप लेन तङ साङ्गुर्थ्यो ख्याप्टा कितुप्तिवला ठिम्तोङगो क्योन फोकु मितुई खप्तेलाङुप लाका मेलाक्पातियो ग्या गौतङ रङजुङ कालेतेमा चुङ्गुप क्योन युङमो जोगौला गोमालाराङ टडिकी गौला सुङला सुवाय जुक्टुन छोङरिल तेजिन आपूर्ति लोनपो गौरी कुमारी यादवकी आरिङ लोनपो कि कोसाने गङबासुवाय लोनपो यादवकी आरिङ सिलोन बालेन्द्र साहला कोसाने गङबासु इगी सिगेपु लोनपो यादवकी टुङ्गी खाङकी सेतुभिन ठिम डिक्ठिम तेजिन सिथु कोर्की लोनपो सोभिता गौतमकी ठिम तेजिन सिचुला सलु जपला सुङकी खक्षनपो सिउ सुङवाय प्रतिनिधि सभा नङ्गी ठिम डिक्ठिम तेजिन मिमाङ ओङछा छोकपी हारिङ सक्दुला लोनपो गौतमकी ठिमखाङकी थाक्सोत लगलेनकी रिम्बाला कोर नासोक्ला काले थोङुप्ताङ तिकी तन्दोक्ला सिचु सलु जोगो सुङवाय लोनपो गौतमकी थाक्सोत लगलेनला फेन्चेनपो जपला सुङकी खक्षनपो सिने लाका कि ओतुप्ताङ ठिम गिरुवाताङ ग्याछा जपला ठिम यार्ग्या छोकपी लोबजुङ कि ओतुप ख्यान्तोक नाङसुङ प्रतिनिधि सभा नङ्गी कृषि तेजिन प्राकृतिक स्रोत छोकपी छोकदुला सोक्मितुई नाम गिरुवाकी जोसालेन्सी थेन्दुप काले मेता जोप्ला जम्बुलिङ सिगडिल खाक्सन पोहतुप सुङवाय छोकपी आरिङदेउ सोकदुला बोटेकोसी तङ त्रिशुली चाङबुकी सतोक्तेमा कृषि तेजिन प्राकृतिक स्रोतलाई क्योन गेपुत फोकुतप्की चाङबु ताङ मितुई सुङक्योपकीगो कोर्ला जम्बुलिङ चिसोक्ला तम्य जोगोला सुनाङसुङ सोक्मितुई रङजुङकाले जुक्ला खोरयुक टडिक ताङ क्यान जम्बुलिङ मन्सला नाम गिरो न्याय ताङ क्योन फोकु तिवाला कुन्सापकी तन्दोक्ला लाकाकीगोला सोक्मितुई सुगेप नङ्गु सेनवाय सोक्दुला खोरयुक कोर्की ख्यापातुई यम्बुला रङजुङकाले तेमा लाङटाङ राष्ट्रिय निकुञ्ज ताङ रसुवा ताङ नुवाकोटकी मेन्सा नाथुङकी सेम्जेन्तियो ताङ सैजी ताङ टुक्चुर्याचिक हेक्टर नाथुङला क्योन फोकु कोर्लासँग ख्यान्तोक नाङ्गुप सेनवाय मुस्ताङला दिबौदौलाकी गते सुम्चु ताङ सुङ्चु सुवाचिकी छेर्मुकितुप गर्पजोङ नाम गिरुव ल्यान्जोम यितोङ गेचु ग्यास सुम्की टडिक तिङसोक्ला लेपु सेनवाय जम्बुलिङकी कालेकी शिला ओतुप नाम गिरुवाकी जोसालेन्सी फोकु क्योन ताङ साने देछेन चिसोक्ला फोकु क्योनकी कोर्ला टोङ्गु कितुप कोर्ला घरपजोङ युल्सोकपी नाम गिरुवाकी ल्यान्जोम गोजुतुप टडिक क्याउइन नाम गिरुवाकी जोसालेन्सी यम्बुला फोकु क्योन ताङ जुक्थाम्बाला फोक्थोपु क्योन ताङ कालेतुई कोर्ला ग्यालयोङ तेजेन छिगेलकी चिसोक्ला लेन ख्यापेल कितुप मिकिल्की साङ दि ल्यान्जोम कोडी क्याउ युल्सोकपी प्रशासकीय अधिकृत सो भीम कुमार बस्नेतकी ख्यान्तोक नाङ्गु सेनवाय नेपाली कम्युनिस्ट सोखी ग्याजिन्पा तेजिन गोमी सिलोन पुष्पकमल धाल प्रचण्डकी नाम गिरुवाकी कोर्ला जम्बुलिङ मन्सला फेन्चेन्पो क्याने तम्य जोगो सुङवाय सोखी ल्यारिम्ला सक्सुक नङ्गुब्ला आरिङ जनकपुर धाम फेपख्योलु ग्याजिन्पा दाहालकी नाम गिरुवाकी जोसालेन्सी खाङरीकी खात्यो सितु कोर खोरयुक्ला तिरङमेन्दा क्याने मिमाङताङ क्यान्थ्यु कोर हिन्दुप्तकी एमबिदी कोर्ला खाक्सन पोचिने जम्बुलिङ मन्सला तम्य जोगो सुङसुङ रसुवाजोङकी गोसाइकुण्डा युल्सोकपी चिखेप कैसाङ नुर्पु तामाङकी गोसाइकुण्डा युल्सोक पाने सयिङ्गतङ सिप्रुस्याङ मितियो शतकलाई सोर्ने तोर्णोतुप सेनवाए चिखेप तामाङकी सेतुप नङसिन गोसाइकुण्डा युल्सोकपी खाङबा ताङ लोप्टा तिवा ताङ टिमुरे ताङ स्याब्रुबेसिला ओतुप ठोटेन ल्याखुङ तिय शतकलाई सोरु सेनवाए गोसाइकुण्डा युल्सोकपी ल्याखुङ ताङ सदरमुकाम दुन्सेने जिन्क्योङकी ओतुप सेनवाए युल्सोकपी चिखेप सोनपा वडा चिखेप मिराङ ताङ वडा छोकमी मिरा सुम तोर्ण ओतुप सेनवाए शतक तेमा क्योन फोकु गोसाइकुण्डा युल्सोकपी मितेवाला काठमाडौँलाई ओतुप एलो लखाङ ताङ मुस्ताङ लखाङलाई ओतुप सेनवाए रसुवाकी बोटेकोसी चाङबुतेमा हौ शतकला स्योर्ने क्योन फोकुतेउला सुङ्क्योपताङ राहतकी टडिकी तुप्ला रोग्रम कि तुप्ला टडिक्याउ सिलोन दैवी प्रकोप सुङ्क्योप कोसला ट्याङ्गा अरब चिङ्गी ताङ करोट सिप्चुस्या सुमचोई दुनोतुप सेनवाए सिलोन तेजिन लोनसोक ल्याकुङकी सेतुप नङसिङ कोसला तन्दासेक रङ्युल ताङ छिग्याल्ने पल्जोर रोक्रम मुङ्गे नोतुप सेनवाए दिपरलारङ जर्मन सुङ्की बोटेकोसी तेमा क्योन फोकुतेउला रोग्रम कि तन्दोकला कोसला युरो मिलियन गे रोग्रम क्याउ सेनवाए शतक तेमा क्योन फोकु सकुला राहत ताङ सुङ्क्योपकी तन्दकला कोस्ने ट्याङ्गा अरबसिक राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन व्यवस्थापन प्राधिकरण दा निकासा चुङ्गु सेनवाए भोटेकोसी शतकलाई सोर्ने नासागलुप एम्बु ताङ सिगेलकी मितुई फुङबुङ ओसीकी तन्दकला एम्बी कोर्सुङ मक्मिकी डिएनए नमुना दुतुप ताङ परीक्षणलाई हुर्ता क्याने कि ओतुप सेनवाए नेपाल कोर्सुङ मक्मी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामा खुसीला शतकलाई सोर्ने नासागलुप मितुई ताङ खाङबी मितुई डिएनए नमुना दुई ओतुप सेनवाए तन्दासेकलाई शतकलाई सोर्ने नासागलुप तोङ चिकताङ सैङी ताङ गेचुग्या टुक ताङ नासागलुप खाङबी मितुई तोङ चिकताङ सै चिकताङ चिङी क्योन ताङ तोङ जित नि ताङ सै टुक्ताङ क्याने डिएनए नमुना दु एमबी कोर्सुङ मगमिकी सेतुभिन थोतेन लोनखाङकी रङजुङ कलेकी तुसोला फुङबु जोकु ताङ टडी किटुप्ला फुङबु जोकु खाङबा जप छर्सी गोजुन वाए लोनखाङकी फुङबु टडी किटुप्ला गेलखापकी सङ्घीय मेनखाङ चिङी ताङ थोतेन सेन्ड्रिक प्रतिष्ठानलाई फुङबु जोकु लाका गेछा जप सेनवाए लोनखाङकी कोसी मेनखाङ नारायणी मेनखाङ भरतपुर मेनखाङ बेरी मेनखाङ ताङ डरेलदुरा मेनखाङलाई फुङबु जोकु दासा गेछा जप छर्सी जोनवतुप सेनवाए मेनखाङ तिरिला न्युङसोकला फुङबु ङपचु सङ्गु क्याने फुङबु जोकु खाङबा जप सेनवाए थोतेन लोनपु निसा मेहताकी रङजुङ कलेकी तुसोला फुङबु टडिकला थोङ्गु कलेला खक्सनपुजी सुङ्क्योपताङ टडी गोतु फुङबु जोगु दासा जप छर्सी गोजु लोनखाङकी सेतुभिन पृथ्वी गेलाम नङ्गी कृष्ण बिरला नागलुप लाम्दी बदौला नाङलारङ जिङ्क्योङ किदुप क्याने लाका किङ ओतुप सेनवाए कृष्ण बिरला मिटर सै नि ताङ अप चुरिङबु ट्र्याक सम्बा जपला मेसिन सिथम्बा ताङ ल्याचेतपा मिरा सुमचु लाग्लाइन क्यान ओतुप सेनवाए फ्लड लाइट थिने गमी तुसोलासङ लाका किङ ओतुप सेनवाए रेडियो नेपालने सेरिकेर साङ्गिर डुप्सुङ लसेता ल्याङ्गे तुई सेनाङथोप कि सेरिके कि ल्यारिम सेरी डोलुप कि ल्यारिम
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ गी यार्केला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन रुबा ख्यानुवा टेलिकम ग्याङसिङ छेप्जी कि थुचो सम्बाकी लाक्षे ओदो ग्याङसिङ छेप्जी निरी खेलेन चिक्दाहीन थाङ ग्याङसिङ छेप्जी कि तेमा लुङबा यार्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
2: नेपाल टेलिकम

लसि तन्द थेङ्गेटिवे सेनाङ्गे नजुन वाइ रेडियो नेपालनि सुबे टोलोकी ल्यारिम दाङमलङ रसवाकी फोटेको सिलावाउ सोतकी जोसालिन्सी फोको क्युन तेमा तन्दा ग्यालखप्ला वतोप दाक्पो मिमाङ तिरितिराङ मिदी जम्बुलिङलङ सेमदुक्ला खेलगुवा रङजुङ कालिकी जोसालिन्सी थेन्दोप्दी नेताङला सुर्नी रगलोप तेरिला सेमसु सुई तन्दा मेनखाङला मेन्जु खि वतोप निरपुतिवी ठोते नेताङ कालेतिवा सङ टिम्बु ट्याङने ल्यामोडोसी सिने मन्दुन सङ सपिन तन्दा मिबङ्गी कालेला सोर्नी वतोप दितुसोला खाङ्बी क्वासी नाङला मेबर सिनाङ सेमला गासो मेतोप रङजुङला खेल्ने रङ्गी खाङ्बी मि कालेला सोर्नी तोरुप दितुसोला आरिङ न्याकिताङ सलाक्या न्याकिताङ नाके गिताङ सिनी गुनी सेमला रेवा खुर्नी लामल्हाने देनी वतोप मिमाङ तेरिकी दिसेमदोकी तुसोला दाक्पो तेरिकी फलाछुला काङ किखेकी तिनाङ सिङ दाक्पो तेरिकी फलाछुला दल्जा किगोकी रोग्रम किगोकी त रोग्रम सिरुप्ती टेङ्गा सिगारङ तेर्गोकी सिरुपसाङ मेतोकी कलेला सुर्नी पोप्क्यानी होतोप मि खाङबा फेम्ने दाक्पी खोङदिवी सेमदोप गोतोप तम्यातिवा ङेन्नी यिनसिनाङ रोग्रम दल्जा किथोपकी तिकाले सिरुप्ती खाङबा चि कालेतिराङ मिदि चिछोपकी काले ग्यालखापकी काले यिन्दोपतापकी दुकुई काले सेमदोकी तुछोला वरङ तेरि डिग्ने फलाछोला दल्जा किगोकी दुक्पा सिरुप्ती दाक्पीकी राङलाते मेखेली फो मिलातिरङ खेलगी किरमती अलातिरङ खेलगी फो मिला मेखेली सिने दाक्पीति नासमति फला क्युङजङने तुगुई दोपति साला दाक्पुलासङ खेलगी दाक्पुला खेलसिङ दाक्पीसङ मिकी गला रोग्रम किसी गला दल्जा किसी सिने नासम दोङी किन तितपकी तुगुइराङ नासमतिसङ फो मिकीसङ ताङनी हुङुकी तितपकी दाक्पीकी फो मिलासङ तुगुई राङ्गी तोङुचिङे नासमतिरङ ताङने दाक्पु तेरि कि चिक डिल ख्याने दल्जा किको कि रसुवाला गलोप सतकला सोर्नी दाक्पो सेर्वी चिछोकी मितिवासँग बङ्गे तोनवा यम्बु सेर्वी चिछोक छोकपी ख्याफेल क्याउ लेन नाङचिन तन्दा सेक्ला मेरा ठुपचुरे नि सेर्वातिवा तोर्नी वतोप्ताङ मेरा सिकी फुङपुङ यौ सिने सेनवा सुङख्योप लेचतपा तिवी सुङख्योपकी लाकातिवायाङ खिरङ वसिनाङ छोली वसिनाङ मितोर्नी निमा चोरङ गल्सिनाङ रङ्गी मिथा किते ङेकिते सिने सेम्ला रेवायाङ तेरि लाहुङ छोनी रेवासङ किगो कि तुग्राङ केने दितु छोला दाक्पु तेरि पाला टिक्ने दाक्दापी छोक्ने किखेउ रोग्रम तिवा किरुनाङ सिनेसङ थेङ्गे तिवा तेरिला तिल्लारिम सेनाङ्गिन जुनगो तुप तेरिला सफिन यम्बु शेर्वा चिछोक छोकपा याङना नेपाल शेर्पा सङ्गीत तन्दा सोतकला सोर्नी तोरुप शेर्वा तिवी थोतिवा दुती वतोप तपकी रङ्गी मे याङना रङ्गी चिप्की मे सोतकला सोर्नी तोर्नी वसिङ तिलेन्ती शेर्पा सङ्ला कल्तोङनाङ सिनेसङ दिल्लारिम सेनाङ्गिन जुन वतोप तेरिला सोभिएन शेर्पा सङ्की ग्यालखप्ला छुगेल्ने क्यान शेर्वी लने टेङ्गासङ दुई गोतोप्ताङ ती टेङ्गाती फेकाई सुङकी कोसला लुकोताङ फेकाइती सोतकला सोर्नी तोरुप शेर्वी चिछोकी मितिवी खाङबी मिला गोनी तेरुप सिने थाक्सोत क्यान वतोप्ताङ था पेजातिवा वसिङ पेजी लोपजुङसँग छोकपातिवा नासोक्ताङ क्याने डिग्ने चिकडेल क्यान लाम्ने तेरुप तप्कीसँग शेर्पा सङ्की सोतकला तोरुप शेर्वातिवी थोतिवा दुती वतोपिन तन्दा दिल्ल्यारिम सेनाङ्गिन जुन गोतोप तेरिला ङ दिल्ल्यारिम सुरङ सुसु तोर्न खोङतिवी खाङबी मिला सिक्याने तोरुप मिकी मिङ खोङकी खाङबा सुसु वे खोङतिवी मिङ पेजातिवा वसिङ पेजातिवी लोपजुङ पेजातिवै मिङ तिवा तङ फोन नम्बर क्याने तिलेन तिवा ति शेर्पा सङ्ला कल्तोङनाङ सिनेसङ सोपियन रङ्गी कल्तोङ माथोप सिनाङ फलाछोला हाको मि वसिङ खोङतिवाला सिक्यानेसङ रोग्राम खोङतिवी लाने रोग्राम लाने हिंसिनाङ लेन तिवा कल्तोङ थोपकी

लसे तन्दा लेङ्गेतिवा सेनाङ्गेन वाइ रेडियो नेपालनि सिरवे दोलोकी ल्यारिम आरिङ रक्चेतोफ नेताङ न्युङमोजोफ याङना मेथाजोफ रक्चेतोफ नासा मगोतोफ मितिओला सुङ्क्योप कितोप कोर्की तुछेन जम्बोलिङला ग्यालखप्ला तिरङ मिदि जम्बोलिङला रङ चै वाइ चिक्रङ ओतुप मिला दाक्पी दल्चा किगोकी सेम्ला नासम मेलकपा सरसिङ तुकुइ नासम तिवी कोला याम्बा मितिवी मुला तम्या किगोकी तुक्रङ क्याने फ्रोक्चे तुप्चिङै नासम तिवा सरसिङ सुङकी गोचो हेल्पलाइन आङ एघार छैसठी लासङ फोन तोङतोपकी तुक्यानी फोन ताङसिङ ए याम्बा मेके हकुइते यहाँकी तुकुइ नासम ताङनि वा तिकिङला खाङ सिते तिकिङला मेलकपा के सिते कि सिने तुगै नासम दाक्पी तोङ्गु मेङ्गी खोङ टिभी दि दाक्पी दुख्याने फोन ताङसिनाङ खोङकी दाक्पुला खाङ क्यासुङ चुकुइ नासम स्यारसुङ चुक्याने स्यारसुङ त तुगै नासम तिवा शर्मिजु तुब्ला दाक्पी खाङ खाङ किगो कि सिने तुगै टोङ्गो तिवा खोङ टिभी दाक्पुला नङ्गी तितापकि दाक्पी के जुवा क्याने माङ जुवा क्याने दिगिङला खाङके सिते दिगिङला खाङके किते सिने तुगै नासम तिवा माताङ क्याने दाक्पी कि ढुक्का क्याने सेम्ला नासम मेलकपा माताङ केने दाक्पी फोन तोङथोपकि लेङ्गे टिभी फोन तुकुइ नासम तिव वसिङ दि नम्बरला दि आङला फोन ताङने रोकलाम लङ्गुनाङ सिने साङ तेरिला सोपियन तुग्राङ केने रोक चेतुप नासम स्यारसिङ नासम मेलकपा तिवा स्यारसिङ त ङचिग्राङ वा ङेदल ज सुङ मे ङला सि साङ मेङ्गेनी ङ्यातम या सि साङ मेङ्गेनी ङला सि साङ दल्जा मेकि सि

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
4: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथी रामकृष्ण शाह, उद्घोषण सहकर्मी साथी गणेश थापा र बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। यही भदौ 10 गते रसुवाको भटेकुसी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुनर्निर्माणका लागि सरकारले 7 अर्ब 23 अर्ब 31 करोड 52 लाख रुपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदद्वारा सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड 19 लाख रुपियाँ लाग्ने अनुमान गरिएको हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3 खर्ब 90 अर्ब 62 करोड 30 लाख 40 हजार रुपियाँ आवश्यक पर्ने देखिएको छ। प्रतिवेदनले पुनर्निर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अनुसार आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड 50 लाख रुपियाँ र दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड 2 लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भदौ 10 गतेको भटेकोसी बाढीमा परी बेपत्ता भएकाहरूको खोज उद्धार कार्यलाई थप तीव्र बनाउनु पर्नेमा जोड दिनुभएको छ। बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले देश यति बेला बाढी पहिरोको मारका कारण विषम परिस्थितिमा रहेको र खर्बौंको अर्थतन्त्र क्षति भएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सिंहले भटेकोसी बाढीका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको भन्दै यस्तो अवस्थामा सबै मिलेर विपदको सामना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद मोहन आचार्यले सरकारले बाढीमा परि बेपत्ता भएका नागरिकको खोज तथा उद्धार गरिरहेको भए पनि खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले भटेकोसी बाढीका कारण देशले बेहोर्नु परेको अपूरणीय क्षतिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै विपदका बेला सरकारले अन्य देशहरूसँग सहयोग लिएर भए पनि आफ्ना नागरिकको ज्यान जोगाउन लाग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले एकातिर भटेकोसी बाढीले नागरिकहरू पीडित भइरहेको अवस्थामा अर्कोतिर ग्यास अभावले थप पीडामा पुगेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भटेकोसी बाढीमा परि बेपत्ता भएका नागरिकका परिवार अझै पनि उनीहरू जीवितै फर्कने आशमा रहेकाले खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरू इन्दिरा राणा मगर, निष्कल राई, टुका भद्र हमाल, गणेश बहादुर विश्वकर्मा, सरस्वती लामा, सुम्निमा उदास, राम लामा, गुरुप्रसाद बराल लगायतले बाढी आएको 16 दिनसम्म पनि सरकारले खोजी कार्यका लागि सुरक्षाकर्मीहरू आवश्यक मात्रामा परिचालन गर्न नसकेको, कतिपय प्रभावित क्षेत्रहरूमा राहत पुर्याउन नसकेको, जेएनजी विद्रोहको बेला मृतकका आफन्त र घाइतेहरूसँग गरिएका सम्झौता पूरा गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गते बुधबार सभा 1 बजे बस्नेछ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानुन बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रश्न पार्नु भएको छ। राष्ट्रसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्नो धारणा राख्दै उहाँले भदौ 23 गते जेएनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रश्न पार्नुभयो। सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले कानुन मन्त्री गौतमले कानुन बनाउन राष्ट्रसभाले असहयोग गरेको भनी समाचारमा आएको विषयप्रति आपत्ति जनाउनु भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। गाजामा आज भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका चारजनाको मृत्यु भएको प्यालेस्टिनी अस्पताल र सुरक्षा अधिकारीले बताएका छन्। उत्तरी गाजापट्टिको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका चारजना सदस्यको शव टुक्रामा फेला पारिएको जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

विभिन्न जानकारी सूचना र सचेतनामूलक सन्देशहरू सँगसँगै यति बेला तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब हामी केही समय तपाईँलाई स्वदेश गान सुनाउँदैछौँ। पहिलो स्वदेश गान दीपक खरेल र साथीहरूको स्वरमा, राजेन्द्र रिजालको रचना, सम्बोजित बाँसकोटाको सङ्गीतमा।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने? मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्रे सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले स्वदेशान सुन्नुभयो शिवशङ्करको सङ्गीतमा, शिवशङ्कर र भक्तराज आचार्यको स्वरमा, रचना विश्ववल्लभको थियो। अर्को स्वदेशगान सरोज गोपाल र तारा थापा, ज्ञानु राणा, बाबा राणा र साथीहरूको समूह स्वरमा, नवराज कार्कीको रचना सरोज गोपालको सङ्गीतमा।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुन्नुभयो तारा देवी र नातिकाजीको स्वरमा रहेको स्वदेश गान, रचना लक्ष्मण लोहनीको, नातिकाजीको सङ्गीतमा। अर्को स्वदेश गान, यस क्रमको अन्तिम स्वदेश गान तपाईँलाई सुनाउँदैछौँ, भोला रिजालको स्वर अनि सङ्गीतमा, रचना पनि गायक स्वयंकै रहेको छ।

अहिले यतिन्जेलसम्म यहाँहरूले सुन्नुभयो विभिन्न स्वदेशगान। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यो रेडियो नेपाल हो, प्रदेश समाचारमा स्वागत छ। म रमेश टमाटा, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले गत आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम कारबाही र प्रगति समेटिएको 6 वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णु प्रसाद नेपालले आज प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानुन बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकोमा आयोगलाई धन्यवाद व्यक्त गर्नुभयो। लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली 1 महिनाभित्र तयार गरी प्रदेश सरकार समक्ष पेश गरिने भएको छ। प्रतिष्ठानका अध्यक्ष एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण परिषदको बैठकले नियमावलीको मस्यौदा तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले प्रतिष्ठानको संस्थागत संरचना व्यवस्थित गर्दै तालिम अनुसन्धान र प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गरेको त्यहाँबाट हाम्रा संवाददाता किरण शाहले जानकारी दिनुभयो। सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र कहाँ राख्ने भन्ने विषयको विवाद टुङ्गिएको छ। झन्डै 9 वर्षदेखि पालिका केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको हो। अदालतले निवेदकको माग दाबी नपुग्ने ठहर गरेपछि अब चिङगाड गाउँपालिकालाई आफ्नो केन्द्र सार्ने प्रक्रिया अगाडि बढाउन कानुनी बाटो खुला भएको छ। तत्कालीन गाउँपालिकाका उपाध्यक्ष मनमाया आचार्य सहित 8 जनाले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौँलाई समेत दायर गरिएको उत्प्रेषणको रिट निवेदकको माग दाबी नपुग्ने ठहर गर्दै अदालतले रिट खारेज गरेको हो। यसअघि 2075 माघ 7 गते गाउँसभाको 2/3 गाउँ कार्यपालिकाको प्रशासनिक केन्द्र पुङखेतलाई बनाउने निर्णय गरेको थियो। तर उपाध्यक्ष आचार्य सहितका असन्तुष्ट पक्षले निर्णय बदरका लागि 2077 उच्च अदालत सुर्खेतमा रिट निवेदन दिएका थिए। 73 जिल्लामा 3-4 दशक यता निकै घटेको कोदोको खेती पछिल्लो केही वर्ष यता भने बढ्दै गएको छ। पछिल्लो वर्षमा गुणकारी कोदोको विशेषताबारे बढी चर्चा हुन थालेपछि किसानले कोदो खेती बढाउँदै लगेको पाइएको छ। आर्थिक वर्ष 2078-79 300 हेक्टरमा गरिएको कोदो खेती 2 वर्षपछि आर्थिक वर्ष 2081-82 375 हेक्टरमा लगाइएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क अभिलेखमा उल्लेख छ। आगामी असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 रात्री बसले 6 नयाँ रुट मार्फत सेवा दिने भएका छन्। काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले को अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। काठमाडौँ उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज 3 गतेदेखि उपत्यकाका विस्तारित 6 रुटमा 28 रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले आजबाट प्रतिध्वनि कला प्रदर्शनी सुरु गरेको छ। जेन्जी आन्दोलनका शहीद कलाकार विनोद महर्जन तथा आन्दोलनका घाइते फोटोग्राफर दिपेन्द्र ढुङ्गानाको जीवन समेटिएका तस्विर प्रदर्शनीमा राखिएका छन्। प्रतिष्ठानको चन्द्रमान सिंह मास्की ग्यालरीमा गरिएको प्रदर्शनी भदौ 28 गतेसम्म रहनेछ। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

0: यो सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल हो। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्नुहुनेछ। 7 बजे समाचार सुन्न सक्नुहुनेछ। 7 बजेको समाचारपछि कार्यक्रम घटना र विचार प्रस्तुत हुनेछ। 7:45 बजे प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि 8:10 समानता कार्यक्रम प्रस्तुत हुनेछ। त्यसपछि 8:30 बजे नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। राति 9 बजे समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि 9:15 बजेपछि यहाँहरूले पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछिको बाँकी समयमा सुमधुर लोकगीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउनेछौँ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 प्रस्तुतिमा हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्न सक्नुहुनेछ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचारपछि हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
2: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 6:40 बजे सुन्नुहुनेछ कृषि कार्यक्रम। अब हामी प्रस्तुत गर्दैछौँ कार्यक्रम बालवाटिका।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर मेरो भाइ बहिनीहरूको? मलाई आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज त बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू, तपाईँहरूका अभिभावक तथा सम्बन्धित व्यक्तित्वहरूसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज दुईजना दिदीहरूको सिर्जनाहरू, कथा र गीतहरू सुन्नेछौँ। भाइ बहिनी, कहिलेकाहीँ तपाईँहरूकै अग्रजहरूका सिर्जनाहरू पनि कार्यक्रममा समेट्दै आइरहेका छौँ। यसै क्रममा आज दुईजना दिदीहरूका कविताहरू सुन्नेछौँ। पहिला सुनौ दिदी निरा पराजुलीले रचना गर्नुभएको कविता। कविताको शीर्षक रहेको छ मामु भन्नुहुन्छ। कविता वाचन गर्दै हुनुहुन्छ दिदी रुक्मिणी पोखरेल।
1: बाहिरको खाजा नखाऊ मामु भन्नुहुन्छ, खानुभन्दा पहिले नै हात धुनु पर्छ। प्याकेटको खाना खानुहुन्न त्यसैले हानि गर्छ, प्याकेटको खाना खानुहुन्न त्यसले हानि गर्छ, भन्या मान्यौ भने तिमीलाई फाइदा हुन्छ। घरभित्र पकाएको सबै ताजा हुन्छ, सबैजना मिली खाँदा कति मजा हुन्छ। बाहिरको खायो भने हामीलाई रोग लाग्छ, सफा सुगर खानाले सबै रोग भाग्छ। बिरामी नै हुन्नौ हामी सधैँ सफा भए, यति भन्छु बाबु नानी सधैँ सम्झिरहे। राम्रो बानी बनाएर अघि बढ्नु छ, असल मान्छे बन्नलाई धेरै पढ्नु छ। स्कुलमा असल हुन्छौ, घरमा असल बन्छौ, राम्रो बानी भएपछि तिमी सफल बन्छौ। स्कुलमा पढी आऊ, घरमा शिक्षा दिन्छु, घरभित्र सिकाउने सबै कक्षा लिन्छु। स्कुलमा पढी आऊ, घरमा शिक्षा दिन्छु, घरभित्र सिकाउने सबै कक्षा लिन्छु।
0: दिदी निरा पराजुलीले रचना गर्नुभएको कविता पछि अब अर्की दिदी अनुजा पौडेलले रचना गर्नुभएको कविता पनि सुनौ। कविताको शीर्षक रहेको छ राम्रो बानी। यस कवितालाई पनि वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी रुक्मिणी पोखरेलले नै।
1: साना नानी बाबु हो लिनु राम्रो बानी पो, देशको राम्रो भविष्य तिम्रै कारण हुने हो। मोबाइलको लतलाई हिँड्नु पाखा लगाई, यसको लतले असर गर्छ दिमाग अनि आँखालाई। पत्रु खाने कुरालाई बाई बाई गर्नु सधैँलाई, स्वस्थकर खानाले राम्रो गर्छ स्वास्थ्यलाई। खेल्नु कुद्नु रमाउनु बानी राम्रो स्वस्थकर, स्वास्थ्य शिक्षा सुरक्षा पाउनु तिम्रो अधिकार, स्वास्थ्य शिक्षा सुरक्षा पाउनु तिम्रो अधिकार।
0: दिदीहरू निरा पराजुली र अनुजा पौडेलले रचना गर्नुभएको कविताहरू पछि अब गीत सुन्छौँ, गीतपछि कथा सुन्नेछौँ। आइ त

भाइ बहिनी, अहिले तपाईँहरूले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बाल बाटिका सुनिरहनु भएको छ। कार्यक्रममा अब पालो रहेको छ कथा सुन्ने। आज सुन्ने कथाको शीर्षक रहेको छ सानो बिउको ठूलो सपना। कथा यस्तो छ। भाइ बहिनी, एउटा गाउँमा आरब भन्ने नामको एउटा बालक बस्थ्यो। आरबलाई नयाँ नयाँ कुरा सिक्न र चित्र बनाउन निकै मन पर्थ्यो। तर एक दिन ठुलो पानी पर्यो, गाउँको बाटो बिग्रियो, विद्यालय पनि केही दिन बन्द भयो। आरब धेरै दुखी भयो। उसले आमालाई सोध्यो, आमा, अब हाम्रो पढाइ के हुन्छ? हाम्रो सपना पनि रोकियो त? आमाले मुस्कुराउँदै भन्नुहुन्छ, बाबु, बाटो रोकिँदैमा यात्रा रोकिँदैन, कहिलेकाहीँ हामीले नयाँ बाटो खोज्नुपर्छ। त्यसै दिन आरबले घरको कुनामा एउटा सानो बिउ भेटायो। उसले बिउ माटोमा रोप्यो। भोलिपल्ट उसले पानी हाल्यो, अर्को दिन पनि पानी हाल्यो। यसै गरी दिनदिनै पानी हाल्दै गयो, तर केही उम्रिएन। आरब निराश भयो। यो बिउ त उम्रिँदै उम्रिँदैन, उसले भन्यो। आमाले भन्नुभयो, बिउभित्र रुख बन्ने शक्ति हुन्छ, तर त्यसलाई समय, माया र धैर्य चाहिन्छ। आरबले हार मानेन। केही दिनपछि माटो चिरेर एउटा सानो हरियो टुसा बाहिर आयो। आरब खुसीले चिच्यायो, आमा, मैले रोपेको बिउ उम्रियो नि। आमाले भन्नुभयो, देख्यौ बाबु, ठुलो रुख पनि कहिल्यै ठुलो भएर सुरु हुँदैन, सानो टुसाबाटै सुरु हुन्छ। आरबले त्यो दिन एउटा ठुलो कुरा सिक्यो, सपना पनि बिउ जस्तै हुन्छ। आज सानो देखिए पनि निरन्तर प्रयास गर्यौँ भने भोलि ठुलो रुख बन्न सक्छ। केही दिनमा विद्यालय खुल्यो। विद्यालय खुलेपछि आरब फेरि किताब बोकेर विद्यालय गयो। उसले साथीहरूलाई भन्यो, हामीलाई समस्या आयो भन्दैमा सपना देख्नु चाहिँ छोड्नु हुँदैन, बाटो बन्द भयो भने अर्को बाटो खोज्नुपर्छ। र उसका साथीहरूले पनि त्यो दिन एउटा कुरा सम्झिए, सानो प्रयासलाई कहिल्यै सानो नठानौ, आजको सानो कदम नै भोलिको ठुलो सफलताको सुरुवात हो, होइन त भाइ बहिनी?

0: लौ त भाइ बहिनी, गीत सँगसँगै आजको कार्यक्रमबाट पनि बिदा लिने समय भइसक्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी देवकी भण्डारीलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि पनि तपाईँहरूलाई भेट्न आउने नै छु। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी बिमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
1: जय नेपाल।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्या तथा जिज्ञासालाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूको खेतबाट समेटिएका र कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा सञ्चालित किसान कल सेन्टरमा टिपोट गरिएका किसानका समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ प्लान क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत श्री कृष्ण नेउपाने। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद।
4: हर्बुज बाबा, यो यस्तो टुप्पो डढ्ने, यो पार डढ्ने रोग छ होइन, यसको अब उपाय दबाई के हुन्छ होला, बताइदिएदेखि हामीलाई पनि राम्रो हुन्थ्यो।
3: खरबुजा चाहिँ लहरे बाली अन्तर्गत पर्ने बाली हो। त्यसमा विभिन्न डडुवा, विभिन्न ढुसी जन्य रोगहरूले चाहिँ त्यो हुने सम्भावना छ। यसमा विभिन्न अल्टरनेरिया भन्ने एउटा चाहिँ यो डडुवा नै हो, त्यो अगाडि डडुवा पछौटे डडुवा हुन सक्छ। अहिले तत्कालै देखिएको हो भने धेरै लामो समय पहिलेदेखि पानी परिराखेको छ होइन, त्यो हिसाबमा चाहिँ अहिले त्यो पछौटे डडुवाको लागि पनि वातावरण सुइटेबल, त्यो ढुसीको लागि उपयुक्त वातावरण बनिराखेको छ होइन, त्यो हिसाबमा चाहिँ त्यो पछौटे डडुवा हुनसक्छ। अथवा अहिले चाहिँ यो खरबुजा तरबुजा बालीमा चाहिँ यो गोमी स्टेम ब्लाइट भन्ने पनि त्यहीँ त्यो पनि समस्याको रूपमा देखिया छ। अब चाहिँ हामीले त्यसको रोगको व्यवस्थापन एउटै चाहिँ विषादी अथवा एउटै तरिकाबाट मात्रै गर्न सकिँदैन, यसको सुरुवातबाट अन्तिमसम्म हामीले विभिन्न चाहिँ विधिहरू प्रयोग गरेर त्यसलाई एकीकृत रूपमा व्यवस्थापन गर्नुपर्छ। त्यो बिउदेखि लिएर गएर माटो व्यवस्थापनदेखि सबै कुराहरू ख्याल गर्नुपर्छ। र अब रोग लाग्नभन्दा पहिले नै हामीले केही उपचारहरू गर्न जरुरी छ। अब रोग देखिसकेपछि चाहिँ तपाईँले भनेअनुसार त्यो डडुवा नै हो भने हामीले बजारमा पाइने केही खालका विषादीहरू छन्, त्यो विषादी पनि प्रयोग गर्न सकिन्छ। त्योभन्दा पहिला हामीले घरमै बनाएका विषादीहरू र सादीहरू बनाउन सकिन्छ, झोलमल, झोल विषादीहरू, र त्यसले भएन भने हामीले बजारमा पाइने खालको म्यानगोजे भन्ने विषादी पाइन्छ। यो चाहिँ 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्ने, र अर्को यो त्यसले पनि नियन्त्रण गर्न सकेन भने डाइमिथोमर्फ भन्ने विषादी पाइन्छ, त्यो 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्नु भयो भने यसले समस्या समाधान हुन सहयोग गर्न सक्छ।
4: यो खरबुजाको मुन्टा बढेन, यसको लागि के गर्न उपयुक्त छ हामीलाई?
3: खरबुजाको मुन्टा नबढ्ने पनि धेरै कारणहरू हुन सक्छन् होइन। अब यसको मुख्यतः 2 कारणहरू छन्। एउटा त्यसमा हुने खाद्य तत्त्व नपुगेर त्यसको कारणले त्यो नबढेको हुनसक्छ। अर्को भनेको विभिन्न किराहरूको रोग त नभनौँ, उहाँले थाहा पाइहाल्नुहुन्थ्यो रोग चाहिँ त्यो डढेको अथवा कुहिएको भन्ने, तर किनै किराको कारणले पनि हुनसक्छ होइन। अब विशेषतः किराहरूमा चाहिँ यो थ्रिप्स भन्ने किरा छ, त्यो थ्रिप्सको कारणले हुनसक्छ। अब यदि खाद्य तत्त्वको कारणले हो भने हामीले बजारमा पाइने विभिन्न किसिमका यो मल्टिन्युट्रिएन्टहरू, सूक्ष्म खाद्य तत्त्वहरू सहितका चाहिँ खाद्य तत्त्वहरू मिसिएको चाहिँ पनि हामीले किन्न पाइन्छ, त्यही प्रयोग गर्न सकिन्छ। र त्योभन्दा पहिला सकभर हामीले घरमै पनि बनाउन सकिन्छ, र त्यो घरकै चाहिँ प्रसादी विषादीहरू प्रयोग गर्ने, माटोमा पहिले नै हामीले राम्रो मलखादको व्यवस्थापन गर्यो भने यसलाई कम गर्न सकिन्छ अर्को पटक होइन। अब अहिलेलाई तत्कालै हामीले कम गर्नको लागि चाहिँ केही मल्टिन्युट्रिएन्टहरू, भिटामिनहरू दिने, त्यसमा विशेषतः यो खरबुजा बालीलाई चाहिँ पोटास एउटा भयो, बोरन भयो, त्यसरी क्याल्सियम होइन, यो चाहिँ मुख्य खाद्य तत्त्वहरू, नाइट्रोजन, फस्फोरस यिनीहरू पनि चाहिन्छ, र मुख्यतया चाहिँ न्युट्रिएन्टहरू खाद्य तत्त्व भने त्यो चाहिँ विशेषतः त्यो चाहिन्छ। त्यस हिसाबमा चाहिँ अब किराले हो भने यो कीटनाशक विषादीहरू तत्त्वहरूको प्रयोग गर्नु पर्यो। खाद्य तत्त्वको अभावले हो भने उल्लेखित खाद्य तत्त्व भएको खाद्य तत्त्वहरू चाहिँ प्रयोग गर्नु पर्यो। अब किराको चाहिँ थ्रिप्सको कारणले हो भने अहिले बजारमा पाइने खालका निमबाट बनेका विषादीहरू छ, मल्टिनिम लगायतका अरू चाहिँ विषादीहरू, त्यो चाहिँ 5 ml प्रति लिटर पानीको दरले घोलेर चाहिँ छर्ने। त्यसरी नै इमामेक्टिन बेन्जोइट भन्ने विषादी पाइन्छ, त्यो 5 gramको पाउच हुन्छ, त्यसलाई 16 लिटरको ट्याङ्कीमा राखेर घोलेर हामीले चाहिँ छरियो भने त्यसले पनि यो चाहिँ यदि किराबाट हो भने त्यसले कम गर्न सक्छ। अब यदि न्युट्रेन्टको खाद्य तत्त्वको कारणले हो भने हामीले बजारमा पाइने मल्टिप्लेक्स लगायतका विभिन्न खाद्य तत्त्वहरूको समिश्रण भएको खाद्य तत्त्वहरू छर्न सकिन्छ।
5: लिचीको दाना फलमा यस्तो लागेको छ, यसको समाधान गर्न के गर्नुपर्छ?
3: विशेषतः दुईटा समस्या, एउटा चाहिँ यो लिचीको दाना सानो हुँदैदेखिको त्यो फ्रुट बोरर हुन्छ, फलमा लाग्ने गवारो हुन्छ, अब त्यो चाहिँ गवारो चाहिँ सानो अवस्थामै त्यसले चाहिँ क्षति गर्यो भने त्यो चाहिँ नबढ्दैमा चाहिँ फल सुक्ने हुन्छ अनि त्यो सिङ्रिङ्गै सुकेको देखिन्छ। हामीले टिपेर हेऱ्यौँ भने फलको फेदमा सानो पुवाल देखिन्छ त्यो खालको, र हामीले खाँदा पनि हामीले त्यो यदि पाकेर खाँदा पनि कहिलेकाहीँ त्यो लिचीको फेदमा चाहिँ त्यो गवारोको सानो किरा चाहिँ देखिन्छ, भेटिन्छ। त्यस कारणले गर्दा त्यो पछिल्लो समय हो भने त्यो भित्रको चाहिँ त्यो जुन बिउ हो त्यो कडा भइसकेपछि त्यसले चाहिँ क्षति गर्न सक्दैन, त्यो चाहिँ तल भेट्नु जहाँ कमलो छ त्यहाँनिर खाँदै जान्छ। यदि त्यो चाहिँ फल नै कमलो छ भने उसले चाहिँ फलभित्रको बिउ चाहिँ नबन्दै कडा नहुँदै उसले सबै चाहिँ त्यसले चाहिँ नष्ट गर्ने भएको हुनाले त्यसले चाहिँ सुकाइदिन्छ फललाई, एउटा त्यो हुन्छ। हामीले पहिला केही विषादीहरूको प्रयोग गर्नु पर्यो, कीटनाशक विषादीहरूको, होइन? यो फल लाग्ने अवस्थामा फुल खेलेर फल लाग्ने अवस्थामा बढी पानी पर्यो भने चाहिँ बढी चिस्यानको मात्राले पनि त्यसमा एक प्रकारको ढुसी लाग्छ, त्यो ढुसीले चाहिँ त्यो फल चाहिँ कुहिने अथवा सुक्ने देखिन्छ। त्यो फ्युजरियम टाइपको चाहिँ ढुसीले गर्दाखेरि त्यसको फल चाहिँ सुकाइदिने देखिन्छ र त्यो फल चाहिँ पछि सिक्रे झरेर सिख्रो चाहिँ देखिन्छ। यो धेरै ठुलो समस्या चाहिँ मैले लिचीमा चाहिँ यो माइटको समस्या है सुलसुलेको समस्या चाहिँ छ, यो विशेषतः फलभन्दा पातमा देखिन्छ र यही समयमा विशेषतः यो अहिलेको समयमा यो बढी देखिने गर्छ र यो सधैँ अब एकपटक देखिसकेपछि सधैँ नै त्यही त्यो घट्ने बढ्ने भइरहेको छ, तर त्यो लक्षण जुन पातमा देखिन्छ त्यो चाहिँ बढ्दै गयो भने अनि पात चाहिँ बाक्लो हुने अनि त्यसपछि त्यो दोब्रिने होइन अनि त्यसपछि त्यसले चाहिँ सबै पातहरू क्षति गर्ने गर्छ। अब यसको सबभन्दा सजिलो उपाय र सबभन्दा प्रभावकारी उपाय भनेकै चाहिँ यसको जुन हाँगामा त्यो माइटले अथवा त्यो सुलसुले त्यो आक्रमण गरेको छ, जुन क्षति देखिएको छ जुन हाँगामा, त्यो हाँगा चाहिँ प्रुनिङ गरेर त्यसलाई चाहिँ फाल्ने सबभन्दा राम्रो विकल्प त्यही हो। अर्को वर्ष पनि हामीले त्यो देखिने बित्तिकै त्यसलाई निकाल्ने गरेर हामी लगातार 3 वर्षसम्म त्यो गऱ्यौँ भने त्यो चाहिँ धेरै कम भएको पाइएछ अनुसन्धानबाट पनि। अब त्यो बाहेक हामीले अरू कुनै उपाय विधिहरू अप्नाउनु पर्यो भने अब रासायनिक रूपमा अथवा चाहिँ घरको घरेलु चाहिँ विषादीहरू पनि बनाउन सकिन्छ, केही घरेलु र सादी विषादीहरू बनाएर त्यो पनि हामी केही छर्न सकिन्छ। त्यसले पनि भएन भने यो सुलसु

0: अब किराको कारणले पनि ओइला हुनसक्छ, स्टेम गम ब्लाइट हुन्छ त्यो चाहिँ, त्यसले पनि ओइलाएको हुनसक्छ, अथवा ब्याक्टेरियाको कारणले पनि त्यो ओइलाएको हुनसक्छ, ढुसीको कारणले पनि ओइलाएको हुनसक्छ होइन। त्यो हिसाबमा चाहिँ अब पानी माटोमा एकदमै धेरै पानी जमेको अवस्थामा छ भने त्यसले पनि चाहिँ पानीको कारणले माटोभित्र चाहिँ जराभित्र अक्सिजनको चाहिँ नपाएर पनि त्यो खालको समस्या भएको हुनसक्छ। अब धेरै समय पानी परेको कारणले पानी जमेर हो भने हामीले उचित निकासको व्यवस्थापन गर्नु पऱ्यो, माटोलाई चिस्यानको मात्रा चाहिँ कम गरेर अनि त्यसपछि योबाट बचाउन सकियो। गम एक्जुडेट जुन ब्लाइट छ त्यो हो भने पनि हामीले केही विषादीहरू चाहिँ प्रयोग गर्न सकिन्छ। त्यसको लागि अहिले मानको चेप 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्न पनि सकिन्छ। अर्को यो र क्लोरोथालोनिल भन्ने फङ्गिसाइड ढुसीनाशक विषादी छ, यसले चाहिँ यो प्रोटेक्टान टाइपको भने यो चाहिँ पहिला छर्नुपर्ने, यो हाम्रो 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्यौँ भने पनि यसले चाहिँ त्यो कम गर्न सकिन्छ।
1: राम गोपाल श्रेष्ठले मन्थनी रामेछापबाट तरकारी खेतीको लागि झोल मल र झोल विषादी कसरी बनाउने भनी जिज्ञासा राख्नु भएको छ।
0: झोल मल र झोल विषादी बनाउने त्यति धेरै फरक त छैन, तर बनाउने तरिका उस्तै छ। तर अलिकति फरक के छ भने झोल मल भन्नाले मलसँग बढी केन्द्रित हुन्छ, हाम्रो उद्देश्य प्रयोग गर्ने उद्देश्य के हो, हामीले मलको लागि चाहिँ प्रयोग गर्दैछौँ कि त्यो चाहिँ विषादी अथवा रसादीको लागि, किरा रोग किरा व्यवस्थापनको लागि प्रयोग गर्दैछौँ भन्ने हाम्रो उद्देश्य फरक पर्छ। त्यस कारणले गर्दा यदि झोल मल बनाउने हो भने हामीले गोबर गहुँत गोबरलाई चाहिँ बढी प्राथमिकता दिने, त्यसलाई कुहाएर मलको रूपमा चाहिँ प्रयोग गर्ने गरेर खाद्य तत्त्व चाहिँ व्यवस्थापन गरेर त्यसलाई प्रयोग गर्न सकिन्छ। घरमै ड्रमभित्र मल चाहिँ कुहाउने, गहुँत कुहाउने र विभिन्न वनस्पतिहरू राखेर त्यसलाई कुहाएर त्यसबाट चिया जस्तो हुन्छ त्यो कुहिसकेपछि त्यसलाई हामी छानेर मलको रूपमा प्रयोग गर्न सक्छौँ, बटको फेदफेदमा अथवा पातमा पनि दिन सकिन्छ। अर्को झोल विषादी बनाउँदाखेरि हामीले विभिन्न नाममा पनि बनाउन सकिन्छ। मैले आफैले पनि चाहिँ त्यो झोल विषादी बनाएको छु रक्षा नामको। अब यसमा मैले विशेषतः पिरो खुर्सानी सुकेको भए 250 ग्राम, हरियो भए 1 केजी हामीले त्यसलाई चाहिँ पिन्ने, पिनिसकेपछि 5 लिटर पानीमा त्यसलाई घोलेर उमालेर अनि त्यसलाई सेलाएर एक ठाउँमा राख्ने, अनि अर्कोतर्फ चाहिँ काँचो पात अथवा हामी सुर्ती भन्छौँ, सुर्ती हरियो भए 1 किलो, सुकेको भए 250 ग्राम, त्यसलाई चाहिँ पिनेर अथवा त्यसलाई चाहिँ सुकेको भयो भने त्यसलाई हामीले चाहिँ रातभरि भिजाएर भोलिपल्ट बिहान त्यसलाई मजाले मिच्ने पानीमा, 5 लिटर पानी मजाले मिच्ने अनि सुर्तीको घोल हुन्छ। हामीले अर्को भाँडामा चाहिँ पिरो खुर्सानीको घोल छ, एउटा भाँडामा चाहिँ सुर्तीको घोल हुन्छ, त्यसपछि 5 लिटर 5 लिटर दुइटा मिसाएपछि 10 लिटर भयो, र बाँकी 10 लिटर चाहिँ गाईको गहुँत सकिन्छ भने गाईको गहुँत 10 लिटर गरेर त्यसलाई 20 लिटर बनाउने, अनि त्यसपछि ड्रममा कालो ड्रममा राखेर त्यसलाई चाहिँ 48 घन्टासम्म त्यसलाई चाहिँ बिर्को बन्द गरेर 48 घन्टा पछाडि हामीले जुन चाहिँ त्यहाँ चिया जस्तो हुन्छ त्यो चियालाई निकालेर एक भागमा, यो कमलो छ भने एकमा 6 भाग जति पानी मिसाएर छर्ने नर्सरीका कमला बिरुवाहरूलाई, होइन छिप्पिएको छ कडा खालको चाहिँ बिरुवाहरू छ भने 1 भागमा 4 भाग पानी मिसाएर पनि छर्न सकिन्छ। यो बाहेक यो अग्नि अस्त्र भन्ने पनि छ, अब त्यो बनाउने पनि बनाउने तरिका उस्तै नै छ। अब यसमा चाहिँ 20 लिटर गहुँत अनि 1/2 केजी लसुन, त्यसपछि 5 केजी निमपत्ताको पात, 1/2 केजी हरियो खुर्सानी पिरो खुर्सानी, यिनीहरूलाई चाहिँ पिनेर अनि त्यसपछि गहुँतमा मिसाउने, गहुँतमा मिसाइसकेपछि अनि त्यसपछि यसलाई चाहिँ हामीले चाहिँ प्रयोग गर्ने। अब यसमा पनि के छ भने हामीले यसमा रोगको लागि प्रयोग गर्दैछौँ कि किराको लागि प्रयोग गर्दैछौँ भन्ने महत्त्वपूर्ण कुरा हुन्छ। अहिले मैले जुन भने रक्षा त्यो चाहिँ हामीले विशेषतः किराको लागि प्रयोग गर्न सकिन्छ भने, यो जहाँ हामी लसुन प्रयोग गरेका छौँ यो चाहिँ विशेषतः रोगको लागि चाहिँ प्रयोग गर्न सकिन्छ। अब हामीले रोग लागेको छ भने अग्नि अस्त्र प्रयोग गर्न सकिन्छ, किरा लागेको छ भने रक्षा प्रयोग गर्न सकिन्छ, हाम्रो आवश्यकताको आधारमा यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ। र 3 महिनासम्म हामीले एकपटक बनाएको झोल विषादी चाहिँ 3 महिनासम्म प्रयोग गर्न सकिन्छ, र 3 महिनापछि फेरि हामी अर्को चाहिँ नयाँ बनाउँदै हामी प्रयोग गर्नुपर्छ, र प्रत्येक 15 दिन अथवा 20 दिनको फरकमा हामीले चाहिँ यो विषादी प्रसादी प्रयोग गर्नुपर्छ।
1: विष्णु भट्टराईले ताप्लेजुङबाट आलु भण्डारण गरेको अहिले कुहिन लाग्यो, अब कसरी बचाउने होला भनी जिज्ञासा राख्नु भएको छ।
0: आलु भण्डारणमा कुहिने समस्या बहुतै ठुलो समस्याको रूपमा रहेको छ, भनौँ न आलु खन्दादेखि नै महत्त्वपूर्ण हुन आउँछ। अब त्यस कारणले गर्दा स्टोरमा आएर हामीले चाहिँ कुहिनुभन्दा कुहिसकेपछि त्यसलाई भनौँ न कुहिन सुरु गरिसकेपछि कुनै विषादी राखेर चाहिँ यसलाई व्यवस्थापन गर्नुभन्दा यसलाई चाहिँ कुहिन नदिनु नै सबभन्दा चाहिँ उपयुक्त विधि हो। अब कुहिन नदिनको लागि के गर्ने भन्ने कुराहरू आउँछ, र यो गर्नको लागि सबभन्दा पहिला हामीले जब आलु खन्छौँ, खन्ने बेलामा धेरै ध्यान पुर्याउनु पर्ने म देख्दछु। जस्तै खन्दाखेरि माटोको चिस्यान कति छ, यदि चिस्यान छ भने हामीले त्यसलाई

0: त्यहाँ चिस्यान हटिसकेपछि खन्नु पऱ्यो। चिस्यानमा खनेर हामीले चिसो आलुलाई अर्को ओभानो आलुसँग सँगै मिसायौँ भने त्यसले चाहिँ भण्डारमा ल्याइसकेपछि चिसो ओभानो आलुलाई समेत कुहाउने गर्दछ। त्यसो गर्दा हामीले खन्दैमा त्यसलाई चिसो माटोमा छ भने त्यसलाई चाहिँ केही समय पछाडि माटो ओभानो भइसकेपछि खन्ने अथवा त्यस्तो चाहिँ खन्ने समय कहिले हो भन्ने कुराहरू चाहिँ बुझेर त्यही अनुसारको तालिकामा हामीले पानी यदि चाहिँ पटाउनु भएन अथवा पानी पटाउने पानी भएको अवस्था छ भने त्यसलाई सुकाएर अनि माटोको चिस्यान मिलाएर मात्रै आलु खन्नुपर्ने हुन्छ। खन्दाखेरि पनि हामीले कसरी खन्ने गर्छौँ भने त्यो आलु खनिसकेपछि पछाडि चाहिँ थुप्रो लगाउँदै खन्दै गर्ने अनि बिहान खनिसकेपछि बेलुका बोरामा हालेर लिएर जाने पनि मैले देखेको छु। त्यसरी गर्नु भएन, आलु खन्दै टिपेको आलुलाई बोराभित्र राख्नु पऱ्यो र बाहिर हामीले छोड्यौँ भने एउटा आलुको पुतली हुन्छ त्यसले चाहिँ त्यो चाहिँ उडिराखेको हुन्छ। त्यसले चाहिँ खन्नेको ठाउँमा हामीले खुल्ला ठाउँमा चाहिँ आलु राख्ने बित्तिकै त्यसले आएर फुल पार्छ अनि हामीलाई थाहा नदी किसानलाई थाहा हुँदैन अनि हामीले चाहिँ स्टोरमा लिएर गइसकेपछि पछि त्यसैले चाहिँ त्यो आलु कुहाउने गर्दछ। त्यसकारणले गर्दा यी कुराहरूमा ध्यान दिनु पर्यो। अर्को चाहिँ आलु खन्दाखेरि चोटपटक लाग्न सक्छ, चोटपटक लागेको आलुलाई हामीले त्यसमा मिसाउनु भएन, त्यसलाई छुट्टै राख्नु पर्यो किनभने चोटपटक लागेको आलु हामीले चाहिँ सबै चाहिँ भण्डारमा मिसायौँ भने त्यसले अरू आलुहरूलाई पनि त्यहीँबाट ढुसी चाहिँ फैलन्छ, त्यहाँ ब्याक्टेरिया फैलिन्छ, त्यसपछि अरू उता कुहिन्छ अनि त्यसले अरू आलुहरूलाई पनि कुहाउने भएको हुनाले हामीले त्यसलाई चाहिँ सर्टिङ गरेर पहिला त्यस्तो चाहिँ चोटपटक लागेको आलु छ भने त्यसलाई चाहिँ त्यहाँबाट हटाएर अनि त्यसपछि ओभानो आलुलाई चोटपटक नलागेको आलुलाई एकातिर राख्ने, चोटपटक लागेको र अर्को चाहिँ आलु खन्नभन्दा पहिला केही समय पहिल्यै त्यसलाई चाहिँ हाम्पुलिङ गर्ने भन्छ, माथिको भाग काटेर त्यसलाई चाहिँ दरो बनाउनु पर्यो। भन्नुगर्दा आलुको जुन बाहिरको छाला छ त्यसलाई दरो बनाउनु पर्यो। त्यसले के गर्छ भने बाहिरको भएको ढुसी ब्याक्टेरिया लगायतका चाहिँ त्यसको आक्रमणलाई चाहिँ यसले कम गर्छ अथवा यसले भित्र जान दिँदैन है र यो कुहिने समस्या कम गर्छ। हामीले चाहिँ के हुन्छ भने अलिक छिट्टै कमलो आलु चाहिँ खन्ने, त्यसपछि त्यसलाई चाहिँ लिएर गएर तुरन्त भण्डारमा राख्दाखेरि त्यसको बाहिरको छाला एकदम नरम भएको हुनाले त्यो चाहिँ आक्रमण भएको ढुसीहरूले आक्रमण गर्ने अथवा मोइस्चरको मात्रा बढी हुन्छ अनि त्यसपछि आलु कुहिने समस्या हुन्छ। त्यसले गर्दा आलुको बाहिरको भाग चाहिँ छिप्पिसकेपछि मात्रै आलु चाहिँ खनेर भण्डार गर्न उपयुक्त हुन्छ। त्यसले गर्दा यी कुराहरूमा ध्यान दिनुभयो भने आलु कुहिने अनि भण्डारको बेला पनि हामीले चिसो ओभानो हाम्रो भन्छ कुल लाइन ड्राई भन्ने हामीले औषधि राखेको ठाउँमा नि औषधिको बाहिर हेर्नुभयो भने त्यही लेखेको छ। कुल लाइन ड्राई भनेको पानीमा होइन, वातावरण चिसो तर ओभानो ठाउँमा पानीमा चाहिँ होइन, त्यस्तो ठाउँमा राख्ने, भेन्टिलेसन चाहिँ झ्यालोकाहरू खुलेको ठाउँमा त्यसरी राख्नुभयो भने आलु कुहिने समस्याबाट हामीले जोगाउन सक्छौँ।
1: किसानहरूको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि हार्दै धन्यवाद।
1: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: विपदको समयमा बालबालिकामा डर चिन्ता तनाव वा असुरक्षाको महसुस हुन सक्छ उनीहरूका कुरा ध्यान दिएर सुनौ उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ
4: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ यस बेला साँझको 7 बज्न लागेको छ अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। भदौ 10 गतेको भोटेकोसी बाढी पश्चातको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रुपियाँ भन्दा बढी लाग्ने आकलन। नुवाकोट स्थित ताँदी खोलाको पुल पुननिर्माण गरी सञ्चालनमा धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको सडक सम्पर्क जोडियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक शाह नियुक्त। चीनमा कार्गो जहाजमा आगो लाग्दा 25 जनाको मृत्यु। र ओमानलाई 87 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश, उपाधिका लागि शनिबार युएईसँग प्रतिस्पर्धा गर्ने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले असोज 6-10 गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इन्डिया इन्टर गभर्मेन्टल सब कमिटीको बैठकमा सहभागी हुने, नेपाली वार्ता टोली गठन गर्ने र अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
4: संयुक्त राष्ट्रसङ्घको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
0: बैठकले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहका 17,438 गरिब घर परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। सांसदहरूले भदौ 10 गतेको भोटेकोसी बाढीमा परि बेपत्ता भएकाहरूको खोज उद्धार कार्यलाई थप तीव्र बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भोटेकोसी बाढीका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको भन्दै यस्तो अवस्थामा सबै मिलेर विपदको सामना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली कङ्ग्रेसका सांसद मोहन आचार्यले बाढीका कारण प्रभावित बालबालिकाको शिक्षाका लागि विशेष प्याकेज को व्यवस्था गर्न, उद्योगी व्यवसायका लागि पनि राहत प्याकेजको व्यवस्था गर्ने, घटनाले धेरै क्षति भएका स्थानमा बिमालाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले भोटेघोसी बाढीका कारण देशले बेहोर्नु परेको अपूरणीय क्षतिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै विपदका बेला सरकारले अन्य देशहरूसँग सहयोग लिएर भए पनि आफ्ना नागरिकको ज्यान जोगाउन लाग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले एकातिर भोटेघोसी बाढीले नागरिकहरू पीडित भइरहेको अवस्थामा अर्कातिर ग्यास अभावले थप पीडामा पुगेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोसी बाढीमा परि बेपत्ता भएका नागरिकका परिवार अझै पनि उनीहरू जीवितै फर्कने आशामा रहेकाले खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले भोटेकोसी बाढीबाट प्रभावित तथा सहाराविहीन भएका नागरिकलाई सरकारले तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढीमा परि बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले जेन्जी विद्रोहका बेला मृतकका आफन्त र घाइतेहरूसँग गरिएका सम्झौता पूरा गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। खाना पकाउने एलपी ग्यास अभावका कारण कैयौँ नागरिक समस्यामा परेको, विद्यार्थीहरू विद्यालय जाने समयमा ग्यासका लागि लाइन लाग्नुपर्ने अवस्था आएको प्रति ध्यानाकर्षण गराउँदै सहज उपलब्धताको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। यस्तै सांसदहरूले विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण बाढीले बगाएर नागरिकहरू बेपत्ता भएको, पहिरोले घर भत्काउँदा कैयौँ घर परिवार विस्थापित हुनु परेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पीडितहरूको खोज उद्धार तथा उचित राहत र पुनस्थापनाका लागि पहल गर्न माग गर्नुभयो। बैठकमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्स्यौट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गरिएको छ। यसै गरी बैठकले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 26 गते शुक्रबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको आजको बैठकमा समय मागेर कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रश्न पार्नुभयो। उहाँले भदौ 23 गते जेन्जी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रश्न पार्नुभयो। सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले कानून मन्त्री गौतमले कानून बनाउन राष्ट्रिय सभाले असहयोग गरेको भनी समाचारमा आएको विषयप्रति आपत्ति जनाउनु भएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो। बैठकमा सांसदहरूले भोटेकोसी बाढी प्रभावितको क्षतिको वैज्ञानिक मूल्याङ्कन गरिनुपर्ने, जलवायु अनुकूलन कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो। सांसदहरूले खाना पकाउने ग्यासको कालो बजारी रोक्नुपर्ने, बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको आपूर्ति गरिनुपर्ने र राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सुत्केरी हुन भर्ना भएकी महिलालाई पैसा नभएका कारण अस्पतालबाट निकालेकोमा आपत्ति जनाउँदै अस्पताललाई कारवाही गर्न माग समेत गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गते बुधबार सभा 1 बजे बस्नेछ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्री शाहले शपथ लिनुभएको हो। यसअघि आजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको थियो। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले बगाएको ताँदी खोलाको पुल पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ। पुल सञ्चालनमा आएसँगै धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको मुख्य सडक सम्पर्क पुनः जोडिएको छ। बाढीबाट अवरुद्ध सडक सञ्चालनमा ल्याउन नेपाली सेना र सडक विभागको सहकार्यमा ताँदी खोलामा ट्रिपल सिङ्गल रिइन्फोर्स्ड प्रकारको पुल निर्माण गरिएको थियो। लम्बाइ 57.9 मिटर र चौडाइ 5.5 मिटर रहेको पुलको भार वहन क्षमता 60 टन रहेको नेपाली सेनाले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक भदौ महिनाभित्रै यातायात सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र बनाइएको छ। कृष्णभीरमा पहाड काटेर करिब 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न 10 वटा मेसिन र 30 जना कर्मचारी खटिएका छन्। सशस्त्र प्रहरीबल नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक 12-14 घन्टासम्म काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नयाँ ट्र्याकसँगै पहिरो रोकथामका लागि माथि तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ। यस मार्गका अन्य 5 स्थानमा गएको पहिरो पन्छाउने र दुवै दुईतर्फी यातायात खुलाउने काम भइरहेको छ। यसै क्रममा सडक विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकहरूले 4 दिनसम्म द्रुत अध्ययन गरी कृष्णवीरको पहाड काटेर 250 मिटर नयाँ ट्र्याक बनाउने पहिलो विकल्प सुझाएका थिए। कृष्णवीर क्षेत्रमा बाटो अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा ग्यास, चिनी लगायतका अत्यावश्यक सामग्रीको अभाव देखिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन्। सिंहदरबार स्थित कङ्ग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोसी बाढीपछिको खोज उद्धार र राहतमा अहिलेसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमी कमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ। काम गर्ने सिलसिलामा केही कमी कमजोरी रहे, सुरुवाती दिनमै केही सरसल्लाह भएको भए कमजोरी देखिन्नथ्यो होला भन्ने बारेमा छलफल भयो। बैठकपछि नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका उपनेता पद्म अर्यालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो। बैठकले प्रभावित नागरिकको उद्धार र राहतसँगै घरबार विहीनलाई तत्काल अस्थायी पुनर्स्थापनाको काममा लाग्न सरकारलाई सुझाव दिएको छ। सरकारको अभियानमा विपक्षी दलका तर्फबाट सम्पूर्ण सहयोग गर्ने बैठकले निर्णय गरेको छ। विपत्तिको सामना गर्न सरकारले अघि सारेका हरेक कदममा विपक्षीको साथ रहने स्पष्ट पारिएको छ। बैठकमा कङ्ग्रेस, एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीका संसदीय दलका पदाधिकारी सहभागी हुनुहुन्थ्यो। संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी प्रारूप महासन्धि अन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफमा यथाशक्य छिटो सम्बोधन गर्ने विषयमा कोषका सञ्चालक समितिले पहल गरिरहेको जनाएको छ। विनाशकारी भोटेकोसी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ 15 गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गरी पठाएको हो। हानि र नोक्सानी सम्बोधन कोषको सञ्चालक समितिको सह अध्यक्षको हैसियतमा आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोसी बारीका कारण भएको ठूलो हानि र नोक्सानीप्रति नेपालका जनताप्रति समवेदना व्यक्त गर्नुका साथै पत्र मार्फत नेपाली जनताप्रति अटुट ऐक्यबद्धता प्रकट गरिएको छ। प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि सञ्चालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरूभित्रका विकल्प पहरूमा विचार गर्न सिफारिस गरेको जनाएको छ। पत्रमा नेपाल सरकारले प्रारम्भिक मूल्याङ्कन, आधिकारिक तथ्याङ्क, उपग्रह, स्याटेलाइट जानकारी र क्षति अनुमान उपलब्ध गराउन व्यक्त गरेको तत्परताको उच्च सराहना गरिएको छ। सांसदहरूले जलवायु परिवर्तनका चुनौती र सङ्कटहरूको सामना गर्न भू राजनीतिक सहकार्य सहित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरूले भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट कृषि तथा प्राकृतिक स्रोतमा ठूलो क्षति पुगेकाले नदी तथा पर्वत संरक्षणका विषयमा अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताउनुभयो। विपदपछिको वातावरणीय पुनस्थापनासँगै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षति पूर्तिको मुद्दा सशक्त रूपमा उठाउनु पर्नेमा पनि सांसदहरूले जोड दिनुभयो। बैठकमा वातावरण विज्ञहरूले नेपालमा विपदपछि कृषिमा किसानको निर्भरता र विपद जोखिम सामना गर्ने क्षमताका आधारमा क्षतिपूर्ति तथा पुनर्स्थापनामा लक्षित लगानी गर्नुपर्ने सुझाव दिनुभयो। कृषि तथा विपद नीति र जलवायु वित्त मार्फत विपद जोखिम न्यूनीकरण तथा उत्थानशीलता निर्माणका कार्यलाई प्राथमिकता दिनुपर्ने समेत विज्ञहरूले बताउनुभयो। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रतिनिधिहरूले बाढीका कारण लाङटाङ राष्ट्रिय निकुञ्जसहित रसुवा र नुवाकोटका जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा 461 हेक्टर वन क्षेत्रमा क्षति पुगेको जानकारी दिनुभयो। बैतडीमा निरन्तर वर्षाको कारण बाढी, पहिरो र नदी कटानले 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। बैतडीका सिङ्गास गाउँपालिका, डिलासैनी गाउँपालिका, सुर्नैया गाउँपालिका र पुर्चौडी नगरपालिकाका नागरिक उच्च जोखिममा रहेका छन् भने त्यस्ता जोखिमयुक्त बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरणका लागि स्थानीय तहहरूले काम गरिरहेको जनाएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
5: बैतडीका नदी तटीय क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेपछि बस्ती सार्ने तयारी भइरहेको छ। सिगास गाउँपालिका वडा नम्बर 5 र 6 पर्ने सेती नदी किनार ढुङ्गाड आसपासका तटीय क्षेत्रमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि उक्त क्षेत्रमा बसोबास गर्ने 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अरियाल।
6: प्राथमिकता त्यही हेरेर अब मान्छेलाई स्थानान्तरण गर्नुपर्ने गर्ने मैले वान बाई वान कुरा गर्दाखेरि सेती नदीको दबाव बढेर त्यहाँ चाहिँ बस्तीहरू जोखिममा छन्।
5: यस्तै जिल्लाको समेलिया नदीमा समेत जलस्तर बढ्दै गएपछि डिलासिनी गाउँपालिका वडा नम्बर 1 र 2 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। वडा नम्बर 1 का वडा अध्यक्ष कृष्ण कुमार धामी,
7: अहिलेसम्म मैले बुझ्दा जो त्यो चर्किएको ठाउँ भत्किएको ठाउँ हेर्दा जोखिम नै छ। वडा कार्यालयबाट पनि सूचना प्रकाशित गरिसके, प्रहरी चौकी सीमाबाट प्रहरी सहित लिएर त्यसको अध्ययन अवलोकन गर्यो।
5: यस्तै पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दीपक कुमार राय,
8: पहिरो परेको कहीँ जोखिम नगएको त्यस्ताहरू छ, तिनीहरूलाई चाहिँ अब सुरक्षित स्थानमा सार्नदेखि लिएर सबै हामीले गरिरहेका छौँ र निरन्तर सूचना प्रवाहहरू हाम्रो चौकी लेभलदेखि लिएर सबै लागू गरेर
5: जिल्लाको सुर्नय गाउँपालिका वडा नम्बर 4, 8, 6 समेत पहिरोको उच्च जोखिम रहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदका समयमा ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी सब गृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा 50 सब अट्ने क्षमताको सब गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा सब गृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढाइनेछ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बिपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपटकमा कम्तीमा 50 सब व्यवस्थापन गर्न सक्ने क्षमताको सब गृह निर्माण तथा क्षमता विस्तार गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलवासेले आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलवासेले नेपालको संविधान बमोजिम आयोगको आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम तथा गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको आयोगका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सभामुख डोलप्रसाद अरियालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोगिरहनु परेको बताउनु भएको छ। दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख अरियालले यही भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढीको मूल कारण विश्वव्यापी जलवायु परिवर्तन भएकाले जलवायु परिवर्तनको असर खेप्न बाध्य नागरिकप्रति विश्व समुदाय गम्भीर बन्नुपर्ने समय आएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून तथा नीतिगत तहमा रहेका अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उहाँले फैसला कार्यान्वयनका क्रममा कतिपय विषयमा समस्या देखिएको र त्यसका लागि नीतिगत रूपमा स्पष्ट हुनुपर्ने आवश्यकता औल्याउनुभयो। कैलालीको टिकापुर नगरपालिकाको कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। नदी किनारका धेरै जसो वनलाई बरसातको समयमा कर्णाली नदीले कटान गर्दै आइरहेको छ भने त्यसबाट नजिकका बस्तीहरू समेत जोखिममा परेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
9: कर्णाली नदी किनारमा रहेका सत्ती कर्णाली सामुदायिक वन, भैरवनाथ वन संरक्षण समिति, खोटेना बुराखानी सामुदायिक वन, रानी कर्णाली सामुदायिक वन लगायतका क्षेत्रमा अहिले पनि कर्णाली नदीले कटान गर्दै आइरहेको छ। नदी किनारमा रहेका सामुदायिक वनलाई नदीले कटान गर्दै गएपछि त्यसबाट यहाँका बस्तीहरू पनि जोखिममा रहेका छन्। भैरवनाथ वन संरक्षण समितिका अध्यक्ष केशर बहादुर रावल,
10: धेरै भएको छ राम्रोसँग पर्ने हो भने पार्कदेखि तलपट्टि 5 नम्बर वार्ड 6, 7, 8, 9 एकदमै क्षति हुने सम्भावना देखिएको छ।
9: भैरवनाथ वन संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन् तर अहिलेसम्म केही काम हुन सकेको छैन। अध्यक्ष रावल,
10: स्थानीय सरकार, केन्द्र, प्रदेश उहाँहरू आउने हेर्ने जाने मात्र हो, अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। 4-5 वर्ष अगाडिदेखि नै नदीको
9: त्यस स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टिकापुर नगरपालिकाको वडा नम्बर 5-9 क्षति पुगाउने देखिन्छ। त्यसका साथै सत्ती कर्णाली सामुदायिक वन क्षेत्र पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी,
11: वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा तीव्र कटान भइरहेको छ। वन गाउँको कटान भइरहेको छ, डल्लो बस्तीको लागि एकदमै जोखिम रहेको, नियन्त्रणका लागि बारम्बार हामीले रानी जमरा कुमिरेसुकै आयोजनामा पनि जानकारी गराएका छौँ। उहाँसँग तटबन्ध भइदिनुपर्छ भनेर माग गरेका छौँ। कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि जानकारी गराएका छौँ। विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका छौँ। पहल त अहिलेसम्म कहीँबाट भएको छैन।
9: यसका साथै अहिले कर्णाली नदीले टिकापुर नगरपालिका वडा नम्बर 8 को बनगाउँ, श्रीलङ्का, अर्नुवा लगायतका क्षेत्रमा पनि कटान गरिरहेको छ। त्यसबाट पनि कर्णाली नदी गाउँतिर पस्ने खतरा बढेको भन्दै त्यहाँका नागरिकहरू पनि चिन्तित भएका छन्। यस विषयमा सरकारवालाहरूले बेलैमा सचेत हुन जरुरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: संखुवा सभामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। चट्याङ लागेर 5 खपन 8 पोखराङमा अलैँची भट्टीमा अलैँची खेलाउँदै गरेका 28 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको एक बन्दरगाहमा रोकिराखिएको विदेशी ध्वजावाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा 25 जनाको मृत्यु भएको र 5 जना बेपत्ता भएको चिनिया सञ्चार माध्यमले जनाएका छन्। पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गोमा आगो लाग्दा कम्तीमा 25 जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सिसिटिभीले जनाएको छ। सिसिटिभीका अनुसार जहाजमा चालक दलका सदस्य सहित 42 कर्मचारी रहेका थिए। आग लागेपछि 12 जनालाई सकुशल उद्धार गरिएको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: भदौ 10 गते रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि सरकारले 7 खर्ब 23 अर्ब 31 करोड 52 लाख आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड लाग्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो।
14: अहिलेसम्मको प्रारम्भिक नतिजा हो, यसलाई अन्तिम रूप दिन र हामीले पिडिएनए भनेर भन्छ विपद पछिको आवश्यकता मूल्याङ्कनको काम अझै गर्न बाँकी छ। यसका लागि हामीले विभिन्न प्रारूप तयार पारिरहेका छौँ। कसरी जाने, हामीले यसका लागि प्रश्नावली निर्माण गर्ने, विभिन्न उपसमितिहरू बनाउने, विभिन्न क्षेत्रहरू अझ बढी प्रष्ट रूपमा छुट्याउने कामहरू भइ नै रहेछन्। जुन प्रतिवेदन सार्वजनिक भएको छ यसले देखायो के हो त भन्दा सबैभन्दा बढी क्षति पूर्वाधारको क्षेत्रमा भएको छ। 46% हाराहारीमा यो जति क्षति भएको छ यो क्षतिमा सबैभन्दा डिजास्टरको इफेक्ट, डिजास्टरको प्रभाव, यो विपदको प्रभाव चाहिँ पूर्वाधारको क्षेत्रमा परेको छ भने त्यसपछि यो कृषि उद्योग लगायतका उत्पादनशील क्षेत्रमा परेको छ र त्यसपछि गएर सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा यो यसको असर परेको छ भन्ने देखाएको छ।
13: प्रतिवेदनले पुनर्निर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अनुसार आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड र दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड खर्च हुने अनुमान गरिएको छ। जर्मनीले रसुवाको भटेकोसी बाढी पीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि 80 लाख युरो प्रदान गरेको छ। सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्र मार्फत सहयोग प्रदान गरिएको नेपाल स्थित जर्मनी दूतावासले जनाएको छ। जर्मनीले यस अघि 5 लाख युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो। बिहिबार नेपाली शेयर बजार परिसूचक नेफ्से 13.85 अङ्कले घटेको छ। अघिल्लो दिन पनि नेफ्से 15.43 अङ्कले घटेको थियो। बिहिबारको कारोबार पछि नेफ्से 2531 अङ्कमा कायम भएको छ। बुधबार 4 अर्ब 19 करोडको कारोबार भएकोमा बिहिबार 3 अर्ब 900 करोडको कारोबार भएको छ।
0: वहाँ हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार अजय बमबाट।
15: नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एसिसी प्रिमियर कप अन्तर्गतको सेमी फाइनलमा ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। यो सँगै एसिया कप नजिक रहेको नेपालले संयुक्त अरब इमिरेसन युएसँग खेल्नेछ। युएले दोस्रो सेमी फाइनलमा हङकङलाई 7 विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। नेपालले ओमनलाई 87 रनले पराजित गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमन 28.1 ओभरमा 60 रनमा अल आउट भयो। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंहरीले 3-3 विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको बायोमास ओभर क्रिकेट मैदानमा टसारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रनको युगफल मनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक 51 रन बनाए। त्यस्तै बसिर अहमदले 47 रन बनाउँदा देव खनालले 13 रन तथा आसिफ शेखले 11 रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपाल भलिबल लिग एनभिएलको लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेस वारिसलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा कर्णाली शिवराजले मधेस वारिसलाई 25-20, 21-25 र 25-19 पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णालीले अब प्लेअफमा काठमाडौँसँग खेल्नेछ। यी दुवै टोली मध्ये विजय टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासलाई 3-1 हराएको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको तथा हिमपातको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.6, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.6, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर, पोखराको अधिकतम 29.6, न्यूनतम 22.8, वर्षा 5.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 23.5, वर्षा 45.3 मिलिमिटर, र दिपायलको अधिकतम 33, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 8.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। भदौ 10 गतेको भोटेकोसी बाढी पश्चातको पुननिर्माणका लागि 7.23 अर्ब रुपियाँ भन्दा बढी लाग्ने आकलन। नुवाकोट स्थित ताँदी खोलाको पुल पुननिर्माण गरी सञ्चालनमा। धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको सडक सम्पर्क जोडियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक शाह नियुक्त। चीनमा कार्गो जहाजमा आगो लाग्दा 25 जनाको मृत्यु। र ओमानलाई 87 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनल प्रवेश उपाधिका लागि शनिबार युएईसँग प्रतिस्पर्धा गर्ने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गर्ने मन्त्री परिषदको निर्णय र सुवा बाढीको क्षति पुननिर्माण गर्न 7 खर्ब 23 अर्ब 31 करोड आवश्यक। ग्यास संकट बीच नयाँ उद्योग मन्त्री, खाली सिलिन्डर बोकेर लाइनमा बसेको नागरिकको प्रश्न, अब ग्यास कहिले आउँछ? र ओमानलाई हराउँदै नेपाल एसएसए प्रिमियर कपको फाइनलमा।
0: कार्यक्रम सुरु गरौँ प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत सम्बन्धी प्रसङ्गबाट। सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले असोज 6-10 गतेसम्म संयुक्त राष्ट्र सङ्घको 81 महासभामा सहभागी हुने भ्रमणलाई स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपदको विषय अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनुहुनेछ। यसअघि परराष्ट्र मन्त्रीलाई महासभामा पठाउने निर्णय भए पनि भदौ 10 गतेको बाढीपछि प्रधानमन्त्री स्वयं सहभागी हुने निर्णय गरिएको हो। बैठकले अनुचित लेनदेन अर्थात् मिटर ब्याज नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ। त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङका गरिब घर परिवारको सूची स्वीकृत गरिएको छ। मन्त्री परिषदले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। सहसचिव विनोद बहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिवमा बढुवा गरी क्रमशः लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव को जिम्मेवारी समेत दिएको छ। ग्यासको अभाव, उपभोक्ताको लामो लाइन, बजारमा बढेको मूल्य र सरकार तथा व्यवसायी बीचको आरोप प्रत्यारोप बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ भने उक्त स्थानमा प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा सुनसरी क्षेत्र नम्बर 4 निर्वाचित सांसद दीपक कुमार शाह नियुक्त भई कार्यभार सम्हाल्न आइपुग्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन हुँदा नै मुलुकमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज थिएन। सरकार परिवर्तनपछि आपूर्ति व्यवस्था सुधारिने अपेक्षा गरिए पनि पछिल्ला महिनासम्म समस्या पूर्ण रूपमा समाधान हुन सकेन। पछिल्लो समय भने कृष्णभीरमा गएको पहिरो, रसुवाको बाढी र त्यसपछि बिग्रिएको सडक तथा ढुवानी व्यवस्थाले काठमाडौँ उपत्यकाको ग्यास आपूर्तिमा थप दबाव सिर्जना गर्यो। तर प्राकृतिक विपत्तिका कारण सुरु भएको आपूर्ति समस्या क्रमशः सरकारको व्यवस्थापन क्षमता, व्यवसायीको जिम्मेवारी र उपभोक्ताको अधिकारसँग जोडिएको राष्ट्रिय बहसमा परिणत भयो र अन्तत यही विवादको बीचमा आपूर्ति मन्त्रालयको नेतृत्व परिवर्तन भएको छ। एलपी ग्यासको आपूर्ति समस्या पछिल्ला केही दिनमा मात्र सुरु भएको होइन। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: पश्चिम एसियामा उत्पन्न तनाव, अन्तर्राष्ट्रिय बजार तथा ढुवानी मार्गमा आएको असर र भारतबाट हुने आपूर्तिमा देखिएका विभिन्न समस्याका कारण गत वर्षदेखि नै नेपालमा ग्यास आपूर्तिमा दबाव देखिँदै आएको थियो। निर्वाचन अघि ग्यास अभाव चर्किएपछि नेपाल आयल निगमले केही समय आधा सिलिन्डर ग्यास बिक्री गर्ने व्यवस्था समेत गरेको थियो। पछि पूर्ण तौलको सिलिन्डर बिक्री खुला गरियो, तर त्यसपछि पनि बजारमा सहज आपूर्ति हुन सकेन। यसले एउटा आधारभूत प्रश्न जन्माउँछ कि नेपालको एलपी ग्यास आपूर्ति प्रणाली आकस्मिक, अन्तर्राष्ट्रिय वा प्राकृतिक संकट सामना गर्न सक्षम छ? यदि एउटा आयात मार्ग, एउटा राजमार्ग वा केही सीमित आपूर्ति केन्द्रमा समस्या आउँदा राजधानीमा अत्यावश्यक इन्धनको अभाव हुन्छ भने हाम्रो आपूर्ति प्रणालीमा संरचनागत कमजोरी रहेको स्वीकार गर्नुपर्ने हुन्छ। भदौ 10 गते रसुवाको भोटेकोशी र त्रिशुलिन क्षेत्रमा आएको बाढी तथा त्यसपछि पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोले काठमाडौँ जोड्ने मुख्य सडकमा गम्भीर असर पारेको छ। यसले यात्रु तथा अन्य अत्यावश्यक सामग्रीको आवागमन सँगै ग्यासको ढुवानीमा पनि समस्या सिर्जना गरियो। सरकारले त्यसपछि वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ, धादिङ र काभ्रेका सिलिन्डरहरू तराई तथा चितवनका विभिन्न उद्योगमा पुर्याएर रिफिल गरी काठमाडौँ ल्याउने व्यवस्था गरेको जनाएको छ। विभिन्न जिल्लाबाट हजारौं सिलिन्डर काठमाडौँ पठाइएको विवरण पनि सार्वजनिक भएको छ। नेपाल आयल निगमले समेत ठूलो परिमाणमा ग्यास काठमाडौँ भित्रिरहेको दावी गरेको छ, तर त्यसको समान दृश्य काठमाडौँका डिपोहरूमा देखियो। खाली सिलिन्डर बोकेर उपभोक्ता लाइनमा। यही विरोधाभास अहिलेको सङ्कटको सबैभन्दा महत्वपूर्ण पक्ष हो। ग्यास आयो तर कहाँ गयो? सरकारी निकायको तथ्याङ्क अनुसार ठूलो परिमाणमा ग्यास काठमाडौँका लागि पठाइएको छ। निवर्तमान मन्त्री यादवले संसदको उद्योग समितिमा समेत ठूलो परिमाणमा सिलिन्डर काठमाडौँका लागि पठाइएको तर अपेक्षित संख्यामा मात्र प्राप्त भएको दावी गर्नुभएको थियो। उहाँले प्रश्न गर्नुभएको थियो, कहाँ गयो त्यो सिलिन्डर? यो प्रश्नलाई सामान्य राजनीतिक आरोपका रूपमा मात्र हेर्नु हुँदैन। यदि ठूलो परिमाणमा ग्यास काठमाडौँका लागि पठाइएको हो भने त्यसको सम्पूर्ण आपूर्ति श्रृङ्खलाको हिसाब हुनुपर्दछ। कुन उद्योगले कति रिफिल गर्यो? कुन ढुवानी साधनबाट कति आयो? काठमाडौँको कुन डिपोमा कति पुग्यो? कति बिक्री भयो? कति उपभोक्ताले पाए? यिनको स्पष्ट तथ्याङ्क भए सरकारको दावी र उपभोक्ताको अनुभव बीचको अन्तर स्वतः प्रष्ट हुन्छ। उपभोक्ताको पीडा पनि तथ्याङ्क भन्दा फरक छ। सरकारले पर्याप्त ग्यास रहेको बताइरहँदा उपभोक्ताले भने डिपोमा ग्यास नपाएको गुनासो गरिरहेका छन्। कतिपयले एक सातासम्म नाम टिपाएर पनि ग्यास पाएका छैनन्। कतिपयले कुपन लिएर पालो कुरिरहेका छन्। अझ गम्भीर कुरा, बजारमा तोकिएको मूल्य भन्दा बढी रकम असुली भइरहेको गुनासो पनि आएको छ। यदि तोकिएको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री भइरहेको हो भने त्यो आपूर्ति समस्या मात्र होइन, उपभोक्ता संरक्षण र बजार अनुगमनको विषय पनि हो। सङ्कटको अवस्थामा उपभोक्ता झन कमजोर हुन्छन्। घरमा खाना पकाउने इन्धन आवश्यक भएकाले उनीहरू जति मूल्य परे पनि किन्न बाध्य हुन सक्छन्। यही अवस्थाको फाइदा उठाएर कसैले कृत्रिम अभाव सृजना गर्दछ, ग्यास लुकाउँदछ वा बढी मूल्य असुल गर्छ भने त्यो राज्यले त्यसलाई सामान्य व्यापारिक गतिविधिका रूपमा मात्र हेर्न मिल्दैन। मन्त्रीको अभिव्यक्तिले विवाद बढायो। यही परिस्थितिमा हिजो बुधबार संसदको उद्योग समितिमा मन्त्री यादवले ग्यास उद्योगीमाथि कडा आरोप लगाउनुभयो। नेपालमा 58 ग्यास उद्योग रहेको उल्लेख गर्दै उहाँले सबै उद्योग आवश्यक नरहेको धारणा राख्नुभयो। उद्योगीले पर्याप्त ग्यास काठमाडौँ नपठाएको र उनीहरूलाई कडा कारवाही नगरेसम्म आपूर्ति सहज नहुने उहाँको निष्कर्ष थियो। उहाँले मन्त्रालयका कर्मचारीमाथि समेत प्रश्न उठाउनुभयो। कर्मचारीले आफूलाई सहयोग नगरेको र उद्योगीको प्रभावमा काम गर्ने गरेको आशय उहाँको अभिव्यक्तिमा रहेको थियो। यति मात्र होइन, उद्योगको लाइसेन्स प्रक्रियामा आर्थिक चलखेल हुन सक्ने गम्भीर संकेत पनि उहाँले गर्नुभयो। यी अभिव्यक्ति पछि उद्योगी व्यवसायिक क्षेत्रबाट स्वाभाविक रूपमा आपत्ति आयो। नेपाल उद्योग वाणिज्य महासंघ र ग्यास उद्योगीहरूले मन्त्रीको भनाइप्रति असहमति जनाए। यहाँ राज्यका लागि महत्वपूर्ण प्रश्न छ, 58 उद्योग धेरै कि कम? नेपालमा सञ्चालनमा रहेका ग्यास उद्योगको संख्या 58 पुगेको विषयलाई मन्त्री यादवले आपूर्ति सङ्कटसँग जोड्नु भएको थियो। उहाँको तर्क अनुसार धेरै उद्योग हुँदा पनि काठमाडौँको माग अनुसार आपूर्ति भइरहेको छैन भने उद्योगको संख्या आफैमा पुनरावलोकनको विषय बन्न सक्छ। तर उद्योगको संख्या घटाउँदैमा आपूर्ति समस्या समाधान हुन्छ भन्ने निष्कर्ष स्वत निस्किँदैन। बरु प्रश्न हुनुपर्दछ, उद्योगको उत्पादन क्षमता कति छ? कुल माग कति छ? उद्योगको भौगोलिक वितरण कस्तो छ? आयात र रिफिल क्षमता कति छ? भण्डारण क्षमता कति छ? ढुवानी प्रणाली कति भर पर्दो छ? र सङ्कटको अवस्थामा वैकल्पिक आपूर्ति कसरी कायम गर्न सकिन्छ? त्यसैले उद्योगको संख्या होइन, आपूर्ति प्रणालीको दक्षता र नियमन क्षमता मूल प्रश्न हुन सक्छ। एलपी ग्यास क्षेत्रमा सीमित व्यवसायको प्रभाव, उद्योगीहरूको संगठनात्मक शक्ति र बजार व्यवस्थापनमा निजी क्षेत्रको प्रभुत्व बारे समय समयमा प्रश्न उठ्दै आएको छ। यदि व्यवसायीहरूको कुनै समूहले आपूर्ति मूल्य वा बजारमा अनुचित प्रभाव पारिरहेको प्रमाणित हुन्छ भने प्रतिस्पर्धा र उपभोक्ता अधिकारको दृष्टिले राज्यले हस्तक्षेप गर्नुपर्दछ। तर सिन्डिकेट भन्ने शब्द प्रयोग गर्नु मात्र समाधान होइन। सिन्डिकेट छ भने त्यसको संरचना के हो? कसरी बजार प्रभावित भयो? कसले के गर्यो? राज्यले यी प्रश्नको जवाब खोज्नु पर्दछ। नियमन गर्ने निकायले निजी क्षेत्रमाथि आरोप लगाएर मात्र आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन। बरु स्पष्ट कानून, पारदर्शी लाइसेन्स प्रक्रिया, नियमित अनुगमन र प्रतिस्पर्धी बजार निर्माण गर्नु राज्यको दायित्व हो। ग्यास आपूर्ति प्रणालीमा नेपाल आयल निगमको भूमिका महत्वपूर्ण छ। तर आपूर्ति श्रृङ्खलामा निगमको प्रत्यक्ष पूर्वाधार, निजी उद्योगको भूमिका र आयात तथा ढुवानीमा निर्भरता कति छ भन्ने विषयमा पनि गम्भीर अध्ययन आवश्यक देखिन्छ। यदि अत्यावश्यक इन्धनको आपूर्ति निजी क्षेत्रको क्षमतामा अत्याधिक निर्भर छ भने सङ्कटका बेला राज्यसँग वैकल्पिक संयन्त्र हुनुपर्दछ। राज्यले निजी क्षेत्रलाई हटाउने कि नियमन गर्ने भन्ने बहस आफ्नो ठाउँमा छ। तर एउटा कुरा स्पष्ट छ, अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्ने अन्तिम जिम्मेवारी राज्यकै हुन्छ। त्यसैले सडक बन्द भयो, आयात घट्यो वा उद्योगीले पर्याप्त पठाएनन् भने भन्ने कारणले मात्र सरकार आफ्नो दायित्वबाट मुक्त हुन सक्दैन। यही बीचमा मन्त्री यादवले राजीनामा दिनुभएको छ। यो राजनीतिक घटनाक्रमको महत्वपूर्ण पक्ष हो, तर यसले ग्यासको समस्या आफै समाधान गर्दैन। मन्त्री परिवर्तन हुँदैमा डिपोमा ग्यास आइहाल्ने पनि होइन। राजमार्ग खुल्नु पर्नेछ, वैकल्पिक ढुवानी प्रभावकारी बनाउनु पर्नेछ, उद्योगबाट नियमित आपूर्ति हुनुपर्नेछ, डिपोमा पारदर्शी वितरण हुनुपर्नेछ, कालो बजारी रोक्नु पर्नेछ र उपभोक्ताले तोकिएको मूल्यमा ग्यास पाउनु पर्नेछ। त्यसैले मन्त्रीको राजीनामाले राजनीतिक विवादको एउटा अध्याय बन्द गरे पनि आपूर्ति संकटको अध्याय भने खुलै नै छ। अब आउने नेतृत्वका लागि ग्यास आपूर्ति तत्कालको प्रशासनिक चुनौती मात्र होइन, दीर्घकालीन नीतिगत चुनौती पनि हो। सरकारले तत्काल तीन काम गर्नुपर्ने देखिन्छ। पहिलो, काठमाडौँमा भित्रिएको ग्यासको वास्तविक परिमाण र वितरणको दैनिक तथ्याङ्क सार्वजनिक गर्ने। दोस्रो, उद्योगदेखि डिलर र डिलरदेखि उपभोक्तासम्मको आपूर्ति श्रृङ्खलामा कडा अनुगमन गर्ने। तेस्रो, मन्त्रीले उठाएका उद्योगी तथा कर्मचारी सम्बन्धी गम्भीर प्रश्नको निष्पक्ष छानबिन गर्ने। यससँगै जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्ने व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउनु पर्नेछ। आजको संकट कृष्णवीरको पहिरोले बढाएको हुन सक्छ, तर समस्या पहिरोले मात्र सृजना गरेको होइन। यसअघि नै आपूर्ति श्रृङ्खलामा कमजोरी देखिएको थियो, त्यसैले सडक खुलेपछि मात्र समस्या समाधान भयो भन्ने निष्कर्ष निकाल्नु गलत हुनेछ। नेपालले अब रणनीतिक ग्यास मौजदात, वैकल्पिक ढुवानी मार्ग, क्षेत्रीय रिफिल केन्द्र, आपतकालीन आपूर्ति योजना र डिजिटल वितरण अनुगमन प्रणाली बारे सोच्नुपर्ने समय आएको छ। अत्यावश्यक इन्धनको आपूर्ति कुनै एउटा सडक, एउटा आयात मार्ग वा केही निजी व्यवसायको क्षमतामा मात्र निर्भर रहने अवस्था दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्छ। ग्यासको अभावले अहिले एउटा ठूलो बहस जन्माएको छ। दोष उद्योगीको हो कि सरकारको? समस्या आयातमा हो कि वितरणमा? सडक अवरोध मूल कारण हो कि पहिलेदेखिको व्यवस्थापकीय कमजोरी? वा संकटको समयमा बजारमा देखिएको अनियमितता मुख्य समस्या हो? सम्भवतः यसको उत्तर एउटै पक्षमा मात्र छैन। प्राकृतिक विपत्ति र अन्तर्राष्ट्रिय आपूर्ति संकट वास्तविक चुनौती हुन्, तर त्यस्ता चुनौतीलाई व्यवस्थापन गर्ने क्षमता राज्यसँग हुनुपर्दछ। व्यवसायको भूमिका पनि महत्वपूर्ण छ, तर अत्यावश्यक वस्तुको संकटमा बजार जिम्मेवारीबाट मुक्त हुन सक्दैन र सरकारको जिम्मेवारी सबैभन्दा ठूलो छ। जनतालाई अत्यावश्यक वस्तु सहज, सुरक्षित र तोकिएको मूल्यमा उपलब्ध गराउनु। मन्त्री गौरी कुमारी यादवको राजीनामा यही संकट बीच आएको छ। तर अब मुख्य प्रश्न उहाँ किन जानुभयो भन्ने मात्र होइन, मुख्य प्रश्न हो उहाँ गएपछि ग्यासको समस्या कसरी समाधान हुन्छ। किनकि राजनीतिक नेतृत्व फिरिन सक्छ, तर नागरिकको भान्सा रोकिँदैन। खाली सिलिन्डर बोकेर लाइनमा बसेका नागरिकलाई राजनीतिक बहस होइन, ग्यास चाहिएको छ। र त्यो ग्यास कहाँबाट आयो भन्ने भन्दा पनि तोकिएको मूल्यमा पारदर्शी ढङ्गले बिना लाइन र बिना पहुँच हरेक नागरिकको घरमा कहिले पुग्छ? अब राज्यले दिनुपर्ने जवाब यही हो।
0: भदौ 10 गते रसुवाको भोटेकुसी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको वास्तविक आकार अहिले बिस्तारै सार्वजनिक हुँदैछ। तत्कालीन उद्धार र राहतको चरण पार गर्दै सरकार अब पुनर्निर्माणको ठूलो चुनौतीतर्फ उन्मुख भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले गरेको द्रुत क्षति तथा आवश्यकता आंकलन अर्थात् RDNA प्रतिवेदनले बाढी पछिको पुनरुत्थानका लागि 7,23,31,52,00,000 रुपियाँ आवश्यक पर्ने देखाएको छ। यो रकम आफैमा ठूलो चुनौती हो, किनभने बाढीबाट सबैभन्दा ठूलो क्षति पूर्वाधार क्षेत्रमा पुगेको छ। पूर्वाधार पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। अर्थात् कुल पुनरुत्थान आवश्यकताको करिब 75% रकम पूर्वाधारमै खर्च गर्नुपर्ने अवस्था छ। कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानलाई 87 रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाको बायुमास क्रिकेट ओभल स्टेडियममा आज भएको सेमी फाइनल खेलमा पहिलो ब्याटिङ गरेको नेपाली टोलीले 147 रनमा सीमित भएको थियो। यद्यपि कप्तान सन्दीप लाम्छाने, ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीको धारिलो बलिङको सहयोगमा नेपाल विजयी भयो। नेपालले ओमानलाई 28.1 ओभरमा अल आउट गरायो। ओमानी खेलाडीहरू केवल 60 रन बनाउन सके। अब फाइनलमा नेपालको भेट UAEसँग हुनेछ। प्रतियोगिताको च्याम्पियन बन्न सके नेपाल एसिया कपका लागि छनौट हुनेछ। टस जितेर पहिले ब्याटिङ लिएको नेपालले ओमानलाई 148 रनको सामान्य चुनौती दिएको थियो। त्यस क्रममा नेपाल 45.4 ओभरमा अल आउट हुन पुगेको थियो। ओपनिङको जिम्मा पाएका देव खनाल र आसिफ शेखले पहिलो विकेटका लागि 23 रनको मात्र साझेदारी गर्न सके। अर्जुन कुमालको स्थानमा बसिर अहमद टोलीमा आएपछि देव खनाललाई ओपन गर्न पठाइयो, तर खनाल र आसिफ शेख जम्न सकेनन्। नेपाली टोलीले 26 रन बनाउँदा दुवैजना आउट भइसकेका थिए। शेखले 11 रन र खनालले 13 रन मात्र बनाउन सके। बायाँ हाते ब्याटर इशान पाण्डेले 1 रन बनाएर फर्किए भने पूर्व कप्तान रोहित पौडेल 3 रन बनाएपछि आउट हुन पुगे। 11.2 ओभरमा पौडेल आउट हुँदा नेपालले 36 रन मात्र बनाउन सकेको थियो। नेपाली ब्याटिङ गुकास्ने काम भने दिपेन्द्र सिंह ऐरी र बसिर अहमदले गरे। यी दुईले 5 विकेटका लागि 93 रनको साझेदारी गरे। अर्जुन कुमालको स्थानमा मौका पाएका बसिरले 47 रन बनाए भने ऐरीले 51 रन बनाए। ओमानी खेलाडीहरू नेपाली स्पिनरहरूको कसिकसाउ बोलिङको खरापमा परे। स्पिनर ललित नारायण राजवंशीले ओपनर हसनन अल बाहाव र करण सोनाभालाई 3 ओभरभित्र आउट गर्दै ठुलो दबाव बनाए। त्यसपछि हमाज मिर्जा र खेलमा जमिरहेका जितेन्द्र सिंह दुबेलाई कप्तान सन्दीप लामिछानेले बोल्ड गरेपछि खेलको सम्भावित नतिजा नेपालको पक्षतिर ढल्किन थालेको देखियो। त्यसपछि चम्किएका दिपेन्द्र सिंह ऐरीले 3 विकेट लिएर खेलमा नियन्त्रण जमाएका थिए। ऐरी र लामिछानेले 3-3 विकेट तथा रोहित पौडेल र राजवंशीले 2-2 विकेट लिए। पौडेलले जितेन रामानन्दीलाई आउट गरेपछि ओमानको इनिङ समाप्त हुन पुग्यो। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा विपद सम्बन्धी सचेतनामूलक सामग्रीहरू प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। गृह सचिव केदारनाथ शर्माले भदौ 24 गते नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो। सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालयको परिसर स्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छ अर्पण गर्नुभयो। निरीक्षण भ्रमणका क्रममा गृह सचिव शर्माले नेपाल प्रहरी विपद उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फोरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधि बारे जानकारी लिनुभयो। क्रममा गृह सचिव शर्माले भोटेकोशी बाढीमा परि दिवंगत हुनुभएका प्रहरी कर्मचारीहरू एवं कर्तव्य पालनाको सिलसिलामा विरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। साथै कर्तव्य पालनाका सिलसिलामा घाइते भई जीवन बिताइरहनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो। गृह सचिव शर्माले जस्तो सुकै कठिन परिस्थिति एवं चुनौतीका बावजुद पनि सदैव अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो। प्रहरीको मुख्य जिम्मेवारी नै समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण एवं अनुसन्धान गर्नु भएको उल्लेख गर्दै नेपाल प्रहरीले सीमित स्रोत साधन प्रविधि र दक्ष जनशक्तिका बावजुद अपराधको नियन्त्रण तथा सफल अनुसन्धानका साथै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम एवं कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। गृह सचिव शर्माले प्रहरी नागरिकको सबैभन्दा नजिक रहेर काम गर्ने निकाय भएकोले नागरिकका अपेक्षाहरूको सम्बोधन गर्दै आफ्नो काम कर्तव्य र जिम्मेवारी पूरा गर्न सदैव अग्रसर हुनुपर्ने बताउनुभयो। ऐन कानूनले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न थप सजग सचेत इमानदार एवं कर्तव्यनिष्ठ भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि प्रविधिको विकासका साथै समग्र प्रहरी संगठनको हित एवं सुवृद्धिका लागि गृह मन्त्रालय सदैव क्रिया रहेको उहाँले बताउनुभयो। कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृह सचिवबाट भएको सारगर्भित समय सापेक्ष मार्गदर्शक निर्देशनको लागि हार्दिक आभार व्यक्त गर्दै नेपाल सरकार गृह मन्त्रालयबाट नेपाल प्रहरीलाई सदैव अभिभावकत्व र मार्ग निर्देशन प्राप्त भएको र नेपाल प्रहरीले आफ्ना काम कर्तव्यहरू पूर्ण अनुशासित इमानदारी एवं निष्ठापूर्वक निर्वाह गर्दै आइरहेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले विगतको जेएनजी आन्दोलन तथा विनाशकारी बाढीमा दिवंगत हुनुभएका अमर प्रहरी कर्मचारीहरू प्रति नेपाल प्रहरी संगठनको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका प्रहरी कर्मचारीहरूको खोजी र अवस्था यकिन गर्न प्रहरी संगठनले हर प्रकारका संयन्त्रहरू परिचालन गरी क्रियाशील रहेको बताउनुभयो। नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानूनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको भित्र रहँदै नागरिकको सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताउनुभयो। विपद प्रतिकार्य खोज तथा उद्धार लगायतको कार्यमा अग्रपंक्तिमा रही खटिने नेपाल प्रहरीसँग स्रोत साधनको चरम अभाव रहेको उल्लेख गर्दै तत्काल घटनास्थलमा पुगेर नागरिकको जीवधनको सुरक्षाका साथै उद्धार कार्यको लागि प्रहरीलाई समय सापेक्ष प्रविधि एवं स्रोत साधन युक्त बनाउन गृह मन्त्रालयबाट अभिभावकीय भूमिकाको अपेक्षा रहेको उहाँले बताउनुभयो। निरीक्षण भ्रमणको क्रममा गृह सचिव केदारनाथ शर्मा समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवं विकास क्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत संख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, संख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोस्टमा कार्यरत र नयाँ स्थापना तथा स्तर वृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण विश्लेषण, प्रहरी कार्य, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पादित कामहरू, प्राप्त वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारवाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, भोटेकोशी बाढी सम्बन्धी उद्धार, खोजी तथा राहत वितरणमा नेपाल प्रहरीको योगदान, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतिकरण गर्नुभएको थियो।
0: भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकहरूको धनजनको सुरक्षालाई मध्यनजर गरी सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लाहरूमा परि

0: को सुरक्षाको लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न एवं प्रभावित क्षेत्रहरूमा महिला बालबालिका ज्येष्ठ नागरिक लगायत अन्य संवेदनशील वर्गहरू विरुद्ध हुन सक्ने हिंसा तथा दुर्व्यवहार प्रति थप संवेदनशील भई कार्य गर्न समेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ।
1: अपराध समाचार।
2: नियन्त्रित लागु औषध डाइजेपाम 500 एमपुल, प्रोमेथाजाइन 500 एमपुल र बुप्रेनोर्फिन 500 एमपुल सहित भारतीय नागरिक 24 वर्षीय आलम परवेज र 21 वर्षीय हुसेन अन्सारीलाई कास्की जिल्ला पोखरा महानगरपालिका 9 भदौ 19 प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध नाइट्राजेपाम 280 ट्याब्लेट सहित सर्लाही जिल्ला मलौंगा नगरपालिका 6 बस्ने 19 वर्षीय राहुल यादव समेत 3 सोही ठाउँबाट भदौ 23 प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध ट्रापिन्टाडोल 117 ट्याब्लेट र पोलेन 100 ग्राम सहित कास्की जिल्ला पोखरा महानगरपालिका 27 बस्ने 32 वर्षीय खोम बहादुर रेश्मीलाई तनहु जिल्ला आबुखैरेनी गाउँपालिका 4 भदौ 23 प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग स्मारक गुठी अच्युत मिना अमर प्रहरी पुरस्कार छनौट समितिको सूचना।
2: नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग स्मारक गुठी अच्युत मिना अमर प्रहरी पुरस्कार छनौट समितिको सूचना अनुसार अमर प्रहरीका जेहेन्दार 1 छात्र र 1 छात्रा सन्ततिलाई नेपाल प्रहरी दिवसको समारोहमा यस वर्षको अच्युत मिना अमर प्रहरी पुरस्कार प्रदान गरिने हुँदा मापदण्ड भित्र पर्ने प्रहरीका सन्ततिहरूको नामावली तथा अन्य कागजात मिति 2083 भदौ 26 भित्र स्मारक गुठीको इमेल ठेगाना smarakguthi@nepalpolice.gov.np मा पठाउनु हुन नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग स्मारक गुठीले अनुरोध गरेको छ। यस सम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा हेर्न सकिनेछ। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ विपद सम्बन्धी सचेतनामूलक सामग्रीहरू। सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्त भिडियो सामग्री प्रसारण गर्ने बैतडी जिल्ला सुनरिया गाउँपालिका 7 घर भई काठमाडौँ चन्द्रगिरी नगरपालिका 12 बस्ने 24 वर्षीय वीरेन्द्र मडै पक्राउ परे। उनलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले भदौ 21 पक्राउ गरेको हो। वीरेन्द्रले भोटेको सीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रसारण गरेका थिए। वीरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रसारण गर्ने संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ। बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दुखद घडीमा विभिन्न व्यक्ति समूह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा पीडामाथि थप पीडा हुने गरी त्रास फैलाउन एवं सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा 168, टिकटकमा 4 र इन्स्टाग्राममा 1 गरी कुल 173 गलत सूचना र अफवाह सहितका समाचार सामग्रीहरू प्रसारण भएको देखिन्छ। जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट 79 र टिकटकबाट 4 गरी जम्मा 83 त्यस्ता सामग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ। यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकतामा 10 समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ। समितिले सामाजिक सहिष्णुतामा आघात पुर्याउने कार्यमा संलग्न उपर अनुसन्धान एवं पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय सहकार्य गरी कानूनी कारवाही गर्नेछ। विपदको नाममा हुन सक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न विपदको मौका छोपी राहत संवाद संकलनको नाम

0: मा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ। सामाजिक सञ्जाल मार्फत प्रभाव भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्याउनेलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिबद्ध छ।
1: बर्खायामको समयमा बाढी पहिरो डुबान हुने हुँदा भौतिक सँगै मानवीय क्षति पनि हुन सक्छ। त्यो क्षतिबाट बच्नका लागि हामीले पहिले नै सावधानी अपनाउन जरुरी हुन्छ। बाढी पहिरो डुबान जति बेला पनि आउन सक्छ, त्यसैले घटना घट्नु अघि नै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। त्यसका लागि रेडियो, टिभी वा सामाजिक सञ्जालमा आउने समाचारहरूबाट पनि आफू बस्ने ठाउँको मौसम कस्तो हुन्छ भनी थाहा पाउन सकिन्छ। त्यसबाहेक जल तथा मौसम विभागको हटलाइन नम्बर 1155 सम्पर्क गरेर पनि मौसम सम्बन्धी जानकारी लिन सकिन्छ। त्यस्तै प्रत्येक घरमा आपतकालीन किट तयारी अवस्थामा राख्नु पर्दछ। जस्तै लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचारका सामग्रीहरू र लाल पूर्जा, नागरिकता, जन्म दर्ता जस्ता महत्वपूर्ण कागजातहरू पानी नपस्ने ब्यागमा सुरक्षित राख्नुपर्छ। यसै गरी आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नुपर्छ। घर अथवा बस्ती वरपर पानी जम्न नदिने, ढल, नाला र कुलोहरू खुल्ला र सफा राख्ने निकास प्रणाली बनाउने, जराले माटो समात्ने बोट बिरुवा रोप्ने, भिरालो डाँडा वा पहाडको मुनि बस्ती नबसाल्ने, पहिला पहिरो गएका स्थान अथवा हाल पहिरो खस्न सुरु भएको ठाउँमा नबस्ने र नदी नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने गर्नुपर्छ। यस्तै पानी परेका बेला होचा भूभाग, नदी, खोला, खोल्सा आदिमा नजाने तथा बाढी पहिरो आउन लाग्यो भने जोखिम मोलेर बस्नु हुँदैन। त्यसै गरी मोबाइलमा अत्यावश्यक फोन नम्बरहरू सेभ गरेर राख्नुपर्छ। जस्तै नेपाल प्रहरीको 100, एम्बुलेन्सको 102, विपद हेल्पलाइनका लागि 1149 र मौसम सम्बन्धी जानकारीका लागि 1155 सम्पर्क गर्न सकिन्छ। त्यस्तै आफ्नो वडा कार्यालय र नगरपालिकाको नम्बर पनि राख्नुपर्छ, जसले गर्दा आपत विपद पर्दा सम्पर्क गर्न सजिलो हुन्छ।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धेरै सर्वसाधारणका सुन, चाँदी, नगद, एटीएम, चेकबुक, नागरिकता, राहदानी लगायतका महत्वपूर्ण कागजात तथा धनमाल बगाएर हराएको अवस्था छ। यदि तपाईँले त्यस्ता धनमाल वा कागजात फेला पार्नु भएको छ भने आफू खुसी प्रयोग गर्ने, बिक्री वितरण गर्ने, लुकाउने वा आफूसँग राख्ने जस्ता कार्य नगर्नुहोस्। तुरन्त नजिकको प्रहरी कार्यालयमा बुझाउनुहोस्।
1: यसरी अरूको सम्पत्ति फेला पारी सम्बन्धित धनीलाई नबुझाएर आफूसँग राख्नु, प्रयोग गर्नु, खरिद बिक्री गर्नु वा हिनामिना गर्नु मुलुकी अपराध संहिता 2074 अन्तर्गतको कसुर हो। त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी सजाय तथा बिगो असुल उपरको कारवाही हुने कानूनी व्यवस्था रहेको छ। त्यसैले हराएको धनमाल वा कागजात लुकाउने, अन्यत्र लैजाने वा वास्तविक हकदारलाई फिर्ता नगर्ने र प्रमाण बिनाका सुन चाँदी जस्ता धनमाल खरिद गर्ने जस्ता आपराधिक कार्य नगर्नुहोस्।
0: बारे कुनै पनि सूचना वा जानकारी भए तत्काल नेपाल प्रहरीलाई खबर गर्नुहोस्। सूचना दिने व्यक्तिको परिचय गुप्य राखिनेछ। याद राख्नुहोस्, फेला परेको धनमाल आफ्नो होइन, सम्बन्धित हकदारको हो।
1: हस्त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको पबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
4: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
5: अनि म मनुका कुँवर। यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचारपछि रेडियो नेपालको एफएम ब्यान्ड 98, 100 र 103 MHz, मिडियम वेबका फ्रिक्वेन्सीहरू, साथै अनलाइन मार्फत www.onlineradionepal.gov.np पनि प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुनसुकै समयमा पनि सुन्न सक्नुहुन्छ।
4: मान्छेलाई विभेद गर्ने आधार के हो? जात कि आचरण? यसको उत्तर खोज्नु हरेक सचेत नागरिकको कर्तव्य हो, किनकि विभेद अज्ञानताको पराकाष्ठा, सामाजिक रूपमा निन्दनीय व्यवहार र कानुनी रूपमा दण्डनीय अपराध हो। त्यसैले समाजको क्यान्सरको रूपमा रहेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि हामी सबैको भूमिका महत्त्वपूर्ण हुनेछ भन्दै आज कार्यक्रममा जानकारीमूलक सामग्रीका साथै जातीय छुवाछुत र भेदभाव अन्त्यका लागि राजनीतिक दल र भातृ संगठनको भूमिका र मधेश प्रदेशमा दलित समुदायको अवस्थाका बारेमा समाजसेवी तथा पीस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनि साथ दिनुहोला।
3: कार्यक्रमको सुरुवात गरौं नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत धारा 24 र 40 के कस्ता हकहरूको व्यवस्था गरिएको छ त?
4: धारा 24 छुवाछुत तथा भेदभाव विरुद्धको हक। कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन। 2, कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री, वितरण वा प्रदान गरिने छैन। 3, उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा निच दर्शाउने जात, जाति वा छुवाछुतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन। 4, जातीय आधारमा छुवाछुत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन। 5, यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभाव जन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।
3: त्यस्तै मौलिक हक अन्तर्गत धारा 40 दलितको हकको व्यवस्था गरिएको छ, जहाँ उपधारा 1 भनिएको छ राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ। सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ। त्यस्तै उपधारा 2 दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्ति सहित निशुल्क शिक्षाको व्यवस्था गरिनेछ। प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ भनेर भनिएको छ। त्यस्तै उपधारा 3 दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ भन्ने कुरा उल्लेख गरिएको छ। त्यस्तै धारा 40 अन्तर्गत नै उपधारा 4 दलित समुदायलाई आफ्नो परम्परागत पेसा, ज्ञान, सिप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुनेछ। राज्यले दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई त्यसको लागि आवश्यक पर्ने सिप र स्रोत उपलब्ध गराउनेछ भनिएको छ। उपधारा 5 भनिएको छ, राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमिन उपलब्ध गराउनु पर्नेछ। त्यस्तै उपधारा 6 राज्यले आवास विहीन दलितलाई कानून बमोजिम बसोबासको व्यवस्था गर्नेछ र उपधारा 7 भनिएको छ, दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नुपर्नेछ।
0: समुन्नत समाजको परिकल्पना, छुवाछुत विहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
4: मध्य प्रदेशले संविधान प्रदत्त दलित हक अधिकार अन्तर्गत धारा 24 र 40 कार्यान्वयनका लागि दलित सशक्तिकरण विधेयक समेत पास गरेर कार्यान्वयनमा ल्याएको छ। यसरी मध्य प्रदेश सरकारले दलितहरूको हक अधिकार सुनिश्चित गर्नका लागि अगाडि बढेको देखिन्छ। यस सन्दर्भमा जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्ने कार्यमा मध्य सरकार के कसरी लागेको छ र कार्यान्वयनको अवस्था कस्तो छ भनेर समाजसेवी तथा पीस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको यो कुराकानी अबको प्रस्तुतिमा। यो मध्य प्रदेशमा जातीय छुवाछुत तथा भेदभावको अवस्था कस्तो छ?
6: मध्य प्रदेशमा अहिले पनि जातीय भेदभाव तथा छुवाछुतको अवस्था भयङ्कर छ। अहिले पनि गैर दलितहरू दलित समुदायलाई छुवाछुत गर्ने परम्पराहरू कायम छ। लगभग कुरा गर्दाखेरि 80% नै जातीय भेदभाव विभिन्न बहानाले विभिन्न कारणले अहिले पनि हामीमाथि व्यापक रहेको छ।
4: यहाँले चाहिँ जातीय छुवाछुतको अवस्था एकदम जटिल रूपमा छ, तराईमा अझै पनि केही पनि घटेको छैन भन्नुभयो, तर नेपालको संविधानले चाहिँ जातीय छुवाछुत मुक्त नेपाल भनेर घोषणा गरेको छ भने सोही अनुसार चाहिँ मध्य प्रदेशले दलित सशक्तिकरण विधेयक पनि पास गरेर चाहिँ दलित अधिकारलाई चाहिँ सुनिश्चित गरेको अवस्था छ भने यो कार्यान्वयन नहुनुको पछाडिको कारण के हो जस्तो लाग्छ यहाँलाई?
6: एकदम तपाईँले भनेको कुरा सही हो। नेपाल सरकारले जातीय भेदभाव छुवाछुत उन्मूलन राष्ट्रिय घोषणा गरेको छ। लगभग 12 भइसक्यो एन आएको, घोषणा भएको, तर यो एन नियमावली कार्यविधि दलित समुदायले त पहिला बुझेकै छैनन्, दलित समुदायमा यो पुगेकै छैनन्। अर्को 2 प्रदेशमा यो दलित सशक्तिकरण एन पनि छ, तर यो दुवै 2 प्रदेशमा र नेपाल सरकारले ल्याएको एन कानुन यो सबै कागजमा सीमित छन्। छुवाछुत गर्ने भनेको गैर दलित समुदायका व्यक्तिहरू हुन्। यी गैर दलित समुदायका व्यक्तिहरूले यो कानुनको डरै छैन, किनभने नेपाल सरकारले ल्याएको कानुन पनि छ, हाम्रो मध्य प्रदेश सरकारले पनि दलित सशक्तिकरण ऐन ल्याएको छ, र त्यो ऐनहरूको कानुनहरूको डर, प्रशासनको डर अहिलेसम्म गैर दलित समुदायहरूलाई अहिलेसम्म छैन। अर्को कुरा के छ भने यो जति पनि यो राज्य सञ्चालन गर्ने प्रदेशमा सांसद, विधायक, गाउँपालिकामा, वार्डमा यो अध्यक्षहरू, वाडा अध्यक्षहरू, यो सांसदहरू सबै गैर दलितका मान्छेहरू छन्। त्यसकारण एन आए पनि यिनीहरूले त्यो एनलाई टेकेर केही गर्दैनन्, एनलाई कार्यान्वयन नै गर्दैनन्।
4: जातीय विभेदको यो यातना सहेर बसेका दलित समुदायहरूले चाहिँ यसलाई राजनीतिक मुद्दा बनाउनु पर्छ, विभेदको अन्त्य गर्नुपर्छ भनेर दलित समुदायका अग्रजहरूले चाहिँ के कस्ता कदमहरू चालिरहनु भएको छ नि त?
6: एकदम तपाईँले भनेको कुरा सही हो। यो दलितको अधिकारको बारेमा बोलिदिने, आवाज उठाइदिने, जातीय छुवाछुतको विरोधमा बोलिदिने त्यस्ता कार्यहरू हामी जस्ता समाजसेवी, सामाजिक अभियन्ता ले गर्नुपर्छ। मात्र हामीले गरेर हुँदैनन्, जो अहिले निर्वाचित छन्, जस्तै हाम्रो दलित समुदायबाट प्रदेशमा सांसद, विधायक भएका छन्, सांसदिक कोटाबाट भएका छन्, राष्ट्रिय स्तरमा संसदीय प्रतिनिधि भएका छन् र पार्टीका अगुवा भएका छन्, जुन तिनीहरूले अगुवाई गर्नुपर्छ। गाउँमा बस्ने जो दमन, शोषण, अत्याचार सहेर बसेका छन्, तिनीहरूलाई खाना कमाउन समस्या छन् भने त्यस्ता व्यक्तिले बोल्नुभन्दा बढी यिनीहरू संसदमा, यिनीहरूले काठमाडौँमा, यिनीहरूले जनकपुरमा, यिनीहरू सहरमा बसेकाहरूले बोल्नुपर्छ। किनभने उहाँहरू, म राजनीतिकर्ता हो, दलितको लागि राजनीति गरिराखेको छु, समाजको लागि राजनीति गरिरहेको छु भने उहाँहरूले बोल्नु पर्यो। उहाँहरू बोलिराख्नु भएको छैन, उहाँहरू त पार्टीका झोले भएका छन्, पार्टीले जे भन्ने त्यो गरेको उदाहरणहरू छन्। तिनीहरूले बोलिदिने, गरिदिने त्यस्तो कार्यहरू गर्दैन। अलिअलि कोही कोही गर्ने गर्नुहुन्छ, तर सबै दलितका अगुवाहरू जो पार्टीका नेतृत्व तहमा छन्, भातृ सङ्गठनलाई हाकेका छन्, चलाएका छन् र सांसद विधायक भएका छन्, त्यस्ता व्यक्तिहरूले बोलिदिनु पर्यो, गरिदिनु पर्यो, त्यस्तो गरेका छैनन्।
4: अब यो जातीय विभेद अन्त्यका लागि चाहिँ यहाँहरू जस्तो समाजसेवी अथवा दलित र गैर दलित समुदायले चाहिँ कसरी चाहिँ यो जातीय विभेदको अन्त्यका लागि काम गर्नुपर्छ? यहाँ त निकै लामो समयदेखि दलित उत्थानका लागि विभिन्न कार्यक्रमहरू गरिरहनु भएको छ र यहाँ आफैले पनि दलितका बालबालिकालाई शिक्षा दिइरहनु भएको छ भने अब कसरी चाहिँ यो समुदायले छुवाछुत अन्त्य गर्न काम गर्नु पर्ला यहाँको विचारमा?
6: एकदम हजुरले भनेको कुरा एकदम सही छ। हामीले आफ्नो संस्थागत रूपमा पनि एउटा सामाजिक अभियन्ता भएकोले र हाम्रो एउटा संस्था पनि छ पिस फर दलित फाउन्डेसन नेपाल, हामी त्यो अगुवाईमा प्रदेशभरि हामीहरू पनि काम गर्छौँ। यो जातीय भेदभाव छुवाछुतको विरोधमा हामीहरू काम गर्छौँ, समानताको लागि, शान्तिको लागि हामी काम गर्छौँ। तर यसमा हामी जस्ता सामाजिक अभियन्ताले काम गर्नुभन्दा बढी यसमा जुन राज्यका निकायहरू छन्, राज्यका जुन भन्न यस्तै गाउँपालिका छ, वाडा छ, तिनीहरूको नीति तथा कार्यक्रममा यो हुनुपर्छ कि जातीय छुवाछुत मुक्त यो वार्ड भएको छ, जातीय छुवाछुत मुक्त यो गाउँपालिका भएको छ, यो प्रदेश भएको छ, त्यसमा यिनीहरूले लाग्नुपर्छ। तिनीहरू आफ्नो नीतिगत कार्यक्रममा योजनामा ल्याउनुपर्छ, बजेटमा पनि ल्याउनुपर्छ, यो गाउँपालिकाको बजेटमा, वार्डाको बजेटमा, त्यसपछि प्रदेश सरकारको बजेटमा यो जातीय छुवाछुत अन्त्यको लागि बजेट विनियोजन गरियो, त्यस अनुसार कार्य गर्नुपर्छ। किनभने कुनै पनि कार्य गर्नको लागि बजेट पनि विनियोजन हुनुपर्छ र जब तिनीहरूले आफ्नो नीति तथा कार्यक्रममा, आफ्नो कार्ययोजनामा बजेटमा ल्याउँछ भने धेरै कार्यान्वयन हुन सक्ने अवस्था हुन्छ, त्यो कामहरू गर्नुपर्छ। र गैर दलितका अगुवाहरू जो हुनुहुन्छ, किनभने सबै क्षेत्रमा उहाँहरूको पहुँच छ, सबै क्षेत्रमा उहाँहरू हुनुहुन्छ, त्यसकारण गैर दलितका अगुवाहरू गाउँमा, टोलमा, बस्तीमा आएर बोल्नु पर्यो जातीय भेदभाव छुवाछुत अन्त्य भएको छ, हामीले यसमा सहयोग गर्नु पर्यो, दलितलाई आफ्नो समझ्नु पर्यो, त्यस्ता नीति तथा कार्यक्रमहरू यो गैर दलितका अगुवाहरूले आएर बोल्नुपर्छ। विधायक, सांसद, यो मन्त्रीहरू, गाउँपालिका अध्यक्षहरू, वाडा अध्यक्षहरू, निर्वाचित जनप्रतिनिधिहरूले सामूहिक रूपमा आएर प्रत्येक जिल्लामा, प्रत्येक गाउँपालिकाहरूमा एउटा कार्यक्रमको आयोजना गरेर, एउटा अभियानकै योजना गरेर एकदम हल्ला मचाउनु पर्छ कि जातीय छुवाछुत मुक्त नेपाल भएको छ। जसले छुवाछुत गर्छ त्यसले सजाय पाउनुपर्छ, त्यस्तो छुवाछुत गर्नेलाई हामी पनि समाजबाट बहिष्कार गर्छौँ, दलितलाई छुवाछुत गर्नेलाई हामी गैर दलितहरूले बहिष्कार गर्छौँ, त्यस्ता बोल्नुपर्छ। जबसम्म यो गैर दलितहरूले यसमा चासो देखाउँदैनन् तबसम्म हुँदैन, त्यसकारण दलित र गैर दलितको सामूहिक अभियान सञ्चालन पनि हुन आवश्यक रहेको छ र नेपाल सरकारले कडाभन्दा कडा कानुन ल्याउनु पर्छ र त्यो कानुनको कार्यान्वयन गर्नुपर्छ। मात्र अब हामीले होइन, यो दलितलाई तालिम दिएर, गोष्ठी दिएर मात्र अब हुँदैन, अब नेपाल सरकारले जुन जातीय भेदभाव छुवाछुत ऐन कसुर सजाय ल्याएको छ त्यो कानुनको बारेमा पनि गैर दलितहरूले पनि त्यो तालिम लिनु पर्यो, गैर दलितहरूले पनि त्यसमा बैठकमा बस्नु पर्यो, तिनीहरू पनि यो बुझ्नु पर्यो कि कानुन छ, त्यस्तो नीति तथा कार्यक्रमहरू हाम्रो सरकारले ल्याइदिनु पर्छ र हाम्रो दलित समुदाय पनि एक हुनुपर्छ, एकजुट हुनुपर्छ र सबै मिलेर यसको अन्तमा लाग्नुपर्छ, मेरो यही योजना रहन्छ।
4: हस् त, यहाँले आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको कार्यक्रम समानतालाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
6: हजुरले पनि धन्यवाद छ, नेपाल रेडियो मार्फत हामीले गरेका काम र हाम्रो आवाजलाई उठान गरिदिनु भयो, त्यसकारण म एउटा दलित सामाजिक अभियन्ताको तर्फबाट, मनोज राम पिसपो दलित फाउन्डेसन नेपालको तर्फबाट हजुरलाई पनि धन्यवाद, रेडियो परिवारलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार।
3: यो कुराकानी सँगै आजलाई भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम समानता, रेडियो नेपाल सिंहदरबार काठमाडौँ। साथै इमेल ठेगाना samanata2074@gmail.com।
4: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ
1: कार्यक्रम नागरिक शिक्षा।
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको कार्यक्रम नागरिक शिक्षामा यहाँहरूलाई हार्दिक स्वागत छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति गर्यो। बाढीको कारणबारे विभिन्न कोणबाट चर्चा भइरहेका छन्। हिमताल विस्फोट, अत्यधिक वर्षा, पहिरो तथा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम, यी सबै विषय हिजो आज बहसमा रहेका छन्। तर एउटा महत्त्वपूर्ण प्रश्न छ, यस्ता विपदबाट हामीले के सिक्ने? आगामी दिनमा यस्ता जोखिम न्यूनीकरण गर्न सरकार र नागरिकको भूमिका के हुनुपर्दछ र नेपालको जलवायु तथा विपद नीतिमा अब के परिवर्तन आवश्यक छ?
3: यिनै विषयमा आज हामी छलफल गर्दैछौँ। हामीसँग हुनुहुन्छ डाक्टर प्रेम नारायण कडेल। डाक्टर कडेल नेपालको जलवायु नीति, वातावरण र सरकारी प्रशासनका क्षेत्रमा लामो अनुभव भएका विज्ञ हुनुहुन्छ।
4: सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
5: धेरै धेरै धन्यवाद छ।
4: सबभन्दा पहिले अब यो हिमताल भनेको के हो र नेपालमा हिमाली क्षेत्रमा यस्ता ताल कसरी बन्छन् र पछिल्लो समय हिमतालको संख्या तथा आकार बढ्नुको कारण के हो, कुराकानी यहीँबाटै सुरु गरौँ न सर।
5: नेपाल चाहिँ हिमाली भूभाग हो र यसको उत्तरपट्टि हिउँ र हिमतालहरू चाहिँ नि छन्।
4: र
5: आज हामी चाहिँ हिमण्डलै भन्छौँ सबै चाहिँ नि उत्तरी क्षेत्र, जहाँ चाहिँ नि 0 डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम वर्षैभरि हुन्छ, त्यस्तो ठाउँमा चाहिँ हिउँ जमेको छ। र हिमनदी अझै ठुलो भूभागमा हिउँ जमेको र त्यसले ढाकेको क्षेत्र चाहिँ नि हिमनदी भयो। हिमताल भनेको कुनै एउटा खण्डमा अथवा एउटा चाँगुरो पोखरी जस्तोमा हिउँ चाहिँ जमेको तालको आकार लिएको विषय हो। हिमण्डल भनेको अर्कै अझै ठुलो शब्द छ, त्यो भनेको हिउँ, हिमनदी र जमेको जमिन, फ्रोजन ल्यान्ड भन्छौँ नेपालको उत्तरी भूभागमा, ती सबै छन् र पहाडी भूखण्ड छ र त्यसले ढाकेको छ।
4: जुन हामीले यो सन्दर्भ किन जोड्दैछौँ भने, जस्तो रसुवाको भोटेकोशी क्षेत्रमा भदौ 10 गते आएको विनाश कारी बाढीलाई हिमताल विस्फोटसँग पनि जोडिएको छ र यो हिमताल विस्फोट हुँदाखेरि तल्लो तटीय क्षेत्र अत्यन्तै बढी प्रभावित भएर अहिले हामीले धेरै धनजनको क्षति बेहोरेका छौँ। उक्त बाढी हिमताल फुटेर आएको हो कि अन्य कुनै कारणले आएको हो कि, अहिलेसम्म यसबारेमा पनि खोज अनुसन्धानहरू पनि भइराखेका छन् र विभिन्न कुराहरू पनि बाहिर आइराखेका छन्, यसको बारेमा हामीले के भन्न सक्छौँ? यसको वैज्ञानिक तथ्य चाहिँ के छ सर?
5: जुन भोटेकोशीको माथि भनौँ न लाङटाङको लिरुङ हिमालमा के भयो, कसरी भयो भन्ने विषयमा थुप्रै समाचार, थुप्रै वैज्ञानिक खोजहरू, थुप्रै चाहिँ नि संस्थाहरूले यसको विषयमा बोलिसकेको विषय छ। यसको विषयमा इसी मोडले पनि बोलिसकेको छ र यो खास के हो भने हिमनदी र जमिन एकैसाथ फुटेको, हिमनदी ठुलो भूभाग हिउँले ढाकेको चाहिने हिमनदी र त्यस मुनि भएको जमिन फुटेको श्रृङ्खलाबद्ध चाहिने ढङ्गमा तल बग्दै जाँदाखेरि त्यसले बाढी गेग्रेन डेब्रिजहरू सबै ल्याएर चाहिने त्यसले हानि नोक्सानी गरेको भन्ने विषय लगभग अब त्यो चाहिने न्यारो डाउन नै भएको छ र त्यही नै हो भन्ने स्थिति भइसकेको छ। त्यसरी फुटेको 5200 मिटर जति माथिबाट त्यो लाङटाङ हिमालको टुप्पोलाई चाहिँ लिरुङ भनिन्छ, त्यसको अलिक तल्लोपट्टि लाङटाङ लिरुङ चाहिँ नि 7200 मिटर भन्दा माथि छ र यो फुटेको भूभाग त्यसको तल यसो तलपट्टि 5200 मिटरमा जमिनै फुटेको, हिमनदी सहित जमिनै फुटेर होइन त्यसको ठुलो भूभाग तल झन्डै 1.5 किलोमिटर जति तल महेन्द्रे खोलामा होइन पुगेर त्यसले ठुलो शक्ति पनि पैदा गरेको, त्यसले साथमा हिउँ पनि ल्याएको, त्यसमा पानी पनि भएको, ठुलो भूभाग सहित आएको र तलको नदी चाहिँ जुन खोला छ लेन्द्रे खोला त्यसमा भएको पानी सहित एकदम चाहिँ द्रुत गतिमा तल आएको भन्ने हेर्दाखेरि पनि बुझिन्छ र चाहिँ अध्ययनहरूले पनि त्यो पुष्टि गरिसकेको।
4: उच्च हिमाली क्षेत्रमा त हिउँका ठुला ठुला ढिक्काहरू छन् त्यो जमेको अवस्थामा छ। यदि ती हिउँका जमेका टुक्राहरू एक आपसमा जो टक्राएर सरले भन्नुभयो जस्तै जमिनै फुटेर त्यो खालको विनाशकारी बाढी आयो हामीले भन्छौँ, तर त्यो हिउँका ती ढिक्काहरू पग्लिने त समय लाग्यो होला नि सर, त्यो पहिरो जाँदाखेरिमा पनि त्यो बाढी त्यो गतिमा त्यो स्तरमा कसरी आयो भन्ने एउटा जिज्ञासा पनि छ नि, यसलाई कसरी हामीले बुझ्न सक्ने?
5: तपाईँले ज्यादै राम्रो कुरा गर्नुभयो, खास कुरा चाहिँ त्यसमै छ। पहिलो विषय चाहिँ तपाईँले भनेको हिउँका ठुला ठुला ढिक्काहरू मिलेर त्यहाँ त्यो सतहमाथि पुरै चाहिँ जमेको छ, त्यसलाई हामीले हिमनदी भन्ने ग्लेसियर भन्छौँ हामी। अर्को भाषा के हो भने त्यो हिमनदी जुन चाहिँ ढिक्का ढिक्का मिलेर बनेको मुनि जमिन पनि छ, त्यो जमिन पनि चाहिँ नि फ्रोजेन भएको हुन्छ, अथवा त्यो पनि के हो भने ढिक्का हुन्छ एक खालको, र त्यो पनि चाहिँ जमेको हुन्छ कि, र त्यो चाहिँ नि कस्तो छ भने एकदमै स्लोपमा ढुङ्गाहरू पनि भएको हिमनदी भएको त्यही मिलेर बनेको सबै चिजलाई हामीले हिमनदी र हिममण्डल भन्छौँ, होइन क्रायोस्फियर भन्छौँ। त्यो प्रभाव कसरी पर्यो, त्यो किन कसरी फुट्यो भन्ने विषयमा सूचनाहरू आइसकेका छन्। अहिले चाहिँ नि त्यो क्षेत्रको अथवा हिमालको तापक्रम एकदमै बढेको छ, संसारको तापक्रम चाहिँ नि 1.1 डिग्री सेल्सियस बढेको छ 1850 तुलनामा, भने हाम्रा हिमालहरूको तापक्रम चाहिँ नि 1.8 डिग्री सेन्टिग्रेड भन्दा बढी बढेको छ। र मैले बिहान एकजना अमेरिकनको चाहिँ नि पढेँ उनको अध्ययन, यतिखेर त्यो चाहिँ नि लाङटाङ लिरुङ हिमालको वरिपरिको टेम्परेचर चाहिँ नि 5.8 डिग्री भन्दा बढी छ। भन्नुको मतलब के हो भने अब त्यहाँ चाहिँ नि जमेको हिउँको चाहिँ नि पनि पग्लन सक्ने भयो, तलको जमिन पनि हाजा धाजा परेर कमजोर हुने भयो। त्यो भएपछि माथिको चाहिँ नि जुन लोड छ त्यो लोडले तलको चाहिँ नि जमिनलाई चाहिँ नि त्यो स्लो फेलियर भयो भन्छौँ हामीले, त्यो भएर चाहिँ नि ठुलो भूभाग आयो र त्यसले चाहिँ नि पानी पनि साथमै हुने भयो। त्यति ठुलो अहिले यति नै ठुलो भनेर चाहिँ नि अझै फाइनल्ली कुरा भएको त छैन, तर चाहिँ त्यो 2000 फिटसम्म लम्बाइ भएको अथवा कतिपयले 1.5 किलोमिटरसम्म पनि लम्बाइ भएको भन्ने पनि सूचनाहरूमा आइरहेको छ। अध्ययनले त्यहाँको समय चाहिँ नि एनालिसिस गर्दा 7 मिनटमा तल नेपाल चाइनाको चेक पोइन्टमा पुगेको छ, जुन चाहिँ नि 20 देखि 22 किलोमिटर भनेका छन्। अब लगभग 20 किलोमिटर 7 मिनटमा त्यो गतिमा आएको छ, त्यो भनेको चाहिँ 180 किलोमिटर प्रति आवर भन्दा बढी हो। त्यसको स्लोप पनि बढी छ, स्लोप बढी हुनु माथिबाट झर्दाखेरि पनि ठाडो स्लोप भएर त्यहाँ खोलामा झऱ्यो, ठुलो तल झर्दाखेरि पनि त्यो खोलाको पनि स्लोप छ, त्यो स्लोपबाट आउँदाखेरि सबै चिज लिएर एकदम शक्तिका साथ तल आयो। र तल त्रिशुलीतिर आउँदाखेरि त अलिक कम पनि भएको थियो, गेङ्ग्रेटेहरू चाहिँ बाटो बाटोमा पनि अडियो होला, तल आउँदाखेरि 45-50 किलोमिटर प्रति आवरका दरले थियो। त्यहाँसम्म आउँदाखेरि तपाईँले रियल पनि हेर्नुभयो होला, अकल्पनीय खालको बाढी ढुङ्गा गेङ्ग्रेटो सबै चिज छ।
4: संसारको जुन तापक्रम बढी राखेको छ त्यसको प्रभाव स्वरूप हामीले यस्तो खतराहरू बारम्बार झेल्न सकिने सम्भावना अझै पनि प्रचुर मात्रामा छ, होइन सर? त्यसो भए यो जोखिम चाहिँ वर्षाको समयमा अलिक बढी हुने हो कि जुनसुकै समयमा हुन सक्छ कि के छ यो हिमाली क्षेत्रमा हुने हलचल र त्यसले उत्पन्न गर्न सक्ने खतरा चाहिँ?
5: तपाईँले हेर्नुभयो भने हामीले हेर्यो कि यो कोही बाढी आएर भएको होइन, कोही पानी आकाशबाट पर्न आएको होइन। जस्तै हामीले बाढी आउँछ भनेपछि के कल्पना गर्छौँ भन्दाखेरि पानी आउँछ, पानी अलिक मुसलधारी पानी आयो भने अलिक बढी 1-2 मिटर जति खोलाको नजिकको किनारभन्दा माथि आउँछ र बाढी आउँछ, त्यो भोगिरहेको विषय हो। अर्को तपाईँले अघि सोध्नुभयो कि हिमतालहरू जो माथि तालको रूपमा छन् तिनीहरूको चाहिँ आकार बढेर हिउँ पग्लेर अनि तिनीहरू चाहिँ फुटेर बाहिर आउँछन्, त्यो हामीले भोगिरहेको पोहोर साल पनि हामीले सायद त्यही भोग्यौँ, र यता थामेतिर पनि सगरमाथाको तल्लोपट्टि पनि त्यो भोग्यौँ होइन, त्यो हाम्रो अनुमान थियो र अनुभव पनि थियो। तर यो चाहिने खालको पाहाडै हिमनदी सहित पाहाडै फुटेर आएको यति ठुलो चाहिने बाढीको अनुभव हामीलाई थिएन, त्यस हुनाले प्राकृतिक रूपमा पनि हिउँ श्रृङ्खलाहरू हिमालहरू छन् त्यहाँभित्र चाहिने पहिरो जाने यताउता हुनुहुन्छ। अब यो के भइदियो भने यो ठ्याक्क चाहिने त्यो जहाँबाट खस्यो त्यसको तल्लो चाहिने लेङ्ग्रे खोला थियो, त्यो खोलाले भोटोकेसीमा ल्याएर मिलाएर अनि त्यसको चुलीमा चाहिने परिणत भएर चाहिँ यो घटना माथिदेखि तलसम्म श्रृङ्खलाबद्ध ढङ्गले चाहिँ अनुमान गर्न नसकिने, पूर्व सूचना दिन नभ्याइने, नियन्त्रण गर्न नसकिने, यो चाहिँ अनएभोइडेबल इम्प्याक्ट हो यो होइन।
4: जस्तो नेपाल लगायत विश्वभरि नै त्यस्ता ठुला हिमतालहरू छन् जो चाहिँ जतिखेर पनि फुट्न सकिने अवस्थामा छन् र नेपालमा त्यो जोखिममा रहेका तालहरूको संख्या हिमतालहरूको संख्या अत्यन्त धेरै छ भनेर पनि भनिएको छ अहिले पछिल्लो समयमा। अब यो हिमतालहरू जुन जोखिममा रहेका छन्, फुट्ने अवस्थामा रहेका छन् भनेदेखि त्यस्ता तालहरू फुट्नु अघि केही सम्भावित सङ्केतहरू बुझ्न सक्ने, देख्न सक्ने केही सङ्केतहरू हुन्छन् त्यसको, जसले गर्दाखेरि हामीले सावधानी सतर्कता अप्नाउन सकौँ?
5: मैले तपाईँलाई यो इसी मोडको इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट अन्तर सरकारी संस्था हो यो, हिन्दकुश हिमालय रिजनको चाहिँ नि विषयमा यसले हेर्छ र यसले जुन चाहिँ सस्टेनेबल माउन्टेन डेभलपमेन्टको मूल उद्देश्य हो त्यसको लागि यसले सूचना अनुभव वैज्ञानिक आधारहरू एभिडेन्स दिन्छ, त्यसको आधारमा सरकारलाई नीति निर्माण गर भनेर सुझाव पनि दिन्छ। यो 8 देशमा फैलिया छ, यो हिन्दकुश हिमालय रिजनभित्रका सबै देशहरू होइन, मैले सबै अहिले भन्दिनँ,
4: जसमा
5: चाइना, इन्डिया, नेपाल, भुटान, बङ्गलादेश, अफगानिस्तान, म्यानमार, पाकिस्तान, यी सबै देशहरू यसमा केही भागहरू पर्छन् र नेपाल र भुटानको चाहिँ सबै भाग हिन्दकुश हिमालय रिजनमा पर्छ। यसले चाहिँ नि गरेको अध्ययनको चाहिँ नि तपाईँलाई मैले यति समय लिन्छु।
4: हजुर हजुर।
5: यसले भर्खरै चाहिँ ग्लेसियर आउटलुक 2026 भनेर चाहिँ नि हिन्दकुश हिमालयका चाहिँ ग्लेसियर भनेको हिमनदी, हिमनदीको अवस्था के छ भनेर यसले अध्ययन गरेको छ र त्यसको रिपोर्ट बाहिर आएको छ। त्यसले के भन्छ भने हिन्दकुश हिमालय रिजनमा जहाँ नेपाल पनि पर्छ, पहिला जति थियो त्यसमा 12% हिमनदीहरू कम भएका छन् भनेको त्यहाँ हिउँ परेर हिउँ जम्न छोड्यो त्यो राम्रो लक्षण मानिँदैन।
4: हजुर हजुर।
5: 12% हराइरहेका छन् अथवा 12% क्षेत्रमा पहिला हिउँ जम्ने र हिमताल बनेका क्षेत्रहरूमा 12% चाहिँ श्रिङ्केज भएको छ, घटेको छ, त्यो टेम्परेचरको कारणले हिउँ जम्न नसकेर हिमताल नभएको अथवा हिमनदी नभएको अवस्था छ, त्यस कारण त्यो भनेको छ। अर्को यसले के पनि भनेको छ भने 9% क्षेत्रमा हिन्दकुश हिमालय रिजनको 9% क्षेत्रमा हिउँ चाहिँ नि घटेको छ, हिउँको रिजर्भ आएर चाहिँ नि घटेको छ अथवा त्यो छैन भनेपछि यो चाहिँ नि पानीका स्रोतहरू हुन् नि, हिमाल के अरे हिमनदी हिउँ यी चाहिँ नि पानीका स्रोतहरू हुन्। दक्षिणतिर बस्ने झन्डै हिन्दकुश हिमालय रिजनमा 2 अरबभन्दा बढी मान्छेहरूलाई यसले पानी उपलब्ध गराउँछ, अरू वातावरण सेवा उपलब्ध गराउँछ हिमालले। ती घटेको छन् भन्ने अर्थ के हो भने जलवायु परिवर्तनको कारणले हिमालमा हिउँ पग्लदैछ भन्ने निचोड हो। र अर्को यसले के पनि भनेको छ भने सन् 2010 पछि हिमनदी घट्ने दर, अघि भनेको जुन घटिरहेको छ त्यो 12%, त्यसको घट्ने दर चाहिँ नि बढिरहेछ अथवा 65% दरले बढ्दैछ भनेको। अब यही दरमा बढ्यो भने त्यसले एउटा के निचोड निकालेको छ भने 2050 उत्तर थर्पको सबै हिउँ हिमनदी र हिमतालहरू सबै चाहिँ नि फुट्छन् अथवा पग्लिन्छन् र दक्षिणतर्फ बाढी ल्याउँछन् भनेको छ। हेर्नुहोस् है,
4: कुरा
5: मिलिहाल्छ नि, यहाँ बाढी ल्याउँछ, ठुलो बाढी आउँछ 2050 भनेको छ। र 2050 पछि उत्तरमा चाहिँ नि हिमाली भूखण्डमा हिउँ हुँदैन, हिमण्डल हुँदैन, त्यस भएपछि दक्षिणतर्फ बग्ने सबै नदीहरू सुक्खा हुन्छन्, त्यसो भए पानीको हाहाकार हुन्छ भनेर छ। अहिले बाढी आउँछ यस्तै हुन्छ होइन, पछि चाहिँ पानी नै आउँदैन, त्यस कारण चाहिँ सुक्खा हुन्छ, बस्तीलाई हुँदैन,
4: जीवन अस्तित्व नै संकटमा पर्ने भयो हैन सर यसो हुँदाखेरि।
5: हो नि हो नि, जलवायु परिवर्तनको कारणले हो यो भनेर त्यो पुष्टि भइसकेको छ होइन। हिन्दकुश हिमालय रिजनमा इसी मोडले चाहिँ गरेको अध्ययनको
4: निष्कर्ष
5: 2026 आएको रिपोर्ट हो। अब त्यसले चाहिँ तपाईँले अहिले भनेको हिमतालको विषयमा कुरा गरिरहनु भएको छ, 47 हिमतालहरू चाइना र नेपालमा पर्ने ती चाहिँ सङ्कटमा छन् र त्यसमध्ये नेपालमा 21 तालहरू सङ्कटमा छन् अथवा तिनीहरू चाहिँ फुट्ने डर चाहिँ नि बढी छ भनेर त्यसले उल्लेख गरेको छ। त्यस्ता तालहरू हिमालमा धेरै छन्, त्यो फुटेर चाहिँ आउने विषयको मात्रै कुरा भयो। अब त्यसलाई के गर्न सकिन्छ भनेर तपाईँले राम्रो कुरा गर्नुभएको छ। म बद्धता वातावरण मन्त्रालयमा छँदै हामीले चाहिँ नि एउटा यो ग्रिन क्लाइमेट फन्डबाट पैसा ल्याएर थोरोल्पा ताल, तालको चाहिँ ज्यादै संवेदनशील छ, तालको गहिराई घटायो भने पानीको मात्रा घटायो भने तल बाढी आउन भनेर हामीले त्यसको गहिराईलाई चाहिँ 1.5-2-3 जति कति हो मैले अहिले ठ्याक्कै बिर्सेँ, तर त्यो विधिबाट त्यसलाई घटाएर चाहिँ हामीले त्यसलाई सुरक्षित पारेका छौँ। र अहिले भर्खरै ग्रिन क्लाइमेट फन्डको चाहिँ पैसा आएको छ, म सबै त्यो चाहिँ फन्डिङको प्रोसेस सुरु भएको थियो, अहिले स्वीकृति भएर अरू केही तालहरू मैले तालको नामै तपाईँलाई मैले पछि दिन्छु, आज भन्न सकिनँ। केही तालहरू चाहिँ 3-4 तालहरूको डेफ चाहिँ लोरिङ गर्ने, तिनीहरूको डेफलाई चाहिँ घटाउने गरी प्रोजेक्ट आएको छ, त्यसको विषयमा पनि वन तथा वातावरण मन्त्रालय अन्तर्गत काम भइरहेको कुरा म तपाईँलाई भन्न चाहन्छु। त्यस कारण निचोड के हो भने हिमताललाई चाहिँ घटाउन सकिन्छ, सङ्कट छ भने होइन, एकदम थ्रेटेन छन् भने तिनीहरूलाई घटाउन सकिन्छ, तर जो अस्ति आयो त्यो अस्ति त हिमाल फुटेर जमिन फुटेर होइन हिमण्डल सहित तल श्रृङ्खलाबद्ध ढङ्गले भएका चिजहरूलाई सोर्दै होइन पुरा चाहिँ वाइप आउट गर्दै तलसम्म आएको छ, त्यो ठुलो शक्तिका साथ हिरालो पनि भएको होइन, ठुलो बाँस पनि भएको र त्यो कारणले चाहिँ आयो। त्यसलाई रोक्ने विषय कप्तानलाई चाहिँ गाह्रो छ।
4: जस्तो अब यही प्रसङ्गमा अरू यससँग जोडेका अरू प्रसङ्गमा पनि हामी समय भएसम्म सरको अनुभव र विचारहरूलाई समेट्ने नै छौँ। यो बिचमा अहिले जुन भोटे कोशी बाढी पछि जुन खालको विनाश आयो, एउटा विश्वकै ध्यान आकृष्ट पनि भएको छ, र यसमा अहिले जलवायु सरले पनि भन्नुभयो जलवायु परिवर्तनको असर र जुन खालको विश्वव्यापी रूपमा तापक्रम बढिराखेको छ त्यसले गर्दाखेरि हिमाली क्षेत्रको एक खालको सन्तुलन खतरामा पर्ने, हिमनदीहरू सुक्ने, एउटा जीवन नै सङ्कटमा पर्ने स्थिति, पानीको हाहाकार हुने स्थिति, त्यो भोलिको चित्र इसिमोडको यो अध्ययनले देखाइरहँदाखेरि अहिले यो बाढीको सन्दर्भमा उठेको एउटा विषय जलवायु परिवर्तनको विषय पनि पेचिलो ढङ्गले उठिराखेका छ। अब जलवायु न्याय चाहियो हामीलाई, यसमा ऋण सहुलियत अथवा सहायताका कुराहरू मात्रै भएन, जलवायु परिवर्तनको असर हाम्रा कारणले भन्दा पनि विश्व विकसित राष्ट्रहरूका विभिन्न गतिविधिहरूका कारणले जुन जलवायुमा सङ्कट आएको छ त्यो सङ्कटको असर चाहिँ हामी जस्ता हिमाली क्षेत्रका कमजोर राष्ट्रहरूले बेहोर्नु परेको छ। यो जलवायु परिवर्तनको न्याय चाहिँ हामीलाई चाहिन्छ भनिएको छ, यो भनेको के हो सर? संक्षेपमा हाम्रो अपेक्षा चाहिँ के हो, यसमा के गर्न सकिन्छ?
5: अब यसलाई चाहिँ नि जलवायु न्यायको विषयलाई अब अलिकति पुष्टि गर्ने गरी कुरा गरौँ होइन?
4: हजुर हजुर।
5: जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज भन्ने छ, त्यसमा पनि उठ्दै आएको उठ्न सुरु भएको विषय हो होइन? अब यो के हो त जलवायु न्याय भनेको? तपाईँले अघि एउटा कुरा त भनिहाल्नुभयो, नेपाल जस्ता मुलुकहरू अल्प विकसित अथवा विकासोन्मुख मुलुकहरूले जलवायु परिवर्तन अघि मैले भनेको टेम्परेचर बढिरहेछ, त्यहाँ चाहिँ नि ग्रिन हाउस ग्यास इमिसनमा होइन भनौँ न त्यसमा चाहिँ नि योगदान छैन, त्यसैको कारणले ग्लोबल वार्मिङ भयो, त्यसैको कारणले चाहिँ नि जलवायु परिवर्तन भयो भन्ने त साइन्स हो, एभिडेन्टली नै त्यो पुष्टि भइसकेको विषय हो। त्यसमा नेपाल जस्ता कमजोर मुलुकहरूले हरित गृह ग्यासको उत्सर्जन गरेका छैनन्, कार्बन डाइअक्साइडको उत्सर्जन गरेका छैनन्, बरु जोगाएका छन् होइन, मिथेनको उत्सर्जन कम गरेका छन् बरु जोगाएका छन् भन्ने विषय र यो जलवायु चाहिँ नि न्याय क्लाइमेट जस्टिसको विषय चाहिँ नि सान्दर्भिक छ। अब त्यो भनेको के हो भने जलवायु परिवर्तनको प्रभाव त संसारभरि परेको छ, यो पृथ्वीको मुख्य सङ्कट हो, यो प्लानेटरी क्राइसिस हो, अहिलेको चाहिने शताब्दीको पृथ्वीको मुख्य सङ्कट भनेको चाहिँ नि जलवायु परिवर्तन, जैव विविधताको ह्रास होइन, प्रदूषण चाहिँ नि पृथ्वीका अहिले सङ्कट हुन् र जसले चाहिँ नि कति लामो समयसम्म जीवन चाहिँ नि निरन्तर हुन्छ पृथ्वीमा, यो मान्छेको कारणले भएको। फेरि तपाईँले अघि पनि भन्नुभयो यो एन्थ्रोपोजेनिक क्लाइमेट चेन्ज भन्छौँ, मान्छेको कारणले मानवको क्रियाकलापबाट सृजित भएको जलवायु परिवर्तनमा न्याय चाहिन्छ भन्ने विषय के हो भने एउटा त हामी उत्सर्जन कम गर्छौँ, त्यो पुष्टि भइसकेका विषय भयो। विकसित देशहरूले चाहिँ नि आफ्नो विकास गर्नको लागि उनीहरूलाई एनर्जी चाहियो, ऊर्जा चाहियो, त्यसको प्रयोग धेरै गरे, त्यसले चाहिँ नि हरित गृह ग्यास उत्सर्जन बढी गर्यो भन्ने विषय हो। तर प्रभाव त सबै देशमा पर्छ, तपाईँले हेर्नुभयो भने अमेरिकाको क्यालिफोर्नियातिर आगो लागि बढेको छ, अस्ट्रेलियामा बढेको छ, युरोप तातेको छ होइन, भन्नुहोस् त सबैलाई परेको छ, तर उनीहरूको कारणले भएको र उनीहरूले त्यसलाई अनुकूलन गर्न सक्ने एडाप्टेसन गर्ने क्यापासिटी छ। त्यसो हुनाले हामी उत्सर्जन पनि गर्दैनौँ, उत्सर्जन गरेका पनि छैनौँ र विकसित भएका पनि छैनौँ, तर त्यसको प्रभाव हामी कहाँ पनि पर्यो र तपाईँले भने जस्तै सबैभन्दा बढी पर्यो। अब यो जलवायु परिवर्तनको प्रभाव सबैभन्दा बढी कहाँ पर्छ त भनेर यसो छलफल गर्ने भने सबैभन्दा बढी चाहिँ कमजोर भूभाग भएको मुलुकमा पर्छ। कमजोर भूभाग कहाँ हुन्छ भन्दाखेरि पहाड र हिमालमा सजिलै पक्ने खालको हुन्छ, हिमाल भएको दक्षिणतर्फ त्यस्तो चाहिने भूभाग नभएको ठाउँमा भइदिया भए त्यो बाढीले त आउँदैन थियो नि त होइन, त्यतै बिग्रिन्थ्यो। त्यसमा कमजोर भूभाग भएको हुनाले नेपालमा त्यसको प्रभाव बढी छ, अर्को कमजोर समुदाय भएको क्षेत्रमा बढी पर्छ। भन्नुहोस् न तपाईँ हामी काठमाडौँमा बसेका छौँ, त्यो बाढीले हामीलाई प्रभाव पारेन, यो त्रिशुलीको अझै भित्रपट्टि बसे सभ्यता पनि हो, हाम्रो नदीको छेउमा बसे हाम्रो चाहिँ यो संसारभरिको ह्युमन सिभिलाइजेसन हो, तर त्यहाँका मान्छेहरूलाई त त्यसले चाहिँ नि एकदमै ठुलो चाहिँ नि प्रभाव पार्यो, हामी त्यसमा संवेदना पनि भन्न चाहन्छौँ र त्यो अकल्पनीय चाहिँ नि दुर्घटना भयो। त्यस हुनाले नेपालको भौगोलिक कमजोर छ, नेपालले उत्सर्जन गरेको छैन, नेपाल तर चाहिँ नि पीडित छ, प्रताडित छ, त्यस हुनाले त्यो चाहिने संयुक्त राष्ट्र सङ्घबाट हुने चाहिने सहयोग अथवा अरू देशबाट हुने सहयोगमा सबैभन्दा बढ्ता यिनै मुलुकहरूलाई चाहिँ गर्नुपर्छ भन्ने विषय चाहिँ नि क्लाइमेट जस्टिसको विषय हो। र त्यसो हुनाले नेपाल सरकारले पनि यो विषय उठाइरहेको छ, अहिले पनि नेपाल सरकारले नै यो लस एन्ड ड्यामेज भन्ने एउटा मेकानिजम छ, अघि भनेको मैले संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनको महासन्धिभित्र एउटा यो अनएभोइडेबल इम्प्याक्ट अफ क्लाइमेट चेन्जलाई कम्पेन्सेसन गर्ने, क्षतिपूर्ति दिने भन्ने एउटा मेकानिजम छ।

0: एकबद्धताका कुराहरू के छन्? अत्यन्त जोखिममा रहेको हाम्रो देशले यसलाई हुन त यो जलवायु परिवर्तन र तापक्रम वृद्धिका कुराहरूलाई रोक्नेतर्फ हाम्रो भूमिका त्यति प्रभावकारी हुन नसक्ला, तर अब हामीले अनुकूलनका प्रयासहरू, सरले अघि पनि भन्नुभएको छ, अनुकूलनका प्रयासहरू गर्न सकेर जलवायु परिवर्तनलाई स्थिर राख्ने र हुन सक्ने सम्भावित क्षति र त्यो खालको त्रुटिहरूबाट हामी बच्न सकौँ भन्नका लागि अनुकूलनका प्रयासहरू गर्नेतर्फ यतातर्फ हाम्रा नीतिगत प्रयासहरू कसरी अगाडि बढेका छन् र अब विश्वव्यापी रूपमा कस्ता नीति बनेर अगाडि एकाकार भएर जानुपर्ने हो?
1: एकदमै राम्रो प्रश्न सोध्नुभयो। हामी वन तथा वातावरण मन्त्रालयमा छँदाखेरि जलवायु अनुकूलनको योजना 2021-2050 हामीले ल्याएका छौँ। त्यसले चाहिँ नि अनुकूलन कसरी गर्ने, किनभने नेपालको प्राथमिकता भनेको जलवायु परिवर्तनको प्रभाव पर्न थालिसक्यो, पहिरो जान थालिसक्यो, बाढी आउन थालिसक्यो, यस्तो चाहिँ अकल्पनीय दुर्घटना हुन थालिसक्यो। त्यसै कारण यी सबै चिजलाई कसरी अनुकूलन गर्ने भन्ने सन्दर्भमा एक खालको रणनीति छ। अब त्यसलाई पनि अझै बढी चाहिँ नि उन्नत बनाउनलाई अहिलेको घटनाले त्यसलाई चाहिँ नि हामीले त्योसम्म अनुभवसम्मको अनुमान नगरेको हदसम्म चाहिँ त्यसलाई उन्नत बढाउन जरुरी छ, एउटा विषय त्यो भयो। अर्को त्यतिखेरै हामीले चाहिँ यो अघि भनेको यो क्षतिपूर्तिको विषय पनि उठाएर हामीले नेपालको लस एन्ड ड्यामेजको फ्रेमवर्क पनि हामीले बनाइसकेका छौँ, त्यसलाई पनि समय सान्दर्भिक बनाउँदै जानुपर्नेछ। 14-15 नीति कानुनहरू हामीले त्यतिखेर ल्याएर विश्व चाहिँ समुदायमा प्रस्तुति गरेको विषय तपाईँहरूलाई मैले सम्झाउन चाहन्छु र त्यसैलाई टेकेर अहिले नेपाल सरकारले धेरै थप कामहरू पनि अगाडि बढाइरहेको अवस्था छ। त्यस कारणले हामीसित चाहिँ नि नीति नियम कानुनहरू अलरेडी छन् र त्यसलाई समयबद्ध बनाउँदै सुधार गर्दै संशोधन गर्दै लानुपर्ने देखिन्छ, प्रक्रिया नै छ। दोस्रो विषय हामीसित चाहिँ नि अन्तर्राष्ट्रिय रूपमा तपाईँले सोध्नुभयो, अन्तर्राष्ट्रिय नीति त जलवायु परिवर्तनको कारणले तापक्रमलाई चाहिँ नि यो शताब्दीको अन्त्यसम्म 1.5 डिग्री सेन्टिग्रेडभन्दा माथि बढ्न दिनु हुँदैन, 2 डिग्रीभन्दा माथि लड्ने भने त प्रलय नै हुनसक्छ, धेरै चाहिँ हानी नोक्सानी धेरै क्षति पृथ्वीलाई हुनसक्छ। ग्लोबल पोलिसी छ, त्यसलाई हामी सिग्नेटरी कन्ट्री पनि हौँ, त्यही हिसाबले हामीले हाम्रो देशमा कार्यान्वयन गर्नलाई त्यसै अनुकूलन चाहिँ नि नीति नियमहरू बनाएका छौँ। पहिलो कुरा चाहिँ नि त्यसलाई चाहिँ नि हामीले आन्तरिकरण गर्नुपर्नेछ, मेन स्क्रिनिङ गर्नुपर्नेछ। त्यो भनेको तिन तहकै सरकारमा चाहिँ नि लगेर त्यसलाई चाहिँ नि नीति योजना कार्यक्रम कार्यान्वयनमा संस्थामा त्यसलाई इन्टिग्रेसन गर्नुपर्नेछ, त्यो काम सुरु भएको छ। हामीले चाहिँ नि हिमण्डलको अनुगमन गर्ने प्रणालीको विकास गर्नु पर्यो उत्तरतर्फ। अर्को तेस्रो चाहिँ नि यो हिमनदी चाहिँ नि फुट्ने विषय चाहिँ नि ट्रान्सबाउन्ड्री इस्यु पनि हो, त्यो भनेको खास गरेर नेपालको सन्दर्भमा चाइना र नेपालको विषयलाई सम्बोधन गर्ने गरी अन्तर्देशीय ट्रान्सबाउन्ड्री साझेदारी सहकार्य र पूर्व सूचना प्रणालीमा ज्यादै ध्यान दिनुपर्ने भयो, किनभने अस्ति त पूर्व सूचना दिन सक्ने अवस्था पनि थिएन र त्यति चाँडै भयो, त्यो खालको सायद हामीसित समयमै त्यो दिन सक्ने अवस्था चाहिँ नै नभएको हुनाले त्यसमा पनि अहिलेको जुन पूर्व सूचना प्रणाली छ त्यसलाई चाहिँ उन्नत गर्नु पर्यो उत्तरतर्फ, चाहिँ त्यो विषयमा चाहिँ अझै त्यसलाई इम्प्रुभ गरेर रिभ्यू गरेर रिफर्म गर्नेतिर लाग्न पर्यो। र चौथो चाहिँ सबैभन्दा महत्त्वपूर्ण पाठ हो, जस्तै हामीले पूर्वाधार निर्माण गर्छौँ, जस्तै उदाहरणको लागि हाइड्रो पावर त पानीमा आधारित छ नि त, त्यो हाइड्रो पावरको चाहिँ इन्फ्रास्ट्रक्चरहरू बनाउँदाखेरि, घरहरू निर्माण गर्दाखेरि र अरू चाहिँ इन्फ्रास्ट्रक्चरहरू बनाउँदाखेरि माथि चाहिने कस्तो अवस्था छ, किनभने हामीले वरिपरिको इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट त गरिरहेको हो होइन, त्यो विषयमा हामीले काम पनि गरिरहेको छौँ, तर त्योभन्दा अझै माथि बियोन्ड त्यो बााउन्ड्रीभन्दा माथि चाहिने बाह्र पनि प्रभाव परेर यति ठुलो हानी नोक्सानी हुनसक्छ होइन। अहिले तपाईँले झन्डै 750 मेगावाटभन्दा बढी विद्युतका चाहिने प्लान्टहरू, विद्युतका चाहिने प्रोजेक्टहरूमा यसको इम्प्याक्ट परेको छ, त्यस हुनाले चाहिने त्यो गर्नु पर्यो। क्लाइमेट रेजिलियन्ट इन्फ्रास्ट्रक्चर चाहिने बनाउनेतिर ध्यान बढ्ता दिनु पर्यो र यो हानी नोक्सानीलाई कम गर्न सकिन्छ भन्ने लाग्छ।
0: अकल्पनीय रूपमा जुन खालको भोटे कोशी नदीमा आएको बाढीले जुन धनजनको क्षति पुर्यायो, यस सन्दर्भमा सामान्य राष्ट्रपतिज्यूले स्थलगत रूपमा पनि त्यो क्षेत्र अनुगमन गर्नुभयो र उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दाखेरिमा पनि एउटा शब्द अरू धेरै विषयमा पनि उहाँले ध्यान आकर्षण गर्नुभएको छ, विषय राख्नु भएको छ, तर यो विकास मोडेलमा पनि अब हामीले सोचेर अगाडि बढ्नुपर्ने हो कि भन्ने चित्र चाहिँ यसले देखाएको छ भन्नुभएको छ। जस्तो यसमा मैले जोड्न खोजेँ सरलाई, जस्तो हाम्रो अहिले बस्ती मानव सभ्यताको विकास नै नदी किनाराबाट भएको र हाम्रा धेरै जस्तो बस्तीहरू पनि नदी किनारामै छन् र बाटोघाटो पनि नदी किनारै भएर अगाडि जाँदाखेरि विभिन्न खालको पहुँच अवसरको लागि मान्छेहरू तल झरेको छ, डाँडोको बस्तीहरू सततिर आइराखेका छन्, यसले गर्दाखेरि अचानक आउने यस्ता बाढीको जोखिमको क्षति अत्यधिक बढेर गएको छ। अब हामीले समग्र यी प्रयासहरूलाई कसरी हेर्नु पर्ला संक्षेपमा?
1: राष्ट्रपतिले भनेको कुरा पनि मैले सुने, ज्यादै जायज छ र अब पहिलो लिमिटेसनमा पनि हामीले कुरा गरौँ, नेपाल नेपाल चाहिँ नि पहाडी मुलुक हो, पहाडी मुलुक भएको हुनाले पहाडमा पनि हाम्रो चाहिँ ठुलो जनसङ्ख्या छ र त्यो

0: भन्छु त्यो लगभग लगभग मोर देन चाहिने कति होला 50% भन्दा बढी हाम्रा पहाडतिरका बसाइहरू बस्तीहरू जमिनहरू चाहिने जोखिममा छन्। होइन जहिले पनि पहिरो जान सक्ने, खोलातिर जहिले पनि बाढी आउन सक्ने त्यस्तो खालको जोखिममा छ। त्यस कारणले केही बाध्यताहरू छन् कि हामीले त्यहाँ चाहिँ विकास लानुपर्नेछ, त्यहाँ बाटो लानुपर्नेछ, त्यहाँ पुल बनाउनु पर्नेछ, फेरि पानी हाइड्रो पावर भनेको पानीका स्रोतहरू जहाँ हुन्छ त्यहीँ चाहिँ हाइड्रो चाहिँ प्रोजेक्ट डेभलप गर्नुपर्ने हुन्छ, केही कुराहरूमा सुधार गर्नुपर्ने छ। हाम्रो बस्ती चाहिने बसाई धेरै चाहिने नदीको किनारमा छ, जहाँबाट नदी हिँड्छ त्यही हाम्रा घरहरू भवनहरू बनेका छन्। त्यो विषयमा चाहिँ हामी सबै सजग भएर एउटा स्पष्ट मापदण्ड र स्पष्ट चाहिने सहयोग जनतालाई चाहिने त्यो विषयमा दिनुपर्ने र चाहिने मैले देख्छु। नम्बर एक। नम्बर दुई चाहिने हामीले डोजर चाहिने जता गयो त्यतै डोजर लिएर बाटो खन्ने जुन चाहिने छ त्यसले चाहिने भुछाइमा ल्यान्डस्लाइडमा बाढीमा ठुलो चाहिने कन्ट्रिब्युसन गरेको छ अथवा त्यसले ठुलो हानि हुनलाई पनि त्यसले गरेको छ। त्यस कारण विकासको चाहिने मोडलमा पनि तपाईँले भने जस्तो बाटो बनाउने कुरामा, हाइड्रो पावर बनाउने कुरामा, बस्ती बसाल्ने कुरामा, घर बनाउने कुरामा, स्कुल बनाउने, कलेज बनाउने यी इत्यादि हाम्रा इन्फ्रास्ट्रक्चरहरू पूर्वाधारहरू छन्, ती बनाउने विषयहरूमा र तिनीहरूको बनाउने चाहिँ मोडलहरूमा तिनीहरूको डिजाइनहरूमा पनि पुनर्विचार गर्नुपर्ने चाहिँ देखिन्छ।
1: हस्, समय दिनुभयो, अत्यन्तै महत्त्वपूर्ण विषयमा आज हामीले कुरा गऱ्यौँ, जलवायु परिवर्तनका असर र प्रभावहरू र अनुकूलनका प्रयासहरू के कसरी अगाडि बढ्नुपर्ने हो, सम्भावित जोखिम र क्षतिलाई कम गर्नको निमित्त यस विषयमा महत्त्वपूर्ण विचार राखिदिनु भयो नेपाल सरकारका पूर्व सचिव समेत रहनुभएका जलवायु परिवर्तन र वातावरणविद इसी मोडका नीति सल्लाहकार प्रेम नारायण कणेल सर, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद सर, मलाई पनि यो अवसर दिनुभयो, धेरै धन्यवाद।
2: आदरणीय श्रोता, प्राकृतिक विपद रोक्न नसकिएला तर विपदबाट हुने क्षति घटाउन सकिन्छ। यसका लागि वैज्ञानिक अध्ययन, प्रभावकारी पूर्व सूचना, जोखिमयुक्त क्षेत्रमा सुरक्षित पूर्वाधार, जिम्मेवार विकास निर्माण, स्थानीय समुदायको सहभागिता र सबैभन्दा महत्त्वपूर्ण नागरिकको सचेतना र पूर्व तयारी आवश्यक हुन्छ। भोटेकोसीको बाढी एउटा दुःखद घटना मात्र होइन, भविष्यका लागि एउटा गम्भीर चेतावनी पनि हो। विपदलाई भाग्यको कुरा मानेर बस्ने होइन, जोखिम पहिचान गर्ने, पूर्व तयारी गर्ने र सुरक्षित समाज निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो। यही सन्देशका साथ आजको नागरिक शिक्षा कार्यक्रमबाट बिदा चाहन्छौँ। फेरि अर्को अङ्कमा अर्को महत्त्वपूर्ण विषयका साथ उपस्थित हुनेछौँ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वागडे, सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।
3: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
9: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
8: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
9: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अहिले 9:15 यहाँले सुन्न सक्नुहुनेछ पौरखीको कथा कार्यक्रम। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।
12: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। भदौ 10 गतेको भोटेकोशी बाढी पश्चातको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रुपियाँ भन्दा बढी लाग्ने आकलन। नुवाकोट स्थित ताँदी खोलाको पुल पुननिर्माण गरी सञ्चालनमा। धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको सडक सम्पर्क जोडियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक शाह नियुक्त। चीनमा कार्गो जहाजमा आगो लाग्दा 25 जनाको मृत्यु। र ओमानलाई 87 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनल प्रवेश उपाधिका लागि शनिबार युएईसँग प्रतिस्पर्धा गर्ने। अब समाचार विस्तारमा। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले असोज 6-10 गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इन्डिया इन्टर गभर्मेन्टल सब कमिटीको बैठकमा सहभागी हुने, नेपाली वार्ता टोली गठन गर्ने र अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्दा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
13: संयुक्त राष्ट्रसङ्घको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
12: बैठकले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहका 17,438 गरिब घर परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ। सांसदहरूले भदौ 10 गतेको भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको खोज उद्धार कार्यलाई थप तीव्र बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भोटेकोशी बाढीका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको भन्दै यस्तो अवस्थामा सबै मिलेर विपदको सामना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली कङ्ग्रेसका सांसद मोहन आचार्यले बाढीका कारण प्रभावित बालबालिकाको शिक्षाका लागि विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने, उद्योगी व्यवसायीका लागि पनि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, घटनाले धेरै क्षति भएका स्थानमा बिमालाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले भोटेकोशी बाढीका कारण देशले बेहोर्नु परेको अपूरणीय क्षतिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै विपदका बेला सरकारले अन्य देशहरूसँग सहयोग लिएर भए पनि आफ्ना नागरिकको ज्यान जोगाउनु पर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले एकातिर भोटेकोशी बाढीले नागरिकहरू पीडित भइरहेको अवस्थामा अर्कातिर ग्यास अभावले थप पीडामा पुगेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढीमा परि बेपत्ता भएका नागरिकका परिवार अझै पनि उनीहरू जीवितै फर्कने आशामा रहेकाले खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले भोटेकोशी बाढीबाट प्रभावित तथा सहाराविहीन भएका नागरिकलाई सरकारले तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढीमा परि बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले जेन्जी विद्रोहका बेला मृतकका आफन्त र घाइतेहरूसँग गरिएका सम्झौता पूरा गर्नुपर्ने लगायतका विषयमा पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। खाना पकाउने एलपी ग्यास अभावका कारण कयौं नागरिक समस्यामा परेको, विद्यार्थीहरू विद्यालय जाने समयमा ग्यासका लागि लाइन लाग्नुपर्ने अवस्था आएको प्रति ध्यान आकर्षण गराउँदै सहज उपलब्धताको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 26 गते शुक्रबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको आजको बैठकमा समय माग गरेर कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रश्न पार्नुभयो। उहाँले भदौ 23 गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रश्न पार्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो। सांसदहरूले खाना पकाउने ग्यासको कालो बजारी रोक्नुपर्ने, बाढी प्रभावित क्षेत्रमा स्वच्छ खाने पानीको आपूर्ति गरिनुपर्ने र राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सुत्केरी हुन भर्ना भएकी महिलालाई पैसा नभएका कारण अस्पतालबाट निकालेकोमा आपत्ति जनाउँदै अस्पताललाई कारवाही गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गते बुधबार दिउँसो 1:15 बजे बस्नेछ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
14: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
15: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
14: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
15: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
14: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
15: र अझ रमाइलो कुरा,
14: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
15: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
14: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
16: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: अब बाँकी समाचार। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्री शाहले शपथ लिनुभएको हो। यसअघि आजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको थियो। भोटे कोशी नदीमा आएको विनाशकारी बाढीले बगाएको ताँदी खोलाको पुल पुननिर्माण गरी सञ्चालनमा ल्याइएको छ। पुल सञ्चालनमा आएसँगै धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको मुख्य सडक सम्पर्क पुनः जोडिएको छ। बाढीबाट अवरुद्ध सडक सञ्चालनमा ल्याउन नेपाली सेना र सडक विभागको सहकार्यमा ताँदी खोलामा पुल निर्माण गरिएको हो, जसमा लम्बाइमा 57.9 मिटर र चौडाई 5.5 मिटर रहेको पुलको भार वहन क्षमता 60 टन रहेको नेपाली सेनाले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीर क्षेत्रमा अवरुद्ध सडक भदौ महिनाभित्रै यातायात सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र बनाइएको छ। कृष्ण भीरमा पहाड काटेर करिब 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न 10 मेसिन र 30 कर्मचारी खटाइएका छन्। सशस्त्र प्रहरी बल नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक 12-14 काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 7 प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको छलफलमा कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन्। सिंहदरबार स्थित कङ्ग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोसी बाढी पछिको खोज उद्धार र राहतमा अहिलेसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमी कमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी प्रारूप महासन्धि अन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफमा यथासकिय छिटो सम्बोधन गर्ने विषयमा कोषका सञ्चालक समितिले पहल गरिरहेको जनाएको छ। विनाशकारी भोटे कोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ 15 गते लेखेको पत्रको जवाब कोषले आज अर्थमन्त्री डाक्टर सोनी मुवागले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गरी पठाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको एक बन्दरगाहमा रोकिराखिएको विदेशी ध्वजावाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा 25 जनाको मृत्यु भएको र 5 जना बेपत्ता भएको चिनिया संचार माध्यमले जनाएका छन्। पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा राखेको कार्गोमा आगो लाग्दा कम्तीमा 25 जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सिसिटिभीले जनाएको छ। सिसिटिभीका अनुसार जहाजमा चालक दलका सदस्य सहित 42 कर्मचारी थिए। आग लागेपछि 12 जनालाई भने सकुशल उद्धार गरिएको छ। 5 जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने थप 5 जना अझै बेपत्ता रहेका जनाइएको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
17: भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि सरकारले 7 अर्ब 23 अर्ब 31 करोड 52 लाख आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड लाग्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो।
18: अहिलेसम्मको प्रारम्भिक नतिजा हो, यसलाई अन्तिम रूप दिन त हामीले पिडिएनए भनेर भन्छ। विपद पछिको आवश्यकता मूल्याङ्कनको काम अझै गर्न बाँकी छ र यसका लागि हामीले विभिन्न प्रारूप तयार पारिरहेका छौँ। कसरी जाने, हामीले यसका लागि प्रश्नावली निर्माण गर्ने, विभिन्न उपसमितिहरू बनाउने, विभिन्न क्षेत्रहरू अझ बढी प्रष्ट रूपमा छुट्याउने कामहरू भइ नै रहेछन्। जुन प्रतिवेदन सार्वजनिक भएको छ यसले देखाएको के हो त भन्दा सबैभन्दा बढी क्षति पूर्वाधारको क्षेत्रमा भएको छ। 46% हाराहारीमा यो जति क्षति भएको छ यो क्षतिमा सबैभन्दा डिजास्टरको इफेक्ट, डिजास्टरको प्रभाव, यो विपदको प्रभाव चाहिँ पूर्वाधारको क्षेत्रमा परेको छ भने त्यसपछि यो कृषि उद्योग लगायतका उत्पादनशील क्षेत्रमा परेको छ र त्यसपछि गएर सामाजिक क्षेत्र, शिक्षा स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा यो यसको असर परेको छ भन्ने देखाएको छ।
17: प्रतिवेदनले पुनर्निर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अनुसार आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड र दीर्घकालीन पुनर्निर्माणका लागि 7 अर्ब 14 अर्ब 58 करोड खर्च हुने अनुमान गरिएको छ। जर्मनीले रसुवाको भोटेकोसी बाढी पीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि 80 लाख युरो प्रदान गरेको छ। सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्र मार्फत सहयोग प्रदान गरिएको नेपाल स्थित जर्मनी दूतावासले जनाएको छ। जर्मनीले यस अघि 5 लाख युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो। बिहिबार नेपाली शेयर बजार परिसूचक नेफ्से 13.85 अङ्कले घटेको छ। अघिल्लो दिन पनि नेफ्से 15.43 अङ्कले घटेको थियो। बिहिबारको कारोबार पछि नेफ्से 2531 अङ्कमा कायम भएको छ। बुधबार 4 अर्ब 19 करोडको कारोबार भएकोमा बिहिबार 3 अर्ब 99 करोडको कारोबार भएको छ।
12: अब खेल समाचार अजय बमबाट।
19: नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एसिसी प्रिमियर कप अन्तर्गतको सेमी फाइनलमा ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। यो सँगै एसिया कप नजिक रहेको नेपालले संयुक्त अरब इमिरेसन युएसँग खेल्नेछ। युएले दोस्रो सेमी फाइनलमा हङकङलाई 7 विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। नेपालले ओमनलाई 87 रनले पराजित गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमन 28.1 ओभरमा 60 रनमा अल आउट भयो। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंहरीले 3-3 विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रनको युगफल मनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंहरीले सर्वाधिक 51 रन बनाए। त्यस्तै बसिर अहमदले 47 रन बनाउँदा देव खनालले 13 रन तथा आसिफ शेखले 11 रन बनाए। त्यसबाहेक अन्य खेलाडीले 2 अङ्कमा रन बनाउन सकेनन्। नेपाल भलिबल लिग एनभिएलको लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेस वारिसलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कपड हलमा कर्णाली शिवराजले मधेस वारिसलाई 25-20 21-25 र 25-19 पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णालीले अब प्लेअफमा काठमाडौँसँग खेल्नेछ। यी दुवै टोली मध्ये विजय टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासलाई 3-1 हराएको थियो।
12: अब मौसम आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। भदौ 10 गतेको भोटेकोसी बाढी पश्चातको पुननिर्माणका लागि 7 अर्ब 23 अर्ब रुपियाँ भन्दा बढी लाग्ने आकलन। नुवाकोट स्थित ताँदी खोलाको पुल पुननिर्माण गरी सञ्चालनमा धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको सडक सम्पर्क जोडियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त। चीनमा कार्गो जहाजमा आगो लाग्दा 25 जनाको मृत्यु र उमानलाई 87 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश। उपाधिका लागि शनिबार युएईसँग प्रतिस्पर्धा गर्ने। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98.100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य एवं नेपाल कुचो व्यवसायी संघका अध्यक्ष राजकुमार कार्कीसँग कुराकानी गरेको छु। 14 वर्षदेखि कुचो व्यवसाय गर्दै आउनुभएका कार्कीले आफ्नै कारखानामा वर्षैभरि 10 जनालाई र सिजनल रूपमा थप व्यक्तिलाई रोजगारी दिँदै आउनुभएको छ। उहाँका अनुसार विभिन्न स्थानमा रहेका कुचो कारखानाबाट 4000 जनाले रोजगारी पाइरहेका छन्। कार्यक्रम पौरखीको कथामा आज मैले कुचो व्यवसायलाई आय आर्जन र रोजगारीसँग जोड्दै आउनुभएका एकजना पौरखी राजकुमार कार्कीसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर हजुर, धन्यवाद अर्जुनजी।
0: यहाँ चाहिँ नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य पनि हुनुहुन्छ, सँगै यहाँको छुट्टै व्यवसाय छ। यो व्यवसाय चाहिँ कुचोसँग सम्बन्धित छ, सँगै यहाँ चाहिँ नेपाल कुचो व्यवसायी संघको अध्यक्ष पनि हुनुहुन्छ, होइन? पछिल्लो समय चाहिँ यो व्यवसायसँग जोडिराख्दाखेरि यो व्यावसायिक वातावरण चाहिँ कस्तो पाइराख्नु भएको छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि?
1: हुन्छ हुन्छ, एकदम तपाईँले साह्रै सान्दर्भिक प्रश्न सोध्नुभयो। नेपालमा अम्लिसो कुचोको व्यावसायिक खेती सुरु भएको धेरै भएको छैन। यो 8-10 वर्षको बिचमा व्यावसायिक खेती चाहिँ, पूर्ण व्यावसायिक खेती चाहिँ सुरुवात भएको हो नेपालमा। पहिल्यै पनि हाम्रो अम्लिसो कुचोहरू उत्पादन हुने अनि नजिकै छिमेकको जहाँ जहाँ इन्डिया नजिक पर्छ त्यहाँ त्यहाँबाट चाहिँ यहाँबाट कुचोहरू चाहिँ इन्डियाको माग अनुसार परिपूर्ति गर्ने गरिएको थियो। तर पछिल्लो चरणमा नेपालमा कुचो चाहिँ किसानहरूको किन लोभलाग्दो विषयवस्तु बन्यो भने, कुचो चाहिँ अम्लिसोको रूपमा कुचोलाई रोपिने गरिन्छ र अम्लिसो भनेको गाईबस्तुको लागि एकदम पौष्टिक खानेकुरा हो, घाँस हो। यस कारणले पनि मानिसहरूले अम्लिसो रोप्न थाले। अम्लिसो रोप्नुको पछाडि अर्को भनेको यसले भूक्षयलाई पनि बचाउँछ, वातावरणलाई पनि राम्रो बनाउँछ। यी विविध कारणले नेपालमा अम्लिसोको खेती पूर्वबाट बिस्तार बिस्तार हुँदै यो मध्यमाञ्चल र पश्चिमतिर पनि सुरु भएको छ। हाम्रो तथ्याङ्क अनुसार नेपालले करिब करिब 1 अरब भन्दा माथिको अम्लिसो कुचो भारतमा निकासी गर्छ र बङ्गलादेश पनि पठाउने गरेको छ। भनेपछि त्यही मात्राको अनुपातमा नेपाल पनि सहरीकरण भएर गएकोले नेपालका बजारहरूमा यसको खपत हुन थालेको छ र बिस्तारै पछिल्लो चरणमा आएर नेपालमै पनि व्यावसायिक रूपमा नेपालका प्रमुख सहरहरूमा बसेर अम्लिसोको कुचो बनाउने र त्यो कुचोलाई चाहिँ बजारमा लाने प्रचलन बढेको छ। त्यही अनुसार मैले पनि विगत 14 वर्षदेखि नेपालको राजधानी काठमाडौँमा आफ्नो अम्लिसोको कारखाना, कुचो कारखाना, कुचो बनाउने काम सुरु गरिराखेको छु सर। र अब समस्याको कुरा चाहिँ के छ भने, हाम्रो यो कुचो नेपालमा त हामी आत्मनिर्भर छौँ। हामीले यो पटक पनि 1 अरब भन्दा बढीको भारतमा निर्यात गरेका छौँ, बङ्गलादेश पनि निर्यात भएको छ। तर चाहिँ बङ्गलादेश निर्यात गर्नको निम्ति चाहिँ बङ्गलादेश सरकारले लगाउने बढी ट्याक्सको कारणले हामीले भारत बाहेक तेस्रो बजार खोज्न सकिराखेको छैनौँ। भारत आफै पनि कुचोको ठुलो उत्पादन गर्ने राष्ट्र भएको हुनाले भारतको सँग चाहिँ हामीले बजार पनि हाम्रो भारत हुने र प्रतिस्पर्धा पनि भारतसँग गर्नुपर्ने भएकोले यसलाई चाहिँ तेस्रो राष्ट्रमा सहजतापूर्वक निकासी बङ्गलादेशको मार्फतबाट निकासी गर्न पाए हुन्थ्यो भन्ने चाहिँ हामीलाई लागेको छ।
0: यहाँले चाहिँ यो व्यावसायिक अनुभव, यो खास गरेर चाहिँ कुचो व्यवसायसँग जोडेर कुराकानी गर्नु हो, अहिले नेपालमा चाहिँ यो व्यावसायिक वातावरण चाहिँ कस्तो पाउनु भएको छ?
1: अहिलेको नेपालको व्यावसायिक वातावरण चाहिँ राम्रो छ। त्यो चाहिँ के मानेमा राम्रो छ भने, नेपाल पनि तीव्र हिसाबले मान्छेहरू पहाडबाट सहरतिर बसाइसर्ने अभियान सुरु भएको छ र यो चाहिँ विशेष गरेर पहाडमै अम्लिस चिसो हुने भएकोले पहाडमा चाहिँ कुचो बनाएर व्यापार गर्न सकिँदैन, पहाडमा चाहिँ कुचो पनि खेती हुने भएकोले त्यो चाहिँ पहाड चाहिँ कुचो उत्पादन गर्ने एउटा हब भयो र यसको बजार भनेको चाहिँ सहरीकरण हो। मैले आन्तरिक बजारको कुरा गर्दैछु है सर। सहर भइसकेपछि विशेष गरेर हाम्रो काठमाडौँ राजधानी भयो, त्यस पछाडि भैरवा भयो, वीरगंज भयो, विराटनगर भयो, पोखरा भयो, नेपालका प्रमुख सहरहरूमा आएर बसेको सहरीकरणले ठुलो बजार भएको कारणले त्यहाँनिर चाहिँ अम्लिसोको कुचो बढार्न चाहिँ एकदम जरुरी सबैलाई पनि हुन्छ, घरासी सामान पनि भयो, एकदम अति अति आवश्यक सामान पनि भयो। त्यसकारण अहिले प्रमुख सहरहरूमा हामीलाई हाम्रो बजार बढार गाउँ गाउँबाट ल्याइएका अम्लिसो, पहाडबाट ल्याइएका अम्लिसोहरूलाई बेच्नलाई त्यति समस्या छैन, दिनानुदिन बढ्दै गएको छ। तर मैले अघिदेखि जोडिराखेको के भने हामी हाम्रो देशको लागि त आत्मनिर्भर छौँ। हामीलाई लगभग 1 अरबको अम्लिसो हामीले कुचो यहीँ बनाएर चाहिँ हामीलाई हाम्रो खपत पुग्छ। अब यसबाट उब्रिएको चिज चाहिँ जति हाम्रो उत्पादनबाट उब्रिन्छ त्यसलाई बढी हुन्छ, त्यो त हामीले विदेशै पठाउने हो। र धेरै वर्ष अगाडिदेखि नै झापाको धुलाबारी मार्फतबाट, मोरङको मलुमल्ला मार्फतबाट चाहिँ हामीले इन्डिया सप्लाई गरिने गरिन्थ्यो र अहिले पनि नेपालको विभिन्न प्रमुख नाकाहरू विशेष गरेर मेची भन्सार काँकरभिट्टा त्यस पछाडि विराटनगर अनि भैरवा वीरगंजबाट इन्डिया हामीले कुचो चाहिँ सप्लाई गरेका छौँ। मैले अघि भने यो पटक पनि हामीले 1 अरबभन्दा माथिको चाहिँ इन्डिया सप्लाई गर्यौँ र अम्लिसो खेती बिस्तारै हाम्रो वृद्धि भइराखेको छ र यो वृद्धिलाई चाहिँ नेपालको सीमित बजारले मात्रै भोलि चाहिँ धान्न सक्दैन। यसलाई हामीले अन्ततगत भारत बङ्गलादेश लगायतमा जहाँ डिमान्ड छ त्यहाँ पठाउनु पर्छ। भारत पठाउनलाई हाम्रोमा समस्या छैन तर बङ्गलादेश सरकारले 51% ट्याक्स नेपालको अम्लिसोलाई लगाएको छ, त्यसले गर्दा ट्याक्स बढी भएको कारणले हामीले पठाउन सकेका छैनौँ। हामीले उद्योग वाणिज्य महासङ्घको मार्फतबाट पनि, मैले आफ्नो नेपाल कुचो सङ्घको मार्फतबाट पनि हामीले चाहिँ बङ्गलादेश सरकार र नेपाल सरकारको बिच वार्ता भएर अम्लिसोमा लगाइएको ट्याक्सलाई अलिकति कम गर्यो भने हाम्रो नयाँ बजार बङ्गलादेश हुन्छ भनेर भविष्यको कुरा गरे।
0: बङ्गलादेश लगायतका तेस्रो मुलुकमा पनि यो निर्यात गर्न सके अझ हामीलाई चाहिँ सहयोग पुग्थ्यो भन्ने कुरा गरिराख्दाखेरि सरकारले कस्तो खालको पहल गरिराखेको छ, केही पहल गरेको पाउनु भएको छ अहिलेसम्म?
1: निश्चय नै हामीले विशेष गरेर मैले यहाँ अम्लिसो मात्रै होइन अरू पनि जोडे, कृषिजन्य वस्तुहरू नेपालको चाहिँ निर्यात हुनेमा अलैँची सबैभन्दा अग्रणी स्थानमा छ। अलैँची करिब 12 अरबको निर्यात गर्छौँ, अदुवा निर्यात गर्छौँ अनि अम्लिसो पनि निर्यात गर्छौँ। यो तिनैवटा चिजको भारतको अतिरिक्त बङ्गलादेशमा पनि डिमान्ड छ। बङ्गलादेश दुईटा कारणले डिमान्ड छ, एउटा त बङ्गलादेशमा चाहिँ आफैमा पनि जनसङ्ख्या धेरै छ, दोस्रो उसँग सामुद्रिक सुविधा छ, त्यसबाट हामीले चाहिँ अरू राष्ट्रहरूमा बेच्न सकिन्छ। तर यहाँ समस्या के हो भने यी तिनैवटा चिजहरूमा बङ्गलादेश सरकारले धेरै ट्याक्स 51% देखि 35% देखि 51% ट्याक्स लगाएको छ र हामीले नेपाल सरकारलाई यस विषयमा अनुरोध गरेका छौँ। सरकारले गर्दै नगरेको होइन, सरकारले पनि बङ्गलादेश र नेपाल बिचको भएको वार्तामा यी कुराहरू उठाएको छ। यद्यपि बङ्गलादेशको तर्क के छ भने उसबाट हामीले यहाँबाट पठाउने चिज उसले सस्तोमा हामीलाई भन्सार कम गर्दा उसबाट आउने नेपालले आयात गर्ने चिजहरूमा पनि उसले चाहिँ भन्सार कम गरोस् भन्ने बङ्गलादेशको तर्फबाट चाहिँ चाहना राखेको छ। तर यो सँगसँगै हाम्रो अर्को तर्क के हो भने यही चिज भुटानबाट गयो भने बङ्गलादेशमा चाहिँ ट्याक्स लागिराखेको छैन, 0% ट्याक्समा भुटानले पठाइराखेको छ, अतिरिक्त ट्याक्स चाहिँ हामीले तिर्नु परेको छ र भुटानसँग प्रतिस्पर्धा गर्न हामीले सकेको छैनौँ। यो चिजलाई नेपाल सरकारबाट हुँदै नभएको होइन, नेपाल सरकारको तर्फबाट बङ्गलादेश सरकारलाई चाहिँ पटक पटक मन्त्री स्तरीय बैठकमा, सचिव स्तरीय बैठकमा यी कुराहरू जानकारी गराएको, छलफल भएको, तर छलफलले साकार रूप लिन सकेको छैन। हामी चाहन्छौँ यसले छिटै साकार रूप लियो भने यो त नेपालको विदेशी पैसा हामीले ल्याउने चिज हो, विदेशी मुद्रा नेपालमा सञ्चित गर्ने चिज हो, निर्यात गर्ने चिज हो, यसमा चाहिँ अरू सशक्त ढङ्गले लागोस् भन्ने हाम्रो चाहना हो। हामीले विभिन्न फोरमहरूमा हाम्रा कुराहरू उठाइरहेका छौँ, राखिरहेका छौँ, निश्चय नै सुनवाई हुन्छ कि भन्ने आस्था।
0: यहाँहरूले कुचोको व्यवसाय गरिराख्दाखेरि अहिले नेपालमा चाहिँ कुचो कहाँ कहाँ उत्पादन हुन्छ अनि त्यो कुचोको संकलन यहाँहरूले कसरी गर्नुहुन्छ, यो बारे पनि थोरै जोड्न सकिन्छ?
1: तपाईँको रेडियो नेपाल मार्फत नेपालको सबै किसानहरूले पनि सुन्नुहुने हुँदा नेपालमा कुचोको सुरुवात नेपालको पूर्वी पहाडी जिल्लाहरूमा व्यावसायिक रूपमा भएको हो। विशेष गरेर इलाम आज पनि कुचोको लागि नेपालमा सबैभन्दा धेरै कुचो संकलन गर्ने जिल्ला पर्छ। इलाम, पाँचथर, तेह्रथुम, शङ्खसभा, भोजपुर लगायत पूर्वी पहाडमा अम्लिसोको राम्रो उत्पादन हुन्छ र त्यहाँ चाहिँ बजारको नजिकै तल झापाको धुलाबारी, मोरङको मधुमल्ला अनि विराटनगरसम्म ल्याएर त्यहाँनिर विभिन्न हाम्रा इन्डिया पठाउने संकलन केन्द्रहरू छन्, त्यहाँ उहाँहरूले बिक्री वितरण गर्नुहुन्छ र त्यहीँबाट इन्डिया लोडिङ पनि भइराखेको स्थिति छ। तर बिस्तारै पछिल्लो चरणमा कुचो चाहिँ विस्तार हुँदै आउँदा अहिले नेपालको मध्यमाञ्चलमा विशेष गरेर काभ्रे, दोलखा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोकका यी जिल्लाहरूमा पनि राम्रो कुचो उत्पादन भएको छ र यी जिल्लाबाट उत्पादन भएका कुचोहरू क्वालिटीयुक्त भारतको आसामको सिल्चरमा राम्रो कुचो निस्किन्छ। आसामको बराबरी मुकाबलाको यो बिचको काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट साइडको कुचोहरू उत्पादन भइराखेको छ र त्यसको संकलन भनेको काठमाडौँको काठमाडौँमा अनि काभ्रेको बनेपामा संकलन हुन्छ र यहाँनिर चाहिँ स्थानीय हिसाबमा ठुला ठुला बजारहरू भएको हुनाले यहाँनिर चाहिँ कुचो बनाएर महिला दिदी बहिनीहरूलाई कुचो बनाउन लगाएर आफ्नो हिसाबले 8-10 जति कारखानाहरू पनि साथीहरूले सञ्चालन हामीले गरिरहेका छौँ र यहाँबाट उत्पादन भएको चाहिँ काठमाडौँको बजार, त्यस पछाडि पोखरा, भैरवासम्म जाने गरेको छ भने पश्चिमतिर चाहिँ पाल्पामा, गुल्मीमा पनि, पाल्पामा त निकै नै हुन्छ सामान्य कुचो उत्पादनहरू भएको छ र त्यो चाहिँ भैरवामा संकलन भएर त्यहाँ जाने गरेको छ। मैले यो कुचोमा चाहिँ के भने कुचो हाम्रो हामी सबै नेपालीहरूको त धार्मिक मान्यतादेखि नै कुचोको चाहिँ आवश्यकता छ। घरमा सरसफाई गर्न प्रयोग हुनेको अतिरिक्त यसलाई लक्ष्मीको चाहिँ प्रिय वस्तुको रूपमा पनि कुचोलाई लिइन्छ। कुचो त पहिलेदेखि मैले एउटा जोडौँ हजुरलाई, धार्मिक रूपमा कुचो ठाडो पारेर नराख्नु, कुचो चाहिँ पाहुना आउने बेलामा नबढार्नु भन्ने एउटा होइन हाम्रो चाहिँ उखानै छ। विशेष गरेर लक्ष्मी पूजा अब आउँदैछ, दीपावली आउँदैछ, दीपावलीमा चाहिँ हामी सबैले कुचोलाई पूजा गर्ने पनि गरेका छौँ र कुचो धेरै बिक्री पनि हुन्छ होइन। र यसमा चाहिँ सबभन्दा सजिलो के भने किसानले अतिरिक्त उसको चाहिँ आफ्नो किसानले त घाँसको लागि रोप्नै पर्छ तर त्यसको फुल बिकेपछि त्यो फुललाई चाहिँ कुचो बाँड्ने काममा धेरै महिलाहरूले चाहिँ करिब करिब अनौपचारिक रूपमा हेर्दा सिजनमा लगभग 1000 माथि महिलाहरूले चाहिँ कुचो बनाउने काममा रोजगारी पाउनु भएको छ, उहाँहरूको रोजगारीको स्रोत पनि यो चाहिँ भएको छ। र चाहिँ बिस्तारै सहरहरूको छेउमा चाहिँ जहाँ जहाँ सहरहरू छ त्यहाँनिर चाहिँ कुचो कारखानाहरू खुल्ने अनि कुचोहरू चाहिँ बजारमा लाने क्रम बढिराखेको छ र यो चाहिँ बिस्तारै नेपालका सबै सहरहरू भएका ठाउँहरूमा फैलियोस् भन्ने हाम्रो चाहना पनि हो।
0: हजुर राजकुमार सर, अब यहाँ चाहिँ नेपाल कुचो व्यवसायी सङ्घको अध्यक्ष पनि भएको हिसाबले देशभरमा कुचोकै मात्रै यसैलाई व्यवसायका रूपमा अगाडि बढाएका छन्।
1: यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा 1,00,000 किसान घर परिवारहरूलाई जोडेको छ र हामीले प्रत्यक्ष रूपमा 1,00,000 घर परिवारलाई चाहिँ जोडेको छ भने कुचोको व्यवसाय गर्नेको निम्बा झापामा पूर्वमा भनौँ न पूर्वमा सबै गरेर झापा मोरङ गरेर पूर्वमा 200 जति कुचोको चाहिँ व्यवसायीकर्ताहरू हुनुहुन्छ। उहाँहरू चाहिँ सिजनमा कुचो निस्किन्छ पुषमा, फागुनमा, चैतमा, त्यहाँबाट उहाँहरू चाहिँ 5-6 कुचो सङ्कलन गरेर इन्डियातर्फ पठाउनुहुन्छ भने देशभरि चाहिँ कुचो बनाएर नेपालमै बेच्ने लगभग हामीले 2,000 जति मानिसहरू चाहिँ हाम्रा विभिन्न कारखानाहरूमा रोजगारी पाउनु भएको छ। त्यो चाहिँ हामीले 12 रोजगारी दिइरहेका छौँ। काठमाडौँ, वीरगन्ज, विराटनगर, भैरवा हाम्रो जहाँ जहाँ दर्ता भएर साथीहरू आउनु भएको छ त्यहाँ निकालेको हिसाबमा करिब 2,000 मानिसहरूलाई चाहिँ हामीले 12 रोजगार दिइरहेको छ।
0: कार्यक्रम पौरखीको कथामा आज म नेपाल कुचो व्यवसायी सङ्घका अध्यक्ष राजकुमार कार्कीसँग कुराकानी गरिरहेको छु। उहाँ चाहिँ नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। राजकुमार सर, अब यो कुचो व्यवसायको कुराकानी गरिराखेका छौँ, काठमाडौँको जोरपाटीमा चाहिँ यहाँको आफ्नै कारखाना पनि छ होइन, यो कारखानाले चाहिँ कस्ता प्रकारका कुचोहरू चाहिँ यहाँ उत्पादन गर्छ अनि यसको बजारीकरण चाहिँ कसरी गर्दै आउनु भएको छ, अलिकति यसमै केन्द्रित भएर कुराकानी गरौँ।
1: हामीले मैले आफ्नो व्यक्तिगत कुरा गर्दा हामीले 14 भयो काठमाडौँमा गजुरमुखी कुचो झाडु प्रोसेसिङ भनेर हामीले कुचो कारखाना स्थापना गरेका छौँ। कुचोको अतिरिक्त किसानहरूले सङ्कलन गर्नुभएको अलैँची जति यो पश्चिममा काठमाडौँलाई केन्द्रबिन्दु बनाएर कुचोको काम गरिरहेका छौँ। हामीले विभिन्न प्रकारका गरेर 10 प्रकारका कुचोहरू बनाउँछौँ। सरल मूल्यमा 50-55 रुपियाँदेखि सुरु भएर 150 रुपियाँसम्मको विभिन्न डिजाइनका अमिसोको कुचोहरू हामीले बनाउने गरेका छौँ र अहिले हाम्रो विशेष बजार भनेको चाहिँ काठमाडौँ, भक्तपुर र ललितपुरमै मात्रै केन्द्रित छ र कहिलेकाहीँ चाहिँ हाम्रो पश्चिम पोखरा, भैरवासम्म पनि जाने गरेको छ र यहाँ हामीले बाहिरबाट पूर्वबाट हामी यहाँ कुचो ल्याउँदैनौँ। हामी यहीँ नै स्थानीय काभ्रे, सिन्धुली, दोलखा, नुवाकोट, धादिङ आसपासबाट कुचोहरू सङ्कलन गरेर हामीले सिजनमा माघमा किसानहरूको निस्केको कुचोलाई सङ्कलन गर्छौँ, त्यसलाई ग्रेडिङ गर्छौँ, सुकाउँछौँ र वर्षभरि पुग्ने गरी हामी भण्डारण गरेर हामीले चाहिँ 15 मानिसहरूलाई रोजगारी दिएका छौँ र उहाँहरूले उत्पादन गरेको मुठा कुचाहरू बढार्नको निम्ति विभिन्न प्रकारका कुचाहरू काठमाडौँको बजारमा बेचिरहेका छौँ र त्यसबाट कहिलेकाहीँ बढी भयो भने हामीले भारततर्फ पनि यसलाई चाहिँ निकासी गर्ने गरेका छौँ। तर भारत चाहिँ अहिले हामीले बनाएको चाहिँ भारत जाँदैन, त्यो सेमी प्रोसेसिङ हामीले सङ्कलन गरेर राखेको 50 बन्डल बोरा बनाएको हुन्छ, त्यो बोरा चाहिँ भारतीय व्यापारीले लाने र उहाँहरूले आफ्नो हिसाबले बनाउने गर्नु भएको छ र हामीले चाहिँ अहिले भारतको बजारलाई पनि अब चाहिँ हेरेर दिल्ली कलकत्ता साहित्यमा चाहिँ कस्तो खालको अम्लिसो बिक्री हुँदो रहेछ, त्यहाँको कुचोको डिजाइन भनौँ न, कुचोको प्रकार कस्तो हुँदो रहेछ, कुचो त हाम्रो राम्रो छ नेपाल कुचो, त्यो स्टलमा चाहिँ एकचोटि भ्रमण गरेर त्यहाँको व्यवसायहरूसँग चाहिँ सहकार्य गरेर अनि बनाएको कुचोलाई पनि नेपालमै पूर्ण प्रशोधित कुचोलाई पनि भारत पठाउने हामीले यो आउने साललाई योजना बनाएका छौँ।
0: हजुर राजकुमार सर, तपाईँले आफ्नो व्यवसाय त चलाउनु भयो, सँगसँगै यहाँ चाहिँ अरूले रोजगारी पनि पाइरहेको अवस्था रहन्छ, रोजगारीको हिसाबले चाहिँ कस्तो छ, कतिले रोजगारी पाएका छन्, यसले कतिको रोजगारीमा कस्तो सहयोग पुगेको छ, यो पनि जोड्न सकिन्छ?
1: रोजगारी मसँग 12 गर्ने 10 चाहिँ हामी 12 काम लगाउँछौँ, तर मैले अघि भने कुचो किसानहरूले हामीसँग सम्बन्धित चाहिँ पुसदेखि उहाँहरूले अम्लिसो पहाडमा थुप्नुहुन्छ, त्यसलाई चाहिँ सुकाउनुहुन्छ र पुस माघ फागुन चैत गरेर पहाडबाट चाहिँ ल्याउने गर्नुहुन्छ, हाम्रो काठमाडौँको सेन्टरमा आउने गर्छ। त्यो हिसाबले चाहिँ हामीले करिब करिब 3-4 मान्छे अथवा 3-4 घर परिवार नै हामीले चाहिँ यसमा जोडेका छौँ। यो मैले मात्रै होइन, अरू पनि 2-4 साथीहरूले खोल्नु भएको छ, उहाँहरूले पनि त्यसरी नै जोड्नु भएको छ। म अलिकति के जोडेँ भने, हिजो हामीले कुचोलाई चाहिँ कुचोवाला हो, झाडुवाला हो, ए यो के हो भनेर हेरेको दृष्टिकोणले हेरिन्थ्यो। हामीले सङ्घ बनाएर सरकारसँगै यसको चाहिँ लबिङ गर्न थालेपछि म कुचो सङ्घकै तर्फबाट 2 नेपाल उद्योग वाणिज्य महासङ्घमा चाहिँ कुचो सङ्घको तर्फबाट निर्वाचन लडेर पनि चाहिँ म त्यहाँ निर्वाचित केन्द्रीय सदस्य भएँ। अहिले म सामाजिक तथा विपद व्यवस्थापन समितिको पनि त्यहाँ चाहिँ सभापतिको रूपमा रहेको छु र सरकारले पनि अब चाहिँ के भन्दा कुचोले 1 अरबको हामीले निर्यात गरेको तथ्याङ्क हेरिसकेपछि सरकारले पनि वास्तवमा अम्लिसोबाट बहुआयामिक यसको चाहिँ एकातिर किसानलाई चाहिँ मद्दत पुग्ने, दुध व्यवसाय बढाउन सकिने, मासुजन्य व्यवसाय बढाउन सकिने र आय आर्जनको पनि राम्रो स्रोत बनाउन सकिने भएर सरकारको पनि व्यापार तथा निर्यात प्रबन्धन केन्द्रले बेला बेलामा हामीसँग सहकार्य गरेर हाम्रा गाउँमा रहेका दिदी बहिनीहरूलाई गाउँमै तपाईँहरू यस्तो प्रकारको कुचो बाँड्नुहोस् भनेर सिकाउने कामहरूमा चाहिँ हामीले 2 उहाँहरूसँग सहकार्य गरेर कुचो बनाउने तालिम पनि दिइरहेका छौँ। मैले भन्न खोजेको के भने, कुचो वास्तवमा अब चाहिँ सेन्ट्रल लेभलमै केन्द्रीय स्तरमै पनि कुचोलाई हेर्ने दृष्टिकोण, आज जस्तो हजुरले पनि एउटा रेडियो नेपालले पनि हामीलाई चाहिँ समय दियो नि, यो हाम्रो सङ्घ भएको कारणले, हामीले व्यवसाय वृद्धि गरेको कारणले, त्यसकारण म देशभरि नै रहनुभएका साथीहरू सामान्य, यो त के छ भने 4-5 घरमा 400 500 600 1000 कुचो सङ्कलन हुन्छ, त्यसलाई व्यवस्थित र गुणस्तरीय बनाइयो भने यसको बजार अभाव छैन, हामी अझै तेस्रो राष्ट्रमा खोज्दै जान्छौँ। यो पटक पनि कुचो 50-60 कुचो 100 किलो हारिमा बिकेको छ, जुन घाँस प्रयोग गरिसकेर निस्केर 100 किलोमा बिक्ने चिज भनेको हामी सबैले मेहनत गरियो भने सबैलाई लाभ हुन्छ भन्ने हामीले ठानेका छौँ।
0: राजकुमार सर, पक्कै पनि यो कुरा गरिराख्दाखेरि हामीले गाउँ गाउँमा पहाडी भेगमा चाहिँ किसानहरूलाई के सल्लाह दिनुहुन्छ, उत्पादनको लागि के सल्लाह रहन्छ यहाँको?
1: एकदम मेरो रेडियो नेपाल मार्फत किसान दाजुभाइहरूलाई विनम्रतापूर्वक आग्रह के छ भने, अहिले हाम्रो देशमा धेरै मानिसहरू रोजगारीको निम्ति बाहिर गइराख्नु भएको छ, सामान्य 30,000-40,000 कमाउनुको निम्ति खाडीमा दुःख गरिराख्नु भएको छ। सकभर हामीले हाम्रै गाउँतिर अम्लिसो, अलैँची, अदुवा जस्ता नगदे बालीहरू रोप्नेतर्फ हामी जानुपर्छ र म कुचोकै अध्यक्ष भएको हिसाबले 2-3 कुरा पहाडमा कुचो रोप्दा फाइदा छ। यदि बाहिर विदेश जाने नै भयो भने विदेश गइसकेर चाहिँ रित्तो भएका डाँडाहरूमा चाहिँ अहिले अरू खेतीहरू पाखाहरूमा बालीहरूमा गर्न सकिएको छैन, बाँदरले ठुलो आतंक मचाइराखेको छ। यस्तो परिस्थितिमा हामीले अम्लिसो रोपियो भने बाँदरको अतिक्रमण बच्छ र अम्लिसो एकै वर्षमा उत्पादन हुने भएकोले अम्लिसोलाई व्यावसायिक रूपमा हामीले रोपियो भने अम्लिसो घाँस चाहिँ हामीसँग प्रशस्त मात्रामा पौष्टिक घाँस प्राप्त हुने हुँदा हामीले हाम्रो वस्तु व्यवसाय, गाई वस्तु पालन, बाख्रा पालन लगायत मासुजन्य हिसाबले हामीले पालिएका खसी बाख्राहरूको लागि पनि राम्रो घाँस हुने भएकोले त्यो पनि वृद्धि हुन्छ। गाई वस्तुकोबाट दुग्धजन्यमा त हाम्रो प्रत्यक्ष सहभागिता नै छ। तेस्रो कुरा, अम्लिसोको फुल बेच्नलाई बजारको कुनै पनि समस्या छैन, कहिलेकाहीँ बजारमा चाहिँ इन्डियाबाट माग कम भयो भने अलिकति रेट घट्ला तर नबिक्ने भन्ने कुरा हुँदैन। अहिलेको हिसाबमा राम्रो मूल्य पनि छ, एकै वर्षमा हुने हुँदा सबैलाई म अम्लिसो रोप्न हुने ठाउँमा आग्रह गर्छु, यसले वातावरण पनि राम्रो हुन्छ। अनि त्यस पछाडि हामी अहिले अम्लिसोको नयाँ प्रयोग गर्न गएका छौँ, अम्लिसोको पातलाई पनि कागजको रूपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन, कागज बनाउन सकिन्छ कि सकिँदैन भनेर हामीले चाहिँ रिसर्च गरिरहेका छौँ र धेरै रिजल्टहरू यसको चाहिँ पोजिटिभ नै आइराखेको छ। मैले भन्न खोजेको के भने हामीले भोलि बङ्गलादेशको बजार ढिलो चाँडो हामीले खोज्छौँ, हामी तेस्रो राष्ट्र पनि खोज्छौँ भनेपछि नेपालमा आफूले आफ्नो आन्तरिक उपभोग गरिसकेर बाह्य बजारमा जान सक्ने चिज यसको बहुआयामिक फाइदै फाइदा भएकोले हामीले चाहिँ खेतबारीलाई बाँझो नराखौँ, यो अम्लिसो रोपौँ, अम्लिसो बिक्ने कुराको म यहाँहरूलाई ग्यारेन्टी गर्छु।
0: म कुराकानीको करिब अन्तिममा छु, अन्तिममा चाहिँ कुनै पनि व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि सरकारी तर्फबाट अथवा राज्यका तर्फबाट पनि यस्तो खालको सहयोग भइदिए यस्ता व्यवसायलाई थप प्रोत्साहन हुन्थ्यो, केही सुझाव रहन्छ?
1: एकदम रहन्छ। म यसमा हामी धेरै अम्लिसोको व्यवसाय मानिसहरूले धेरै ठुलो अपेक्षा गरेको छ, म स्थानीय सरकारलाई गाउँमा रहेका खाली भएका जमिनमा चाहिँ अम्लिसो रोप्नलाई अभिप्रेरित गर्ने र उहाँहरूले कुचो बनाएर बजार भेटाउनु भएन भने हामीसँग सम्पर्क गर्नु भने हामी ट्रेनिङको लागि पनि पठाइदिन्छौँ, महिला दिदी बहिनीहरूलाई आय आर्जन गराउने सिप विकास गर्नेमा स्थानीय सरकारले सघाउ छ। र अर्को आग्रह मेरो के हो भने स्थानीय सरकारको इन्डियामा चाहिँ अम्लिसो बेच्न ल्यायो आसामको किसानहरूले तल बजारमा ल्यायो भने सरकारले विभिन्न छुटहरू दिने गरेको छ, तर हाम्रोमा चाहिँ अम्लिसोको गाडी लोडिङ भयो भने घरि वनको समस्या देखाइदिने, घरि करले ढाड भाँच्ने, व्यवसायहरूलाई निरुत्साहित गर्ने, कुचो बेच्न जाने किसान दाजुहरूलाई निरुत्साहित गराउने ठाउँ ठाउँमा हामीले सुनेका छौँ। यो चिजलाई स्थानीय सरकारले नगर्दोस्, धेरै ठुलो हाम्रो अपेक्षा पनि छैन, उहाँहरूले अम्लिसो रोप्न लाउनु भयो भने त्यो बजार पुर्याउनेमा चाहिँ सहजीकरण एउटा गरिदिनुहोस्। मेरो केन्द्रीय अब केन्द्रीय सरकारसँग चाहिँ मेरो आग्रह के हो भन्दाखेरि यहाँ काठमाडौँकै स्थानीय सरकारसँग चाहिँ मैले एकचोटि हाम्रो यहाँ काठमाडौँको गोकर्णेश्वरको मेयर साहबसँग त भने, मैले ललितपुरको हाम्रो महानगरको मेयर साहबसँग पनि भने, बेला बेलामा हाम्रो दसैँ तिहारको बेला चाहिँ हाम्रो विभिन्न ठाउँबाट आएका साना साना व्यवसायहरूले साइकलमा अम्लिसो राखेर कुचो राखेर बजारमा बेच्न लाने हुनुहुन्छ र नगरपालिकाले चाहिँ घरिघरि उहाँहरूलाई दुःख दिने कुचोवाला न हो भनेर सामान्य देखेर हेप्ने खालको चाहिँ नगर प्रहरीहरूबाट ती गुनासोहरू आएका छन्। नगरपालिकाले चाहिँ अम्लिसो बेच्दै गरेका कुचोहरूलाई उठाएर लगिदिएको विभिन्न गुनासोहरू आएका छन्। यो त सामान्य किसानले मेहनत गरेर ल्याएको चिज हो र त्यसलाई हामीले त बजारीकरण गरेका छौँ, त्यसमा प्रोत्साहन दिनुपर्छ, हामी सरकारको नीति नियममा त रहन्छौँ, तर बेच्न गएको बेलामा यस्ता चिजहरूमा अलिकति सामान्य सहजीकरण मात्रै गरिदिए हुन्छ भन्ने हो। र हाम्रो नेपाल सरकारको केन्द्रीय सरकारसँग आग्रह के हो भन्दाखेरि हामीले भनेको एउटा कुरा त योभन्दा विगतको सरकारमा चाहिँ हाम्रो सहमति पनि भएको थियो, नेपालबाट तेस्रो राष्ट्रमा अम्लिसो कुचो निर्यात गर्नेलाई क्यास इन्सेन्टिभ नगद अनुदान दिने भनेर चाहिँ पास पनि भएको थियो र हामीले त्यसलाई चाहिँ भारतमै लाँदाखेरि हाम्रो सबै माल चाहिँ भारतमै बिक्री हुँदा भारतमा बेचेको पनि हामीलाई नगद अनुदान दिनुपर्छ भनेको थियौँ, तर बिचमा आएर नगद अनुदानकै कार्यक्रमहरू रोकिएको छ, त्यो कुराहरूलाई चाहिँ सहुलियत गरिदियोस् भन्ने हो। र सबैभन्दा ठुलो अपेक्षा हाम्रो अरू केही पनि छैन, बङ्गलादेशमा सबैभन्दा बढी ट्याक्स लागिराखेको छ, बङ्गलादेशबाट अलिकति ट्याक्स मात्रै घटाइयो भने हामीले चाहिँ बङ्गलादेशले, मैले त सरकारलाई भनेको पनि थिएँ, अहिले हामी 1 अरबको निर्यात गर्छौँ, तपाईँहरूले बङ्गलादेशको ट्याक्स घटाइदिनुहोस्, त्यसको 2 वर्ष पछाडि म 1.5 अरबको निर्यात गर्ने आँकडा चाहिँ नेपाल सरकारलाई दिन्छु भनेर मैले मेरो सङ्घको तर्फबाट प्रतिबद्धता पनि जाहेर गरेको थिएँ। यस्ता यति सामान्य कुराहरू यी राज्यले गर्नै पर्ने कुराहरू मात्रै गरिदिए पुग्छ, हामीलाई धेरै ठुलो त्यस्तो अपेक्षा छैन। हामी आफ्नै दिदी बहिनीहरूलाई व्यापार प्रवर्धन केन्द्रको मार्फतबाट स्थानीय सरकारहरूसँग समन्वय गरेर उहाँहरूलाई रोजगारी सिर्जना गर्नेतिर हामी हाम्रो सङ्घ लाग्छ र यसमा हामी लागिरहनेछौँ। र तपाईँ साथीहरूले पनि यस्तो कुचो जस्तो सामान्य तपाईँ पत्रकार साथीहरूले जुन यो गर्नुभयो, म नेपाल सङ्घकै तर्फबाट तपाईँलाई पनि धन्यवाद दिन्छु। यस्ता कुराहरूलाई चाहिँ अलिकति प्रचार प्रसारमा लगेर आय आर्जन गर्ने, आर्थिक समृद्धिको पाटाहरूको विषयहरूमा कार्यक्रम चलाउनु पर्छ भन्ने मलाई लागेको छ।
0: सर,
1: एउटा कुरा राख्न चाहन्छु, मेरो दीपावली आउँदैछ, दीपावलीमा चाहिँ हाम्रो अम्लिसो सबैभन्दा धेरै कुचो बनाएर बिक्ने हो, हामी सबैले पूजा गर्दछौँ। म यही मार्फत हाम्रो साथीहरूलाई, म जो जो कुचो फ्याक्ट्री सञ्चालन गरेर बस्नु भएको छ, आफ्नो परेको चिजभन्दा धेरै चाहिँ मूल्य वृद्धि गर्ने काम चाहिँ नगर्नु होला, मूल्यलाई चाहिँ अनावश्यक नबढाउनको निम्ति पनि म अनुरोध गर्दछु।
0: हजुर सर, यहाँले समय दिनुभयो, यो समय र संवाद दुवैको लागि रेडियो नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई हार्दिक आभार प्रकट गर्दछु।
1: हार्दिक धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहनुभएका नेपाल कुचो व्यवसाय संघका अध्यक्ष राजकुमार कार्की, व्यावसायिक अनुभव बारे हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार। सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
0: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी केही समय तपाईँलाई मनोरञ्जन गराउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा सजिएका विभिन्न लोकगीतहरू सुनाएर। पहिलो लोकगीत प्रेम राजा महतको स्वरमा सङ्कलन रहेको छ, तोत्रबहादुर कुँवरको।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो समय तपाईँ सुन्दै हुनुहुन्छ विभिन्न लोकगीतहरू। अबको क्रममा बलबहादुर नेपालीको स्वर सुनाउँछौँ, गायकको आफ्नै सङ्कलन।

तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। हामी विभिन्न कलाकारहरूका स्वरमा सजिएका विभिन्न लोकगीतहरू सुनाइरहेका छौँ। यो क्रमलाई अगाडि बढाउँदैछौँ अम्बिका मैनालीको स्वरबाट गायिकाको आफ्नै सङ्कलनमा।

विभिन्न लोकगीत सुनाउने क्रमको अन्त्यमा छौँ हामी। अन्त्यमा गोविन्द आचार्यको स्वर सुनाउँछौँ। सङ्कलन रहेको छ शारदा अधिकारीको। यो लोकगीत सुनिसकेपछि राति ठिक 10 बजे यहाँहरूले हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा पनि सुन्न सक्नुहुनेछ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
3: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
3: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।

0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाउ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको 81औं महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले असोज 6 गतेदेखि 10 गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घको 81औं महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इन्डिया इन्टर गभर्मेन्टल सब कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने र अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। बैठकले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहका 17,438 गरिब घर परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। सांसदहरूले भदौ 10 गतेको भोटे कोशी बाढीमा परि बेपत्ता भएकाहरूको खोज उद्धार कार्यलाई थप तीव्र बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भोटे कोशी बाढीका कारण मुलुकले ठूलो धनजनको क्षति बेहोर्नु परेको भन्दै यस्तो अवस्थामा सबै मिलेर विपदको सामना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सांसद मोहन आचार्यले बाढीका कारण प्रभावित बालबालिकाको शिक्षाका लागि विशेष प्याकेजको व्यवस्था गर्न, उद्योगी व्यवसायीका लागि पनि राहत प्याकेजको व्यवस्था गर्न, घटनाले धेरै क्षति भएका स्थानमा बिमालाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले भोटे कोशी बाढीका कारण देशले बेहोर्नु परेको अपूर्णीय क्षतिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै विपदका बेला सरकारले अन्य देशहरूसँग सहयोग लिएर भए पनि आफ्ना नागरिकको ज्यान जोगाउन लाग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले एकातिर भोटेकोशी बाढीले नागरिकहरू पीड़ित भइरहेको अवस्थामा अर्कातिर ग्यास अभावले थप पीड़ामा पुगेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढीमा परि बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा नागरिक लगानी कोष, तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्छ्यौट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गरिएको छ। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 26 गते शुक्रबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 स्वाभाविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 स्वाभाविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको आजको बैठकमा समय माग गरेर कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले कानून बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रष्ट पार्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गते बुधबार सभा 1 बजे बस्नेछ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्री शाहले शपथ लिनुभएको हो। यसअघि आजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको थियो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी केदार भट्ट र उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस् यो तिहार विशेष कार्यक्रमबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नै उपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

जताततै तिहारको माहौल छ, औँसीको रात रात पनि छिपिँदो छ, तर देउसी भैलो नचरी सुरठी भाकाहरू तातिँदो छ। आफ्नो संस्कार संस्कृति जोगाउन कलाकारहरू कम्मर कसेर लागेका छन् भने यति बेला गाउँघर सहर बजारमा पनि यसरी नै देउसी भैलो रन्किएको छ, घन्किएको छ। बिछोडिएका साथी सङ्गीहरू भेटिएका छन्, हात हातमा मादल खैँचेडी मजुरा उज्यालोको लागि टर्च बाल्दै गाउँ बस्तीमा यिनै कलाकारहरू इन्द्रजीसी बद्री पङ्गेनी खुमन अधिकारी रिता थापा र साथीहरूले झैँ देउसी भैलोमा घर दैलो गर्दै हुन्छ होला। यही नै हाम्रो पहिचान हो, यही नै हाम्रो संस्कार र संस्कृति हो। हामी जहाँ रहे पनि जसरी बसे पनि यस्ता चाडबाडले मनमा उमङ्ग बनाइदिन्छ। आज भोलि त प्रविधिको विकासले घर बाहिर रहेकाहरूले पनि आफ्नो गाउँठाउँमा भएका रमाइला कार्यक्रमहरू हेर्न र मनोरञ्जन लिन सक्छन् भन्दै फेरि पनि देउसी गीत निकेश राई र साथीहरूको स्वरमा।

यो पर्व नेपालीहरूको दोस्रो ठुलो पर्वको रूपमा लिइन्छ। हामी सबैलाई थाहा छ, आफ्नो संस्कार र संस्कृतिसँग उल्लासमय रूपमा मनाइरहेका छौँ। यो पर्वमा काग, कुकुर, लक्ष्मी, गाई, गोवर्धन, महपूजा, भाइ र किजा पूजा गरिन्छ। प्रत्येक दिनको आफ्नै विशेषता र महत्त्व रहेको छ। त्यति मात्र होइन, यो पर्व देउसी, भैलो, सोरठी, नचरी भाकाहरूले अल्लो गाउँ पल्लो गाउँ घन्किएको स्वर लहरीहरूले छुट्टै आनन्दित बनाउँछ भने जताततै फुलेका रङ्गीन फुलहरूले घरबाट टाढा रहेकाहरूलाई बोलाइरहेको भान हुन्छ। लटरमै फुलेका अम्बा, बारीको बोटमा पाकेको केरा पनि परदेशीकै लागि साँचेर राखिएको जस्तो भएको छ। मौसम पनि न धेरै चिसो न धेरै गर्मी, यस्तै रमाइलो माहौल छ। जताततै हामी पनि तपाईँहरूलाई साथमा साथ दिनको लागि देउसी, भैलो, नचरी भाकाहरूले मनोरञ्जन गराइरहेका छौँ। त्यसैले अबको पालोमा शर्मिला गुरुङ, शिला आले र शकुन्तला थापाको स्वर।

अस्तिबाट विधिवत रूपमा आरम्भ भएको यो पर्व पुजै पूजाको पर्व देउसी भैलो सोरठी नचरी अर्थात् साङ्गीतिक पर्व फुलै फुलको पर्व जता गए पनि गाउँ बस्तीमा करेसा बारी फुलबारीमा विभिन्न फुलहरूले सजिएको छ भने बजारहरूमा तिनै फुलका मालाहरू चोक चोकबाट प्रत्येक पसल कार्यालय घर घरमा सजिएका छन् अनि जताततै देउसी भैलोहरू घन्किएका छन् माहौल जता गए पनि रमाइलो छ यतिखेर के बालक के युवा के वृद्ध सबैजना देउसी भैलो खेलेर यो पर्व मनाइरहेका छन् अरू पर्वभन्दा अलि दान दक्षिणा लिनेर दिने देउसी भैलो मार्फत त्यसैले सामूहिक रूपमा गीत सङ्गीतका भाकाहरूले कसरी खुसी बनाउन सकिन्छ कसरी धेरै दक्षिणा झार्ने कसरी बढी मनोरञ्जन गराउने भन्ने होडबाजी नै चलिरहेको छ यसैले फेरि पनि तपाईँहरूको लागि मेनुका पौडेल र साथीहरूको स्वरमा यो मिठो देउसी भैलो गीत

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा देउसी भैला गीतहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग बिछोड हुनुभन्दा अगाडि अरुण उपत्यकाको यो रमाइलो देउसी गीत छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। यो तिहार यहाँहरूको मङ्गलमय बनोस्, उल्लासमय बनोस्। शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 26 गते शुक्रबार, भाद्रपद कृष्ण पक्ष औंसी तिथि, तदनुसार सेप्टेम्बर 11 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुन्लागा आमै, कुसे औँसी बुबाको मुख हेर्ने दिन, औँसी श्राद्ध निसी बार्ने। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौँ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार। 6 बजे नेपालीमा समाचार। 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम। अखबार कार्यक्रम पछि 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम। 7 बजे सुनाउनेछौ समाचार। समाचार पछि 7:25 स्वदेश कान सुनाउनेछौ करिब 7:30। त्यस पछाडि 7:30 बुझौन कार्यक्रम प्रसारण गर्नेछौ। 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। समाचार पछि 8:10 प्रसारण गर्नेछौ हाम्रो स्वास्थ्य कार्यक्रम। 8:45 प्रसारण गर्नेछौ जागरण गीतहरू करिब 9 बजेसम्म। 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 नेपाल भाषामा समाचार। 9:20 प्रसारण गर्नेछौ समय सन्दर्भ कार्यक्रम कुसे औँसी विशेष। 10 बजे सुनाउनेछौ समाचार। समाचार पछि 10:05 साहित्य संसार कार्यक्रम प्रसारण गर्नेछौ करिब 10:40। 10:40 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाउनेछौ। 11 बजे सुन्नुहुनेछ समाचार। समाचार पछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यो सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, आफ्नो निर्णय क्षमताको विकास कसरी गर्ने? कहिलेकाहीँ बडो अप्ठ्यारो अनुभव भइरहेको हुन्छ, यो गर्ने कि यो गर्ने, यो गर्ने कि यो गर्ने, निर्णय गर्नै सकिन्न। के गर्ने कसो गर्ने बडो असमञ्जस हुन्छ, कुनै बाटो स्पष्ट हुँदैन र अधिकांश मानिसहरूलाई यो दोधार बनि नै रहन्छ। कहिले पनि कुनै काममा स्पष्टता आउँदैन। म यही गर्छु भनेर पुरा शक्ति त्यो विषयमा लगाउनै सकिन्न। एउटा काम गर्यो है, गल्ती भयो, त्यो गरे भए हुन्थ्यो कि, गरेपछि पनि त्यो गरे भए हुन्थ्यो कि भन्ने हुन्छ। गर्नुभन्दा अगाडि पनि के गरौँ कि के गरौँ, यता गरौँ कि उता गरौँ, त्यत्तिकै काममा हाम फाल्छ। आफूले यही गर्छु भनेर अठोट गरेर गरेको होइन, आफै हुँदाहुँदै त्यतै गयो। यस्तो स्थिति धेरै मानिसहरूलाई पर्छ। यस्तो किन हुन्छ? हामीसँग दुईवटा संसार छ, एउटा भित्री संसार, अर्को बाहिरी संसार। बाहिरी संसारको राम्रो नराम्रो भित्री संसारसँग सम्बन्ध राख्छ। भित्र राम्रो भए बाहिर राम्रो हुन्छ, भित्र नराम्रो भए बाहिर नराम्रो हुन्छ। बाहिरको जगत, बाहिरका मानिसहरू नराम्रा न नराम्रा, ती त जस्ता छन् छन्। कहिले त्यही मानिस आफूलाई राम्रो लाग्छ, कहिले त्यही खराब लाग्छ। अचम्म लाग्छ, किन यस्तो होला? एउटै व्यक्ति कहिले राम्रो कहिले नराम्रो किन अनुभव हुन्छ? किनभने भित्र राम्रो भए बाहिर राम्रो देखिन्छ, भित्र नराम्रो भए बाहिर नराम्रो। भित्रको अवस्थाले बाहिरको अवस्थालाई निर्धारण गर्छ, कस्तो हुने भन्ने विषय। त्यसकारण भित्री व्यवस्थापन अत्यन्तै जरुरी छ र हामी हाम्रो भित्री मनलाई प्रशिक्षण दिन चाहन्छौँ, प्रशिक्षित गर्न चाहन्छौँ, अथवा राम्रो कुराहरू भित्र भर्न चाहन्छौँ। र समस्या के छ भने भित्र ठाउँ भए पो भर्नु। एउटा कम्प्युटरमा भित्र स्पेस छ भने हामी नयाँ कुरा लोड गर्न सक्छौँ, नयाँ राख्न सक्छौँ। तर भित्र स्पेस छैन भने कहाँ लगेर राख्ने नि? अहिले हाम्रो अवस्था यही छ, कुनै पनि कुरा भित्र जान कठिन छ, किनभने भित्र भरिएको छ। हाम्रो मन पुराना कुराहरूले भरिएको छ, विभिन्न प्रकारका स्मृतिहरू, गुनासोहरू, विशेष गरेर राम्रो कुराले भरिए त राम्रै हुन्थ्यो, नकारात्मक कुराहरूले चाहिँ हाम्रो मन भरिएको हुन्छ, गुनासै गुनासोले भरिएको छ। राम्रो गर्न चाहेर पनि गर्न सकिन्न। मनमा त आउँछ राम्रो सोचौँ न, यो नराम्रो विचार आइरहेको छ मनमा, यसलाई हटाइदेऊ, राम्रो सोच ल्याउनु पर्यो। आजदेखि म सकारात्मक सोच गर्छु, नकारात्मक सोचलाई हटाउँछु, व्यक्ति संकल्प गर्छ, तर हुँदैन। जति राम्रो सोच्न खोजे पनि आउँछ नराम्रै, राम्रो सोच्ने अभ्यास गरे पनि नराम्रै आउँछ, किनभने भित्र पुरै भरिएको छ, खाली ठाउँै छैन। राम्रो हाल्न खोज्यो, ठाउँ भए पो पुरा भरिएको छ। हामी सबैको समस्या यही छ, पहिला भित्र खाली गर्नुपर्छ। त्यो खाली नभएको कारणले, भरिएको कारणले हामीलाई यो गरौँ कि यो गरौँ, यो गरौँ कि यो गरौँ, कुनै निर्णय गर्न सक्दैनौँ, किनभने भित्र ठाउँै छैन। यो गर्छु भनेर अठोट गर्नको लागि बल पुगेन भित्र, बस्ने ठाउँै छैन। भनिन्छ नि, समाउने हाँगो चाहिन्छ, टेक्ने खुड्किलो चाहिन्छ। टेक्ने खुड्किलो पनि छैन, समाउने हाँगो पनि छैन भने कहाँ टिक्न सकिन्छ र? कुनै पनि ठाउँमा टिक्नको लागि, उभिनको लागि कि टेक्ने ठाउँ चाहियो कि समाउने ठाउँ चाहियो, हात पनि टेकाउन नसक्ने, खुट्टा पनि टेकाउन नसक्ने, कहाँ अडिन सकिन्छ र? हाम्रो मनको अवस्था त्यही छ, हामी अडिनै सक्दैनौँ। यो गर्ने भनेर हामी टिक्नै सक्दैनौँ, कारण यही हो, भित्र पुरै भरिएको छ। दुई प्रकारका निर्णयहरू हुन्छन् हामीले जीवनमा लिनुपर्ने। एउटा दीर्घकालिक अथवा दीर्घकालीन निर्णय, दीर्घकालीनको अर्थ के भने पछिसम्म प्रभाव पार्ने ठुला निर्णयहरू, एउटा त्यो गर्नुपर्ने स्थिति हुन्छ। कहिलेकाहीँ ठुलो निर्णय लिनुपर्ने अवस्था आउँछ भने हरेक दिन हरेक दिनको कुरा छोडिदिनुहोस्, हरेक क्षण हामी निर्णय लिएका लिएकै गर्छौँ, केही न केही साना साना निर्णय लिइ नै रहनुपर्छ। अहिले यो गर्छु निर्णय लिनुपर्छ। जस्तो बोल्दाखेरि प्रत्येक विषयमा अन्तर्क्रिया गर्दा अथवा एकअर्कालाई सम्बोधन गर्दा अभिव्यक्ति दिँदाखेरि निर्णय त गर्नुपर्छ। एउटा बोली बोल्नुभन्दा पहिला निर्णय गर्नुपर्छ, म यो बोल्ने कि नबोल्ने, यो कुरा बोल्नु हुन्छ कि हुँदैन। कुनै पनि काम गर्दा निर्णय लिनुपर्छ, यो काम मैले गर्न हुन्छ कि हुँदैन, कसरी गर्ने, कतिखेर गर्ने, साना साना निर्णय लिइरहेका हुन्छौँ। र जब हामी साना साना निर्णयहरूलाई सुधार्न सुरु गर्छौँ, ठुलो निर्णय पनि गर्न सक्ने अवस्थामा पुग्छौँ। हाम्रो बानी के छ भने नि, सानो निर्णयलाई त निर्णय नमान्ने, ठुलो ठुलो मात्रै, ठुलो ठुलो कुरोमा मात्रै जुन निर्णयहरू लिन्छौँ त्यही मात्रै महत्त्वपूर्ण हो, अरू चाहिँ होइन भन्ने हामीलाई लाग्छ, यही गल्ती गर्छौँ। सानो सानो कुरा मिलेर ठुलो बन्छ, जसरी थोपा थोपा मिलेर समुद्र बन्छ, त्यसै गरी सानो सानो निर्णय लिने क्षमताले नै ठुलो निर्णय लिने क्षमताको विकास गर्छ। त्यसकारण साना साना निर्णयहरूलाई हामीले मिलाउन जान्नुपर्छ। म बोल्दैछु के बोल्ने मैले थाहा पाउनुपर्छ। कुनै व्यक्तिले केही प्रश्न गर्यो, के जवाफ दिने, यो जवाफ दिन्छु भन्ने निर्णय गर्नुपर्छ। कुनै मानिसले केही सल्लाह लिन आयो, कस्तो सल्लाह दिने, मैले निर्णय गर्नै पर्छ। कसैले यो काम गरौँ कि नगरौँ, सानो सानो कामको कुरा लिएर आयो, निर्णय दिनै पर्छ। हरेक कुरामा निर्णय त दिनुपर्छ, अब कसरी गर्ने त, एउटा अभ्यास गरौँ, भित्र खाली हुन्छ। किनभने कुनै पनि निर्णय दिनको लागि भित्र खाली हुनुपर्छ, भित्रबाट दृढता आउनको लागि भित्र स्पेस हुनुपर्छ। नत्र भने त्यहाँ टेक्ने खुट्टा हुँदैन, टेक्ने खुट्टै छैन, समाउने हागो नै छैन भने त्यस्तो हावादारी निर्णयको के अर्थ रहन्छ र? कसैले केही सोध्यो, जवाफ दिनु छ भने पहिला श्वास पुरा लिने, पुरा श्वास लियो छोड्यो, एक पटक श्वास पुरा लिएर छोडेपछि मन फरक पर्छ, मनभित्रको उथल पुथल कम हुन्छ, एकैछिनको लागि मन शान्त हुन्छ। किनभने श्वासको गति फरक पार्ने बित्तिकै मनको गति फरक पर्छ, मनका उथल पुथलहरू कम हुन्छन्। पुरा श्वास लिएर छोडेपछि मात्रै अनि के गर्ने सल्लाह दिन सकिन्छ, अथवा आफूले पनि निर्णय गर्न सकिन्छ, यो गर्छु भन्ने अठोट गर्न सकिन्छ। यहाँ भित्र खाली भयो अब किन यस्तो हुन्छ भने नि, दुईटा कुरा निर्णयमा हावी भइराखेका हुन्छ, एउटा भावना, अर्को बुद्धिमत्ता। दुईटा कुरा निर्णयको लागि अपरिहार्य छ र यो दुईटा सन्तुलित हुन जरुरी छ। हाम्रो भाव शक्ति र हाम्रो विचार शक्ति दुईटा सन्तुलित हुन जरुरी छ। भावनामा लिएका निर्णयहरू कहिल्यै पनि ठिक नहुन सक्छन्, प्राय जसो ठिक हुँदैन। बुद्धिमत्ताको प्रयोग गर्नुपर्छ, भाव सन्तुलित हुनुपर्छ। अब एक प्रकारको विचार निरन्तर चलिरहेको छ भने त्यो विचारले एउटा भाव सिर्जना गरेको हुन्छ भित्र, र त्यो भावावेशमा हामीले केही पनि निर्णय गर्यौँ भने त्यो त्रुटिपूर्ण हुन सक्छ। त्यसकारण त्यो भावलाई सन्तुलित बनाउनको लागि लामो र गहिरो श्वास, पुरा श्वास लिएर छोड्दाखेरि हाम्रो भावना सन्तुलित हुन्छ। सन्तुलित कसले बनाउँछ? सजगताले बनाउँछ, होसले बनाउँछ। जब एकनासको विचार आइराखेको छ त्यही बेलामा हामीले श्वास लिएर छोड्ने बित्तिकै हामी बिउजिन्छौँ, झस्किन्छौँ, सजगता आउँछ, सचेतना आउँछ, र सचेत भएर गरेको निर्णय कहिल्यै गल्ती हुँदैन। हामी विचारमा बगिरहेका हुन्छौँ, त्यसले एउटा भाव सिर्जना गरेको हुन्छ, त्यही भावमा हामी बगिरहेका हुन्छौँ। लामो गहिरो श्वास लिनुभयो, व्यक्ति बिउजिन बाध्य हुन्छ, यो क्षणमा आइहाल्छ, उसका सारा विचारहरू तितर भित्र हुन्छन्, छुट्छन्, सबै खाली हुन्छ भित्र। भित्र भावना र बुद्धिमत्ताको संयोजन बन्छ, अनि एउटा हावी हुँदैन। त्यो बेलामा निर्णय गर्यौँ भने निर्णय सही हुन्छ, किनभने व्यक्ति बिउजियो, बिउझेर गरेको निर्णय गलत हुँदैन। त्यसकारण हरेक क्षण सजग हुन जरुरी छ, सजगताको लागि लामो र गहिरो श्वास जरुरी छ। श्वासलाई लामो गहिरो गऱ्यौँ कि हामी सजग भइहाल्यौँ, अरू केही गर्नै पर्दैन, यति गरी पुग्छ। र कहिलेकाहीँ यति गर्दाखेरि पनि अलिकति बाटो अस्पष्ट हुन सक्छ। कुनै विषयमा अलि ठुलो निर्णय गर्नु पर्यो भने चाहिँ सानो सानो निर्णय त हामी गरिहाल्छौँ, यति गरेपछि हामी बिउजेपछि ठिक निर्णय गरिहाल्छौँ, अरू गर्नु पर्दैन। तर ठुला ठुला निर्णय लिनु पर्यो भने आफ्नो बुद्धिले अलि नधाने हो कि जस्तो लाग्छ, के गर्ने कसो गर्ने। त्यस्तो बेलामा अरूको बुद्धिमत्ताको सहारा लिन सकिन्छ, अरू व्यक्तिलाई सोध्न सकिन्छ के गर्ने होला, यस्तो यस्तो परिस्थिति छ, मैले के गर्दा चाहिँ उचित हुन्छ होला, कस्तो निर्णय लिँदा ठिक होला, सल्लाह लिन सकिन्छ। तर सल्लाह दिने व्यक्ति कस्तो छ त्यसको निरीक्षण गर्नुपर्छ। सल्लाह दिने व्यक्ति सन्तुलित हुनुपर्छ, त्यो व्यक्तिको भाव र विचार कतिको सन्तुलित छ त्यो हेर्नुपर्छ, त्यो व्यक्ति शान्त मनस्थितिको छ कि छैन। अब अशान्त व्यक्ति छ भने त्यस्ता व्यक्तिसँग लिएको सल्लाह पनि हानिकारक हुन सक्छ। आफूले निर्णय गर्न नसकेर अर्कोसँग सहारा मागेको, त्यो सहारा दिनेले पनि गलत सहारा दिन सक्छ। हामी त्यसैको लहै लहैमा लागेर कहीँ अप्ठ्यारो स्थितिमा पनि पर्न सक्छौँ। त्यसको लागि सल्लाह लिने व्यक्ति आफूभन्दा शान्त छ, आफूभन्दा बुद्धिमान छ, आफूभन्दा भावनामा पनि सशक्त छ कि छैन, यो कुराको ख्याल राख्न जरुरी छ। जोसुकैसँग सल्लाह लिएर हुँदैन, सल्लाह लिने व्यक्तिलाई पनि हेर्नुपर्छ। अब यो त भयो तत्क्षण गर्ने कुरा, अब निर्णय गर्नको लागि अर्को के गर्ने? हरेक दिन ध्यानको सहारा लिने, प्रत्येक दिन ध्यान गर्न जरुरी छ, किनभने प्रत्येक दिन आफ्नो मनलाई खाली गर्न जरुरी छ, शान्त मन बनाउन जरुरी छ। त्यसको लागि शान्त बस्ने अभ्यास गर्ने, शरीरलाई स्थिर राख्ने, शरीर स्थिर भयो भने मन स्थिर रहन्छ। हरेक दिन मनलाई शान्त राख्ने अभ्यास गर्यो, ध्यान सधैँ गर्यो भने ध्यान गर्ने व्यक्ति कहिल्यै असन्तुलित हुँदैन। ध्यान गर्ने व्यक्तिको बुद्धिमत्ता र भावनाको संयोजन बडो राम्रो बनेको हुन्छ, यिनीहरूको मन असन्तुलित हुँदैन, यिनीहरूको भाव पनि असन्तुलित हुँदैन। ध्यानी व्यक्तिले भावनामा बगेर कुनै निर्णय गर्दै गर्दैन, उसको भाव र बुद्धिको संयोजन भइरहेको हुन्छ। किन त्यस्तो हुन्छ भने ध्यान गर्ने व्यक्ति सजग हुन्छ। ध्यानको अर्थ नै सजगताको अभ्यास हो, होसको अभ्यास गर्नु नै ध्यान हो। ध्यान भनेकै वर्तमानमा रहने अभ्यास गर्नु हो, बेहोसीबाट बिउझिनु नै ध्यानको अभ्यास हो। त्यसकारण जुन व्यक्तिले बिउझिने अभ्यास गरेको छ, ध्यानको अभ्यास गरेको छ, ऊ हर हमेसा शान्त पनि हुन्छ र हर हमेसा चनाखो हुन्छ। त्यसकारण मेरो के यो निर्णय गर्ने कि ऊ निर्णय गर्ने कि यस्तो भयो मैले निर्णय गर्न सकिनँ भनेर गुनासो गर्नुभन्दा ध्यानको अभ्यास गर्नु बुद्धिमानी हुन्छ। ध्यानको अभ्यास गरौँ र पल पल क्षण क्षणमा साना साना कुराहरूमा निर्णय गर्नको लागि लामो गहिरो श्वासको अभ्यास गरौँ। अब ध्यानको अभ्यास गर्न आएन, जानिएन भने जान्ने व्यक्तिहरूसँग सम्पर्क गर्ने, ध्यानका प्रशिक्षकहरू जसले ध्यान सिकाउन जानेका छन् सक्छन्, त्यस्ता योग्य प्रशिक्षकहरूकोमा गएर ध्यान सिक्न जरुरी छ। तर प्रत्येक व्यक्तिले ध्यान गर्न जरुरी छ, बिना ध्यान निर्णय क्षमताको विकास नै हुँदैन, बिना ध्यान भित्र खाली बनाउनै सकिन्न। जो व्यक्ति जति ध्यानी हुँदै जान्छ उसको मन भित्रबाट खाली हुँदै जान्छ, भित्र स्पेस बन्छ, तब न चाहिएको कुरा राख्न सकिन्छ। भित्र भरिएको छ भने कहाँ लगेर के हाल्ने? त्यसकारण भित्र मनमा भएका उथल पुथलहरूलाई हटाउनको लागि, भित्र खाली बनाउनको लागि ध्यान अनिवार्य छ। ध्यानको अभ्यास नगरी भित्र खाली हुँदै हुँदैन। त्यसकारण लामो गहिरो श्वास नै बिउझिने सजगताको अथवा भित्र मनलाई खाली गराउने सुन्दर सूत्र हो। ध्यानको अभ्यास गरौँ, हर क्षण सजग हुने अभ्यास गरौँ, हर एक निर्णयहरू शुभ हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, यूरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: यस प्रवचन श्रृङ्खलामा आज 15 दिनसम्म आइपुग्दा मैले तपाईँहरूलाई धेरै चिज सम्झाएँ। पहिला यो सम्झाएँ कि मानव देह अमूल्य छ, यसलाई जान्नु छ र यसको लक्ष्य जान्नु छ एवं प्राप्ति हेतु प्रयत्न गर्नु छ। जे जति मैले यहाँ बोलेँ वेदलाई मूल आधार बनाएर बोलेँ, र वेद के हो मैले सिद्ध गरे सर्वश्रेष्ठ ज्ञान, नित्य ज्ञान, शाश्वत ज्ञान। संसार का अनेक शास्त्र छन्, कुरान बाइबल आदि, ती एक दिन शुरू भए तर वेद कहिले प्रारम्भ भएन, सदा देखि छ, सनातन छ। बौद्ध दर्शनको इतिहास 2500 वर्षको छ, कुरानको लगभग 1400 वर्षको छ, बाइबलको 2000 वर्षको इतिहास छ, तर वेद सनातन नित्य। त्यसैले हाम्रो धर्मलाई सनातन वैदिक धर्म भनिन्छ। यहाँ कुनै सम्प्रदाय इत्यादिसित लेना देना छैन मेरो, मैले तपाईँहरूलाई बार बार स्पष्ट गरेँ। म त वेद ब्रह्माण्डको सदा रहने कानुनलाई आधार बनाएर बोल्छु। कतिपय व्यक्तिहरू सम्प्रदायको नाम दिन खोज्छन्, मलाई र मैले कार्य गरेको स्थानलाई, योसित कुनै लेना देना छैन, यो सनातन धर्म हो। त्यसअनुसार मैले वेदद्वारा बोले, वेद के हो, वेदो नारायण साक्षात, वेद स्वयं भगवान हो, सर्वश्रेष्ठ ज्ञान। पाश्चात्य दार्शनिक खोजकर्ताहरूले पनि स्वीकार गरे, मैले सिद्ध गरे। अकबर बादशाह का नाती थिए दारा सिकोह, जसले पहिलो पटक वेद को एक भाग उपनिषद को 50 उपनिषद लाई फारसी मा अनुवाद गरेर विश्व मा प्रकट गरे, जसको कारणले गर्दा उनकै भाई द्वारा उनले अनेक कष्ट सहनु पर्यो, मर्नु पर्यो, प्राण दण्ड दिनु पर्यो। दिए उनले हाँसी हाँसी अकबर बादशाहको नातिले, औरङ्गजेबले मार्न लगायो, उनी मर्न तयार भए तर वेदको ज्ञानमा डुब्नबाट उनलाई कसैले रोक्न सकेन। यति ठुलो ज्ञान, सर्वश्रेष्ठ ज्ञान वेद। गीता, भागवत, रामायण सब यस अन्तर्गत। त यसले भन्यो मानव देह महत्त्वपूर्ण छ, आफ्नो लक्ष्य बनाऊ। त यसमा तमाम चिज सम्झाएँ मैले, भोलि भोलि नभन, किनकि मृत्यु अवश्यम भावी छ, भोलि न देखिन सक्छ। र देवताहरू पनि प्रार्थना गर्छन् यो देह पाउनलाई, किन, किनकि यो देहमा चाहे हामी भगवानलाई गुलाम बनाउन सक्छौँ। त मानव देहको परम चरम लक्ष्य के हो, मैले बताएँ, सब सुख चाहन्छन्, दुःख कोही चाहँदैन। र सुखको परिभाषा के हो, सुख त्यो हो जुन एकपटक प्राप्त भएपछि सधा रहोस्, फेरि नखोसियोस्, प्रतिक्षण बढ्दै जाओस्, त्यो हो सुख। त्यो सुख कहाँ छ, यो संसारमा त प्राप्ति भएन। त्यो सुख वेदमा मैले बताएँ, जुन स्वयं भगवान हो वेद। वेद भन्छ आनन्दो ब्रह्मेति वेजानात, आनन्द ब्रह्म हो, भगवान हो। अतः भगवानलाई प्राप्त गरेर नै हामी सदा सदाको लागि सुखी हुन सक्छौँ। प्रश्न यो कि हामीले के भगवान जानेनौँ त, नत्र कसरी मान्थ्यौँ पत्थरलाई त हामीले पूजा गर्यौँ। मैले भने मान्नुहुन्न तपाईँहरू, यो सब ढोङ हो, नाटक हो। अहिलेसम्म तपाईँले के जे गर्दै आउनुभयो त्यसले लक्ष्य दिएन र दिँदैन पनि, किन, मैले सिद्ध गरेँ हर प्रकारले। त भगवानलाई जान्न कोही सक्दैन, वेद शास्त्रद्वारा पनि मैले सिद्ध गरेँ। तर फेरि बताए होइन, उपाय पनि छ। उपाय के हो, कृपा। भगवानले कृपा गरिदिए भने, कृपाको निमित्त एक शर्त छ, शरणागति। शरणागति केले गर्ने, शरीरले होइन, इन्द्रियले होइन, मनले गर्ने। मनले मैले सिद्ध गरेँ। तर मन सजिले लाग्दैन, कहीँ बाँधिएको छ, कहाँ बाँधिएको छ, संसारमा, धन सम्पत्ति, परिवारमा। त्यहाँबाट निकाल्न सहयोग दिन्छ सद्गुरुले। सद्गुरुको आवश्यकता पर्छ, हामीले पनि प्रयत्न गर्नुपर्छ, तब त्यहाँबाट मन हट्छ, भगवानमा लाग्छ। मैले सिद्ध गरे पश्चात कल्याणको मार्गमा प्रवेश गरियो, कर्म गर्नु पर्छ गर्नु पर्दैन यो अनादिकालीन झगडाको समाधान मैले गरे। कर्म गर्नु हुँदैन वेदशास्त्र बताउँछ यो पनि ठिक हो, गर्नुपर्छ वेदशास्त्र बताउँछ यो पनि ठिक हो। स्वयं श्री कृष्णले भने नमे पार्थास्ति कर्तव्यम त्रिषु लोकेषु किञ्चन, काहीँ मेरो केही कार्य गर्नुपर्छ भन्ने कुनै बाध्यात्मक नियम छैन अर्जुन, तैपनि म कर्म गर्छु। वर्त एव च कर्मणि, किनकि कर्म गर्नै पर्छ यो सिकाउनको लागि पनि म स्वयं कर्म गर्छु। त गर्न हुने र नहुने कर्मको बारेमा मैले व्याख्या गरेँ। चार प्रकारको कर्म हुन्छ, कर्म विकर्म अकर्म कर्म सन्यास। यसमा कर्म कर्म धर्म जस अन्तर्गत नित्य नैमित्तिक प्रायश्चित कर्म काम्य कर्म इत्याज्य छन्, कलियुगमा सम्भव छैन, भइहाले पनि यसले स्वर्ग दिन्छन्। स्वर्ग हाम्रो लक्ष्य होइन, किनकि स्वर्ग पनि यहाँभन्दा भयानक दुःखदायी छ, मैले सिद्ध गरे वेदशास्त्रद्वारा। र अर्को विकर्म संध्या बन्धन भक्ति केही नगर्नु, त्यो विकर्म ती नरक जान्छन्। त्यसपछि अर्को बलि के हो, बलिको सम्बन्धमा के भन्छ वेदशास्त्र, मैले सिद्ध गरे। पशु बलिको वेदशास्त्रमा उल्लेख छ, पशु बलि केलाई भन्छन्, कह पशु प्राणाग्निहोत्रोपनिषद् 21 मन्त्रको व्याख्या गर्दै मैले बताएँ, 22 जवाब दियो, कामः पशुः, काम क्रोध लोभ मोह यो जति छन् हामीमा ती पशु हुन्, त्यसलाई त्याग, यो भन्न खोजेको वेदशास्त्रले। देवी सबको हृदयमा छिन्, सबको माता हो, उसको अगाडि उसको छोरो राँगो बोको कुखुरा काट्नु हुँदैन, हर प्रकारले मैले सिद्ध गरे। र हाम्रो पेट चिहान होइन लास गाड्ने, यो पनि मैले सिद्ध गरे हर प्रकारले हिजो तपाईँहरूलाई। यो पनि विकर्म अन्तर्गत पर्छ, नरक जाने मार्ग अन्तर्गत। पश्चात गर्नुपर्ने कर्म के हो, 2-1 कर्म सन्यास, 1 अकर्म कर्म योग। कर्म सन्यास माने केही कर्म नगर्नु, केवल भगवत विषयमा मात्र चर्चा गर्नु, तर तपाईँहरूको चल्दैन, गृहस्थमा हुनुहुन्छ, परिवारप्रति दायित्व छ, त्यसैले तपाईँहरूको निमित्त उपयुक्त हो। तयोस्तु कर्म सन्यासात् कर्म योगो विशिष्यते, हे अर्जुन तिमीहरूको लागि कर्म योग विशिष्ट छ, कर्म सन्यास गर्न सक्दैनौ। त संसारको कर्म गर्दा गर्दै भगवानलाई प्राप्त गर्ने उपाय, योगस्थ कुरु कर्माणि अक्षुपनिषद्को 3 मन्त्र, यसको पनि मैले व्याख्या गरे। निष्कर्ष यो हो कि भगवानमा मन लगाउनु, भक्ति गर्नु, भक्ति नै एकमात्र उपाय। भक्ति बसह पुरुषो माठर सुति सौपर्णक सुति वेद भन्छ गीताद्वारा, पनि मैले सिद्ध गरे। मनमना भव मद भक्तो मध्याजी माम नमस्कुरु 18-65, मेरो भक्ति गर प्राइभेट चिज। भक्त्या हमे कया ग्राह्य भागवत, भक्तिद्वारा नै म ग्राह्य छु, अरू कुनै चिजद्वारा सम्भव छैन, त भक्ति गर्नु छ, यो यहाँ सम्बन्धको हिजोको निष्कर्ष। त यसमा 2-4 कुरा छन् जुन तपाईँहरूले ध्यान दिनुपर्ने, त्यसमा म बताउँदैछु। 1, तपाईँहरूको मनमा यो चिज होला, स्वामीजीले भन्नुभयो कि यो अभक्ष्य भोजन गर्नु हुँदैन, वेद अनुसारै मैले सिद्ध गरेँ हिजो, त हामी त अभक्ष्य भोजन गर्छौँ, मदिरा पिउँछौँ, मांस ग्रहण गर्छौँ, सिगरेट पिउँछौँ, त हामी फेरि यो भगवान्लाई प्राप्त गर्न सक्छौँ कि सक्दैनौँ, यहाँ लाग्नलाई त्यो छोडेर आउनुपर्ने हो कि, तपाईँहरू यो सोच्नुहोला। त हेर्नुहोस्, तपाईँहरू खराब हुनुहुन्छ, त्यसकारण त डाक्टरको आवश्यकता पर्यो, बिरामी हुनुहुन्छ आत्माको, त्यसैले त डाक्टरको आवश्यकता पर्यो। यदि तपाईँहरू अलरेडी ठिक भए मेरो के काम यहाँ, त्यसैले चिन्ता नगर्नुहोस्। जस्तो अवस्थामा हुनुहुन्छ, कुनै जबरजस्ती छैन कुनै चिजको, तपाईँहरू आउनुहोस्। तपाईँहरूको यहाँ उपचार गरिनेछ, ठिक पारिनेछ तपाईँहरूलाई। तपाईँहरूलाई अहिले जबरजस्ती केही मैले छोड्न लगाएँ भने पनि तपाईँहरूले शरीरले त छोडिदिनु होला स्वामीजीले भन्नुभयो भनेर, तर भित्रबाट छोड्नुहुन्न, मनले ग्रहण गरिरहनु भएको छ। जबकि भगवत राज्यमा मनको हिसाब किताब हुन्छ, त्यसैले जबरजस्ती गरेर हुँदैन। तपाईँलाई यहाँ ल्याएपछि तपाईँहरू जब यहाँ सत्सङ गर्दै जानुहुन्छ, अनुभव हुँदै जान्छ, त फेरि आपसे आप तपाईँलाई थाहै नभइकन ती चिज छुट्दै जान्छन्। हेर्नुहोस्, पहिला सुरु गर्दा पनि तपाईँहरू आमाको पेटबाटै सिगरेट पिउने भएर आउनु भएको थिएन। पहिला साथीको सङ्गतमा एक सरको तान्न तान भने खक्क खुक्कु गर्दै एक सर तान्नु भयो, भोलिपल्ट फेरि तान्नु भयो, गर्दा गर्दा एकछिन त्यही चुरोटले तपाईँलाई पिउन थाल्यो, त्यही मदिराले पिउन थाल्यो, त्यही भोजनहरूले खान थाल्यो। त्यसैले चिन्ता नगर्नुहोस् कि हेर्नुहोस् तपाईँहरूलाई कसैले भनिदियोस् कि तपाईँलाई टिभी लाग्यो जस्तो छ, तपाईँ यस्तो घुरेर हेर्नुहुन्छ, मुख सम्हालेर बोल है कहाँ टिभी लाग्छ मलाई, तर भित्रभित्र खोकी त लाग्छ, खकारमा रगत पनि आउँछ, हो कि क्या हो, भित्र चाहिँ चस्का लागेछ। डाक्टर कहाँ जानुहुन्छ, डाक्टरले तपाईँको खकार रगत सब चेक गर्छ, त्यसपछि देखाइदिन्छ, हेर्नुहोस् तपाईँलाई यो यो कारणले टिभी लागेको छ, तपाईँले अब यो यो चिज खानु हुँदैन, यो यो ओखति खानुपर्छ। जब देख्नुहुन्छ नि त आफै मनले मान्छ, हो म बिरामी छु, अब ओखति खानुपर्छ, होइन त। त्यही प्रकारले एक दिन तपाईँलाई अनुभव हुँदै जान्छ, त तपाईँको आफै हुँदै जान्छ। त्यसैले चिन्ता नगर्नुहोस्, जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा सुरु गर्नुहोस्। अरे तपाईँहरू त कहाँ त्यति धेरै पापात्मा हुनुहुन्छ, कस्ता कस्ता पापात्माले गरे, हाम्रो इतिहासमा यस्ता व्यक्ति भए जो दुई अक्षर बोल्न सक्दैन थिए, रा र म, राम राम बोल्न नसक्ने रत्नाकर नामको डाकु, गुरुको सङ्गमा गए मेरो कल्याण गर भने गुरुले के गर्नु, राम राम जप भनेको निस्किँदैन, यति पापात्मा। तर जिन्दगी भर अर्कालाई मार मार मार भन्दा भन्दा मरा मरा चाहिँ आउँछ, राम चाहिँ भन्न आउँदैन। त गुरुजीले भने मराइ जप। त हेर्नुहोस्, यस्तो पापात्मा आज 7 अरबमा कोही भेटिँदैन, इतिहासमा यस्तो पापात्मा भए तिनले उल्टो नाम जपेर भगवान्लाई प्राप्ति

समाना, भगवान समान भए मरेर होइन। त्यही जीवनमा भगवान राम यहाँ आउनु पहिले यहाँ के गर्ने हो रामले पहिले लेखिदिए। यस्तो भने वाल्मीकि, त्यसैले तपाईँहरू चिन्ता नगर्नुहोस्, तपाईँहरू सबको काम बन्न सक्छ। एक दोस्रो, कतिपय व्यक्तिहरू सोध्छन् कि स्वामीजी यो सब जानेर हामीले घरमै गरेर हुन्छ कि हुँदैन। ध्यान दिनुहोस् यो पोइन्ट म क्लियर गर्दैछु, घरमा बसेर साधना हुँदैन। होमवर्क हुनसक्छ, अभ्यास हुनसक्छ, तर पुरा क्लास हुन सक्दैन। यदि हुने भए बच्चाहरूलाई स्कुल किन पठाउनु? घरमै किताब ल्याएर थुपारिदिनुहोस्। स्कुल जानुपर्छ, टिचरको गाइडेन्समा नै पढ्नुपर्छ, अनि मात्र काम बन्छ। पछि एक दिन अरूलाई पढाउन सक्ने हुन्छ है, तर प्रारम्भमा जानै पर्छ, स्कुल कलेज जानै पर्छ। हेर्नुहोस्, घरमै बसेर म आफै गर्छु।